0: अन्य कृषि उपज खैरनीटार महिला विकास बहुद्देश्य सहकारीले बिक्री गरिदिन्छ। हैन, कति हतार गरेको कुरा सुन्नु पर्दैन।
1: थाहा छ के, बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 4 बजेदेखि बेलुका 7 बजेसम्म जहिले गए पनि हुन्छ, होइन र?
0: प्रबर्धक शुक्ला गण्डकी नगरपालिका र श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड।
2: साइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
3: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
4: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
5: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइँदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
2: ए हो र, हस् दाई म आजै जान्छु।
0: हजुर, यस हाइजेनिक रान्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
6: हाइजेनिक रान्च प्राली, शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9856062891।
7: दुलैवडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
4: ए मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि 1-2 फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
7: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
8: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसापानी,
1: अनि बीचमा नझर्ने।
8: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
1: के हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
0: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत, 9841616878, र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत, 9825552663।
9: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
1: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
1: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
0: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्नी नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
1: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेर्चन,
0: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
1: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
0: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
1: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
0: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
1: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
0: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
2: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
3: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 रोड, फोन 061-590-162-590-163।
4: हजुर दान गरौ।
5: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
6: ऐतिहासिक, धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
4: त्यसैले दान गरौं, सकेको गरौं सबैले गरौं।
5: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था, शुक्ला गण्डकी आस्थान हो।
7: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98165-93-01।
8: Okay, tengo que chequear esto.
9: ¡Oh, sí! ¡Powerball!
10: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya! Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
11: Suru garau, mukhye khabar ka shirshak haru bata.
12: वित्तीय घोटाला अभियोगमा एकै दिन 3 अदालतमा 4 मुद्दा दायर, 27 अर्ब 80 करोड बिगो दाबी, 86 प्रतिवादी।
11: संविधान संशोधन कार्यदलद्वारा मस्यौदा लेखन शुरू, सम्पत्ति छानबिन आयोगमा कर्मचारीले विवरण बुझाउँदै राजनीतिक पदाधिकारीको बाँकी।
12: चैते धान बालीमा घाँची मरुवा अर्थात नेक ब्लास्टको समस्या, तापक्रममा भएको उतार चढाव मुख्य कारण, उत्पादन घट्ने चिन्ता।
13: मौसमी अवस्था चाहिँ त्यो ब्लास्टको लागि अति उपयुक्त भइदियो, त्यसले गर्दा यो महामारीको रूपमा 81 देखियो।
11: इरानसँगको युद्ध अन्त्य गर्ने सहमति अन्तिम चरणमा पुगेको ट्रम्पको दावी, थप सैन्य आक्रमण स्थगित गरिएको भनाई।
12: र विश्वकप 2026 को भव्य उद्घाटन, मेक्सिको को विजयी शुरूआत, उद्घाटन खेलमै 3 खेलाड़ीले पाए रातो कार्ड।
8: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
14: Major appliances ka AC, cooler, fridge, cooker, induction, air fryer lagayat anya gharelu saman haru ghar lyaer ta hernus. Tapai pani bhanu hunecha. Malai ta Major ko bani lagisakeko cha. Major appliances, Major ko bani lagcha.
15: Nerude Mirmire Laghuvitta Vittiya Sanstha ko atyanta jaruri suchana. यस नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिन भन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
11: काया कैरनमा अब खबरको सिलसिला। वित्तीय घोटाला अभियोगमा शंकर समूह, इन्फिनिटी होल्डिङ्स र हिमालयन रिइन्स्योरेन्सका संचालक लगायत विरूद्ध हिजो एकै दिन 3 अदालतमा मुद्दा दायर भएको छ। जिल्ला अदालत काठमाडौँमा धितोपत्र कसुरमा 81 र बीमा कसुरमा 42 जना विरूद्ध मुद्दा चलाइएको छ। सम्पत्ति शुद्धिकरण कसुरमा 39 जना विरूद्ध विशेष अदालत र बैंकिङ कसुरमा 4 जना विरूद्ध उच्च अदालत पाटनमा मुद्दा लगिएको छ। शंकर समूहका अध्यक्ष शंकरलाल अग्रवाल तथा उपाध्यक्ष द्वय सुलभ र साहिल अग्रवाल र इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्ट विरूद्ध 4 वटै कसुरमा मुद्दा दायर गरिएको छ। जिल्ला सरकारी वकिलको कार्यालयले बीमा ऐन अन्तर्गतको कसुरमा 3,73,85,24,227 धितोपत्र ऐन बमोजिम कसुरमा 1,14,86,09,900 रूपियाँ बिगो दावी गर्दै मुद्दा चलाएको हो। विशेष अदालतमा दायर भएको सम्पत्ति शुद्धिकरण कसुरको मुद्दामा करिब 22.5 अर्ब र उच्च अदालतमा दायर बैंकिङ कसुरको अभियोगमा 42,14,88,000 बिगो दावी गरिएको छ। तीनवटै अदालतमा गरी 27,80,86,22,127 रूपियाँ बिगो दावी गरिएको हो। विभिन्न कसुरमा प्रतिवादी दोहोरिएका छन् जसका कारण कुल प्रतिवादीको संख्या 86 छ। बीमा ऐन र धितुपत्र ऐन अन्तर्गतको कसुरमा गोल्छा ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक शेखर गोल्छा, लक्की ग्रुपका प्रबन्ध निर्देशक अमित मोर, रमेश कर्पका उपाध्यक्ष रोहित गुप्ता, दाउलाखेल ग्रुप अफ इण्डस्ट्रीजका प्रबन्ध निर्देशक राजबहादुर शाहलाई प्रतिवादी बनाइएको छ। आशिष श्रेष्ठ, सिद्धान्त झुन्झुनावाल, लतिका कल्याण, सुमेर शमशेर जबरा, शालिनी संगाई, सन्दीप चातन अग्रवाल, सुबी अग्रवाल लगायत विरूद्ध पनि मुद्दा दायर गरिएको छ। धितोपत्र सम्बन्धी कसुरमा निकोलस पाण्डे, सौरभ डुगड, दिगम्बर झा, नितेश मालपानी, ज्योति प्रकाश पाण्डे लगायतलाई प्रतिवादी बनाइएको छ। 4 वित्तीय अपराधमा 3 अदालतमा मुद्दा, 27,80,00,000 बिगो दावी, 86 प्रतिवादी, धितोपत्र कसुरमा 81, बीमा कसुरमा 42, सम्पत्ति शुद्धिकरणमा 39 र बैंकिङ कसुरमा 4 प्रतिवादी, एकजनालाई 4 वटासम्म मुद्दा। कान्तिपुरमा खबर छ।
12: संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले मस्यौदा लेखन कार्य अगाडि बढ़ाएको छ। कार्यदलले अहिलेसम्म प्राप्त सुझाव समेट्दै मस्यौदा लेख्न थालेको हो। कार्यदलले शासकीय स्वरूप निर्वाचन प्रणाली सहित मुख्य आठवटा विषयलाई केन्द्रमा राखेर संकलित सुझावका आधारमा मस्यौदा तयार गर्नेछ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनैतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा गठित कार्यदलले पूर्व राष्ट्रपति, राजनैतिक दल, नागरिक समाज, संवैधानिक कानूनका ज्ञाता, पूर्व महानिधिवक्ता सँगै सरकारवाला निकायका प्रतिनिधिसँग चरणबद्ध छलफल सम्पन्न गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सहसचिव एवं कार्यदलका सदस्य सचिव लीलाधर सुवेदीले प्राप्त सुझावका आधारमा साझा दृष्टिकोण समेटेर मस्यौदा लेखन आरम्भ गरिएको जानकारी दिनुभयो। संविधान संशोधनका लागि आधारपत्र तयार गर्न मन्त्री परिषद, संघीयताको प्रभावकारी कार्यान्वयन, प्रदेश र पालिका तह, निर्वाचन न्यायालयमा सुधार सहितका विषयमा सुझाव लिएको छ। यसैबीच देशमा बहुदलीय व्यवस्था पुनस्थापनापछि सार्वजनिक पदमा आसीन तथा पूर्व पदाधिकारीको सम्पत्ति छानबिन गर्न गठित सम्पत्ति छानबिन आयोगमा पछिल्लो समय विवरण बुझाउनेहरूको संख्या उल्लेख्य रूपमा बढ़ेको छ। आयोगले पहिलो चरणमा विक्रम सम्वत 2062-63 को राजनैतिक परिवर्तनपछि विभिन्न सरकारी अहोदा र उच्च पदमा रहेका व्यक्तिको सम्पत्ति छानबिन अघि बढ़ाउन सम्पत्ति विवरण माग गरेको हो। आयोगका अनुसार अहिलेसम्म पूर्व कर्मचारी तथा विभिन्न संवैधानिक निकायका गरी झण्डै 8,000 आयोगमा स्वयं उपस्थित भई अनलाइन तथा हुलाक मार्फत सम्पत्ति विवरण बुझाएका छन्। पछिल्लो समय दैनिक औसत 1,000 भन्दा बढ़ीले सम्पत्ति विवरण बुझाइरहेको आयोगले जनाएको छ। दैनिक ठूलो संख्यामा पूर्व कर्मचारी तथा पदाधिकारीहरूले आयोगमा आफ्नो सम्पत्ति विवरण बुझाइरहँदा विभिन्न राजनैतिक दलबाट विभिन्न समयमा सार्वजनिक निकायमा नियुक्त पाएका व्यक्तिले भने अहिलेसम्म आयोगमा कुनै विवरण बुझाएका छैनन्। आजको गोर्खापत्रमा खबर छ।
11: अर्थमन्त्री स्वर्णिम वाग्लेले करका दर हेरफेरको आरोप लगाउने विपक्षी सांसदलाई उल्टी चेतावनी दिनुभएको छ। अर्थमन्त्री वाग्लेले करका दर हेरफेर गरेर व्यापारी पोस्ने काम गरेको भन्दै विपक्षी दलका सांसदहरूले आरोप लगाएका थिए। प्रतिनिधि सभा बैठकमा बजेटमाथि उठेका प्रश्नको हिजो जवाब दिने क्रममा अर्थमन्त्री वाग्लेले यस्तो चेतावनी दिनुभएको हो। यो नैतिक आँट र उचाइ म प्रति औंला ठड्याउने माननीय जीवहरूलाई पनि प्राप्त होस् शुभकामना छ। अर्थमन्त्री वाग्लेले चेतावनी दिँदै भन्नुभयो, तपाईहरूको काण्डबारे हामी अनभिज्ञ छौं र उहाँले आफूमाथि औंला ठड्याउने सांसदहरूलाई कार्यवाहीको चेतावनी समेत दिनुभयो। आफूमाथि लागेको करका दर हेरफेरका आरोपको प्रतिवाद गर्दै उहाँले अनियमितता गरेको प्रमाणित भए मन्त्री पद त्याग्ने घोषणा पनि गर्नुभयो। यसैबीच सत्तारूढ़ सांसद अमरेश कुमार सिंहले आफ्नै सरकारले ल्याएको बजेटप्रति असन्तुष्टि जनाउनु भएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा बजेटको सैद्धान्तिक पक्षमा बोल्दै सांसद सिंहले अहिलेको सरकारले ल्याएको बजेटबाट नेपालका कति प्रतिशत नागरिक खुशी भएका छन् भन्ने प्रश्न गर्नुभएको छ। उहाँले बैंकर खुशी भएको भए किन बैंकमा निक्षेप जम्मा भएको छ, किन कोही ऋण लिन तयार भइरहेका छैनन् भन्दै सरकारलाई प्रश्न गर्नुभएको खबर अन्नपूर्ण पोस्टले लेखेको छ।
12: सरकारले नेपाली नागरिकले वैधानिक रूपमै विदेशमा लगानी गर्न पाउने बाटो खुला गर्न लागेको छ। अघिल्ला सरकारले अघि बढ़ाएको विदेशमा लगानी खुला गर्ने नीतिलाई वर्तमान सरकारले टुंगोमा पुर्याउन लागेको हो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गठन गरेको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिश कार्यान्वयनका लागि बनेको कार्ययोजनाले विदेशमा सशर्त लगानी खुला गर्ने निर्णय गरेको थियो। त्यसपछि बनेको सुशीला कार्की नेतृत्वको चुनावी सरकारले पनि यसलाई अपनत्व लिएको थियो भने अहिलेका अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक वर्ष 2083-84 को बजेटमा यसलाई समावेश गर्नुभएको छ। नेपाली नागरिकले विदेशमा लगानी गर्न पाउने व्यवस्थालाई सहज बनाएका छौं उहाँले बजेट मार्फत उल्लेख गर्नुभएको छ। बजेटपछिका कार्यक्रममा पनि मन्त्री वाग्लेले विदेशमा लगानी गर्न दिने विषयको मोडालिटी आगामी आर्थिक वर्षभित्रै बनिसक्ने बताउनु भएको छ। विगतमा पूँजी पलायनको जोखिम रोक्न सकिने भन्दै अनुदार रहेको सरकार पछिल्ला दिनमा भने युटर्न भएको छ। सरकारले गरेको नीतिगत सुधारसँगै विज्ञहरूको सुझाव समेतले सरकार विदेशमा लगानी खुला गर्ने सन्दर्भमा उदार देखिन थालेको छ। यसका कारण नेपाली नागरिकलाई विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने विद्यमान कानूनी व्यवस्था परिमार्जनका लागि सकारात्मक वातावरण बन्दै गएको खबर कारोबार दैनिकले लेखेको छ।
11: कायाकैरनमा चैते धान बालीमा मरूवा रोगबारे जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
16: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
17: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
18: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
19: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
20: फोन 056-494-333, 493-555।
21: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
22: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
23: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
24: जहाँ फेरिन्छ सुख खुशा, त्यही हो घर, जहाँ हुन्छ खुशीको बास, जहाँ बालापन उमेरले छिक्दैन, मनको कलाकारिता कसैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उभी, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले वित्तीय घोटाला अभियोगमा एकै दिन 3 अदालतमा 4 मुद्दा दायर, 27 अरब 80 करोड बिगो दावी, 86 प्रतिवादी, संविधान संशोधन कार्यदलद्वारा मस्यौदा लेखन शुरू, सम्पत्ति छानबिन आयोगमा कर्मचारीले विवरण बुझाउँदै राजनीतिक पदाधिकारीको बाँकी, प्रश्न सोध्ने सांसदलाई अर्थमन्त्री वागलेको चेतावनी लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी खबर। देशका विभिन्न ठाउँमा वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशका विभिन्न भूभागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। पानी परेसँगै देशका विभिन्न भूभागमा तापक्रम घटेको छ। पूर्वानुमान महाशाखाका अनुसार हिजो सबैभन्दा उच्च तापक्रम भैरहवामा 32.6 र धनगढ़ीमा 32.3 डिग्री सेल्सियस रहेको छ। तापक्रम घट्दा देशभर शीतल महसुस भएको छ। अरू ठाउँमा त्यो भन्दा कम नै तापक्रम रहेको छ। 3 दिन अघि तराईका केही ठाउँमा तापक्रम 41 डिग्री सेल्सियससम्म पुगेकोमा अहिले घटेको हो। गैराती पनि देशका केही ठाउँमा ठूलो पानी परेको छ। धनुषा, महोत्तरी, बारा, मोरङ, मकवानपुर, नवलपरासी पूर्व, तनहुँ लगायत ठाउँमा ठूलो वर्षा भएको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज कोशी र मधेस प्रदेश लगायत देशका हिमाली र पहाड़ी भूभागका थोरै ठाउँ तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एक दुई ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। यसैबीच यस वर्षको मनसूनी वायु नेपालको सीमा क्षेत्र आसपास आएको छ, तर जल तथा मौसम विज्ञान विभागले यसको पुष्टि गरेको छैन। मनसूनी वायुको गतिविधि देखिए पनि परिपक्व भइ नसकेको विभागको भनाई छ। भारतीय जल तथा मौसम विज्ञान विभागले भने दक्षिणी बंगालको खाड़ी हुँदै विस्तार भएको मनसूनी वायु नेपाल प्रवेश गरिसकेको जनाएको छ। नेपालमा सरदर जुन 13 तारीकमा मनसून भित्रिने गर्छ। आज जुन 12 तारीक हो, यसपालि औसत मिति आसपासमै मनसून भित्रिने मौसमविदको अनुमान छ।
1: सरकारले चैते धान बालीको उत्पादन बढ़ाउन विगतदेखि नै प्रयास गर्दै आएको छ। किसानलाई प्रोत्साहन सहित विभिन्न कार्यक्रम सञ्चालन भइरहेका बेला यस वर्ष पहिलो पटक चैते धानमा घाँटी मरू अर्थात नेक ब्लास्ट प्रकोपको रूपमा देखिएको छ। किसानले पुरानै जात लगाउनु र जलवायु परिवर्तनको कारणबाट यस वर्ष रोग देखिएको प्रारम्भिक अनुमान छ। चैते धान बाली लगाएका क्षेत्रमा रोग देखिएपछि बाली नोक्सान भएको छ भने उत्पादन घट्ने चिन्ता बढ़ेको छ। थप जानकारी सहित मदन पौड्याल।
3: विगतमा बर्खे धानबालीमा मरुवा रोग देखिनु नौलो समस्या थिएन। धानको मरुवा रोग धान बालीमा लाग्ने प्रमुख रोग हो, त्यो पनि पहाड़ी क्षेत्रमा बढ़ी देखिन्छ। मरुवा रोग धानको पातमा, डाँठमा अनि घाँटीमा लाग्छ। अहिले पहिलो पटक चैते धानबालीमा घाँटीमा रोग देखिएको हो। बाला पाक्ने बेला रोगले खेतमै बाली सर्लक्कै सुकेपछि किसान चिन्तामा परेका छन्। नारका विज्ञ सहितको टोलीले रोग प्रभावित केही क्षेत्रको अनुगमन पनि गरेको छ। अनुगमनबाट देखिएको अवस्थाबारे नारका वरिष्ठ वैज्ञानिक डाक्टर कृष्ण हरि घिमिरे।
4: महामारीको रूपमा देखियो र एकै रातमा यसले 80%-100% नोक्सान गरेको प्लटहरू हामीले देख्यौं। 81 किसानहरूले कस्तो भने यो रिपोर्टिङ गर्न पनि भ्याउनु भएन। छिमेकीको अर्कोको सखा भएको देखेपछि हाम्रोमा पनि हुन्छ कि भनेर केही किसानहरूले रिपोर्टिङ गर्नुभयो। उहाँहरूले रिपोर्ट गर्नुभयो, त्यसको 2 दिनमा हामी जाँदाखेरि सखा भइसकेको छ।
3: बिउबाट सर्ने हानिकारक ढुसीजन्य यो रोग एक रातमै पूरै बालीमा फैलिने गर्छ। रोग फैलिन उसका लागि मौसम अनुकूल हुनुपर्छ। यस वर्ष वैशाख यता लगातार जसो पानी परेपछि रोग फैलिएको हुन सक्ने अनुमान छ। पानी पर्ने रातमा चिसो र दिउँसोमा तातोका कारण तापक्रममा उतार चढ़ाव हुँदा ढुसीजन्य रोग फैलिन अनुकूल वातावरण बनेको धानबाली विज्ञले बताएका छन्।
4: नर्मल्ली चैते धान जुन तल्लो पहाड़मा अलिकति न्यानो ठाउँमा यो ठाउँको लागि ब्लास्ट भन्ने त्यस्तो अहिलेसम्म मरुवा रोग त्यहीमाथि त्यो नेक ब्लास्ट चाहिँ समस्याको रूपमा थिएन। अहिले यो वर्ष चाहिँ ठ्याक्कै त्यो जलवायु परिवर्तनको कारण हामी त्यसलाई पनि जोड्न सक्छौ। ठ्याक्कै त्यो मौसमी अवस्था चाहिँ त्यो ब्लास्टको लागि अति उपयुक्त भइदियो, त्यसले गर्दा यो महामारीको रूपमा 81 देखियो।
3: चैते धानमा नेक ब्लास्ट रोग चितवन, नुवाकोट, गोरखा, तनहु, धादिङ, लमजुङ, नवलपरासी लगायतका जिल्लामा धेरै देखिएको छ। भित्र्याउने बेलाको बाला नै सुकेपछि रोग फैलिएका क्षेत्रमा धानको उत्पादन घट्ने भएको छ। जहाँ समस्या देखिएको छ त्यहाँ अब उपचार सम्भव छैन, त्यसैले रोगको शुरूआती चरणमै किसानले समस्या पहिचान गर्न सकेमा तत्कालै सिफारिश रासायनिक विषादीको प्रयोग गर्न सल्लाह छ, अनि अर्को वर्ष जात छनौटमा ध्यान दिनुपर्ने हुन्छ। अहिले चाहिँ किसानले प्रयोग गर्दै आएको पुरानो धानको जातमा यस्तो समस्या धेरै देखिएको प्रारम्भिक अनुमान गरिएको छ। फेरि नार्कको राष्ट्रिय बाली प्रजनन तथा आनुवांशिक अनुसन्धान केन्द्रका प्रमुख एवं वरिष्ठ वैज्ञानिक डाक्टर कृष्ण हरि घिमिरे,
4: अधिकतम तापक्रम कम भयो र सापेक्षिक आर्द्रता बढी अथवा पानी बढी परेको कारणले गर्दा 81 यो रोग देखिन गयो। जहिले पनि यो रोगका जीवाणुहरू भनेको के हुन्छ भने वायुमण्डलमा फिल्डमा बसिरहेको हुन्छ। यो मरुवा रोग आफैमा बिउबाट सर्ने रोग हो। यो रोगका जीवाणुहरू जीवित रहिरहन सक्ने र भोलि उपयुक्त वातावरण पाउने बित्तिकै त्यो चाहिँ नयाँ बालीमा सरेर यसले चाहिँ महामारीको रूप लिन सक्ने भएको हुनाले ठ्याक्कै त्यही अहिले पनि देखिएको हो।
3: अहिले भित्र्याउन बाँकी चैते धानको नियमित अनुगमन गर्न तथा पाकेको धान सकेसम्म छिटो भित्र्याउन किसानलाई बाली विज्ञको सल्लाह छ। साथै अबको बर्खे धान बालीको तयारीमा जुटेका किसानलाई पनि उपयुक्त जात छनौटमा मुख्य ध्यान दिन सल्लाह छ।
1: चैते धान बालीमा मरुवा रोग कारण अनि अब बर्खे धान बालीको तयारी बारे नारका वरिष्ठ वैज्ञानिक डाक्टर कृष्ण हरि घिमिरेसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
6: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
7: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
5: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
7: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
5: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 41106690।
8: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
9: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
2: अब बाँकी खबर। हिन्द महासागरको समुद्रको भेदमा रहेका लाखौं वर्ष पुराना ह्वेलका अवशेष वरिपरि आश्चर्यजनक रूपमा समुद्री जीवहरू फस्टाइरहेको वैज्ञानिक अनुसन्धानबाट खुलेको छ। दक्षिण पूर्वी हिन्द महासागरको सतहबाट 7 किलोमिटर मुनि रहेको यो क्षेत्रमा जेलीफिश, ट्यूबमर, भंगुर तारा, समुद्री काँकडी, स्क्वाटा, लोबस्टर, नीलो पानीका सिप लगायत थुप्रै जीवहरूको बसोबास रहेको अनुसन्धानमा खुलेको छ। वैज्ञानिकहरूका अनुसार यीमध्ये धेरै जीव सम्भावित रूपमा विज्ञानका लागि नयाँ प्रजाति हुन सक्छन्। यसको अहिलेसम्म कुनै अभिलेख छैन। व्हेल मरेपछि त्यसको विशाल शरीर समुद्रको भिदमा पुग्छ र त्यहाँ रहेका जीवहरूका लागि लामो समयसम्म खाद्य स्रोत बन्दछ। यसका कारण समुद्रको भिदमा पनि विशेष पारिस्थितिक प्रणालीहरूको निर्माण गर्ने गर्दछ। चिनिया विज्ञान प्रतिष्ठान अन्तर्गतको गहिरो समुद्र विज्ञान तथा इन्जिनियरिङ संस्थानका प्राणी तथा वनस्पति अनुसन्धानकर्ता जिकुन संघका अनुसार व्हेलको विशाल आकार र त्यसका हड्डीमा पाइने विशेष रसायनले अन्य जीवका लागि अनुकूल वातावरण निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्दछ। समुद्रको गहिरो र कठिन वातावरणका कारण यस्ता ठाउँहरूमा पत्ता लगाउन वैज्ञानिकहरूलाई अत्यन्त कठिन हुने बताइएको छ। अनुसन्धान टोलीले सन् 2023 समुद्री पनडुब्बी अभियानका क्रममा त्यस क्षेत्रका विस्तृत अध्ययन गरेका थिए। अध्ययनका क्रममा नमूना संकलन गर्नका साथै व्हेलको चिहानको फैलावटको नक्साङ्कन पनि गरिएको छ। टोलीले वलिन व्हेल र अन्य प्रजातिका व्हेलका टाउको र हड्डीसहितको अवशेष फेला पारेको जनाएको छ। सबैभन्दा पुरानो हड्डी झण्डै 53 लाख वर्ष पुरानो रहेको अनुमान गरिएको छ। आजको कान्तिपुर दैनिकमा खबर छ।
1: अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्य गर्ने सहमति अन्तिम चरणमा पुगेको दावी गर्नुभएको छ। उहाँले इरानमाथि गर्ने भनिएको थप सैन्य आक्रमण पनि रोकिएको बताउनु भएको छ। व्हाइट हाउसमा संचारकर्मीसँग कुरा गर्दै ट्रम्पले सहमतिका लागि इरानले आणविक हतियार निर्माण नगर्ने सुनिश्चितता गर्नुपर्ने समेत दोहोर्याउनु भएको बीबीसीले जनाएको छ। सहमति सम्बन्धी दस्तावेजहरू लगभग अन्तिम चरणमा रहेका र छिट्टै औपचारिक हस्ताक्षर हुन सक्ने सम्भावना रहेको ट्रम्पको भनाइ छ। यो सहमति भएपछि विश्वकै महत्वपूर्ण पेट्रोलियम अनि मार्ग मानिने हर्मुज जलमार्ग पूर्ण रूपमा सञ्चालन आउन समेत उहाँले बताउनुभयो। तर इरानले भने ट्रम्पको दावीलाई तत्काल स्वीकार गरेको छैन। इरानी परराष्ट्र मन्त्रालयको प्रवक्ता इस्माइल बगाईले अहिलेसम्म कुनै अन्तिम सहमति नभएको बताउनु भएको छ। उहाँले अमेरिकाले वार्ताका क्रममा थप नयाँ तथा अत्यधिक मागहरू अघि सारेको आरोप लगाउनु भएको छ।
2: अब खेल खबर। फिफा विश्वकप 2026 औपचारिक उद्घाटन मेक्सिको सिटीको ऐतिहासिक अजेटा रंगशालामा भव्य सांस्कृतिक तथा सांगीतिक कार्यक्रमका बीच सम्पन्न भएको छ। आदिवासी कलाकारहरूको प्रस्तुति लोक नृत्य तथा सांस्कृतिक कार्यक्रम समारोहका मुख्य आकर्षक बने। 80,000 भन्दा बढ़ी दर्शकको उपस्थितिमा आयोजित समारोहले विश्व फुटबलको सबैभन्दा ठूलो महोत्सवको शुरूआत गरेको छ। उद्घाटन समारोहमा मेक्सिको प्राचीन सभ्यता सांस्कृतिक सम्पदा तथा आधुनिक कला संस्कृति प्रस्तुत गरिएको छ। समारोहमा विश्व प्रसिद्ध गायिका साकिरा र गायक बर्ना बायले विश्वकपको आधिकारिक गीत प्रस्तुत गरेका छन्। अमेरिका मेक्सिको र क्यानाडाले संयुक्त रूपमा आयोजना गरेको प्रतियोगितालाई विश्व इतिहासकै सबैभन्दा ठूलो संस्करणको रूपमा हेरिएको छ। यसैबीच फिफा विश्वकप 2026 उद्घाटन खेलमा आयोजक मेक्सिकोले दक्षिण अफ्रिकालाई 2-0 गोलले पराजित गरेको छ। मेक्सिको सिटी रंगशालामा आज बिहान सम्पन्न समूह ए को खेलमा जुलियन क्वेन्सियोनेस र राहुल हिमेजेनेजले गोल गरे। खेलको 90 मिनटमा जुलियन क्वेन्सियोनेसले पहिलो गोल गरेका थिए। खेलको 60 मिनटमा राहुल हिमेनेजलाई फल गरेपछि दक्षिण अफ्रिकाका याया सेथोले सिधै रातो कार्ड पाउँदा मैदानबाटै बाहिरिए। त्यसपछि 10 खेलाड़ीमा सीमित बनेको दक्षिण अफ्रिका विरूद्ध खेलको 67 मिनटमा मेक्सिकोका राहुल हिमेनेजले हेड मार्फत गोल गर्दै अग्रता दोब्बर बनाएका थिए। खेलको अन्त्यतिर तनावपूर्ण अवस्था देखिएको थियो। 84 मिनटमा दक्षिण अफ्रिकाका थेम्बा जोनेले भीएआर समीक्षा मार्फत रातो कार्ड पाएका थिए। इन्जुरी समयमा मेक्सिकोका सेजार मोन्टेसले पनि रातो कार्ड पाएपछि मेक्सिको पनि 10 खेलाड़ीमा सीमित भयो। जितसँगै मेक्सिको समूह एमा महत्वपूर्ण 3 अंक जोड्न सफल भएको छ। यस समूह अन्तर्गत अर्को खेलमा दक्षिण कोरिया र चेकिया बीच अहिले बिहान 7:45 प्रतिस्पर्धा हुँदैछ।
1: काया कैरनमा अब केही खबर संक्षेपमा। स्वतन्त्र ऊर्जा उत्पादक संस्था नेपाल इपानको आसन्न चुनावमा समूहगत प्यानल प्रतिस्पर्धा हुने भएको छ। आज हुने चुनावका लागि हालका उपाध्यक्ष उत्तम पलोन लामा र वर्तमान महासचिव बलराम खतरोडा नेतृत्वमा 2 समूह चुनावी प्रतिस्पर्धामा उत्रिएको छ। समस्याग्रस्त घोषित हाम्रो नयाँ कृषि सहकारी संस्था लिमिटेड र कृषि विकास बहुद्देश्य सहकारी संस्था लिमिटेडका कुल 132 ऋणीको नामावली सार्वजनिक भएको छ।
2: संघ सरकारको परिपत्र अनुसार बागमती बाहेक सबै प्रदेशमा नयाँ सार्वजनिक गाड़ी दर्ता रोक्का गरिएपछि सरकारवालाहरूले असन्तुष्टि जनाएका छन्। यातायात व्यवस्था विभागले जेठ 7 प्रदेश यातायात मन्त्रालय र यातायात व्यवस्था कार्यालयलाई नयाँ सार्वजनिक गाड़ी दर्ता नगराउन परिवर्तन गरेसँगै दर्ता रोक्का गरिएको हो
1: र विद्युत खरिद सम्झौता पीपीए गरी लामो समयसम्म शून्य प्रगतिमा रहेका 1388 मेगावाट क्षमताका 38 जलविद्युत आयोजनाको अनुमति रद्द गर्न सुझाव आएको छ। काया कैरनमा अब पालो उखानको
2: जत्रो दौरा उत्रै खल्ती
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर
2: कारवालाहरूले असन्तुष्टि जनाएका छन्। यातायात व्यवस्था विभागले जेठ 7 प्रदेश यातायात मन्त्रालय र यातायात व्यवस्था कार्यालयलाई नयाँ सार्वजनिक गाड़ी दर्ता नगराउन परिवर्तन गरेसँगै दर्ता रोक्का गरिएको हो
1: र विद्युत खरिद

0: विगत दावी 86 प्रतिवादी
1: संविधान संशोधन कार्यदलद्वारा मस्यौदा लेखन शुरू सम्पत्ति छानबिन आयोगमा कर्मचारीले विवरण बुझाउँदै राजनीतिक पदाधिकारीको बाँकी
0: चैते धानबालीमा घाँटी मरुवा अर्थात नेक ब्लास्टको समस्या तापक्रममा भएको उतार चढ़ाव मुख्य कारण उत्पादन घट्ने चिन्ता
1: इरानसँगको युद्ध अन्त्य गर्ने सहमति अन्तिम चरणमा पुगेको ट्रम्पको दावी थप सैन्य आक्रमण स्थगित गरिएको भनाई
0: र विश्वकप 2026 को भव्य उद्घाटन मेक्सिको विजय शुरूआत उद्घाटन खेलमै 3 खेलाड़ीले पाए रातो कार्ड
1: र अन्त्यमा आजको कार्टुन आज हामीले नयाँ पत्रिकामा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं करका दर हेरफेर बारे समाचार लेख्ने पत्रकारलाई अर्थमन्त्रीले माइक्रोसफ्ट वर्ड चलाउन आउँदैन भनेको विषयसँग यो कार्टुन सम्बन्धित छ यहाँ अर्थमन्त्री जस्तै देखिने मान्छे कोठाभित्र आरामसँग बसेर टेलिभिजनमा विश्वकप हेर्दैछन् अनि खेल हेर्दै उनी भन्दैछन् के खेलेको यार यो खेलाड़ीलाई माइक्रोसफ्ट वर्ड चलाउन आउँदैन कि क्या हो आजको काया कैरन सकिएको छ काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौं नमस्कार।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: फुकै खाए सारै मिठो पकाए त ट्वाकै, एक पाकेटले पेट भरि नि के हो भन पक्कै।
2: यो हो बोनस चाउचाउ।

0: रूपमा पेट भरिने बोनस चाउचाउ।
1: पोखरा नुडल्स प्रालीको उत्पादन बोनस चाउचाउको आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 9856202779।
2: हजुर आमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने
3: हो नि। ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन्। ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन। ज्येष्ठ नागरिकको उचित हेरचाह स्वास्थ्य सुरक्षा र सम्मान गरौं। उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौं।
4: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा।
1: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
5: हजुर घर निर्माण बाटो नाला सामुदायिक भवन विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक इट्टा ढुङ्गा गिटी बालुवा चोकर सुपथ मूल्यमा पाइन्छ।
1: सम्पर्क अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्ला गण्डकी दुई गाछे पानी नयाँ पुल र चेवनधामबाट जान सकिने प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ मोबाइल 9855188461 र सिजन गुरुङ 9705440900।
6: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
7: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
6: उपचार सेवाहरू
7: भेरिकोस भेनको लेजर उपचार खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि
6: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया
7: रक्तनली सम्बन्धी रोगहरूको उपचार एन्जियोप्लास्टी स्टन्ट राख्ने प्रक्रिया इम्बोलाइजेसन
6: क्यान्सर उपचार ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू सानो चिरफार मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार
7: शरीरमा जम्मा भएको पस पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया
6: पाठेघरको मासु युटेरिन फाइब्राइड एम्बुलाइजेसन पाठेघरमा भएका

0: connect your dream, connect your future, stay, connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी 4 तुलेगौडा वाक इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9856324093 र 9856338073।
2: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
3: हो र फेरि कहाँ सारेछन् बाबुले पसल?
2: बीपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीआर सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
3: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बीपी चोक,
2: प्रोपाइटर थान प्रकाश नेउपाने 9856338073, प्रशान्त नेउपाने 9460026925।
4: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
5: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
4: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
5: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
6: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
7: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
8: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
6: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
8: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841661220।
9: आज पनि भाटोड आयो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
10: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
9: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
10: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
11: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
2: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस,
3: दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856383507, कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846618817।
12: कान्छी, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
13: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
12: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
13: पाइन्छ नि, दुलेगौडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
8: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर पैचो नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
12: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
8: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9868038523522।
14: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बडी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
10: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
11: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिटका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
2: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश, पार्वती श्रेष्ठ, फोन नम्बर 0654142034 र 9111756606।
15: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोपाइटर पासा राजु। मोबाइल 9806613195 र 9847153868।
16: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने, के भए दाई? पैसा भएपछि नि के को तनाव हो र?
17: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
10: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न। जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा। फोन 0564142636, मोबाइल 9556078302 र 9956078302।
5: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
18: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
5: अनि बन्छ त दाई?
18: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
19: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस्मिसौनीको ठिक पारिपट्टि।
20: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
21: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
20: प्रोपाइटर राजन पौडेल। मोबाइल 9556062029।
22: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि।
23: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
22: तिमी पनि यसो बुझ्ने गर न, फुल, गमला, सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्पोस्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
23: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
24: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
25: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4, हेल्प पोस्ट लाइन, दुलेगौडा।
24: प्रोप्राइटर रबिन थापा। सम्पर्क 9556033998 र 9465010950।
22: ए सम्धी, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा, हाँस वा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको, यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो। आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हौ सम्धी।
26: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली, शुक्ला गण्डकी 10, मिनम खानीमा जानु पर्यो हौ सम्धी। खुल्ला जंगलमा पालेको लोकल कुखुरा, कालिज र हाँसको मासु, अण्डा तथा चल्लाहरू मिलाएर पाइँदो रहेछ।
27: हजुर, स्वच्छ, शान्त, मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली, शुक्ला गण्डकी 10, मिनाम खानी। प्रबन्ध निर्देशक हरि खड्का। सम्पर्क 9008828810, 9008828811 र 9008828816। लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
0: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
27: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
26: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98066-81115।
1: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।
3: जब गेडागुडी हामी टुसा उमार्छौ नि होइन, अब गेडागुडी न्युट्रिसियस हुन्छ नि, प्रोटिन छ त्यसमा, म्याग्नेसियम छ, अरू धेरै तत्व छ जुनले चाहिँ जिउलाई राम्रो गर्छ। जब टुसा उमार्छौ नि होइन, त्यसले चाहिँ अझै कन्टेन्ट बढ्न भयो कि, अब कन्टेन्ट बढ्यो भने चाहिँ फ्रीमा जो के भयो, न्युट्रियन्ट्सहरू बढ्यो होइन। अब कन्टेन्ट त बढ्यो, अब जिउलाई अलिकति, मेरो पेट चाहिँ अलिकति तलमाथि हुन्छ भने यो टुसा उमार्नु भएको छ भने चाहिँ अझ पचाउन सजिलो हुन्छ होइन। एक त न्युट्रियन्ट्स पनि बढ्न गयो, अर्को चाहिँ जिउलाई चाहिँ हजुरको पचाउन, अब्जर्प्सन गर्न न्युट्रियन्ट्सहरू चाहिँ अझ सजिलो पार्छ। टुसा उम्रेको गेडागुडीमा एउटा मेन भनेको प्रोटिन भयो होइन, हजुरको म्याग्नेसियम भयो, अर्को भनेको फोलेट, जुन चाहिँ हामी यदि अब प्रेग्नेन्सीको बेला कि त अब हुन्छ नि प्रेग्नेन्सी प्लान गर्दैछौँ भने जुन फोलेट फोलिक एसिड दिनुहुन्छ नि त्यसको लागि पनि एकदमै राम्रो, फोलेट पनि त्यही छ। अर्को भनेको फाइबर, अब यो कुराहरू चाहिँ हजुरको अब सिम्पल, म एक्सर्साइज एकदमै धेरै गर्छु, मलाई प्रोटिन धेरै चाहिन्छ, त्यस्तो मान्छेहरूले खाँदा भयो होइन, कि त होइन एकदमै बिजी स्केड्युल छ, अब थोरै खाने तर मलाई धेरै क्यालोरी चाहिएको छ होइन, त्यस्तो बेलामा हजुरको टुसा उम्रेको गेडागुडी एकदमै राम्रो भयो। पेट अलिकति धेरै राम्रोसँग पचाउँदैन भने टुसा उम्रेको खानेकुरा राम्रो भयो होइन। अब कुन समयमा धेरै मतलब खान मिल्यो त भन्दाखेरि, सकेसम्म यस्तो हेभी कुराहरू चाहिँ 5 बजे भन्दा अगाडि भनौँ, किन भन्दाखेरि जसरी घाम ढल्दै जान्छ हाम्रो शरीरको मेटाबोलिजम पनि स्लो स्लो बिस्तारै बिस्तारै हुँदै जान्छ, जिउ थाक्यो नि त होइन। त्यही भएर सकेसम्म 5 बजे भन्दा अगाडि हजुरको ब्रेकफास्टको रूपमा कि त खाजा, अब अलिक चटपटा मनपर्छ भने त्यसलाई साँधेर खाए पनि भयो, कि त दालको सट्टामा रिप्लेस गरेर यसमै झोल हालेर खाए पनि भयो लन्चहरूमा। भेजिटेरियन हो भने एउटा मेन प्रोटिन सोर्स, मेरो शरीरमा प्रोटिन के केलाई चाहियो त भन्दाखेरि मसललाई चाहियो, मेरो आँखालाई चाहियो, कपाललाई चाहिन्छ, हड्डीलाई चाहिन्छ, धेरै कुरालाई प्रोटिन भनेको एउटा बिल्डिङ ब्लक भनेर बुझिन्छ नि त होइन। सो हजुरको यसको डेभलपमेन्टहरूमा बच्चाहरूकोमा मेन, हामी अडल्ट्सहरू भन्दा पनि हाम्रो बच्चाहरूको डेभलपमेन्टको बेला चाहिँ हाम्रो पोषण अझै इम्पोर्टेन्ट हुन्छ। सो बच्चाहरूको लागि, उहाँहरूको ग्रोथ एन्ड डेभलपमेन्टको लागि, पेटको स्वास्थ्यको लागि, हड्डीहरूको डेभलपमेन्टको लागि एकदमै राम्रो हुन्छ भने, अब अलिकति एज हाम्रो बेसी छ, माछा मासु धेरै खासै पचाउन सकिँदैन भने मजाले रिप्लेस गर्न सक्ने केही त यही गेडागुडी, हजुरको स्प्राउट्स गरेको गेडागुडी चाहिँ पचाउन पनि सजिलो भयो, जिउलाई प्रोटिन पनि भयो, एनर्जी पनि मजाले पाइन्छ। युरिक एसिड भन्ने बित्तिकै गेडागुडी भनेर हुन्छ नि त, अब गेडागुडी चाहिँ खानु हुँदैन है भनेर, सो धेरै जसो चाहिँ युरिक एसिड भएको मान्छेहरूलाई चाहिँ एकदमै गाह्रो के हुन्छ त भन्दाखेरि, युरिक एसिड भन्ने बित्तिकै प्युरिन होइन, प्युरिन भन्ने प्रोटिन हुन्छ, त्यो चाहिँ धेरै मात्रामा भइदियो भने अझ युरिक एसिड बढ्ने, गोलीगाँठाहरू दुख्ने, यस्तो समस्याहरू आउँछ। त्यही भएर हजुरको युरिक एसिड छ भने चाहिँ अलिकति पोर्सन कन्ट्रोल गरेर होइन, मजाले भिजाएर त्यही टुसा उमारेर हजुरको 15-16 घण्टा भिजाएको गेडागुडी खाँदा, कहिलेकाहीँ खाँदा चाहिँ ठिक छ, न्युट्रियन्स पनि पाइरहेको छ, सकेसम्म मेरो युरिक एसिड पनि बढ्दैन भन्ने भयो। तर दिनदिनै हामीले खान थाल्यौँ भने चाहिँ अलिकति रिस्क बढ्छ युरिक एसिडको लेभल बढ्नलाई पनि। अनि अर्को चाहिँ हजुरको, अब कतिजनालाई यस्तो हुन्छ कि, अब मेरो पेटले गेडागुडी मजाले पचाउँछ भन्दैमा सबैको पेटले नपचाउन सक्छ होइन, कतिजनालाई चाहिँ त्यही गेडागुडी खाना साथ ग्यास फर्मेसन हुन्छ होइन। त्यस्तो केसमा पनि के गर्नु पर्यो भने त भन्दाखेरि, गेडागुडीको फ्रिक्वेन्सी मात्रा चाहिँ अलिकति कन्ट्रोल खानुपर्छ, कि त धेरैजनालाई हजुरको गेडागुडीमा पनि चिकपिज भन्छ नि हामी, छोले छोले जस्तो जुन येल्लो कलरको हुन्छ नि, त्यसले चाहिँ झन् ग्यास धेरैमा हुन्छ क्या गेडागुडीमा पनि। सो आफूले विचार गर्ने कि मेरो जिउले कसरी रियाक्ट गरिरहेछ, त्यस्तो केसमा चाहिँ मेन युरिक एसिड, अनि हजुरको पेट धेरै राम्रो छैन भने पनि सकेसम्म विचार कुराएर खानुपर्छ।
24: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कुल भुरुङ्गेमा कक्षा 11 को नयाँ भर्ना खुल्यो।
4: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भए आफ्नो सिट सुरक्षित गर्नुहोस्।
24: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कूल शुक्ला गण्डकी छ भुदुङ्गी।
4: हाम्रा विशेषताहरू
24: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने
4: पर्याप्त खेलकुद अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा
24: सुविधा सम्पन्न भवन पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
4: नोट, पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
24: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0565174779 र 98560062।
6: ए सबिना, यस्तो हतारमा कता हो?
7: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, घर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
6: ल, बिहेको घर गहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
8: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ, प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 98460878528 र 98028-16142।
9: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा नेपाल आर्मी हस्पिटल तथा पद्मा नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन पेट छाती मुटु थाइराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
12: उपचार हुने रोगहरू
9: उच्च रक्तचाप, मुटु रोग, छाती दुख्ने, पोल्ने, जोडले धड्कने,
12: पुरानो ग्यास्ट्रिक, कलेजोको समस्या, मधुमेह,
9: लामो समयदेखिको रुखा खोकी, सास फेर्न गाह्रो हुने, दम,
12: दिसा पिसाब एवं पेटको समस्या,
9: तौल घटबड हुने वा थाइराइडको समस्या,
12: लामो समयदेखिको टाउको वा मांसपेशीको दुखाइ, ज्वरो जस्ता समस्याहरूको चेकजाँच उपचार तथा परामर्श सँगै दुलेगौडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ।
9: दैनिक ईसीजी, गुणस्तरीय ल्याब तथा फार्मेसी सेवाका लागि पनि हामीलाई सम्झनुहोस्।
12: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा तनहु।
9: फोन नम्बर 0564142333 र 98678167087।
6: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो, मेरै आँखा पोलेर हेर्नै भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने, चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
27: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ। साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ। ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौडा, प्रोप्राइटर दिव्या मल्ल ठकुरी 98058101422, दिपेश मल्ल ठकुरी 98058101420, दीप मल्ल ठकुरी 98460141530।
13: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त झन् कहाँ होला र?
6: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि,
2: आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर मर्मत सबै गरिन्छ नि।
27: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु पितल ढलोट आल्मुनियम सिलोट सरेस किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान गृहस्थी होटल रेस्टुरेन्ट समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग प्रोप्राइटर सूर्य बहादुर बानिया संगम बानिया। फोन 065414142 98563218 98462614726।
5: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
10: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
11: यस दुलेगौडा पोलिक्लिनिकमा यही असर 6 गते पहिलो शनिबार पेट छाती मुटु मधुमेह र थाइरोइड रोग विशेषज्ञ प्राध्यापक डाक्टर तीर्थलाल उपाध्याय
10: गण्डकी मेडिकल कलेज जीएमसीमा कार्यरत वरिष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य
11: हार्जोनी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल
10: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला।
11: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
10: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
11: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
5: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली फोन 065414129 र 98560131053।
14: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो बजारको लागि भने
15: माइली भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
14: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
15: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
14: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
10: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
14: सुगर प्रेसर थाइरोइड ज्वरो खोकी र एलर्जीको उपचार,
10: पेट दुख्ने चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
14: कान दुख्ने पाक्ने नाक बन्द हुने एलर्जी घाँटी दुख्ने टन्सिल सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
10: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा माछा पुछ्रे बैङ्कको ठिक पारिपट्टि। फोन 065-5939-69।
16: अब मुटुरोगको उपचारका लागि ठुलो राहत, नेपाल सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत अब पोखरा स्थित गण्डकी मेडिकल कलेजले पनि मुटुरोग भएका बिरामीहरूका लागि 2,00,000 रुपियाँसम्मको उपचार बिमा सुविधा प्रदान गर्न थालेको छ। गण्डकी मेडिकल कलेज पोखरा, विश्वसनीय सेवा, अनुभवी चिकित्सक र आधुनिक उपचार सुविधा सहित गण्डकी मेडिकल कलेज जनताको स्वास्थ्यका लागि समर्पित।
11: अब हाम्रो उत्पादन हामीले नै प्रयोग गरौ। बेलचौतारामा आइतबारे हाट बजार सहित सातै दिन बिक्री वितरण हुने अर्ग्यानिक कृषि उपज खरिद बिक्री गरेर सहयोग पुर्याउ।
10: शुक्ला गण्डकी नगरपालिकाको समन्वयमा श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाले स्थानीय कृषि उत्पादनको खरिद बिक्री गर्न प्रत्येक आइतबार हाट बजार सञ्चालन गर्दै आएको सहर्ष जानकारी गराउँदछौ। साथै हप्ताको सातै दिन बिहान 7 बजेदेखि 11 बजेसम्म र बेलुका 4 बजेदेखि 7 बजेसम्म स्थानीय कृषि उपजको बिक्री गरिने भएको हुँदा नगर क्षेत्रभित्र उत्पादित वस्तुको खरिद गर्नुका साथै तपाईँको
17: गाउँमा कृषि एम्बुलेन्स आउँदा अर्ग्यानिक कृषि उत्पादन बिक्री गरेर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
18: नोट: प्रत्येक आइतबार आफ्नो उत्पादन आफैले बिक्री गर्न पाइने व्यवस्था छ। हाट बजारमा आऊ, ताजा विषादी रहित स्वच्छ अर्ग्यानिक उत्पादन उपभोगको बानी बसालौ।
17: अनुरोधक श्री खैरनी चार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड खैरनी चार।
19: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
15: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
19: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरेनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
15: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
19: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरेनी चार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
17: होटल फ्यामिली एन्ड लज, खैरेनी चार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 98 5 60 23 420, 98 0 41 54 674 र 98 4 60 23 420।
20: अब सुन्नुहोस् पूरा समाचार।
21: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
20: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
21: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
20: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
21: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
20: मद्यपान र धूम्रपान सेवन नगरौं,
21: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
20: नेपाल सरकार, विज्ञापन बोर्ड।
22: टाइम चेकको साथमा बनकेवा कालिका सुनचाँदी पसल दुलेगौड़ा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार। मोबाइल 98 165 95 301।
23: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
27: ढोरबाराही हाइलाइट्सको साथमा
17: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस दुलेगौड़ा बीपी चोक।
27: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्। सम्पर्क 98 4 61 49 304।
25: नमस्कार, बिहान 7 बजेको ढोरबाराई हाइलाइट्समा समाचार कक्षबाट म सृष्टि खत्रीको स्वागत छ। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz अन्तर्मनको आवाज, साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई केही साथ सुन्न सक्नुहुनेछ। समाचार विस्तारमा सुन्नुहोस्। गृहमन्त्री सुदन गुरूङले सुकुम्बासीले पाएको दुःखका लागि सरकारको तर्फबाट माफी माग्नु भएको छ। उहाँले होल्डिङ सेन्टर पुगेर बस्ती उठाउँदा उनीहरूले पाएको दुःखबारे सरकारका तर्फबाट मागी माग गर्नु भएको हो। केही अघि काठमाडौँ उपत्यकाका नदी किनारबाट उठाएका सुकुम्बासीहरूलाई उपत्यकाको विभिन्न होल्डिङ सेन्टरमा लगेर राखिएको छ। हिजो सोही सेन्टरमा पुगेर गृहमन्त्री सुदन गुरूङले उनीहरूसँग कुराकानी गरी समस्याबारे जानकारी लिनुभएको थियो। नेपाली कांग्रेसको क्रियाशील सदस्यता अध्यावधि गर्न योग्य कुल सात लाख 82,209 सदस्यहरूमध्ये 5,38,622 जनाले क्रियाशील सदस्यता प्राप्त गरेका छन्। 1,49,309 जनाले स्वयं अध्यावधिक फारम पेश गरी ओडा सभापति मार्फत अध्यावधिक कार्यको प्रक्रियामा रहेको कार्यवाहक प्रमुख सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिनुभएको छ। इन्टरनेटको पहुँचभन्दा बाहिर रहेका उच्च हिमाली क्षेत्रका केही जिल्ला विकट पहाड़ी भूभाग 12 र खोटाङ जिल्ला तथा नेपाली कांग्रेससँग आबद्ध विदेश स्थित नेपाली जनसम्पर्क समितिहरूमा जारी अध्यावधिक कार्यलाई थप व्यवस्थित गरिने उहाँको भनाइ छ। नयाँ क्रियाशील सदस्यता वितरण कार्य अर्को सूची जारी नभएसम्मका लागि खुला रहने कांग्रेसले जनाएको छ। जेठ 21 गते पहिलो पटक थपिएको म्याद सकिएपछि जेठ 28 गते राति 12 बजेसम्म थप गरिएको थियो। संगठनलाई थप सुदृढ व्यवस्थित र प्रविधिमा आधारित बनाउने उद्देश्यका साथ संचालन भएको क्रियाशील सदस्यता अध्यावधिक कार्यक्रम देशभर उत्साहजनक रूपमा अधिकांश क्रियाशील सदस्यहरूको लेखनीय सहभागिता रहेको कांग्रेसले जनाएको छ। अध्ययन भिसा सिफारिश प्रक्रियामा शंकास्पद कागजात र नक्कली रसिद प्रयोग भएको आकांक्षा देखिएपछि शिक्षा तथा खेलकुद मन्त्रालयले विस्तृत छानबिन गरी कानूनी कार्यवाही प्रक्रिया अघि बढ़ाउन गृह मन्त्रालयलाई पत्रचार गरेको छ। शिक्षा मन्त्रालयले हिजो गृह मन्त्रालयलाई पठाएको पत्र मार्फत विदेशी विद्यार्थीका लागि जारी गरिएको अध्ययन भिसा सिफारिशसँग सम्बन्धित कागजातहरूमा गम्भीर शंका उत्पन्न भएको भन्दै अनुसन्धान र आवश्यक कानूनी प्रक्रिया अघि बढ़ाउन पत्रचार गरेको हो। मन्त्रालयका अनुसार काठमाडौँस्थित वाल्मीकि विद्यापीठको नामबाट एकाडेमिक अध्ययन भिसाका लागि सिफारिश सम्बन्धमा भन्ने विषयको पत्र प्राप्त भएपछि अध्ययन भिसाका लागि सिफारिश गरिएको थियो। तर त्यसपछि मन्त्रालयको टोलीले सम्बन्धित शैक्षिक संस्थामा स्थलगत अनुगमन गर्दा सिफारिश गरिएको विद्यार्थीको नाममा जारी गरिएको पत्र र त्यससँग संलग्न आमदानी रसिद वास्तविक देखिए पनि पत्रमा उल्लेखित व्यक्तिको भर्ना तथा अध्ययन सम्बन्धी विवरणमा गम्भीर असंगति फेला परेको जनाएको छ। सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदूत स्कट अबर्मरले हिजो शिष्टाचार भेटवार्ता गर्नुभएको छ। भेटका क्रममा सभामुख अर्यालले सफलतापूर्वक सम्पन्न संसदीय निर्वाचनपछि नेपाल राजनीतिक यात्राको नयाँ चरणमा प्रवेश गरेको उल्लेख गर्दै वर्तमान सरकार स्थिरता रूपान्तरण पारदर्शिता सुशासन तथा संस्थागत सुधारप्रति प्रतिबद्ध रहेको बताउनु भएको सभामुखको सचिवालयले जनाएको छ। उहाँले जनताको सुशासन र तीव्र आर्थिक विकासप्रतिको अपेक्षा अनुरूप कानून निर्माण प्रभावकारी कार्यकारी निगरानी रचनात्मक संसदीय बहस तथा लोकतान्त्रिक मूल्य मान्यताको संरक्षणमा प्रतिनिधि सभा दृढतापूर्वक लागिरहेको उल्लेख गर्नु भएको छ। सभामुख आचार्यले नेपाल र संयुक्त राज्य अमेरिका बीच सन् 1947 कूटनीतिक सम्बन्ध स्थापना भएदेखि पारस्परिक सम्मान विकास सहयोग तथा जनस्तरीय सम्बन्धमा आधारित घनिष्ठ सौहार्दपूर्ण र सहयोगात्मक सम्बन्ध कायम रहँदै आएको उल्लेख गर्नुभएको छ। राष्ट्रिय बाल अधिकार परिषदले बाल बालिकाका लागि सुरक्षित समावेशी पहुँचयोग्य सम्मानजनक र बालमैत्री खेलको वातावरण निर्माण गर्न सरकार भएकालाई अनुरोध गरेको छ। परिषदले हिजो विज्ञप्ति जारी गरी बाल बालिकाका लागि सुरक्षित समावेशी पहुँचयोग्य सम्मानजनक र बालमैत्री खेलको वातावरण निर्माण गर्न तथा खेल मार्फत बाल अधिकारको सम्मान र सुनिश्चितताका लागि थप सक्रिय हुनु पनि अनुरोध गरेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स यूएई दुवैका लागि उडान सञ्चालन हुन लागेको छ। आगामी असोज 7 गतेदेखि नियमित उडान सञ्चालन हुने खबरले त्यहाँका पर्यटन व्यवसायीको उत्साहित बनेका छन्। विमानस्थल सञ्चालनमा आएको 3 वर्षपछि नियमित अन्तर्राष्ट्रिय उडान सुनिश्चित भएको हो। दुवै स्थित वायुसेवा कम्पनी फ्लाई दुवैले उक्त मितिदेखि दैनिक उडान सञ्चालन गर्ने गरी टिकट बुकिङ खुला गरेको छ। यसैसाथ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो पटक नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडान सञ्चालन हुने भएको छ। पोखरा प्राकृतिक सौन्दर्य साहसिक पर्यटन र सांस्कृतिक सम्पदाले सम्पन्न शहर हो। अब अन्तर्राष्ट्रिय हवाई पहुँच विस्तारसँगै यस क्षेत्रको पर्यटन प्रवर्धनमा नयाँ सम्भावना खुलेको छ। यसअघि विमानस्थलबाटै चीन भूटान लगायत मुलुकमा चार्टर उडान तथा भारततर्फ आकस्मिक मेडिकल उडान पोखराको अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्ने महत्वपूर्ण उपलब्धिका रूपमा लिएको बताइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राजसभा गण्डकी प्रदेशको प्रथम अधिवेशन 29 जेठमा पोखरामा हुँदैछ। अधिवेशनबाट नयाँ प्रदेश नेतृत्व चयन हुने भएकाले सभापति पदको प्रतिस्पर्धा यति बेला चर्चाको केन्द्रमा छ। सभापति पदका लागि वर्तमान सभापति तथा संघीय सांसद राजन गौतम, प्रदेश महामन्त्री नवीन त्रिपाठी, गण्डकी प्रदेश सरकारका पूर्व मन्त्री हरिशरण आचार्य र नेता माधव कण्डेल मुख्य आकांक्षी रहनु भएको छ। साथै डाक्टर हरि कार्की र नेपाली कांग्रेसका पूर्व नेता तथा संघीय सांसद एवं पूर्व मन्त्री कुमार खड्काको नाम पनि सभापतिको सम्भावित उम्मेद्वारका रूपमा चर्चा भएको छ। राजसभा गण्डकीको नेतृत्वका लागि अहिले पाँचजना नेताभित्र मुख्य प्रतिस्पर्धी देखिएको छ। वर्तमान सभापति गौतम पुनः नेतृत्व दोहोर्याउने तयारीमा छन् भने महामन्त्री त्रिपाठी संगठनमा गरेको कामका आधारमा नेतृत्वमा पुग्नुपर्ने दावी गरिएका छन्। पूर्व मन्त्री आचार्यले संघीय र प्रदेश तहको राजनीतिक अनुभवलाई अघि सारेका छन् भने कर्णेल संगठन विस्तार र निर्वाचन अनुभवलाई आफ्नो बलका रूपमा प्रस्तुत गरेका छन्। 29 जेठमा पोखरामा हुने अधिवेशनले गण्डकीमा राजसभाको आगामी नेतृत्व र संगठनात्मक दिशा तय गर्ने भएकाले पार्टीभित्र यसको विशेष चासोका साथ प्रतीक्षा भइरहेको छ। कडा खालको लागु औषध एलएसडी सहित एकजना भारतीय नागरिक पक्राउ परेका छन्। भारत केरलाका 28 वर्षका आयुष अजितलाई जिल्ला प्रहरी कार्यालय कास्की र लागु औषध नियन्त्रण ब्युरोको टोली नियन्त्रणमा लिएको हो। पोखराको लेकसाइड क्षेत्रमा भारतीय नागरिकको आवागमन बढ़ेपछि जिल्ला प्रहरी कार्यालय कास्कीले निगरानी तीव्र पारेको थियो। निगरानीकै क्रममा दिउँसो 2 बजे पोखरा 7 सहित चोकस्थित हुला कार्यालय वरपर एक भारतीय युवक शंकास्पद अवस्थामा हिँडिरहेको फेला परेका हुन्। ती युवकले नेदरल्याण्डबाट आरएन 4380888935 एनएल नम्बरको चिठी आएको छ भन्दै हुलाकका कर्मचारीसँग सोधपूछ गरिरहेका थिए। होटल गोकियो लेकको ठेगानामा आएको सो चिठीका बारेमा प्रहरीले होटलमा बुझ्दा आफ्नो नभएको जानकारी प्राप्त भएको हो। चिठी शंकास्पद लागेपछि हुलाकका कर्मचारी र जनप्रतिनिधिको रोहबरमा खोलेर हेर्दा स्टिकर जस्तो देखिने 1000 थान एलएसडी फेला परेको प्रहरीले जनाएको छ। पक्राउ परेका ती व्यक्ति वैशाखको तेस्रो साता पोखरा आएको अनुसन्धानबाट खुलेको छ। उनी पोखरा 28 सेडी स्थित होली बेसिल गेस्ट हाउसमा बसेका थिए। प्रहरीले सो गेस्ट हाउसको कोठा खान तलाशी गर्दा 7,40,000 नेपाली रूपियाँ र 1 थान मोबाइल समेत बरामद गरेको छ। पोखराको दिगो पर्यटन विकासका लागि पोखरा महानगरपालिकाले एसियाली विकास बैंकको आर्थिक सहयोगमा नयाँ परियोजना सञ्चालन गर्ने भएको छ। महानगरपालिकामा सञ्चालित क्षेत्रीय शहरी विकास परियोजना तथा शहरी उत्थानशीलता र जीवनयापन सुधार आयोजना अन्तर्गत पर्यटकीय क्षेत्र 85 जोड्ने गरी साइकल लेन सहितको विशेष पहुँच मार्ग र अध्ययन केन्द्र निर्माण गरिने भएको हो। पोखरा महानगरपालिका 33 घाटी छिनाबाट कास्की पर्वत र स्याङ्जाको संगम स्थल 85 भन्ज्याङसम्म निर्माण गरिने विशेष पहुँच मार्गको बोलपत्र सम्बन्धी कागजात र संक्षिप्त वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृति गरिएको महानगर प्रमुख धनराज आचार्यले जानकारी दिनुभएको छ। महानगर कार्यपालिकाको हिजोको बैठकबाट उक्त प्रतिवेदन स्वीकृत भएसँगै पोखराको दिगो पर्यटन विकास र समृद्धिका नयाँ पहल अगाडि बढ़ाउने उहाँले बताउनु भएको छ। उक्त आयोजनाको लागत अनुमान ₹1.30 करोड़ रहेको छ। आयोजनाले पोखराको पर्यटन प्रवर्धन दिगो शहरी यातायात र पर्यावरण मैत्री पूर्वाधार निर्माण जैविक विविधताको अध्ययन तथा अनुसन्धानका लागि ठूलो योगदान पुर्याउने विश्वास लिएको महानगर प्रमुख आचार्यले बताउनु भएको छ। नेपालमा उपले वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा ट्रफ तथा स्थानीय वायुको प्रभावका कारण देशका विभिन्न क्षेत्रमा वर्षा हुने सम्भावना छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश लगायत देशका अधिकांश हिमाली तथा पहाड़ी भूभागमा साधारणतया बदली रहेको छ भने तराई क्षेत्रमा आंशिक बदली रहेको छ। लुम्बिनी प्रदेशका केही स्थान तथा कोशी बागमती गण्डकी र कर्णाली प्रदेशका 1-2 स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो मधेश र बागमती प्रदेश सहित देशका हिमाली तथा पहाड़ी भूभागमा साधारणतया बादली रहनेछ भने बाँकी तराई क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। कोशी र मधेश प्रदेशका केही स्थान तथा प्रदेश हिमाली र पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङ सहित मध्यम वर्षा हुने सम्भावना छ। बागमती गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही दुई स्थानमा पनि वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। आज राति पनि कोशी प्रदेश सहित देशका हिमाली तथा पहाड़ी भूभागमा साधारणतया बदली रहनेछ भने मध्य प्रदेश लगायत तराई भूभागमा आंशिक बदली रहनेछ। साथै मध्य प्रदेश बागमती र गण्डकी प्रदेशका तराई क्षेत्र तथा देशका हिमाली भूभागका एक दुई स्थानमा वर्षा तथा हिमपात हुन सक्ने जनाएको छ। महाशाखाले वर्षा चट्याङ तथा हिमपातका कारण दैनिक जनजीवन कृषि सड़क तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने भएकाले सतर्कता अप्नाउन सम्बद्ध सबैमा आग्रह गरेको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि प्रारम्भिक सहमति भएको दावी गर्नुभएको छ। उहाँले इरानमाथि गर्ने भनिएको सैन्य आक्रमणको योजना रद्द गरे लगतै यस्तो घोषणा गर्नुभएको हो। उहाँले यो सम्झौताको मुख्य उद्देश्य इरानलाई आणविक हतियार बनाउनबाट सधैँका लागि रोक्नु रहेको बताउनु भएको छ। ट्रम्पले सम्झौताको कागजातहरू अन्तिम चरणमा रहेको र सम्भवत युरोपमा एक समारोहबीच यसमा हस्ताक्षर गरिने बताउनु भएको छ। यद्यपि इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेले भने सम्झौता भइसकेको भन्ने रिपोर्टहरूलाई अनुमानित भन्ने टिप्पणी गर्नुभएको छ। उहाँले धेरैजसो उदाहरणमा सहमति जुटे पनि अमेरिकाले केही थप मागहरू राखेका कारण केही पनि अन्तिम नभएको बताउनु भएको छ। उहाँले इरान आफ्नो अडानबाट पछि नहट्ने स्पष्ट पार्नु भएको छ। अन्तिममा खेल समाचार। फिफा विश्वकप 2026 उद्घाटन खेलमा आयोजक मेक्सिकोले दक्षिण अफ्रिकालाई 2-0 गोलले पराजित गरेको छ। मेक्सिको सिटी रंगशालामा आज बिहान सम्पन्न समूहको खेलमा जुलियन क्विन्योनेस र राउल हिमेनेजले गोल गर्नुभएको थियो। खेलको 9 मिनटमा जुलियन क्विन्योनेसले पहिलो गोल गर्नुभएको थियो। खेलको 60 मिनटमा राउल हिमेनेजलाई फल गरेपछि दक्षिण अफ्रिकाका याया सिथोले सिधै रातो कार्ड पाउँदै मैदानबाट बाहिरिनु भएको हो। त्यसपछि 10 खेलाड़ीमा सीमित बनेको दक्षिण अफ्रिका विरूद्ध खेलेको 67 मिनटमा मेक्सिकोका राउल हिमेनेजले हेड मार्फत गोल गर्दै अग्रता दोब्बर बनाउनु भएको थियो। खेलको अन्त्यतिर तनावपूर्ण अवस्था देखिएको थियो। खेलको 84 मिनटमा दक्षिण अफ्रिकाका थेम्बा जोवेनेले भीएआर समीक्षापछि रातो कार्ड पाउनु भएको हो। इन्जुरी समयमा मेक्सिकोका सेजार मोन्टेसले पनि रातो कार्ड पाएपछि मेक्सिको पनि 10 खेलाड़ीमा सीमित भएको हो। जितसँगै मेक्सिकोले समूहमा महत्वपूर्ण 3 अंक जोडेको छ। यसै समूह अन्तर्गत अर्को खेलमा दक्षिण कोरिया र चेकिया बीच नेपाली समयअनुसार अहिले बिहान 7:45 बजे प्रतिस्पर्धा हुँदैछ। हवस् त, यिनै खबरहरूसँगै बिहान 7 बजेको ढोरबाराई हाइलाइट्स अहिलेको लागि सकिएको छ। 10 बजे थप समाचारहरूको साथमा हाम्रो पुनः भेट हुने नै छ। तबसम्मका लागि समाचार कक्षबाट म सृष्टि खत्री विदा हुन्छु। नमस्कार।
0: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
1: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
3: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122 98058 र 98460976।
4: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
27: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
4: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
27: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागन्जकी दुई काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 9852375 र 9801132475।
7: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
8: दिदी पनि नमजाल झुक्किनु भएछ नि, हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
27: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 0658 590 065, मोबाइल 9816634372।
9: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ। वर्षौंदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहक वर्गको मन जित्न सफल ओम प्रोषण आभूषण सुन चाँदी पसल दुलेगौडा भित्री बजार।
12: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाह का सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोषण आभूषण सुन चाँदी पसल शुक्ला गण्डकी चार दुलेगौडा भित्री बजार। प्रोप्राइटर भुज बहादुर सुनार,
9: मोबाइल 9805535537।
13: मम्मी भोक लाग्यो, खाजा खाम न।
24: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
13: हस् मम्मी।
15: मैले सुने छोरी, ल जाम हिँड्न।
24: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है, त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
15: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
27: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदोकोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008828144, प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
15: बीजी मोमो हाउस दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
1: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।

0: सधै पसलबाट बोरा घिसारिया छ खाछ कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएन हुन्थ्यो नि बुहारी।
1: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा। त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि। कति मान्छे जाँदा रहेछन्।
0: ए हो र, ल त ल।
2: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खाने तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ। होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल। फोन 0564142222 र 98562196692।
3: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
4: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
3: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
5: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
3: मोबाइलसँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
5: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटिसीको सिम पनि पाइन्छ। एनसिएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
3: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
4: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा, दुलेगौडा।
6: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 98461956999 छ।
7: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
8: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
7: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
8: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
8: त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
7: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
8: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा

0: मेटल स्टील फन पर का सब सामान साइनी कति मजा एक तार जालिनी पाइनी।
1: हजुर, सबै सामान पाइने एउटै ठाउँ, ओम भगवती मेटल एन्ड स्टील उद्योग।
2: हामी कहाँ सटर, च्यानल गेट, ट्रस्ट निर्माण, ट्याङ्की स्ट्यान्ड, फलाम र स्टीलका रेलिङ, घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल, स्टीलका सम्पूर्ण सामानहरू, खेलौना, कुर्सी, टेबल, बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
1: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार, घर जग्गा, विद्यालय, संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
2: प्रोप्राइटर ओमकार नागिला, सम्पर्क 9856060113, 9807294।
3: तपाईँको संस्था, कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
4: अब चिन्ता नलिनुहोस्, शरण एन्ड सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
3: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा। साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
4: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
3: शरण एन्ड सिसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
4: प्रोप्राइटर दुर्गामान श्रेष्ठ, सम्पर्क 9846061209 र 9801417718। आजै सम्पर्क गर्नुहोस्।
5: हजुर, दान गरौ।
3: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
4: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
5: त्यसैले दान गरौ, सकेको गरौ, सबैले गरौ।
3: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था, शुक्ला गण्डकी आस्थान हो।
6: ल, किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
7: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
6: बजारै भरि फ्रेस हाउस त जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले।
8: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
6: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
4: शुक्ला गण्डकी फ्रेस हाउस, दुलेगौडा तनहु, पञ्चमुनि स्कूलको अगाडि, सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्ग्रिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्ने, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
8: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856060136 र 9151660136।
9: एक सय तीन थोप्लो आठ अन्तर्मनको आवाज।

0: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
1: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
0: ओके ल डन।
1: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
0: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
1: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9855-28543 र 9847-00787।
2: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
3: साँच्चै कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सितेको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
2: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
3: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
2: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा, पौवा डाँडा, पञ्चमुनि स्कूल माथिपट्टि, प्रोपाइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
4: सूचना, यस तनहु सेवा हस्पिटल दुलेगौडा पिपी चोकमा
5: यही डेट 30 गते शनिबार
4: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट, मुटु, छाती, सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी,
6: वरिष्ठ हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामी छाने,
4: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान, थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल,
5: वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत,
6: दैनिक उपलब्ध सेवा तर्फ फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन डाक्टर रवि बहादुर गुरुङ,
4: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा,
6: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
5: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ,
4: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल,
5: वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्दर,
4: साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
7: तनहु सेवा अस्पताल दुलेगौडा, फोन 0654143177, मोबाइल 9855-44343।
8: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
9: म्याडम, धुम्रपान भनेको के हो?
8: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7,000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
9: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
8: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
9: अनि नि म्याडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
3: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धूम्रपान नगर्ने। धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
9: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
10: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
11: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
9: सिप सिकौं, भविष्य बनाऊ। योग्यताले मात्र होइन, अब सफलताका लागि सिप पनि चाहिन्छ। त्यसैले आउनुहोस्, देश वा विदेश सबैतिर काम लाग्ने सिप सिकौं।
12: हजुर, रोजगारीको सुनौलो अवसर खोजिरहनु भएको छ भने यो सूचना तपाईँका लागि हुन सक्छ। स्वास्थ्य क्षेत्रमा दक्ष र आत्मनिर्भर बन्ने गरी तपाईँ हाम्रो सहर दुलेगौडामा शुरू हुँदैछ केयर गिभर तालिम। छिट्टै भर्ना भई सिट सुरक्षित गर्नुहोस्।
9: नर्स बन्ने सपना अब केयर गिभर तालिम लिएर पूरा गर्नुहोस्। अनुभवी प्रशिक्षकहरूबाट सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गराई अस्पताल, वृद्धाश्रम र होम केयर सेवाका लागि दक्ष जनशक्ति उत्पादन गर्न यही असार 1 गतेबाट तालिम सञ्चालन हुने सहर्ष जानकारी गराउँदछौ।
12: नोट, न्यूनतम कक्षा 8 उत्तीर्ण भएका, 18 वर्ष पूरा भएकाहरू तालिममा सहभागी हुन सक्नेछन्।
9: सम्पर्क दुलेगौडा एनआईसी बैंक भएको भवन, फोन 9856443340, 9801443628 र 9856462446।
13: चरक मेमोरियल हस्पिटल, कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
14: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई रु 1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
13: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
14: सेवा लिने क्रममा चाहिने जानकारी,
13: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर,
14: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
13: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
14: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 0161-552-493-552-494-7278।
15: ₹103.8 अन्तर्मनको आवाज।

0: सुकी सक्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो आफ्नो वन जङ्गलको आफै रक्षा गर
1: वन डडेलो रोकथामको लागि डिभिजन वन कार्यालय तनहुँको सार्वजनिक अपील
2: सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खा पात पतिङ्गर झारपात काठ दाउरा थुप्रिएका हुनाले सानो आगोको झिल्का सल्केमा आगो लाग्न सक्दछ वनमा लाग्ने आगो वन डडेलो हो वनमा डडेलो लागेमा निभाउन कठिन भई वन वन्यजन्तु धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अप्नाउन नसकिएमा ज्यान समेत जान सक्दछ त्यसैले आफ्नो घर वरिपरि डडेलो नआउने गरी सफा राखौं खेतबारीमा सुकेका घाँसपात घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊ चुरोटको ठुटा निभाएर मात्रै फालौं वनभोज खाएपछि राम्ररी आगो निभाऊ गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाऊ कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह स्थानीय समुदाय वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाऊ वनमा आगो लगाउनु फौजदारी कसुर हो कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरुवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ तपाईँ हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहुँ सबैमा हार्दिक अपील गर्दछ।

0: निसन्तान पन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
1: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
2: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन आगामी असार 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ।
1: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 06-4-14-233, मोबाइल 98-6-78-61-87।
3: कहाँ जाने?
4: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
3: मयाम चिसापानी, अनि बीचमा नझर्ने?
4: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
3: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
1: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत 98-4-61-16-878 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत 98-2-35-52-663। पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
0: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
1: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
0: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
1: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
0: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेर्चन,
1: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
0: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
1: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
0: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
1: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
0: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
1: फिजिसियन डाक्टर अनमोल पौडियल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
5: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
6: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्युरो, फोन 061-590-162-590-163।
7: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
8: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
7: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
8: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
9: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
7: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
9: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 98-4-61-33-101 र 98-4-68-83-522।
10: होइन है आरोसी, आर्यलाई लिएर कता हिँड्यौ?
11: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
12: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
10: ए त्यसो भए युवर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरे पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
11: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटे सुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिख, जापुसिख, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
10: सम्पर्क युवर सिङ्गापुर फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौड़ा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484664 र 9811453305।
13: स्टुडियो
14: अहिले बिहानको 8 बज्यो।
15: टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल, दुलेगौड़ा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
16: कहिले ढोरियाको सुस्केर आवाज, कहिले गाइने दाईको मन दुख्ने कला, कहिले दुःखमा कहिले सुखमा, तपाईँ हुँदै गाउँ घर उकाली ओराली भन्जन चौतारी हुँदै गुन्जिन्छ वन पाखा
17: कार्यक्रम लोक भाका
16: मात्र रेडियो ढोरबाराही 103.8 मेगाहर्जमा।

नमस्ते नमस्कार अनि हार्दिक नानोलोक सांगीतिक अभिवादन शुभ बिहानी कार्यक्रम लोकफाका सुनेर बस्नुहुने सम्पूर्ण श्रोता साथीहरूमा आज म कार्यक्रम प्रस्तुता सृष्टि खत्री उपस्थित भइसकेकी छु र रहन्छु अबको 9 बजेसम्म। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz अन्तर्मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्र मार्फत पनि हामीलाई केही साथ सुन्न सक्नुहुनेछ र हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक वार अनि फरक श्रृंखलाको साथमा भने आज चाहिँ हामी रहेका छौ शुक्रबारको श्रृंखलामा र आजको श्रृंखलामा रहेर चाहिँ हामीले एसएमएस मेसेज दोहोरीमा चाहिँ हामी रमाउनेछौ। हामीले चाहिँ हाम्रो फेसबुक पेजमा चाहिँ छोटो अनि मिठो टुक्का छाडिसकेका छौ, हजुरहरूले चाहिँ त्यसको प्रतिजवाब लेखेर पठाउनु पर्ने हुन्छ। हामीलाई हाम्रो कमेन्ट बक्समा जानुहोला र प्रतिजवाब लेखेर पठाउँदै गर्नुहोला र हाम्रो स्ट्याटसमा चाहिँ हामीले छाडेका छौं तिमलाई सम्झियो मन बुझायो पानी पर्यो गाउँ बेसी रुझायो चौतारी।

र हजुर हामीले चाहिँ छोटो अनि मिठो टुकालाई छाडिसकेका छौँ। हजुरहरूले यसको प्रतिजवाफ लेखेर पठाउँदै गर्नुहोला। हजुरहरूले गर्नुभएको कमेन्टलाई चाहिँ हामीले हाम्रो यस कार्यक्रममा स्थान दिनेछौ भन्दै अहिलेको लागि भने यही भाकासँगै कार्यक्रमको शुरूआत गर्दैछु। चौतारीको बरबोलको भाका रहेको छ, जसमा आवाज रहेको छ विक्रम परियार अनि सुमित्रा तामाङको। अहिलेको लागि भने यो भाका राख्दैछु, स्वीकार्नुहोला है त।

हजुर, 14 तारीखको बरबलको निकै नै रमाइलो भाका रहेको थियो, जसमा आवाज रहेको थियो विक्रम परियार अनि सुमित्रा तामाङको। यो भाकालाई चाहिँ कार्यक्रममा स्थान दिइसकेकी छु। अब भने ढिला नगरिकन म हाम्रो श्रोता साथीहरूले गर्नुभएको कमेन्ट पढ्नतर्फ लागिरहेको छु। हामीलाई दुईजना साथीले कमेन्ट गरिसक्नु भएको छ। हामीलाई कमेन्ट गर्नुभएको छ खड्का राजुजीले, नमस्कार शुभ बिहानी भन्नुभएको छ। नमस्कार शुभ बिहानी राजुजी, धन्यवाद कमेन्टको लागि। यसै गरी हामीलाई कर्णप्रिया केसी संगीतजीले पनि कमेन्ट गर्नुभएको छ। उहाँले लेख्नु भएको छ, शुभ प्रभात हजुर लगायत सम्पूर्णमा, म चाहिँ कर्णप्रिय केसी घर दाङ तुलसीपुर, हाल भारतको हिमाचलबाट कार्यक्रम मार्फत हजुर लगायत मेरो घर परिवारमा शुभ दिनको शुभकामना व्यक्त गर्दछु भन्नुभएको छ। धन्यवाद हजुरलाई पनि यति मिठो कमेन्टको लागि। सुनेर पनि साथ दिनुहोला मिलेसम्म भ्याएसम्म सम्पूर्णले। यसै गरी अरू साथीहरूले पनि हामीलाई यसरी नै कमेन्ट गर्न सक्नुहुनेछ। हामीले हाम्रो फेसबुक पेजमा चाहिँ स्टाटस सारिसकेका छौं, त्यसको प्रति जवाफ लेखेर पठाउन सक्नुहुनेछ। ढिला नगरिकन कमेन्ट गर्दै गर्नुहोला भन्दै अहिलेको लागि भने फेरि पनि अर्को भाकालाई कार्यक्रममा स्थान दिँदैछु। दमौलीमा झरहेका सुबोलको भाका रहेको छ, जसमा आवाज रहेको छ मौसम गुरुङ अनि सुनिता बुढा छेत्रीको। अहिलेको लागि भने यो भाका राख्दैछु, स्वीकार्नुहोला है त।

हजुर दमौलीमा छ रहेका अञ्चुबोलको भाका रहेको थियो, जसमा आवाज रहेको थियो मौसम गुरूङ अनि सुनिता बुढा छेत्रीको। निकै रमाएर भाका रहेको थियो, कार्यक्रममा स्थान दिइसकेकी छु। पक्कै पनि हाम्रो श्रोता साथीहरू चाहिँ सुनिरहनु भएको छ होला र यो भाका एकदम मन पर्यो होला भन्ने आशा चाहिँ एकदम रहेको छ है। अन्तिमसम्म पनि सुनेर साथ दिँदै गर्नुहोला र कमेन्ट पनि गर्दै गर्नुहोला भन्दै अहिलेको लागि भने फेरि पनि हामीलाई एकजना साथीले कमेन्ट गर्नुभएको छ, हामीलाई खगी मायाजीले कमेन्ट गर्नुभएको छ। उहाँले लेख्नु भएको छ, सपनीमा आउँदैछौ दिन दिन बिपनीमा भन्छौ नि चिन्दिन, सपनीमा आउँछौ नि दिन दिन बिपनीमा भन्छौ नि चिन्दिन, चौतारीको

खगिमाजीले एकदमै मिठो प्रतिजवाफ चाहिँ पठाउनु भएको छ। धेरै भन्दा धेरै धन्यवाद खगिमाजीलाई त्यो मिठो प्रतिजवाफको लागि। यसै गरी उहाँले लेख्नु भएको छ, नमस्कार हजुर, बिमार चार पेरुङदेखि खगिमाया थापा हो है। सम्झना हजुरको लागि, कार्यक्रम सुनेर बस्नुहुने, मलाई चिन्नुहुने सबैको लागि भन्दै बिदा हुन्छु, बाई बाई भन्नुभएको छ। धन्यवाद खगिमायाजीलाई कमेन्टको लागि। सधैँ यसरी नै माया गरेर हामीलाई साथ दिनुहोला, सुनेर साथ दिनुहोला, कमेन्ट गर्नुहोला, फोन पनि गर्नुहोला र हाम्रो तर्फबाट पनि हजुरलाई धेरै माया अनि मिठो सम्झना छ। यसै गरी अन्य साथीहरूले पनि कमेन्ट गर्दै गर्नुहोला भन्दै फेरि पनि अर्को भाकालाई कार्यक्रममा स्थान दिँदैछु। साँझको बेला बोलको भाका रहेको छ, जसमा आवाज रहेको छ सुनिता बुढा छेत्रीकै र राजन गुरूङको आवाजमा। सजिएको भाका राख्दैछु, स्वीकार्नुहोला है त।

छलफल गर्ने सुनिता बुढा छेत्रीको यो भागलाई कार्यक्रममा स्थान दिइसकेकी छु। फेरि पनि ढिला नगरिकन चाहिँ म हाम्रो श्रोता साथीहरूले गर्नुभएको कमेन्ट पढ्नतर्फ लागिरहेको छु। हामीलाई कमेन्ट गर्नुभएको छ महेन्द्र केसीजीले, उहाँले लेख्नु भएको छ, झरी पर्दा तिम्रो याद आउँछ घरिघरि पागल नै बनाउँछ। निकै नै मिठो टुक्का चाहिँ उहाँले छोड्नु भएको छ, धन्यवाद महेन्द्रजीलाई। यसै गरी उहाँले लेख्नु भएको छ, म महेन्द्र केसी शुक्ला गण्डकी 10 अब बज्ने जुनसुकै भए नि हजुर लगायत एफएमको होल युनिटको लागि र मलाई चिन्नु हुने नचिन्नु हुने सम्पूर्णमा सुनाउन चाहन्छु, बाई बाई भन्नुभएको छ। धन्यवाद महेन्द्रजी यति मिठो कमेन्टको लागि, सधैँ यसरी नै माया गरेर साथ दिँदै गर्नुहोला, फोन गर्नुहोला, कमेन्ट गर्नुहोला भन्न चाहन्छु। र यसै गरी हामीलाई मिलन घायल मुटुजीले कमेन्ट गर्नुभएको छ, उहाँले लेख्नु भएको छ, गुड मर्निङ सिस्टर, अपकमिङ सङ डेडिकेटेड टु अल फ्रेण्ड्स फ्रम दुहकतार भन्नुभएको छ। गुड मर्निङ मिलनजी, धन्यवाद कमेन्टको लागि। यसै गरी हामीलाई आशिष मगरजीले पनि कमेन्ट गर्नुभएको छ, उहाँले लेख्नु भएको छ, बर्खा लाग्यो झरीमा नरुझ्नु मलाई सम्झी कहिले नि नरुनु, चौतारीको बर चौतारीको बर पिपलुलाई पर मलाई केको माया पर पर के रमाइलो छ र। उहाँले चाहिँ एकदम मिठो प्रतिजवाफ पठाउनु भएको छ, धन्यवाद आशिषजीलाई मिठो प्रतिजवाफको लागि। यसै गरी उहाँले लेख्नु भएको छ, हेलो नमस्ते शुभ बिहानी, हजुर सुन्दैछु आशिष मगर नवलपुरबाट, शुभ दिन तपाईँ लगायत रेडियो ढोरबाराही एफएम परिवार र मेरो आत्मीय साथीहरू दिदीहरू फूलमाया राई, सुनिता कुलुङ, भूमिका राई, बेष्टुहरू कोप्ची, दिलिसा राई, अनुता दिबुमा अनु, अजय राई, आदित्य राई, सोनिम शेर्पा, दाईहरू प्रवीण मगर, आशिष नयन बस्नेत, केशव सारू मगर, दीपक मगर परिवर्तन भन्नुभएको छ। धन्यवाद आशिषजीलाई यति मिठो प्रतिजवाफको लागि र कमेन्टको लागि पनि। अरू साथीहरूले पनि कमेन्ट गर्न सक्नुहुनेछ, हामीहरू हजुरकै कमेन्टको प्रतीक्षामा रहिरहेका छौं। हामीले हाम्रो फेसबुक पेजमा चाहिँ स्टाटस सारिसकेका छौं, हजुरले त्यसको प्रतिजवाफ पठाउन सक्नुहुनेछ, ढिला नगरिकन कमेन्ट गर्दै गर्नुहोला भन्दै अहिलेको लागि भने फेरि पनि अर्को भाकालाई कार्यक्रममा स्थान दिँदैछु, कि मायाले मेरै हो भन बोलको भाका, जसमा आवाज रहेको छ शान्ति श्री परियार अनि मौसम गुरूङको। र भाका सँगसँगै हामी छोटो सायद विश्राम जानुपर्ने बेला पनि भइसकेको छ, हामी केही समय लगत्तै फेरि पनि पुनः उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मको लागि तपाईँहरू भने रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज सुन्दै गर्नुहोला है त।

0: रामुलाई किन स्कुल नपठाएको मैले दाई?
1: काममा अलि सघाउँछ कि भनेर नि।
0: होइन दाई, बाल बालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बाल श्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बाल बालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बाल बालिकालाई विद्यालय भर्ना गरौं, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौं, बाल श्रमको अन्त्य गरौं।
2: अनुरोध: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
3: बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गण्डकी नगरपालिका चार दुलीगौड़ा तनहुको कक्षा एघारको नयाँ भर्ना सम्बन्धी सूचना।
4: शुक्ला गण्डकीमा नै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण र व्यावसायिक विषयको रूपमा परिचित होटल म्यानेजमेन्ट अध्यापन गराउन सफल। यस स्कूलमा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट ग्रुपमा नयाँ भर्नाका लागि धमाधम फारम वितरण भइरहेको छ।
5: दक्ष शिक्षक, शान्त शैक्षिक वातावरण, प्रयोगत्मक सिकाई, छात्रवृत्ति, यातायात लगायतका सुविधा रहेको यस स्कूलमा आजै भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस्।
4: थप जानकारीका लागि बिहान 6 बजेदेखि अपरान्न 5 बजेसम्म विद्यालय प्रशासन वा फोन 0564142585, मोबाइल 9856035497 र 9856034885 सम्पर्क गर्न सकिनेछ।
5: प्रधानाध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा तनहुँ।
6: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
7: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
8: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए।
9: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
10: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
4: यस दुलेगौडा पोलिक्लिनिकमा यही असर 6 गते पहिलो शनिबार पेट, छाती, मुटु, मधुमेह र थाइरोइड रोग विशेषज्ञ प्राध्यापक डाक्टर तीर्थलाल उपाध्याय।
5: गण्डकी मेडिकल कलेज जीएमसीमा कार्यरत वरिष्ठ नशा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य।
4: हार्जोनी नशा तथा बाथरोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल
5: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला।
4: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
5: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
4: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
11: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0564141129 र 9856031053।
12: सुन गाउँ घर तराई शहर, सुन हरियाली पाख पखेरा, सुन।
4: होइन, के सुन्ने भनेको
5: थाहा छैन र? हाम्रो बेल चौतारामा आइतबारे हाट बजारमा मात्र होइन नि, सबै दिन ताजा तरकारी बिक्री हुन्छ नि।
4: हो र, अरू दिन पनि हाम्रै शुक्ला गण्डकीको उत्पादन पाइन्छ।
5: हो त, शुक्ला गण्डकीका किसानले उत्पादन गरेको तरकारी र अन्य कृषि उपज खैरनी चार महिला विकास बहुद्देश्य सहकारीले बिक्री गरिदिन्छ। होइन, कति हतार गरेको कुरा सुन्नु पर्दैन।
4: थाहा छ के, बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 4 बजेदेखि बेलुका 7 बजेसम्म जहिले गए पनि हुन्छ, होइन र?
5: प्रबर्धक शुक्ला गण्डकी नगरपालिका र श्री खैरनी चार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड।
13: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
14: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै शहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
13: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम आइटम साड़ी कुर्ता सुरुवाल होलसेल मूल्य में बिक्री गरिन्छ।
15: सम्पर्क प्रिंस फैंसी हाउस मोबाइल 9806681115।
9: आहा घर त साह्रै चित्त बुझ्नु भयो हैन बुढी, अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त।
16: आ बुढा केलाई चिन्ता लिनु छ र, ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
15: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
13: सम्पर्क सोबी गिफ्ट एन्ड किचन कर्नर दुलेगौड़ा युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142334 र 9811756606।
17: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा नेपाल आर्मी हस्पिटल तथा पद्मा नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन पेट छाती मुटु थाइराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
18: उपचार हुने रोगहरू
17: उच्च रक्तचाप, मुटु रोग, छाती दुख्ने, पोल्ने, जोडले धड्कने,
18: पुरानो ग्यास्ट्रिक, कलेजोको समस्या, मधुमेह,
17: लामो समय देखेको रुखा खोकी, सास फेर्न गाह्रो हुने, दम,
18: दिसा पिसाब एवं पेटको समस्या,
17: तौल घटबड हुने वा थाइराइडको समस्या,
18: लामो समयदेखिको टाउको वा मांसपेशीको दुखाई, ज्वरो जस्ता समस्याहरूको चेकजाँच उपचार तथा परामर्श सँगै दुलेगौडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ।
17: दैनिक ईसीजी, गुणस्तरीय ल्याब तथा फार्मेसी सेवाका लागि पनि हामीलाई सम्झनुहोस्।
18: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्लागण्डकी 4, दुलेगौडा तनहुँ।
17: फोन नम्बर 0564142333 र 9678861887।
19: हजुर, केही दिनको छोटो व्यवसायिक विश्राम लगतै फेरि पनि पुनः उपस्थित भइसकेकी छु। म कार्यक्रम प्रस्तोता सृष्टि खत्री र तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz अन्तर्मनको आवाज, साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्र एप मार्फत पनि हामीलाई केही साथ सुन्न सक्नुहुनेछ। र हामी आउने गर्दछौ हप्ताको साथै दिन फरक वार अनि फरक श्रृंखलाको साथमा भने आज चाहिँ हामी शुक्रबारको श्रृंखलामा रहेर एसएमएस दोहोरीबारमै रहेका छौं र अब भने हामी कार्यक्रमको अन्तिमतिर आइसकेका छौं। अन्तिममा चाहिँ हामीलाई एकजना साथीले कमेन्ट गर्नुभएको छ, कमल श्रेष्ठजीले कमेन्ट गर्नुभएको छ, उहाँले प्रतिजवाब पठाउनु भएको छ। उहाँले लेख्नु भएको छ, आज मलाई के हुन लाग्यो, तिम्रो फोटो हेरी मन बुझायो, चौतारीको बर चौतारीको बर, पिपलुलाई भर माया पर पर के रमाइलो छ र। हेलो हजुर नमस्कार, म तीनजुरे मीडिया ग्रुपको सदस्य तेह्रथुमको फेदाबाट कमल श्रेष्ठ। यस कार्यक्रम मार्फत अब बज्ने गीत सुनाउनु पर्दा साथीहरू देव बास्कोटा, मनोज फुजेल, छुच्ची आरती लिम्बू फुजेल, लोकेन थोकेन लिम्बू, राजन खतिवड़ा, चित्र योगी, सुशीला कार्की, पूजा चामलिङ, सम्झना लिम्बू, मनोज खड्का, मीडिया प्रेमी निर्मला बनेम, फूलमाया अंखवेवा लिम्बू, पुष्पाञ्जली राई, पूजा मादेम्बा, मेनुका मुखिया लगायत सम्पूर्ण साथीहरूलाई अब बज्ने गीत मार्फत मजाले इन्जोय लिनुहोला भन्दै विदा हुन्छु। बाई बाई भन्नुभएको छ। धेरै भन्दा धेरै धन्यवाद कमलजीलाई यति मिठो कमेन्टको लागि। अन्तिमसम्म सुनेर साथ दिनुहोला र सधैँ यसरी नै माया गरेर कमेन्ट पनि गर्दै गर्नुहोला भन्दै अब भने हामी चाहिँ कार्यक्रमको अन्तिममा आइसकेका छौं। छुटेर जानुपर्ने बेला पनि भइसकेको छ। आजको श्रृंखलामा हामीलाई कमेन्ट गरेर साथ दिनुहुने र हामीलाई सुनेर बस साथ दिनुहुने सम्पूर्णलाई धेरै भन्दा धेरै धन्यवाद दिँदै जाँदा जाँदै चाहिँ कास्कीतिरे घर बोलको भाकालाई कार्यक्रममा स्थान दिँदैछु, जसमा आवाज रहेको छ महेन्द्र भण्डारी अनि सीमा नेपालीको। र यो भाका सँगसँगै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तोता सृष्टि खत्री विदा हुन्छु। तपाईहरू भने रेडियो ढोरबाराही 103.8 MHz अन्तर्मनको आवाज सुन्दै गर्नुहोला है त।

0: connect your dream, connect your future, stay, connect your heart.
1: Connect Australian Education and Visa Services. Shukla Gandaki 4 Tulegaura, Walk in Department Bhavan Sangai, Mobile 9856-32493 ra 9856-38073.
2: तपाईको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
3: अब चिन्ता नलिनुहोस्, तरण एन्ड सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
2: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा। साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
3: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
2: सरन एन्ड सिसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
3: प्रोपाइटर दुर्गामान श्रेष्ठ। सम्पर्क 9843-61209 र 9801-41-2718। आजै सम्पर्क गर्नुहोस्।
4: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
5: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
6: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0635905065, मोबाइल 9816634372।
7: दाई, पहिला यो मोबाइल हेर्नुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, 81 बिग्रियो।
8: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
7: अनि बन्छ त दाई?
8: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
9: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस बिसौनीको ठिक पारिपट्टि।
10: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
11: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
10: प्रोपाइटर राजन पौडेल, मोबाइल 9856062029।
12: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि।
13: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
12: तिमी पनि यसो बुझ्ने गर न, फुल, गमला, सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पोसोकमा खुलेको द भिलेज गार्डनमा जाउन, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
13: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
3: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
14: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
3: प्रोपाइटर रबिन थापा। सम्पर्क 9856033398 र 9845-10950।
15: स्टुडियो अहिले बिहानको 9 बज्यो।
16: टाइम चेकको साथमा बन्केवा कालिका सुनचाँदी पसल, दुलेगौडा हेल्पोसोक, आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
17: चारको विवरण दर्ता बाल श्रम विरूद्धको दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै विश्वभर 13 करोड़ बाल बालिका श्रममा संलग्न रहेको आईएलओको तथ्याङ्क।
18: इरानसँग युद्ध अन्त्यको प्रारम्भिक सहमति भएको अमेरिकी राष्ट्रपतिको दावी, आफ्नो अडानबाट पछि नहटेको इरानको प्रतिक्रिया।
17: र फिफा विश्वकपमा आयोजक मेक्सिको विजयी शुरूआत, दक्षिण अफ्रिका 2-0 गोलले पराजित।
19: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अनटप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाह संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
18: समाचार अब विस्तारमा। संघीय संसदका दुवै सदनका बैठक आज पनि बोलाइएको छ। प्रतिनिधि सभाको बैठक बिहान 11 बजे बस्ने तय भएको छ। बैठकमा अर्थमन्त्री डाक्टर सोनी मुआग्लेले विनियोजन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। यस्तै संस्कृति मन्त्री खड्गराज पौडेलले राष्ट्रिय सभामा उत्पत्ति भएको अभौतिक सम्पदा संरक्षण विधेयक 2083 र श्रम मन्त्री रामजी यादवका तर्फबाट उद्योग मन्त्री गौरी कुमारीले अन्तर्राष्ट्रिय श्रम संगठनको महासन्धिका बुँदाहरू प्रस्तुत गर्नुहुनेछ। यसैबीच राष्ट्रिय सभाको बैठक दिउँसो 1:15 बजे बस्नेछ। बैठकमा आर्थिक वर्ष 2083-84 को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल प्रारम्भ गर्ने कार्यसूची छ। यस्तै राष्ट्रिय समावेशी आयोगको 7 वार्षिक प्रतिवेदन पनि पेश हुनेछ। यस्तै आज दुईवटा संसदीय समितिका बैठक बोलाइएको छ। अहिले बस्न लागेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा त्रिभुवन, पोखरा र भैरवा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन व्यवस्था लगायत नेपालको हवाई उड्डयन युरोपियन युनियनको कालो सूचीबाट हटाउनका लागि मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणको तयारी सम्बन्धमा छलफल हुँदैछ। यस्तै सार्वजनिक लेखा समितिमा लेखा उत्तरदायी अधिकृतहरूसँग बेरुजी न्यूनीकरण सम्बन्धमा छलफल गर्ने कार्यसूची छ।
17: नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधि गर्ने समय फेरि थप गरेको छ। यसअघि थपेको समय गैराती 12 बजेदेखि सकिएसँगै फेरि थप गरिएको कंग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले विज्ञप्ति मार्फत जानकारी गराउनु भएको छ। अर्को सूचना जारी नभएसम्म क्रियाशील सदस्यता वितरणको म्याद बढ़ाइएको विज्ञप्तिमा उल्लेख छ। यसअघि पनि कंग्रेसले क्रियाशील सदस्यता नवीकरणको समय थप गरेको थियो। गैराती 12 बजेसम्म 7,82,209 योग्य सदस्य मध्ये 5,38,622 जनाले ओडा सभापति मार्फत डिजिटल परिचय पत्र पाएका छन्। त्यसैगरी 1,49,309 सदस्यले स्वयं अध्यावधिक फारम पेश गरिसकेका र उनीहरूको विवरण ओडा सभापति मार्फत अध्यावधिक हुने प्रक्रियामा रहेको छ। यसअघि क्रियाशील सदस्यता अध्यावधिक गर्न गैराती 12 बजेसम्मको समयसीमा निर्धारण गरिएको थियो। कंग्रेसले पछिल्लो थप गरिएको अवधिमा पनि सदस्यता अध्यावधिक गर्नेको संख्या कम भएपछि म्याद बढ़ाएको हो।
18: आज विश्व बाल श्रम विरूद्धको दिवस विभिन्न कार्यक्रम गरी नेपालमा पनि मनाइँदैछ। बाल श्रमको विश्वव्यापी समस्या तथा यसको अन्त्यका लागि आवश्यक प्रयासबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ आज विश्वका विभिन्न देशमा विविध कार्यक्रम गरी बाल श्रम विरूद्धको दिवस मनाइँदैछ। अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओको आह्वानमा सन् 2002 प्रत्येक वर्ष जून 12 यो दिवस मनाउने गरिन्छ। बाल श्रम अन्त्यका लागि विगत 2 दशकमा उल्लेखनीय प्रगति भए पनि हालको गति पर्याप्त नभएको र सन् 2025 सम्मको बाल श्रम उन्मूलन गर्ने विश्वव्यापी लक्ष्य पूरा हुन नसकेको आईएलओले जनाएको छ। संयुक्त राष्ट्र संघीय बालकोष युनिसेफ र आईएलओका अनुसार सन् 2000 विश्वभर 24,60,00,000 बालबालिका बाल श्रममा संलग्न रहेकामा उक्त संख्या घटेर हाल 13,80,00,000 झरेको छ। यद्यपि बाल श्रम अन्त्यका लागि भएको प्रगतिको वर्तमान दर अत्यन्त सुस्त रहेकाले आगामी 5 वर्षभित्र यो समस्या अन्त्य गर्न हालको भन्दा 11 गुणा तीव्र गतिमा काम गर्नुपर्ने आवश्यकता उल्लेखिएको छ। बाल श्रमले बालबालिकाको शिक्षा, स्वास्थ्य, सुरक्षा र समग्र विकासमा गम्भीर असर पार्ने भएकाले यसको अन्त्यका लागि सरकार, निजी क्षेत्र, समुदाय तथा अन्तर्राष्ट्रिय साझेदारी बीचको सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड़ दिइएको छ।
17: भक्तपुरको पलासेमा भएको सवारी दुर्घटनामा 14 जना घाइते भएका छन्। जगातीबाट काभ्रेको सागातर्फ गइरहेको B5/47 मयूर बसले सूर्य विनायक नगरपालिका 10 पलासेमा विपरीत दिशाबाट आइरहेको B3/7793 माइक्रो बसलाई ठक्कर दिँदा दुर्घटना हुँदा 14 जना घाइते भएका छन्। जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब परीक्षक प्रकाश जवेगुका अनुसार घाइतेहरूको उपत्यका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। केही उपचारपछि घर फर्किएका छन्। प्रहरीले दुवै सवारी साधनलाई नियन्त्रणमा लिई प्रहरी वृत्त जगातीमा राखेर थप अनुसन्धान गरिरहेको बताएको छ।
18: बाढ़ी पहिरो र सड़क मरमतका कारण देशका विभिन्न राजमार्ग अवरूद्ध भएका छन्। काठमाडौँ उपत्यका जोड्ने सतुङ्गल चितलाङ सड़क खण्ड जेठ 16 गतेदेखि पूर्ण रूपमा अवरूद्ध छ। चन्द्रागिरी नगरपालिका 9 देउराली देवीस्थानमा खसेको पहिरो र त्यसपछिको मरमत कार्यका लागि यो सड़क अझै एक महिना बन्द रहने जानकारी दिइएको छ। यस्तै मकवानपुरको इन्द्र सरोवर गाउँपालिकामा सड़क मरमत कार्य भइरहेकाले कुलेखानी फाखेल हुमाने फर्पिङ काठमाडौँ सड़क खण्ड एक महिनाका लागि पूर्ण रूपमा बन्द गरिएको छ। नेपाल प्रहरीका अनुसार भोजपुरको बोखिम र पास्थरको दोभानमा बाढ़ीले सड़क एकतर्फी मात्र सञ्चालनमा रहेको छ। खोटाङको पंखु खोलामा खर्सेको पहिरोका कारण जेठ 2 गतेदेखि नै यातायात पूर्ण रूपमा ठप्प छ। इलामको पुवा खोलामा पनि बाढ़ीका कारण मेसी करिडोर पूर्ण रूपमा अवरूद्ध भएको छ। बीपी राजमार्गको कार्य प्लानचोक खण्डमा बाढ़ीको सम्भावित जोखिमलाई ध्यानमा राख्दै जेठ 22 गतेदेखि सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
20: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
21: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
22: सुरक्षा घरको साथ जीवन भरको।
23: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
18: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
17: अब बाँकी समाचार। संखुवा सभाको च्यामताङ आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ। हिजो राति 1:30 चार रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। भूकम्पबाट भएको क्षतिबारे तत्काल कुनै जानकारी प्राप्त भएको छैन। भूकम्पको धक्का संखुवा सभा सहित आसपासका क्षेत्रमा समेत महसुस गरिएको स्थानीयले बताएका छन्।
18: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि प्रारम्भिक सहमति भएको दावी गर्नुभएको छ। उहाँले इरानमाथि गर्ने भनिएको सैन्य आक्रमणको योजना रद्द गरे लगतै यस्तो घोषणा गर्नुभएको हो। ओभल अफिसमा संचारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले भर्खरै इरानसँगको युद्ध समाधानका लागि एउटा ठूलो सहमति गरेको जानकारी दिनुभयो। उहाँले यो सम्झौताको मुख्य उद्देश्य इरानलाई आणविक हतियार बनाउनबाट सधैँका लागि रोक्नु रहेको बताउनु भएको छ। ट्रम्पले सम्झौताहरूको कागजात अन्तिम चरणमा रहेको र सम्भवतः यूरोपमा एक समारोह बीच हस्ताक्षर गरिने बताउनुभयो। यद्यपि इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बागैले भने सम्झौता भइसकेको भन्ने समाचारहरूलाई अनुमानित भन्दै टिप्पणी गर्नुभएको छ। उहाँले धेरैजसो मुद्दामा सहमति जुटे पनि अमेरिकाले केही थप मागहरू राखेका कारण केही पनि अन्तिम नभएको बताउनु भएको छ। साथै उहाँले इरान आफ्नो अडानबाट पछि नहट्ने स्पष्ट पार्नु भएको छ। यसको केही घण्टा अघि मात्रै ट्रम्पले इरानको तेल निर्यातको मुख्य केन्द्र खार्ग टापु कब्जा गर्ने र इरानमाथि निकै कड़ा प्रहार गर्ने घोषणा गर्नुभएको थियो। पछिल्लो साता अमेरिका र इरान बीच झडपहरू तीव्र भएका थिए। अमेरिकी हेलिकप्टर खाड़ी क्षेत्रमा दुर्घटना भएपछि दुवै देशले एक अर्कामाथि आक्रमण शुरू गरेका थिए। यसैबीच ट्रम्पको पछिल्लो सकारात्मक वक्तव्यपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा 4.4% गिरावट आएको छ।
17: अब खेल समाचार। फिफा विश्वकप 2026 उद्घाटन खेलमा सह आयोजक मेक्सिकोले विजयी शुरूआत गरेको छ। मेक्सिकोको ऐतिहासिक एस्टेका रंगशालामा सम्पन्न रोमाञ्चक खेलमा घरेलु टोलीले दक्षिण अफ्रिकामाथि 2-0 जीत निकालेको हो। 3 फरक विश्वकपका खेलहरू आयोजना गर्ने विश्वकै पहिलो स्टेडियमको कीर्तिमानी बनाएको अस्टेका रंगशालामा दर्शकहरूको उल्लेख्य उपस्थिति थियो। 80,000 दर्शकका बीच मेक्सिकोलाई जिताउन जुलियन क्विनोनेस र राहुल जिमेनेजले एक एक गोल गरे। केही तनावपूर्ण बनेको खेलमा रेफ्रीले 3 रातो कार्ड देखाएका थिए। खेलको शुरूआतदेखि नै आक्रमक बनेको मेक्सिकोले 9 मिनटमै क्विनोनेसको गोलबाट अग्रता बनाएको थियो। याया सिथोले रातो कार्ड पाएपछि दक्षिण अफ्रिका 50 मिनटमा 10 खेलाड़ीमा खुम्चियो। मेक्सिकोका ब्रायन गुटिरेजले एक्लै अगाडि बढ़ाएको बलमा पेनाल्टी बक्स बाहिर लास्ट म्यानको रूपमा रहेका सिथोले लडाएपछि उनलाई रातो कार्ड दिएको थियो। मेक्सिकोका राहुल जिमेनेजले खेलको 67 मिनटमा दोस्रो गोल गर्दै टोलीलाई 2-0 को अग्रता दिलाए। 84 मिनटमा दक्षिण अफ्रिका नौ खेलाड़ीमा झरेको थियो। मेक्सिकोले पनि आफ्ना एक खेलाड़ी गुमाउन पुग्यो। इन्जुरी टाइमको पहिलो मिनटमा सेजार मोन्टेजलाई विपक्षी खेलाड़ीले गोल गर्ने अवसरलाई बाधक बनाएको कारण रातो कार्ड दिएको थियो। प्रतियोगितामा अहिले दक्षिण कोरिया र चेक रिपब्लिक बीचको खेल जारी छ। चेक रिपब्लिकले एक गोल बनाएको छ। भर्खरै दक्षिण कोरियाले पनि एक गोल बनाएसँगै 68 मिनटको खेलमा 1-1 बराबरी भएको छ।
0: अब मौसम। उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा तथा स्थानीय वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा पानी परिरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान काठमाडौँ उपत्यका सहित बागमती लुम्बिनी प्रदेशका केही स्थान तथा कोशी गण्डकी र कर्णाली प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भएको हो। गण्डकी लुम्बिनी र कर्णाली प्रदेश लगायत देशका अधिकांश हिमाली तथा पहाड़ी भूभागमा साधारणतया बदली रहेको छ। तराईका क्षेत्रमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ। दिउँसो कोशी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ। कोशी प्रदेश र मध्य प्रदेशका केही स्थान तथा देशका अन्य हिमाली र पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। बागमती गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एक दुई स्थानमा पनि वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। मौसम बदली भई देशका विभिन्न क्षेत्रमा वर्षा भएकाले तापक्रम घटेको छ। तापक्रम घट्दा देशभर शीतल महसुस भएको छ। महाशाखाका अनुसार हिजो धनुषा मौतरी बारा मोरङ मकवानपुर नवलपरासी पूर्व तनहुँ लगायत जिल्लाका केही मापन केन्द्रमा भारी वर्षा मापन भएको थियो। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
17: संघीय संसदका दुवै सदनको बैठक बस्दै प्रतिनिधि सभामा बजेटमाथिको छलफल जारी रहने।
0: कंग्रेसमा क्रियाशील सदस्यता अध्यावधि गर्ने समय फेरि थप। गैरातीसम्म 5,38,000 को विवरण दर्ता।
17: बाल श्रम विरूद्धको दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै विश्वभर 13 करोड़ बाल बालिकामा श्रममा संलग्न रहेको आईएलओको तथ्याङ्क।
0: इरानसँग युद्ध अन्त्यको प्रारम्भिक सहमति भएको अमेरिकी राष्ट्रपतिको दावी। आफ्नो अडानबाट पछि नहटेको इरानको प्रतिक्रिया।
17: र फिफा विश्वकपमा आयोजक मेक्सिको विजय शुरूआत। दक्षिण अफ्रिका 2-0 गोलले पराजित।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र विदा हुन्छ। नमस्कार।
1: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू
2: सूर्योदय इंग्लिश बोर्डिंग स्कूल भुरुङ्गेमा कक्षा 11 को नया भर्ना खुल्यो।
4: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
2: सूर्योदय इंग्लिश बोर्डिङ स्कूल शुक्ला गण्डकी छ भुरुङ्गी।
4: हाम्रा विशेषताहरू
2: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने
4: पर्याप्त खेलकुद अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा
2: सम्पन्न भवन पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
4: नोट, पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
2: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0-65-571-479 र 98-560-62-265।
24: आज पनि भात डढायो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
25: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, बराएर मात्रै भो।
24: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
25: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुले गाउँडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो। Thank you.
5: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
6: यस आर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9855383507, कविता श्रेष्ठ, सम्पर्क 0654140055 र 9846618817।
7: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
8: साँच्ची कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेर्यो त्यही मोहनी लाउने खालको छ।
7: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
8: हुन्छ नि हुब, पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भएर बनाएको पनि।
5: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमणि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
9: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा, प्रोप्राइटर पासा राजु, मोबाइल 9806613195 र 9847153368।
11: ल न हो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के, बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ, बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि, त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्। हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट, प्यान्ट, स्कुल कलेजको ड्रेस पाइनुका साथै लेडिज आइटम, साडी, लेगिस, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। साथै इमर्जेन्सी सिलाईको समेत व्यवस्था छ। सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौडा हेल्प चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 0654140008।
26: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: यस्तो बुवा, यसपालि अलिअलि गर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँचुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
1: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा, सेवा बुझ्नु पर्यो, किन हतारिन्छ हौ? विश्वासिलो सुनचादी पसल खोजौला नि।
0: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा, छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
2: यहाँ विभिन्न डिजाइनका गर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
3: साथमा बिना रसायनका गर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
2: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, दोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 9871160069, राजु विश्वकर्मा 9807162।
4: सिप सिकौ भविष्य बनाऊ, योग्यताले मात्र होइन अब सफलताका लागि सिप पनि चाहिन्छ, त्यसैले आउनुहोस्, देश वा विदेश सबैतिर काम लाग्ने सिप सिकौ।
5: हजुर, रोजगारीको सुनौलो अवसर खोजिरहनु भएको छ भने यो सूचना तपाईँका लागि हुन सक्छ। स्वास्थ्य क्षेत्रमा दक्ष र आत्मनिर्भर बन्ने गरी तपाईँ हाम्रो शहर दुलेगौडामा शुरू हुँदैछ केयर गिभर तालिम, छिट्टै भर्ना भई सिट सुरक्षित गर्नुहोस्।
4: नर्स बन्ने सपना अब केयर गिभर तालिम लिएर पूरा गर्नुहोस्। अनुभवी प्रशिक्षकहरूबाट सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गराई अस्पताल, वृद्धाश्रम र होम केयर सेवाका लागि दक्ष जनशक्ति उत्पादन गर्न यही असार 1 गतेबाट तालिम सञ्चालन हुने सहर्ष जानकारी गराउँदछौ।
5: नोट, न्यूनतम कक्षा 8 उत्तीर्ण भएका, 18 वर्ष पूरा भएकाहरू तालिममा सहभागी हुन सक्नेछन्।
4: सम्पर्क दुलेगौडा एनआईसी बैंक भएको भवन, फोन 9856443340, 9801443628 र 9850602446।
5: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर,
4: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनु हिराचन आगामी असार 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा आउँदै हुनुहुन्छ। सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
5: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक् ला गण्डकी 4 दुलेगौडा, फोन 06-4-14-233, मोबाइल 9968-61-887।
6: सुन न श्रेया, यो चाया पोतो डन्डिफोर र एलर्जीले मेरो अनुहार नै।
7: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
6: कहाँ?
7: गण्डकी मेडिकल हल।
4: हो, गण्डकी मेडिकल हल, अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
7: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चाउरीपन, अनुहारको डन्डिफोर, कोठी दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की,
4: र चौथो शनिबार गण्डकी हस्पिटल र ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
6: गण्डकी मेडिकल हल, दुलेगौडा, माछा पुस्रे बैङ्कको ठ्याक्कै पारी। सम्पर्क 06-5590-369, मोबाइल 9840-82-69-26।
8: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
9: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
8: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
9: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
8: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहित
10: का सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छैला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
9: होटल फ्यामिली एन्ड लज, खैरनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 9860-23420-9901-4154।
10: देखि तपाईहरुकै सेवामा समर्पित खैरनी टार आर्मी ब्यारेकको ठिक पारि रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेको

0: 420.
1: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
2: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
1: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
2: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
3: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौं। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
4: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
5: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
6: साँच्ची के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त, जे हेरे त्यही मोहनी लाउने खालको छ।
5: कहाँ बनाए छन् हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
6: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो रे बनाएको पनि।
7: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ, साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कूल माथिपट्टि, प्रोपाइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9811435622।
8: ए सम्झी, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको, यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो, आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हो सम्झी।
9: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानीमा जानु पर्यो सम्झी। खुल्ला जंगलमा पालेको लोकल कुखुरा कालिज र हाँसको मासु अण्डा तथा चल्लाहरू मिलाएर पाइँदो रहेछ।
10: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी, प्रबन्ध निर्देशक हरि खड्का, सम्पर्क 9008828810, 9008828811 र 9008828816।
11: एक सय 3 थोप्लो 8 अन्तर्मनको आवाज।

0: यही 2083 वैशाख 2 गते देखि असार 7 गते सम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
1: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
2: ए सबिना, यस्तो हतारमा कता हो?
3: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
2: ल, बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
4: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846078528 र 9008816142।
5: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
6: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
5: उपचार सेवाहरू:
6: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
5: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
6: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
5: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
6: शरीरमा जम्मा भएको पस वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
5: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
6: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061582778582779582780।
3: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
7: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
3: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने, टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
8: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
3: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
8: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ।
2: र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
3: अन्त एकचोटी राम्रो होला, एकचोटी सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
7: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा तुलेगौडा।
9: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9894166599 छ।
10: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
11: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
10: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
11: हो त है, सामान लिन टाढा किन जानु पर्यो र।
12: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको धुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
13: कस्मेटिक तथा खेलौनाहरूको होलसेल विक्रेता।
7: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
12: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
7: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841661220।
10: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
2: यो बाटो पनि कहिले बन्छ? खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
10: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
2: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा, प्रभु बैंक भन्दा 50 मिटर तल। प्रोप्राइटर बुद्धि बहादुर कार्की। मोबाइल 9860373310 र 9921653507।
14: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
7: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल।
14: ओम प्रोसर आभूषण सुनचाँदी पसल, दुलेगौडा भित्री बजार।
15: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वासित आएको ओम प्रोसन आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोप्राइटर भोज बहादुर सुनार।
11: मोबाइल 9908535537 र 9806615899।
16: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
17: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
16: ओके, लेट्स डन।
17: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4, दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
16: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेजल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्पिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
17: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 9560285543 र 9847000787।
18: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने, के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र? हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
10: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका छट, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी
19: पाइप फेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ।
20: साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ।
19: थापा हार्डवेयर सप्लायर्स शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिका अगाडि प्रभु बैंक भन्दा 7 घर तल प्रोप्राइटर महेश थापा फोन 0564142636 मोबाइल 9856078302 र 9846078302।
21: बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गण्डकी नगरपालिका 4 दुलेगौडा तनहुँको कक्षा 11 को नयाँ भर्ना सम्बन्धी सूचना।
22: शुक्ला गण्डकीमा नै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण र व्यावसायिक विषयको रूपमा परिचित होटल म्यानेजमेन्ट अध्यापन गराउन सफल यस स्कूलमा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट ग्रुपमा नयाँ भर्नाका लागि धमाधम फारम वितरण भइरहेको छ।
23: दक्ष शिक्षक, शान्त शैक्षिक वातावरण, प्रयोगत्मक सिकाइ, छात्रवृत्ति, यातायात लगायतका सुविधा रहेको यस स्कूलमा आजै भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस्।
22: थप जानकारीका लागि बिहान 6 बजेदेखि अपरान्न 5 बजेसम्म विद्यालय प्रशासन वा फोन 0564142585 मोबाइल 9856035497 र 9856034885 सम्पर्क गर्न सकिनेछ।
23: प्रधानाध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय शुक्ला गण्डकी 4 दुलेगौडा तनहुँ।
24: एक सय 103.8 अन्तर्मनको आवाज।

0: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
3: काइन्दी दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
4: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
5: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
6: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ। छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
3: ए हो र, हस् दाई म आजै जान्छु।
7: हजुर, यस हाइजेनिक रान्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
2: हाइजेनिक रान्च प्राली, शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9856062891।
8: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
9: अब दुले गौड़ा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोला द्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
8: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू,
10: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुची, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
8: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
10: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
8: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
10: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
8: नसा तथा बात सम्बन्धी रोगहरू, ढाड कम्मरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
10: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
8: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार,
9: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा। पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
2: पसल सरेको सूचना, शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मीन बहादुर सुनार 9825359122, 9808 र 9460-69246।
11: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
12: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
11: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
13: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 9855-32475 र 9801-32475।
14: स्टुडियो
15: अहिले बिहानको 10 बज्यो। टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्प चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 9816695301।
16: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार
17: धोरबारा ही हाइलाइट्स को साथमा
18: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
17: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841349304।
19: नमस्कार। रेडियो ढोलबाराही 103.8 मेगाहर्जको बिहान 10 बजेको ढोलबाराही हाइलाइट्समा श्रीया गुरुङको स्वागत छ। अब समाचारहरू सुन्नुहोस्। संघीय संसद अन्तर्गत प्रतिनिधि र राष्ट्रिय सभा दुवै सदनको बैठक शुक्रबार पनि बस्दैछ। प्रतिनिधि सभाको शुक्रबार बिहान 11 बजेदेखि शुरू हुने बैठकमा अर्थमन्त्री डाक्टर सोनिम बाग्रेले विनियोजन विधेयक 2083 प्रस्तुत गर्नुहुने संसद सचिवालयले जनाएको हो। बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले राष्ट्रिय सभामा उत्पत्ति भएको अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2083 प्रस्तुत गर्ने कार्यसूची रहेको छ। बैठकमा युवा श्रम तथा रोजगार मन्त्रीको समेत कार्यभार सम्हालेकी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धि 1947 नम्बर 81 पेश गर्ने कार्यसूची रहेको हो। मन्त्री कुमारीले नै अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धि 1930 सम्बन्धी सन् 2014 प्रोटोकल नम्बर 29 पनि पेश गर्ने कार्यसूचीमा उल्लेख गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्री परिषद बैठक बोलाउनु भएको छ। शुक्रबार दिउँसो 2 बजेका लागि बैठक बोलाउनु भएको हो। प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार बैठक प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा दिउँसो 2 बजे बस्न लागेको हो। समसामयिक विषयमा छलफल गर्ने गरी प्रधानमन्त्रीले नियमित बैठक बोलाएको वहाँको सचिवालयले जनाएको छ। सुदन गुरूङ गृहमन्त्रीमा फेरि नियुक्त भएपछि पहिलो बैठक मन्त्री परिषद बैठक बस्न लागेको हो। सरकारले सुदन गुरूङलाई दोस्रो पटक गृहमन्त्री बनाउँदा महावीर पुन विज्ञान प्रविधि तथा नवप्रबन्धन मन्त्री समेत बनिसक्नु भएको छ। नेपाली कंग्रेसले क्रियाशील सदस्यता अध्यावधिक अभियान अन्तर्गत 7,82,209 योग्य सदस्य मध्ये हालसम्म 5,38,622 वडा सभापति मार्फत डिजिटल परिचय पत्र प्राप्त गरिसकेको जनाएको छ। यसैगरी 1,49,309 सदस्यले स्वयं अध्यावधिक फारम पेश गरिसकेका छन्। उनीहरूको विवरण वडा सभापति मार्फत अध्यावधिक हुने प्रक्रियामा रहेको छ। उक्त पार्टीले केही बेर जारी गरेको विज्ञप्ति अनुसार क्रियाशील सदस्यता अध्यावधिक गर्न यही जेठ 28 गते राति 12 बजेसम्मको समयसीमा निर्धारण गरिएकोमा अर्को सूचना जारी नभएसम्म क्रियाशील सदस्यता वितरणको म्याद बढ़ाएको हो। सरकारले काठमाडौँ उपत्यकाका भूमिहीन तथा अव्यवस्थित बसोबासका नागरिकलाई दुर्घटना बीमा स्वास्थ्य बीमा र जीवन बीमा सेवा प्रदान गर्न तयारी तीव्र पारेको छ। सरकारले तोकेको होल्डिङ सेन्टरमा आश्रय लिइरहेका परिवारलाई बीमा कार्यक्रममा आबद्ध गराउन आवश्यक कार्यविधि निर्माणको तयारी भइरहेको जनाएको हो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको सहजीकरणमा पूर्वाधार विकास मन्त्रालयले भूमिहीन तथा अव्यवस्थित बसोबासका नागरिकलाई सामूहिक तथा व्यक्तिगत दुर्घटना योजना बीमाका साथै बालबालिकाहरूका लागि बाल शैक्षिक योजनाको समेत सुविधा उपलब्ध गराउने योजना बनाएको छ। बालश्रमको विश्वव्यापी समस्या तथा यसको अन्त्यका लागि आवश्यक प्रयासबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ आज विश्वका विभिन्न देशमा विविध कार्यक्रमका साथ विश्व बाल श्रम विरूद्ध दिवस मनाइँदैछ। अन्तर्राष्ट्रिय श्रम संगठनको आह्वानमा सन् 2000 2002 प्रत्येक वर्ष जून 12 यो दिवस मनाउन प्रारम्भ भएको हो। बालश्रम अन्त्यका लागि विगत दुई दशकमा उल्लेखनीय प्रगति भए पनि हालको गति पर्याप्त नभएको र सन् 2025 बालश्रम उन्मूलन गर्ने विश्वव्यापी लक्ष्य पूरा हुन नसकेको आईएलओले जनाएको छ। संयुक्त राष्ट्र संघीय बाल कोष युनिसेफ र आईएलओ का अनुसार सन् 2000 विश्वभर 24.60 करोड़ बालबालिका बालश्रममा संलग्न रहेकामा उक्त संख्या घटेर हाल 13.80 करोड़ छरेको छ। यद्यपि बालश्रम अन्त्यका लागि भएको प्रगतिको वर्तमान दर अत्यन्त सुस्त रहेकाले आगामी 5 वर्षभित्र यो समस्या अन्त्य गर्न हालको भन्दा 11 गुणा तीव्र गतिमा काम गर्नुपर्ने आवश्यकता औलाएको छ। सम्पत्ति शुद्धिकरण विभाग र केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको अनुसन्धानमा रहेका दीपक भट्ट, सुलभ अगरवाल, शेखर गोल्छा लगायत विरूद्ध एकै दिन 3 अदालतमा मुद्दा दायर भएको छ। हिजो जिल्ला अदालत काठमाडौँ, उच्च अदालत पाटन र विशेष अदालतमा छुट्टा छुट्टै मुद्दा दायर भएको हो। जिल्ला अदालत काठमाडौँ, उच्च अदालत पाटन र विशेष अदालतमा छुट्टा छुट्टै मुद्दा दायर भएको जिल्ला अदालत काठमाडौँमा बीमा एन 2079 अन्तर्गत आर्थिक हिनामिना गरेको अभियोगमा गोल्छा, भट्ट, अगरवाल सहित 42 विरूद्ध मुद्दा दायर भएको छ। यसैगरी थितोपत्र सम्बन्धी एन 2063 अनुसारको कसुरमा 81 जनाब विरूद्ध पत्नी जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर भएको छ। सम्पत्ति शुद्धिकरण विभागले भट्ट र अगरवाल विरूद्ध विशेष अदालतमा अर्को मुद्दा दायर गरेको छ। यसैगरी उच्च अदालत पाटनमा भट्ट, साहिल अगरवाल, सुलभ र शंकर लाल अगरवाल विरूद्ध बैंकिङ कसुरको मुद्दा दायर गरेको छ। उनीहरू विरूद्ध नेपालको धितोपत्र बजारमा संगठित रूपमा कृत्रिम कारोबार गरे मूल्यमा चलखेल गरेको अभियोग रहेको छ। प्रतिवादी मध्ये दीपक भट्ट र सुलभ सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको हिरासतमा रहेका छन्। साहिल फलार छन् भने शंकर लाल अनुसन्धानकै क्रममा पक्राउ परेपछि हाजिरी जमेलीमा र गोल्छा सर्वोच्च अदालतको आदेशको बन्दी प्रत्यक्षीकरण रिटमा छुटेका छन्। अध्ययन भिसा सिफारिश प्रक्रियामा शंकास्पद कागजात र नक्कली रसिद प्रयोग भएको आशंका देखिएपछि शिक्षा तथा खेलकुद मन्त्रालयले विस्तृत छानबिन गरी कानूनी कार्यवाही प्रक्रिया अगाडि बढ़ाउन गृह मन्त्रालयलाई पत्रचार गरेको छ। विदेशी विद्यार्थीका लागि जारी गरिएको अध्ययन भिसा सिफारिशसँग सम्बन्धित कागजातमा गम्भीर शंका उत्पन्न भएको भन्दै अनुसन्धान र आवश्यक कानूनी प्रक्रिया अघि बढ़ाउन पत्रचार गरिएको हो। शिक्षा मन्त्रालयका अनुसार काठमाडौँको वाल्मीकि विद्यापीठको नामबाट एकाडेमिक अध्ययन भिसाका लागि सिफारिश सम्बन्धमा विषयको पत्र प्राप्त भएपछि अध्ययन भिसाका लागि सिफारिश गरिएको थियो। तर त्यसपछि मन्त्रालयको टोलीले सम्बन्धित शैक्षिक संस्थामा स्थलगत अनुगमन गर्दा सिफारिश गरिएको विद्यार्थीका नाममा जारी गरिएको पत्र र त्यससँग संलग्न आमदानी रसिद वास्तविक देखिए पनि पत्रमा उल्लेखित व्यक्ति को भर्ना तथा अध्ययन सम्बन्धी विवरणमा गम्भीर असंगति फेला परेको जनाएको हो। ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयद्वारा गठित उच्चस्तरीय समितिले काम नगर्ने 38 जल विद्युत आयोजनाको लाइसेन्स खारेज गर्न सिफारिश गरेको छ। सरकारको 100 बुँदे शासकीय सुधार कार्य योजना अन्तर्गत ऊर्जा मन्त्रालयका सहसचिव मोहन साक्यको संयोजकत्वमा गठित समितिले मन्त्री विराज भक्त श्रेष्ठलाई बुझाएको प्रतिवेदनमा यस्तो सिफारिश गरेको हो। विद्युत खरिद सम्झौता पीपीए गरेर पनि लामो समयसम्म निर्माणमा नगई झोलामै लाइसेन्स राख्ने प्रबन्धकमाथि उक्त कदम चाल्न सिफारिश गरेको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ। समितिले शून्य प्रगति रहेका 1388 मेगावट क्षमताका 38 जल विद्युत आयोजनाको अनुमति पत्र रद्द गर्न राय दिएको हो। समितिले 2076 साल भन्दा अघि अनुमति लिएर हालसम्म कुनै प्रगति नगरेका 169 मेगावटका अन्य 11 आयोजनालाई पनि विद्युत एन 2049 बमोजिम तत्काल खारेज गर्न सिफारिश गरेको छ। शंखसभा जिल्लाको चामताङ आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार हिजो राति 31 बजे 4.0 रिक्टर स्केलको भूकम्प मापन गरिएको हो। भूकम्पको केन्द्रबिन्दु चामताङ आसपास रहेको जनाएको छ। भूकम्पबाट भएको क्षतिबारे तत्काल कुनै जानकारी प्राप्त भएको छैन। भूकम्पको थक्का संघसभा सहित आसपासका क्षेत्रमा समेत महसुस गरिएको स्थानीयले बताएका छन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले वीरगंजको शीर्षिया नदी करिडोर क्षेत्रमा संचालित उद्योगलाई प्रशोधन नगरी फोहोर पानी नदी तथा खोलामा विसर्जन नगर्न निर्देशन दिएको छ। मन्त्रालयले विज्ञप्ति निकालेर प्रदूषण नियन्त्रणमा लापरवाही गर्ने उद्योगमाथि कड़ा कार्यवाही गर्ने चेतावनी दिएको छ। मन्त्रालयले उद्योगहरूलाई प्रचलित कानून तथा वातावरणीय मापदण्डको पूर्ण पालना गर्न आग्रह समेत गरेको छ। उद्योग दर्ता क्षमता विस्तार तथा वातावरणीय प्रभाव मूल्यांकन स्वीकृत गर्दा उद्योगहरूले अनिवार्य रूपमा फोहोर पानी प्रशोधन प्रणाली जडान गरी संचालन गर्नुपर्ने व्यवस्था रहेको मन्त्रालयले जनाएको छ। कुनै उद्योगले वातावरणीय मापदण्डको पालना नगरेको पाइएमा प्रचलित कानून बमोजिम कड़ाभन्दा कड़ा कार्यवाही गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ। देशका विभिन्न ठाउँमा वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले सुदूरपश्चिम कर्णाली गण्डकी र बागमती प्रदेशका विभिन्न भूभागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। पछिल्लो तीन घण्टामा सबैभन्दा डडेलधुरामा 44 मिलिलिटर पानी परेको छ। पानी परेसँगै देशका विभिन्न भूभागमा तापक्रम घटेको छ। हिजो पूर्वानुमान महाशाखाका अनुसार हिजो सबैभन्दा उच्च तापक्रम भैरवामा 32.6 र थनगढ़ीमा 32.3 डिग्री सेल्सियस रहेको छ। तापक्रम घट्दा देशभर शीतल महसुस भएको छ। अरू ठाउँमा त्योभन्दा कम नै तापक्रम रहेको छ। महाशाखाका अनुसार आज कोशी र मध्य प्रदेश लगायतका देशका हिमाली र पहाड़ी भूभागका थोरै ठाउँ तथा बागमती गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एक दुई ठाउँमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। मनसूनी वायुको गतिविधि देखिए पनि परिपक्व भई नसकेको विभागको भनाई रहेको छ। भारतीय जल तथा मौसम विज्ञान विभागले भने दक्षिणी बंगालको खाड़ी हुँदै विस्तार भएको मनसूनी वायु नेपाल प्रवेश गरिसकेको जनाएको छ। नेपालमा सरदर जुन 13 तारीकमा मनसून भित्रिने गर्दछ। यसपालि औसत मिति आसपासमै मनसून भित्रिने मौसमविदको अनुमान रहेको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्य गर्ने सहमति अन्तिम चरणमा पुगेको दावी गर्नुभएको छ। उहाँले इरानमाथि गर्ने भनिएको थप सैन्य आक्रमण पनि रोकिएको बताउनु भएको छ। व्हाइट हाउसमा संचारकर्मीसँग कुराकानी गर्दै ट्रम्पले सहमतिका लागि इरानले आणविक हतियार निर्माण नगर्ने सुनिश्चितता गर्नुपर्ने समय दोहोर्याउनु भएको बीबीसीले जनाएको छ। सहमति सम्बन्धी दस्तावेजहरू लगभग अन्तिम चरणमा रहेका र छिट्टै औपचारिक हस्ताक्षर हुन सक्ने सम्भावना रहेको ट्रम्पको भनाइ रहेको छ। यो सहमति भएपछि विश्वकै महत्वपूर्ण पेट्रोलियम ढुवानी मार्ग मानिने हर्मुजसर मार्गमा पूर्ण रूपमा सञ्चालनमा आउने समेत उहाँले बताउनु भएको हो। तर इरानले भने ट्रम्पको दावीलाई तत्काल स्वीकार गरेको छैन। इरानी परराष्ट्र मन्त्रालयका प्रवक्ता इस्माइल वघाईले अहिलेसम्म कुनै अन्तिम सहमति नभएको बताउनु भएको छ। आईसीसी टी20 महिला विश्वकप आजदेखि शुरू हुँदैछ। पहिलो पटक 12 राष्ट्रले सहभागिता जनाउँदैछन्। उद्घाटन खेलमा घरेलु टोली इंग्ल्याण्ड र श्रीलंका बीच प्रतिस्पर्धा हुँदैछ। खेल आज राति 9:15 शुरू हुनेछ। सन् 2009 शुरू भएको विश्वकपको सन् 2010 भएको दोस्रो र सन् 2014 भएको शुरूवाती तीन संस्करणमा 8 राष्ट्रको मात्र सहभागिता रहेको थियो। इंग्ल्याण्डमा आयोजना हुन लागेको यस संस्करणको विश्वकपमा सहभागी 12 राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ। जसअनुसार समूह एमा अस्ट्रेलिया बंगलादेश भारत नेदरल्याण्ड्स पाकिस्तान र दक्षिण अफ्रिकाको सहभागिता रहेको छ। समूह बीमा भने इंग्ल्याण्ड आयरल्याण्ड न्यूजील्याण्ड स्कटल्याण्ड श्रीलंका र वेस्ट इण्डिज रहेका छन्। हरेक समूहका शीर्ष दुई देशले सेमी फाइनलमा स्थान बनाउनेछन्। सेमी फाइनलका विजेतामा 5 जुलाई 2026 अर्थात असार 21 उपाधिका लागि खेल हुनेछ। महिला विश्वकपका हालसम्म 9 संस्करण सकिँदा 4 देशले मात्र उपाधि जितेका छन्। अस्ट्रेलियाले 6 पटक उपाधि जितेको छ भने न्यूजील्याण्ड साविक विजेता रहेको हो। वेस्ट इण्डिज र इंग्ल्याण्डले 1 पटक उपाधि आफ्नो पोल्चामा पारेका छन्। हस्त बिहान 10 बजेको ठोलबोरा हाइलाइट्स आजलाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ बिदा हुने आज्ञा चाहन्छु। नमस्कार।
20: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा धुरबाराही fm@gmail.com इमेल गर्नुहोस्।
21: ल नहो छिटो निस्क, अहिले फर्किन ढिला हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ। बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र, यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि। त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्। हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट पाइन्ट, स्कूल कलेजको ड्रेस पाइनुका साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ। सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौडा हेल्प पोस्ट चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 0564140008।

0: connect your dream, connect your future, stay, connect your heart.
1: Pune, Australian Education and Visa Services. Shukla Gandaki Char Tulegora, Watin Department Bowen Sunday, Mobile, Antanabe Pasaki, Botis Charsi Tiranabe, Ro Antanabe Pasaki, Otis Shunya Tirata.
2: किन हो हामी दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनु हुन्न त
3: हेर्न कान्छे यतिका पाहुना आउनु भएको छ मलाई त मासु कहाँबाट ल्याउने भनेर पो सारै चिन्ता भयो
2: बजारै भरि फ्रेस हाउस छ जहाँबाट ल्याए पनि हुन्छ भो खेको चिन्ता लिनु भएको छ यो दिदीले
4: चिन्ता होइन नि बहिनी मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ
5: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस् आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ
6: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहुँ पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्लीला विकास बैंकको पछाडि यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्
7: प्रोप्राइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 9856066136 र 9151166136
8: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन् आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन
9: ए तिमी पो बस्दै गर है म तिम्रो लागि चिया बनाएर ल्याउँछु
8: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका दिपा ए दिपा यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले
9: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम त्यहीबाट ल्याएको
8: ए त्यसो भए त म गइहाले
9: चिया त पिएर जाऊ
8: अहिले हतार छ पछि आउँदै गरौला है
10: दीर्घायु फर्निचर सोरुम
9: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू दराज पलङ डाइनिङ टेबल लोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ
11: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम दुलेगौडा बजार प्रोप्राइटर लक्ष्मीराज वाग्ले सम्पर्क 9460161268 र 9560602
12: अब हाम्रो उत्पादन हामीले नै प्रयोग गरौ बेल चौतारामा आइतबारे हाट बजार सहित सातै दिन बिक्री वितरण हुने अर्ग्यानिक कृषि उपज खरिद बिक्री गरेर सहयोग पुर्याउ
6: शुक्ला गण्डकी नगरपालिकाको समन्वयमा श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाले स्थानीय कृषि उत्पादनको खरिद बिक्री गर्न प्रत्येक आइतबार हाट बजार सञ्चालन गर्दै आएको सहर्ष जानकारी गराउँदछौ साथै हप्ताको सातै दिन बिहान 7 बजेदेखि 11 बजेसम्म र बेलुका 4 बजेदेखि 7 बजेसम्म स्थानीय कृषि उपजको बिक्री गरिने भएको हुँदा नगर क्षेत्रभित्र उत्पादित वस्तुको खरिद गर्नुका साथै तपाईँको गाउँमा कृषि एम्बुलेन्स आउँदा अर्ग्यानिक कृषि उत्पादन बिक्री गरेर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ
12: नोट प्रत्येक आइतबार आफ्नो उत्पादन आफैले बिक्री गर्न पाइने व्यवस्था छ हाट बजारमा आऊ ताजा विषादी रही स्वच्छ अर्ग्यानिक उत्पादन उपभोगको बानी बसालौ
6: अनुरोधक श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड खैरनीटार
13: सुन्नु न गाउँमा आमालाई साह्रै भएको छ अरे तपाईँ त आजै जानुहोस् भो
14: अनि यति अबेला भइसक्यो गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि
13: त्यसको चिन्ता लिनै पर्दैन नि खैरेनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि
14: ए होटल फ्यामिली छ नि है हुन्छ म आजै जान्छु
13: हजुर विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरनीटार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन् साथै लोकल कुखुरा हाँसको छोइला बदेलको मासु क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्
6: होटल फ्यामिली एन्ड लज खैरनीटार बजार प्रोप्राइटर अर्जुन सापकोटा मोबाइल 9560236420 9901544674 र 9460236420
12: मान्छे भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
15: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
12: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कतै पाइन्छ र?
15: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
16: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नवग्रह, ग्रह शान्ति, लाखवती, महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
17: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
16: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9468883522।
18: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
14: मेडम, धुम्रपान भनेको के हो?
18: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिउडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
14: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? मैडम,
18: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
14: अनि नि मैडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
18: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
16: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
19: अफिसबाट अमित सरको फोन।
20: हस, म पछि कल ब्याक गर्छु। ओहो सरी भगवान, आज पनि ढिला भयो।
21: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
22: मंगल दीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
23: आधिकारिक विक्रेता थापा सप्लायर, शुक्ला गण्डकी 7 सेरा, प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 9856020279।
24: ए हेर्नुहोस् त, यो समाचार त कस्तो अचम्मको छ, स्योर गर्दिन कि क्या हो?
25: पख्नुस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौं अनि मात्र विश्वास गरौं।
26: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ, सत्य जाँचौं, भ्रमबाट बचौं, जिम्मेवार संचार संस्कृति अपनाऊ।
24: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
16: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कुल भुरुङ्गेमा कक्षा 11 को नयाँ भर्ना खुल्यो।
27: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
16: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कुल, शुक्ला गण्डकी 6, भुरुङ्गी।
27: हाम्रा विशेषताहरू:
16: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने,
27: पर्याप्त खेलकुद, अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा,
16: सुविधा सम्पन्न भवन, पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
27: नोट: पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
16: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0565174479 र 9856062065।

0: हजुर सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग।
1: हामी कहाँ सटर च्यानल गेट ट्रस निर्माण ट्याङ्की स्ट्यान्ड फलाम र स्टील का रेलिङ घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल स्टील का सम्पूर्ण सामानहरू खेलौना कुर्सी टेबल बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
0: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार घर जग्गा विद्यालय संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: प्रोप्राइटर ओमकार नागिला सम्पर्क 9856601013 9807994।
2: हजुर दान गरौ।
3: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं धार्मिक पुण्य प्राप्त गरौं।
4: ऐतिहासिक धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
2: दान गरौ सकेको गरौ सबैले गरौ।
3: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्ला गण्डकी आस्थान हो।
5: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
6: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
7: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
5: ए त्यसो भए युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा कछाड कम्ब्याट ज्याकेट सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
6: हामी कहाँ गुरुङ मगर नेवार छेत्री तामाङ ठकुरी भुजेल जात जातिको ड्रेस युके स्वेटर ब्याग तथा पर्स मणिपुरे सिङ्गापुरे होल्यान्ड लुङ्गी सल कोरियन टी सर्ट कम्मर बन्धक दौरा सुरुवाल खुकुरी टोपी लगायत परम्परागत जातीय गर गहनाहरू शिरबन्दी शिरफुल टिकमाला ढुम्री यार्लिङ मारवाड़ी पाटेसुन बुलाकी लाहुरे फुली जन्तर चन्द्रमा नौगेडी असर्फी कण्ठमाला मुगामाला हमिलमाला न्यापुसिक जापुसिक तायोमाला लुसवाङ माकसी कल्ली बिरमली आँसी खुर्पेटो सुर्खे डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू रानीहार चन्द्रहार मिनीहार चोकरहार मंगलसूत्र बालाचुरा पञ्चधातु अंगुठी रामलीला झुम्का पिजोडा झुम्का सिक्री लकेट माइली तिलहरी छड्के तिलहरी घुम्टो क्राउन सेन्डिल जिम्बु र ब्रुनाईको माछा पाइकमाला ढुम्री यार्लिङ मारवाड़ी पाटेसुन बुलाकी लाहुरे फुली जन्तर चन्द्रमा नौगेडी असर्फी कण्ठमाला मुगामाला हमिलमाला न्यापुसिक जापुसिक तायोमाला लुसवाङ

0: हेलो, गुड मर्निङ दर्शन, नमस्कार अनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई प्रोग्राम कलिङ चायममा, जसले यति बेला सुन्दै हुनुहुन्छ रेडियो टोर बाराही 103.8 मेगाहर्ज सन्तरमनका आवाज, साथै इन्टरनेट अनलाइन मार्फत पनि www.radiodorbarahi.com.np लगइन गरेर विश्वभरिका साथ हामीलाई सुनेर साथ दिन सक्नुहुन्छ भने प्रोग्राम कलिङ टाइम लिएर सदा चाहिँ आज पनि तपाईँको साथमा उपस्थित भइसकेको छु। म कार्यक्रम प्रस्तुता अनु मल्ल रहन्छ अबको 12 बजेको समयसम्म, र सम्पूर्ण श्रोता साथीहरू सञ्चारमा हुनुहुन्छ होला अनि साथमा रेडियो ट्युन अन गरेर हामीलाई सुनेर साथ दिइरहनु भएको छ होला भन्ने आशा अपेक्षा सँगसँगै अहिलेको लागि एउटा मिठो गीतबाट कार्यक्रमको शुरूआत गरिहाल्छु। अस्मिता अधिकारी सँगसँगै टेक विश्वको आवाजमा सजिएको सेतै पित्तल बोलको सुमधुर गीत पश्चात भने हामी आज फ्राइडेको एपिसोडमा रहेर म्युजिक ट्र्याक गेम खेल्नेछौ। 0625402000 बाटो भएर सहभागिता जनाउँदै गर्नुहोला है त।
1: हजुर हजुर, हाम्रो टिकटक कस्तो भाइरल छ नि,
2: हेर्नु नि यहाँ
1: हेर्नु
2: नानीलाई फेरि बनाउनु पर्छ।
1: हुन्छ हुन्छ,
2: खुसी लाग्यो।

ल कहाँ गई हुन्छ र यो मन सित ल भनेर यो आवाज सुनिरहँदा चाहिँ मिठो आवाज रहेको थियो टेक विशेष सँगसँगै अस्मिता अधिकारीको भने आज यसरी नै यहाँले चाहिँ सुनिराख्नु भएको गीत संगीत चाहिँ चिन्नु पर्ने हुन्छ जहाँ चाहिँ अब आवाज चिन्नु पर्ने होला कहिले काहीँ चाहिँ अब म्युजिकहरू चाहिँ राख्छु यहाँले चाहिँ ट्र्याक मार्फत नै अब म्युजिकबाट नै कुन चाहिँ गीत हो त भनेर चाहिँ चिन्नु पर्ने हुनेछ सो 0962-442-0002 बाटो भएर आउन सक्नुहुन्छ टेलिफोन लाइन पनि एकदमै खुल्ला रहेको छ भने साथमा चाहिँ हामी फरक बार फरक श्रृंखलाको साथमा हप्ताको सातै दिन पनि आउने गर्दछौ जहाँ चाहिँ प्रोग्रामको स्पोन्सर गरिदिएको छ ओमे महाभूषण सुनसादी बसल दुलेगौडाले प्रोपाइटर हुनुहुन्छ मेन बहादुर सुनार भने सेवाहरूको कुरा गर्नुपर्दा चाहिँ अर्डर अनुसारको विभिन्न डिजाइनका गरगहना खरिद बिक्री तथा साटफेट गर्नु परेमा अनि पुराना गरगहनाहरू पनि साटफेट गरिनुका साथै मर्मत अनि खरिद बिक्री पनि गरिन्छ गएर यहाँले सेवा सुविधा चाहिँ लिन सक्नुहुन्छ र प्रोग्रामको प्राइज स्पोन्सर गरिदिएको छ यो सिङ्गापुरी फेन्सी एण्ड ज्वेलरी सबले प्रोपाइटर हुनुहुन्छ आर्यन कुमार श्रेष्ठ भने सहभागिता जनाउने साथी मध्ये हामी चाहिँ बाह्र पछि एकजना साथीलाई चाहिँ विजय गराउँछौँ र विजय साथी मध्ये पनि अन्तिम बार शनिबार भने एकजना साथीले चाहिँ लक्की ड्र मार्फत पाउन सक्नुहुन्छ रुसैको रिचार्ज सौ पालो तपाईँको हो भनिरहँदा कोही साथी हुनुहुन्छ है लाइनमा हेलो नमस्ते हजुर नमस्ते नमस्कार कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो चन्द्रजीलाई अनि के गर्दै हुनुहुन्छ चन्द्रजी अहिलेको समय लाखु हेर्दै बस्दै हिजो आज चाहिँ अब साथीहरूले अब गाई बस्तुको माहारा जान्छु है भने जस्तै नै अब हिजो आज हाम्रो चन्द्रजीको ड्युटी चाहिँ बादरकुर नै बस्ने छ है एक बारी मकै अनि अब तपाईँकोतिर चाहिँ अब मकै स्याहार्ने बेला चाहिँ अब कति समयपछि हुन्छ अथवा कहिलेसम्म कुर्नु पर्ने हुन्छ भदौ भनेपछि अझै त अब बल्ल जेठको चाहिँ हामी अन्तिमतिर छौँ है अब असार लाग्नु पर्यो भने चाहिँ अझै एक महिनाको ड्युटी चाहिँ मजाले छ है ल ठिकै छ अनि खाना खानु भएको छ कि छैन त हजुर मेरो पनि भइसक्यो भन्नुपर्छ है अनि आज म्युजिक ट्र्याक गेम खेल्न चाहिँ कतिको रेडी हुनुहुन्छ हाम्रो चन्द्रजी हनुमान चाहिँ गर्ने है ल हनुमान गर्दा चाहिँ ट्याक्कै कहिलेकाहीँ चाहिँ अब मिलेको सजिलो पनि हुनसक्छ अब चिन्न पनि सकिन्छ है सो अहिलेको लागि चाहिँ म ट्र्याक राखिहाल्छु है त

0: ला कुन चाहिँ गीत होला यो अक्सर अब यो ट्र्याकहरू चाहिँ बजिरहेको पनि हुन्छ हाम्रो चन्द्रजीको लागि पनि राखे आज कुन चाहिँ गीत होला गाह्रो पर्यो है मैले अक्सर फ्राइडेको प्रोग्राममा चाहिँ यो ट्र्याक बजाइरहेको हुन्छु है यो गीत पनि यहाँले सुनिराख्नु भएको छ कि त्यसो भए सुनाउनै पर्ने हो त ल त्यसो भए सुनाइहाल्छ है त कुन चाहिँ गीत रहेछ त
1: पहाडको सुख सुकेरे
0: हजुर छुट्यो हजुर देख्दै नदेखी यो सुमधुर आवाज गीत थियो है यो गीत सुन्नु भएको थियो कि थिएन ठ्याक्क नआएको है ल ठिकै छ मिलेसम्म हामी रामचन्द्र ढकालको यो मिठो आवाज भन्दा पनि यो गीत पनि अब मिलेसम्म राख्छु को कसलाई सुनाउन चाहनुहुन्छ भन्दै अहिले भने सुटेछौँ है रेडियो प्रोग्राम सुन्दै गर्नुहोला सुबह दिन उहाँ हुनुहुन्थ्यो चन्द्रजी हामीलाई मान्दरदेखि सम्झनु भएको थियो भने अब बादरकोना चाहिँ बसेको छु भन्दै हुनुहुन्थ्यो अब धेरै साथीहरू यसरी नै अब आफ्नो खेतीबाली र अब जोगाउनु पर्ने हुन्छ होइन बिहानको ड्युटी मात्र होइन कि अब दिनभरि उसले पनि बेलुकासम्म रातिसम्म पनि कुरेर बस्नुपर्ने चाहिँ हुन्छ कि किनकि अब पानी परेको थियो नि त बिहानको समयमा आउँदैन कि भनेर हामी घरमा अल्छी गरेर बस्छौँ अब बादरलाई त अल्छी लाग्दैन होइन अब भत्काउन पाए बिगार्न पाए उसलाई त अब आफ्नो पेट भर्न पाए भयो है त्यही भएर अलिकति अब यसरी नै ड्युटी बस्नु भएको छ भने अलिक मजाले अलिक डह्रो भएर अलिक चोनाखो भएर बस्नु होला अल्छी मान्नु भएन अनि साथमा चाहिँ रेडियो ट्युन अन गरेर हामीलाई पनि सुनेर साथ दिनुहोला र सुनेर साथ दिइरहनु भएको छ भन्ने आशा अपेक्षा पनि रहेको छ अनि अहिले भनेको साथी हुनुहुन्छ फेरि पनि लाइनमा हेलो नमस्ते हजुर दर्शन हजुर दर्शन कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो जित बहादुर जीलाई
2: अनि
0: म एकदमै सन्चै आरामै छु कि हाम्रो जित बहादुर जीको सन्चो बिसन्चो के छ सुनाइदिनु पर्यो कि
2: ठिकै छ भन्नु पर्यो अलिअलि
0: ओहो भने चाहिँ बुढेसकालले गर्दा हो कि के हो अलि पुरै सन्चो जिउ सन्चो छैन भनेर बुझ्नु पर्यो है जिउ सन्चो चाहिँ रहेनछ बुढेसकालले हो कि केले हो भनेर पनि बुझ्नु पर्यो है भने कि
2: हजुर हजुर अब
0: अनि खाना चाहिँ खानु भएको छ कि छैन
2: खाना त खाइरहेको छ बिहान बेलुका यसो दिन्छु मेसो पर्दाखेरि
0: हजुर हजुर
2: नत्र त अब खाना नखाने अन्त के काम गर्न सकिन्थ्यो
0: त्यही त अब खानाकै लागि हामीले काम गर्ने हो होइन खानै नपर्ने भए त के हुन्थ्यो होला जित बहादुरजी खानै नपर्ने अरे कि हामीले चाहिँ खानै नपर्ने भएको भए चाहिँ के हुन्थ्यो होला
2: खाना पर्ने घर त काम गर्न पर्यो हिँड्न पर्यो पर्यो कोदाली खन्न पर्यो
0: त्यही त ठिकै छ यो अब काम कार्य दैनिकको चाहिँ अब व्यस्ततासँगै हामीसँग जोडिनुहुन्छ एकदमै खुसी लाग्छ है अनि आज हामी म्युजिक ट्र्याक गेम पनि खेलिरहेका छौँ अब यहाँले चाहिँ आवाज चिर्नु पर्ने हुन्छ कि आज आज यस्तो हो नि त ल ठिकै छ तपाईँको लागि चाहिँ एउटा म ट्र्याक चाहिँ राख्छु है अनि कुन चाहिँ गीत हो भनेर चाहिँ चिन्नु पर्ने हुन्छ है म थोरै ट्र्याक राख्छु अथवा बिचको भाग राख्छु यहाँले कुन चाहिँ गीत भनेर चिन्नुपर्छ है ल ध्यान दिएर सुन्नुहोस् है त

0: La Sunway, the track.
1: Character Sunio, only Katikatin Ayo, only Kiratin of Sun Law, Tora, then Chaka Nami.
0: Chaka Nami, I know, Sinamani Gara for it, or a dummy. Oxford radio program, Azo, Akimans, are you calling time as a dummy git pony, Mazali, but your track or Bunny Mile Satila, Raki, Roygun, Sue, eh? यहाँले सुनाए भने
1: चाहिँ बागलुङे जो माथि होइन
0: लाग्यो
1: भन्छु म त बागलुङे
0: एकचोटि राख्दिउँ न
1: भएको थियो त मैले बिर्सिएँ सिङ्गर च्याक्कै भन्ने
0: ल एकचोटि बजाइदियो भने चाहिँ अलिअलि सम्झिनुहुन्छ त
1: अलिकति फेरि ठोक्नु त
0: ल एकचोटि मजाले सुनौ है त यो मिठो धुन राखिहाल्छु म ढिला नगरी

0: ला कुन चाहिँ होला त?
1: म त बागलुङ्गे माथि कचेरी भन्ने जस्तो लाग्यो.
0: ला ठिकै छ, त्यसो भए म बजाएर सुनाउँछु है त. कुन चाहिँ गीत रहेछ, तपाईँले भन्नु भएको जस्तो रहेछ कि रहेनछ हामी सुन्छौँ है.
1: हस्.

0: हजुर मध बागलुङ्गे मैया मादीको भनेर हाम्रो जित बहादुरजीले जहाँसम्म लाग्छ यही गीत चाहिँ भन्नुभएको थियो है.
1: हजुर हजुर
0: ल ठिकै छ. अब रैया साथीको भनेर अझै भन्नुभएको भए चाहिँ अझै गजबको चाहिँ हुन्थ्यो होइन. अब जे होस् तपाईँले चाहिँ अब धेरै थोरै चाहिँ अलिअलि मिलाउनु भएको छ यहाँलाई बधाई भन्दै. अहिले भने छुट्टिनु पूर्व मजाले साथीभाइ सम्झनुहोस् अनि हामी छुट्टिनु पर्छ है.
1: पहिला सर्वप्रथम त हजुरलाई भन्नु पर्यो मिठो स्वरको धनी.
0: थ्याङ्क यू सो मच.
1: अनि मेरो कालीलाई भन्नु पर्यो हेर्नुहोस् अनि अघि आउने पछि आउने त्यो चन्द्र छोरोलाई पनि धेरै धेरै धन्यवाद छ. अब अनि साथीहरूलाई भन्दै बिदा हुन्छु. नमस्कार जी.
0: हस् हुन्छ नमस्कार. छुट्टिन्छौँ. उहाँ हुनुहुन्थ्यो जित बहादुर थापाजी हामीलाई सम्झनु भएको थियो लामेश्वरादेखि है. अनि यही गीत हो कि भन्नुभएको थियो है. ठ्याक्कै चिन्न गाह्रो परेर पनि उहाँले मेसो मेसो मिलाएर चाहिँ गइसक्नु भएको छ. अहिलेको लागि रामकृष्ण ढकालको आवाजमा सजिएको गीत प्राकको समयमा राखेको थियो. पहाडको सुके सुके रेल योगी सँगसँगै कार्यक्रमको पहिलो व्यावसायिक विश्राम अनि 11 बजेको टाइम चेक पश्चात हाम्रो पुनः भेट हुन्छ नै. हामी सँगै रहनुहोला है त.

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: पसल सरेको सूचना शुक्ला गण्डकी चार दुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुले गौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122 98058 र 98460976246।
2: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
3: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
2: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
3: ए ल ल,
4: तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी चार दुले गौडा बिपी चोक।
1: प्रोपाइटर थान प्रकाश नेउपाने 98560338, प्रशान्त नेउपाने 98460269625।
5: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
6: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
7: ए सबिना, यस्तो हतारमा कता हो?
8: ए प्रदीप, हेर न, बेगो दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
7: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौता लिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
9: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु। प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 98460878528 र 98028-16142।
10: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
11: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनासन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
10: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुङमाया पुन,
11: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
10: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
11: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
10: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
11: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
10: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
11: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
10: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
11: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
10: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर।
12: वार्ड आईसीयू एनआईसीयू जनरल एंड लैप्रोस्कोपी सर्जरी सेवा पोस्ट ऑफ सेवा फिजियोथेरापी इंडोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी यूरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घंटा इमर्जेन्सी सेवा साथ ही अन्य विशेषज्ञ डाक्टर द्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
13: 24 घंटा पैथोलॉजी सेवा उपलब्ध छ। विस्तृत जानकारी को लागि पद्मश्री हॉस्पिटल एंड एलाइड साइंसेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163।
14: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाइ।
15: हो नि, पोखरा मुस्ताङ देखि बन्दीपुर सम्म, मनाङ लमजुङ गोरखा स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
13: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
15: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
16: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
17: डर लाग्नु, निद्रा नलाग्नु,
16: अनौठा विचार आउनु,
17: निराशा बढ्नु, खुसी नहुनु,
16: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
17: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
16: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
17: छटपटी हुनु, चिटचिट पसिना आउनु,
16: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
17: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
16: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
17: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
16: नेपाल सरकार विज्ञापन हो।
18: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर:
19: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
20: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। आगामी असार 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ।
19: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
18: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुले गौडा, फोन 061-414-233, मोबाइल 98-678-61-887।
0: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
21: स्टुडियो तान्छेन, अहिले बिहानको 11 बज्यो।
22: टाइम चेक को साथमा मनकेवा कालिका सुन चाँदी पसल दुलेगौंडा हेल्प पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98-160-95-301।
23: हजुर, कार्यक्रमको यो पहिलो व्यावसायिक विश्राम अनि 11 बजेको टाइम चेक लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम र प्रोग्रामको साथमा सदा चाहिँ आज पनि तपाईँको साथमा म सधैँछु। कार्यक्रम प्रस्तुता अनु मल्ल रहन्छ अबको 12 बजेको समयसम्म र अझै हामीसँग चाहिँ एक घण्टाको समय चाहिँ छँदैछ। अनि यो समय भनेको हामी साथमा चाहिँ मिठा मिठा गीत संगीतको साथमा श्रोता साथीसँगको रमाइलो कुराकानी त रहन्छ नै र त्यसमा पनि आज फ्राइडेको एपिसोडमा रहे भने साथीहरूसँग चाहिँ म्युजिक ट्र्याक गेम खेलिरहेका छौँ, जहाँ चाहिँ यहाँले गीत संगीत सुनेर नै अब थोरै भागमा चाहिँ सुनेर पनि यहाँले चाहिँ गीत संगीत चिन्न सक्नुपर्ने हुनेछ है। आज चिन्न सक्नुहुन्छ, अब यहाँले पनि ट्राई गर्न सक्नुहुन्छ। 0-65-414-2000 बाटो भएर यति बेलाको क्रममा भनेकै साथी हुनुहुन्छ लाइनमा, स्वागत गरिहाल्छु। हेलो नमस्ते हजुर। हेलो नमस्ते हजुर।
24: हेलो दर्शन, नमस्ते, नमस्कार।
23: दर्शन नमस्ते, नमस्कार भनेर स्वागत गर्न पनि नपाउँदै हाम्रो साथी त कता हराउनु भयो है, जहाँसम्म लाग्छ हाम्रो रोसिकाजी हुनुहुन्थ्यो र पक्कै पनि सुन्दै हुनुहुन्छ भने फेरि पनि सहभागिता जनाउन सक्नुहुन्छ 0625 4142 0002 को बाटो भएर। अहिलेको लागि भने अब भनिन्छ नि अब सबै कुरा चाहिँ के भइरहेको छ भने अब कसैले हामीले चाहिँ अब माया दियौँ भने चाहिँ ठिक हुन्छ भनिन्छ होइन, तर यो गीतमा चाहिँ अब रोग नै भनेको यहाँ चाहिँ समस्या भनेकै पीरती चाहिँ रहेछ अरे। सो माया रोगै पीरती सुनिल गिरीको आवाजमा सजिएको सुमधुर गीत रहेको छ। यो गीत हामी चाहिँ अब ढिला नगरी यहाँहरूमाझ राख्दैछौँ, गीत पश्चात पुनः उपस्थित हुन्छौँ। यहाँहरू भने कतै नजानु होला, हामी सँगै रहनु होला भन्दै अहिलेको लागि यो गीत स्वीकार्नु होला है त।

हजुर माया रोगै पीडाती यो सुमधुर गीत अलिकति मार्मिक पनि थियो है तपाईँमा आज कार्यक्रममा स्थान दिइसकेको छु पके पनि यहाँलाई मन पर्यो होला र यस्तै मिठा मिठा गीत संगीतको साथमा अबको 12 बजेको समयसम्म हामी तपाईँको साथमा रहन्छौँ भने सहभागिता जनाउनको लागि 0965414200 टेलिफोन लाइन पनि एकदमै खुल्ला रहेको छ। आजको एपिसोडमा रहेर चाहिँ हामी म्युजिक ट्रयाक गेम खेलिरहेका छौँ भने हामी यसरी नै हप्ताको सातै दिन फरकबार फरक श्रृंखलाको साथमा आउने गर्दछौँ भने कार्यक्रम सम्बन्धी जानकारी पनि हाल्छु जहाँ चाहिँ अब हाम्रो नियमित श्रोता साथीलाई त थाहा छँदैछ कोही साथी भर्खरै रेडियो ट्युन अन गर्दै हामीसँग जोडिनु भएको छ भने सन्डे भनेको चाहिँ हामी आइतबारको एपिसोडमा अन्ताक्षरी विशेषको साथमा जोडिन्छौँ अनि सोमबार भनेको तपाईँको रुचाइमा रहेको गीत संगीतलाई कार्यक्रममा स्थान दिए सँगसँगै मंगलबार चाहिँ कुनै टपिक लिएर आउँछौ अनि त्यो टपिकमा यहाँको विचार के छ त आफ्नो कुराहरू खुलेर राख्न सक्नुहुन्छ। बुधबार भनेको चाहिँ ड्रामा अनि हामी नाटक पनि गर्छौँ है अनि त्यसो गरी बिहिबार चाहिँ यहाँहरूको प्रतिभालाई कार्यक्रममा स्थान दिए सँगसँगै आज शुक्रबारको एपिसोडमा चाहिँ म्युजिक ट्रयाक गेम खेलिरहेका छौँ अनि शनिबार भनेको गाउँ खाने कथा हुन्छ र यसरी हप्ताको सातै दिन फरकबार फरक श्रृंखलाको साथमा आउँदै गर्दा बारे पछि एकजना साथीलाई हामी विजय पनि गराउँछौ अनि विजय साथी मध्ये चाहिँ अन्तिमबार एकजना साथीले चाहिँ लक्की ड्र मार्फत पाउन सक्नुहुन्छ। अन्तिमबार शनिबार रुसकेको रिचार्ज भन्दै अहिलेको लागि चाहिँ ढिला नगरी हामी अर्को गीत सुनिहालौँ है तपाईँमा आज राख्दैछु माया लेने हो पिया र आज चाहिँ मायाको गीतहरू धेरै आएको छ है अनि यो मायाको गीतहरूबाट हामीलाई सुनेर साथ दिनुहुने श्रोता साथीलाई पनि धेरै धेरै माया छ अनि अन्तिमसम्म पनि हामीलाई सुनेर साथ दिनुहोला। जोसेफ साईको आवाजमा सजिएको यो सुमधुर गीत राख्दैछु स्वीकार्नुहोला।

आज माया ले नै हो पियारी यो सुमधुर गीत नेपाली देउडा संघ पनि हो यो सुमधुर गीत रहेको थियो शब्द संगीत पनि उति नै मिठो रहेको थियो है तपाईँमा आज कार्यक्रममा स्थान दिए सँगसँगै पालो तपाईँको हो 0965-4142-0 बाटो भएर जोडिने गर्नुहोला अहिलेको लागि भने हामी चाहिँ अब विश्रामतर्फ जानुपर्ने बेला पनि भएको छ सो त्यो भन्दा अगाडि चाहिँ यस्तै नै देउडा संघ हो पप देउडा भनेर भनिन्छ हामीले चाहिँ यस्तो अनि अब लोकशैलीमा पनि यहाँले देउडा गीतहरू चाहिँ सुन्न सक्नुहुन्छ अहिलेको लागि भने ज्यान्स सुकेर लौरी भइगयो सैतम्रै मायाले टङ्क तिमल सिन्हाका आवाजमा सजिएको यो सुमधुर गीतमा मेलिना राईको पनि आवाज रहेको छ अनि यो गीत सँगसँगै हामी विश्राम पश्चात म्युजिक ट्र्याक गेमको साथमा साथीहरूलाई सहभागी गराउँदै पुनः उपस्थित हुन्छौ भने यहाँ भने कतै नजानुहोला सुन्दै गर्नुहोला प्रोग्राम कलिङ थायम रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनका आवाज है त

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: Hey, suna gaon ghar tarai shahar suna hariyali paakha pakhera suna.
2: अहिले के सुन्ने भनेको
3: थाहा छैन र हाम्रो बेलचौतारामा आइतबारे हाट बजारमा मात्र होइन नि सबै दिन ताजा तरकारी बिक्री हुन्छ नि
2: हो र अरू दिन पनि हाम्रै शुक्ला गण्डकीको उत्पादन पाइन्छ
3: हो त शुक्ला गण्डकीका किसानले उत्पादन गरेको तरकारी र अन्य कृषि उपज खैरनी चार महिला विकास बहुद्देश्य सहकारीले बिक्री गरिदिन्छ होइन कति हतार गरेको पुरा सुन्नु पर्दैन
2: थाहा छ के बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 4 बजेदेखि बेलुका 7 बजेसम्म जहिले गए पनि हुन्छ होइन र
3: प्रबर्धक शुक्ला गण्डकी नगरपालिका र श्री खैरनी चार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड
4: मम्मी भोक लाग्यो खाजा खाऊ न
5: नानु बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर
4: हस् मम्मी
3: मैले सुने छोरी ल जाम हिँड
5: सुन्नुहोस् न खाजा खान त बिजी मम हाउसमै जाउँ है त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि
3: हजुर स्वदेशी उत्पादनको प्रयोग र व्यापार नेपाली किसानकी उत्पादन हाम्रो परिकार
5: हजुर हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी छोइला ड्राई सेकुवा चिकन चिकन विन्स चिकन छोइला पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ फोन 9008828144 प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ
3: बीजी मोमो हाउस दुलेगौडा हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र मगर समाज भवन नजिकै
6: सूचना यस तनहु सेवा हस्पिटल दुलेगोडा बीपी चोकमा
2: यही जे 30 गते शनिबार
6: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी
7: वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामी छाने
6: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल
2: वरिष्ठ मानसिक तथा नसा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत
7: दैनिक उपलब्ध सेवा तर्फ फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन डाक्टर रवि बहादुर गुरुङ
6: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा
7: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक
2: वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ
6: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल
2: वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्जर
6: साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला
8: तनहु सेवा अस्पताल दुलेगौडा फोन 0654143177 मोबाइल 9856443043
9: शैलेशको बुवा यसपालि अलिअलि घर गहना जोड्नु पर्यो पैसा पनि जम्मा भएकै छ बाँचुन्जेल त हो नि मान सम्मान इज्जत बनेको
10: हतारको काम लतार भन्छन् जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा सेवा बुझ्नु पर्यो किन हतारिन्छौ विश्वासिलो सुनचादी पसल खोजौला नि
9: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा छापावाला सुनका गहना राशि अनुसारका पत्थर जडित हरेक डिजाइनका आकर्षक घर गहना खरिद गर्न सकिने अनि सुन्नु त विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ
11: यहाँ विभिन्न डिजाइनका गर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ
12: साथमा बिना रसायनका गर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ
11: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल शुक्ला गण्डकी 3 दुलेगौडा दोरबाराही मन्दिर जाने जीप लाइन अगाडि शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि प्रोप्राइटर रामो विश्वकर्मा 9871716069 राजु विश्वकर्मा 9807 69142
13: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
14: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई रु 1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिदिए आएको छ।
13: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
14: सेवा लिने क्रममा चाहिने जानकारी,
13: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर,
14: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
13: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
14: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-778।
15: हजुरबाले आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्नै भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
16: अब चिन्ता नलिनुहोस्। आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान, ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
17: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
16: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौड़ा, प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9805501422, दिपेश मल्ल ठकुरी 9805501420, दीप मल्ल ठकुरी 9460-41530।
18: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
19: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
16: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौड़ा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 065-590-065, मोबाइल 98-166-34-372।
20: कहाँ जाने?
21: सिधै मयम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
20: मयम चिसापानी, अनि बीचमा नझर्ने?
21: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
20: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
22: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 9841-16878 र दुलेगौड़ा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 9825-52663।
0: This is Radio Dhorbarahi, 103.8 MHz.
23: हजुर, कार्यक्रमको यो व्यावसायिक विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम र प्रोग्राम कलिङ टाइममा हेदुला भनेकै सहभागी साथी हुनुहुन्छ। हेलो, नमस्ते हजुर।
24: हेलो हजुर, दर्शन नमस्ते, नमस्कार हजुर।
23: दर्शन नमस्ते, नमस्कार झोली हजुर, कार्यक्रममा धेरै धेरै स्वागत छ हाम्रो ठगीमा। अनि के छ नयाँ नोला हाल खबर आजको?
24: हजुर,
23: ठिकठाकै छ। भनेपछि पिरुङतिर चाहिँ बिहानको समयमा हिजो आज पानी परेको छ कि छैन?
24: हिजो चाहिँ नि परेन, बिहान पख 3-4 बजीतिर खेत्री परेको थियो, त्यहाँ पनि एउटा दुईवटा परेको, त्यो पनि अहिले परेको छैन। अहिले कहिले घाम लाउने, कहिले पानी पर्दा जस्तो भइरहेको छ, समय यतातिरको मौसम भन्नु पर्दा।
23: ल ठिकै छ। अनि के छ आज दिउँसोको तयारी, कतै जाने केही गर्ने छ कि छैन हाम्रो खगिमाजीको?
24: आज चाहिँ कतै पनि छैन,
23: कतै पनि छैन भनेपछि दिनभरि कसरी दिन काट्ने त आज?
24: आज दिनभरि भन्नाले अब पसलमा बसेर ठिकै हुन्छ।
23: त्यही त, अब काम कार्य सँगसँगै दिन भन्ने कुरो जान्छ। यति लामो दिन पनि गर्मीको समयमा त अलि लामो दिन हुन्छ, तै पनि कसरी जान्छ, जानलाई जान्छ
24: है।
23: ल ठिकै छ, कति रमाइलो के होइन, कुरै कुरा गरेर पनि दिन जाने कि, काम गरेर पनि दिन जाने, कुरै कुरा गरेर पनि दिन जाने, दिन भन्ने कुरो जानलाई जाने जाने। ल ठिकै छ, यो कुराकानी सँगसँगै आज रेडियो प्रोग्राम चाहिँ सुन्नु भएको छ कि?
24: आज मैले सुन्नु पाएको छैन, अब भन्नु पर्यो, अब ट्याक्क अब आज कार्यक्रम त थाहा छ, कतिजना साथीहरू आउनुभयो, कतिजना जानुभयो, अब थाहा भएन, कतिजना मिलन भयो, अब मिलन आउनुको मेरो अब
23: ल ठिकै छ। अब अहिलेसम्म आउने साथीहरूलाई चाहिँ आज गाह्रो नै परेको छ, गीतहरू सुनिरहेको परे पनि अब झ्याप्प मिलाउन चाहिँ उहाँहरूलाई गाह्रो परेको छ। अब हेरौँ हाम्रो खगिमायाजीलाई चाहिँ के कस्तो पर्छ है त। ल प्रयास चाहिँ गर्नुहोला, सकेसम्म मिलाउने प्रयास चाहिँ गर्नुहोला। अहिले भन्ने म एउटा ट्र्याक राखिहाल्छु है, अनि सुन्नुहोस् है त।

0: लाग्छ नि गीत होला यो
1: चाहिँ गीत
0: सुने गाह्रो हुन्छ र एकदमै सुनेको गीत हो नि त पुरानो गीत हो अक्सर आज चाहिँ मैले सबै साथीलाई चाहिँ अब म्युजिक ट्र्याकको गेममा चाहिँ प्रोग्राममा एकदमै बजिरहेको ट्र्याकहरू सुनाएको छु कि ल
1: एकचोटि
0: ल एकचोटि चाहिँ म मजाले राख्छु ध्यान दिएर सुन्नुहोस् है
1: हजुर

0: हुन्छ
1: यो मलाई त गाह्रो भयो है
0: गानो भयो हो
1: हजुर
0: अलिकति हिसाब किताब गरे जस्तो पनि छ कि यो गीत
1: हजुर
0: हिसाब किताब गरे जस्तो पनि छ कि भनेको होला त
1: गाह्रो भयो है
0: गाह्रो भयो हो

0: सुने छ है त कुन चाहिँ गीत रहेछ ल दुई एकान दुई दुई दिने चार भनेर गीतबाट पनि हाम्रो कति कुरा जान्न सकिने कि यो रमाइलो गीत चाहिँ रहेको थियो अब ढिलो चारो चाहिँ ट्याक्कै रहेछ है नि त
1: अनि दुई दुई दिन चार भने के भन्छ त्यो पछाडिको अगाडिको गीत आयो है त्यो दुई दिन दुई दिन चार दुई दिन भनेको आएको तर त्यो अगाडिको गीत आएन
0: आएन ठिकै छ अब यही गीत चाहिँ हामी मजाले सुन्छौँ अर्को पालि पर्यो भने चाहिँ झट्टै एकैछिनमा मिलाइदिनु होला है अहिलेको लागि भने सोही गीतको कसलाई सुनाउन चाहनुहुन्छ साथीभाइ सम्झनुहोस् अनि हामी सुटिनु
1: हजुर सर्वप्रथम हजुरको लागि एफएम होल टिमको लागि जति पनि त्यहाँ कार्यरत साथीहरू हुनुहुन्छ लागि र विशेष गरेर त
0: खगीमाया थापाजी पिरुङदेखि आज साथीहरू चाहिँ यस्तै अलमल मात्रै पर्नु भएको छ अघि पनि साथीहरूले अब जवाफ चाहिँ दिनु भएको छ ट्र्याक चाहिँ चिन्नु भएको छ अलिकति समय लाग्दै होइन चिन्नलाई चाहिँ चिन्नु भएको छ अब सबै त जनाउँदै गर्नु होला अहिलेको लागि भने यो माइलो गीत त सुन्न सुटाउनु भएन नि त है महेश खड्का अनि अञ्जु पन्तको आवाजमा सजेको माया जोड्छु म त घटाउँदिन यो सुमधुर गीत रहेको छ यो गीत राख्दैछु स्वीकार्नु होला है

0: फराइलाई दिन्न दिलमा बास यो मिठो गीत रमाइलो गीत अभिमास कार्यक्रममा स्थान दिइसकेको छु भने अहिलेको लागि ढिला नगरी फेरि पनि कोही साथी हुनुहुन्छ लाइनमा स्वागत गरिहाल्छु. हेलो नमस्ते हजुर.
1: नमस्ते
0: नमस्ते. कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो लक्ष्मीजीलाई.
1: धन्यवाद.
0: अनि के छ लक्ष्मीजीको नयाँ नौला हालखबर? पछिल्लो समय के कता व्यस्त हुनुहुन्छ? ठिकै छ है. अनि बागमारातिरको हालखबर सुनाइदिनुहोस् न त.
1: बागमाराको नि ठिकै छ, घाम त्यति लागेन नि, शीतलो शीतलो छ.
0: घाम चाहिँ लागेको छैन. यो शीतलो शीतलो समयमा आजको तयारी चाहिँ के छ त हाम्रो बागमाराजी बागमारा सँगसँगै हाम्रो लक्ष्मीजीको?
1: खासै केही छैन
0: होइन. आज साथीहरूको दिन छ किन होला? आज यसो खासै केही छैन, काम कार्य

0: चाहिँ एकदमै फुर्सदिलो हुनु भएको हो. अब बिस्तारै बिस्तारै चाहिँ अब कामको चापाचाप होइन, अब काम हुने दिनहरू पनि आउँछ होला. अब यो फुर्सदको समयलाई चाहिँ मजाले शुभ सफल बनाउनु होला. अनि आज रेडियो प्रोग्राम चाहिँ सुन्नु भएको छ कि छैन? सुन्दै हुनुहुन्छ. अनि आज चाहिँ अब हाम्रो लक्ष्मीजी चाहिँ कतिको रेडी हुनुहुन्छ त नि? खै है, अब अहिलेसम्म परेको चाहिँ यहाँले सुनिराख्नु भएको ट्र्याकहरू चाहिँ यहाँले चिन्नु भएको थियो कि थिएन?
1: चिनेको थिएँ,
0: चिन्नु भएको थियो. आज चाहिँ अब रेडियो प्रोग्राममा कलिङ टाइममा बजाइराखेको ट्र्याकहरूलाई चाहिँ हामीले कार्यक्रममा स्थान दिइरहेका छौँ. अब सकेसम्म मिलाउने प्रयास गर्नु होला. अहिले भने अब म राखिहाल्छु है त. ल, ध्यान दिएर सुन्नुहोस् है.

0: हाम्रो लक्ष्मीजीलाई पहिलो नम्बरमा भनेर त पहिलो नम्बरमै एकैछिनमा मिलाइदिनु भयो त हाम्रो लक्ष्मीजीले. यो सुमधुर गीत हामी कार्यक्रममा स्थान दिँदै पनि छौ, रेडियो प्रोग्राम मिलेसम्म अन्तिमसम्म पनि सुन्दै गर्नुहोला अहिले भने साथीभाइलाई अब कसलाई सुनाउन चाहनुहुन्छ सम्झनुहोस् अनि हामी छुट्टिनुपर्छ है.
1: हजुर, सर्वप्रथम हजुरलाई अनि रेडियो ढोरवराई सुनेर बस्ने सम्पूर्णलाई अनि दलमाया थापा अनि होमनाथ शर्मा, तारा थापा, चन्द्र, आशिष मगर, खगिना थापा अनि रसिका लम्चाल र नाम नरेन्द्र रिमाल र मलाई चिन्ने नचिन्ने सम्पूर्णलाई भन्न छुट्टिन्छु. नमस्कार, बाई बाई.
0: ओके, छुट्टिन्छौ. नमस्कार, बाई बाई. शुभ दिन. उहाँ हुनुहुन्थ्यो लक्ष्मी लम्सालजी, हामीलाई बागमारादेखि सम्झनु भएको थियो. अहिलेको लागि यो रमाइलो गीत पहिलो नम्बरमा आउँथी बहिना माले मैले पहिलो नम्बरमा यो सुमधुर गीतमा आवाज रहेको छ डेभिड शङ्कर अनि बिन्दु परियारको. यो सुमधुर आवाज सँगसँगै हामी विश्रामतर्फ जान्छौँ. विश्राम पश्चात पुनः उपस्थित हुन्छौँ. हामी सँगै रहनुहोला है त.

0: This is Radio Dhor Barahi 103.8 MHz.
1: सिप सिकौ भविष्य बनाऊ योग्यताले मात्र होइन अब सफलताका लागि सिप पनि चाहिन्छ त्यसैले आउनुहोस् देश वा विदेश सबैतिर काम लाग्ने सिप सिकौ
2: हजुर रोजगारीको सुनौलो अवसर खोजिरहनु भएको छ भने यो सूचना तपाईँका लागि हुन सक्छ स्वास्थ्य क्षेत्रमा दक्ष र आत्मनिर्भर बन्ने गरी तपाईँ हाम्रो शहर दुलेगौडामा शुरू हुँदैछ केयर गिभर तालिम छिट्टै भर्ना भई सिट सुरक्षित गर्नुहोस्
1: नर्स बन्ने सपना अब केयर गिभर तालिम लिएर पूरा गर्नुहोस् अनुभवी प्रशिक्षकहरूबाट सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गराई अस्पताल वृद्धाश्रम र होम केयर सेवाका लागि दक्ष जनशक्ति उत्पादन गर्न यही असार एक गतेबाट तालिम सञ्चालन हुने सहर्ष जानकारी गराउँदछौ
2: नोट न्यूनतम कक्षा 8 उत्तीर्ण भएका 18 वर्ष पूरा भएकाहरू तालिममा सहभागी हुन सक्नेछन्
1: सम्पर्क दुलेगौडा एनआईसी बैंक भएको भवन फोन 9856443 9801443628 र 9856042446
3: तपाईँको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ
1: अब चिन्ता नलिनुहोस् तरण एन्ड सिसल प्रिन्ट उद्योग जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ
3: ब्यानर फ्लेक्स प्रिन्ट पोस्टर बिल बुक लेटर हेड टी सर्ट प्रिन्ट भिजिटिङ कार्ड विवाहको निमन्त्रणा कार्ड सहित कप मेडल सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ
1: छिटो सेवा सफा प्रिन्ट अनि दिगो सम्बन्ध त्यसैले त रोजाई सबैको
3: सरन एन्ड स्पेसल प्रिन्ट उद्योग शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै
1: प्रोपाइटर दुर्गामान श्रेष्ठ सम्पर्क 9846361209 र 9801421718 आजै सम्पर्क गर्नुहोस्
4: ए बुढी तिमीले भने जस्तै घर बने हेर त खुसी त छौ नि
5: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि सुन्नुहोस् त पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ
4: तिमी पनि यसो बुझ्ने गर न फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र हाम्रै धुलेगौडा बजारको हेल्पोस्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ
5: ए हो र तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो हामी आजै जान्छौ
1: हजुर घर भित्र होस् या बाहिर गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्
2: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौडा
1: प्रोपाइटर रबिन थापा सम्पर्क 9856433098 र 9465610950
6: बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गण्डकी नगरपालिका 4 दुलेगौडा तनहुको कक्षा 11 को नयाँ भर्ना सम्बन्धी सूचना
7: शुक्ला गण्डकीमा नै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण र व्यावसायिक विषयको रूपमा परिचित होटल म्यानेजमेन्ट अध्यापन गराउन सफल यस स्कुलमा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट ग्रुपमा नयाँ भर्नाका लागि धमाधम फारम वितरण भइरहेको छ
1: दक्ष शिक्षक शान्त शैक्षिक वातावरण प्रयोगत्मक सिकाई छात्रवृत्ति यातायात लगायतका सुविधा रहेको यस स्कुलमा आजै भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस्
2: थप जानकारीका लागि बिहान 6 बजेदेखि अपरान्न 5 बजेसम्म विद्यालय प्रशासन वा फोन 0564142585 मोबाइल 9856435497 र 9856348585 सम्पर्क गर्न सकिनेछ
1: प्रधानाध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय शुक्ला गण्डकी 4 दुलेगौडा तनहुँ
8: तपाईँ घर बनाउँदै हुनुहुन्छ अब एक पटक सोच्नुहोस् प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्
9: हजुर टेबल भर्यान स्लोप ढलान आँगन घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ
8: सुलभ मूल्य वर्षौं वर्ष टिकाऊ 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईको विश्वास नै हाम्रो सन्तुष्टि।
5: संसार ढुङ्गा कटिङ उद्योग शुक्लागण्डकी दुई काछे पानी तनहु प्रोप्राइटर रमेश भुजेल फोन 9856324775 र 9801324775।
10: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त।
11: हेर्न कान्छे यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
10: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो। खेरको चिन्ता लिनु भएको छ यो दिदीले।
12: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
10: त्यसो भए विवेक ढुङ्गानाको शुक्लागण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
1: शुक्लागण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनी स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 9856066136 र 9151166136।
0: This is Radio Dhorbarahi 103.8 MHz.
13: हजुर, कार्यक्रमको यो व्यावसायिक विश्राम सँगसँगै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा पुनः स्वागत गर्दै अब भने कार्यक्रमका हामी अन्त अन्ततर्फ पनि छौं र छुटेर जानुपर्ने समय पनि भइसकेको छ र यतिन्जेलसम्म सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोता साथीलाई धेरै धेरै धन्यवाद भन्दै आज कार्यक्रममा सहभागिता जनाउनु भएको थियो जित बहादुर थापाजी हुनुहुन्थ्यो, लामेश्वरादेखि चन्द्रजी आउनु भएको थियो, सहभागिता जनाउनु भएको थियो, मान्देदेखि भने रोशिका लम्सारजी हुनुहुन्थ्यो, उहाँसँग चाहिँ कुराकानी हुन पाएन है, अनि पिरुङ देखि हामीलाई सम्झनु भएको थियो खगीमाया थापाजीले र बागमारादेखि हुनुहुन्थ्यो लक्ष्मी लन्सालजी, सम्पूर्ण श्रोता साथीलाई धेरै धेरै धन्यवाद। अनि आज फ्राइडेको एपिसोडमा रहेर भने म्युजिक ट्राई गेम खेले सँगसँगै आज चाहिँ टक्कै चिन्न सफल, अब साथीहरूले चिन्न त चिन्नु भएको थियो, अब ढिलो चाँडो जस्तो अलिकति ढिलो ढिलो भइराख्दा चाहिँ ट्याक्कै चिनिदिनु भएको थियो है, धेरै धेरै बधाई पनि छ बागमारादेखि हुनुहुन्छ लक्ष्मी लम्सालजी भने उहाँलाई बधाई। सँगसँगै आजको एपिसोडको लागि यति नै र जाँदा जाँदै भने हुकुम बक्सी यो टाइटलमा रहेको यो गीत पनि एकदमै गजबको छ कि है, यो गीतको म्युजिक अझै गजबको पनि छ, जहाँ चाहिँ अब लिरिक्स र म्युजिक चाहिँ सुरेश अधिकारीको रहेको छ भने यो सुमधुर गीतमा आवाज रहेको छ विशाल राई अनि मेलिना राईको। यो गीत सँगसँगै आजको एपिसोडबाट म कार्यक्रम प्रस्तुत अनुमललाई पनि विदा हुन्छु। भोलिका दिनहरूमा हाम्रो पुनः भेट हुन्छ नि, सुन्दै गर्नुहोला प्रोग्राम कलिङ टाइम। नमस्कार, शुभ दिन, बाई बाई।

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: होइनै आरोसी आर्यालाई लिएर कता हिँड्यौ?
0: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
2: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
1: ए त्यसो भए युवर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरी पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
0: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिख, जापुसिख, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
1: सम्पर्क युअर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोप्राइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484664 र 9811453305।
3: दाई पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
4: खरिदिनुहोस् त। ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
3: अनि बन्छ त दाई?
4: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
5: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्तीसौनीको ठिक पारिपट्टि
6: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
7: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
6: प्रोप्राइटर राजन पौडेल, मोबाइल 9855602629।
8: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कुल भुरुङ्गेमा कक्षा 11 को नयाँ भर्ना खुल्यो।
9: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
8: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कूल शुक्ला गण्डकी छ भुरुङ्गी।
9: हाम्रा विशेषताहरू
8: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने,
9: पर्याप्त खेलकुद, अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा,
8: सुविधा सम्पन्न भवन, पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
9: नोट, पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
8: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0655174779 र 9855062565।
3: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
4: माइले भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
3: ए त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
4: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
9: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
8: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
9: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
8: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
9: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
8: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुस्त्रे बैङ्कको ठिक पारिपट्टि, फोन 0655903379।
10: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज
11: स्टुडियो अहिले मध्याह्नको 12 बज्यो
12: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्प चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठ फेर पनी प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165 95301

0: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सञ्चुब्लोनसँगै धर्मराज भट्टको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: सुस्तामा एसएसबीका गतिविधिबारे श्रम संस्कृतिले खोज्यो रक्षा मन्त्रीको जवाफ। प्रश्न गर्ने सांसदलाई धम्की नदिन अर्थ मन्त्रीलाई वर्षमान पुनको चेतावनी।
0: कांग्रेसमा क्रियाशील सदस्यता अध्यावधि गर्ने समय फेरि थप। गैरातीसम्म 5,38,000 विवरण दर्ता।
1: कैलालीमा गोदावरी खोलाले बगाउँदा एक महिलाको मृत्यु एक बेपत्ता। बाढ़ी पहिरोका कारण देशका विभिन्न सड़क अवरूद्ध।
0: इरानसँग युद्ध अन्त्यको प्रारम्भिक सहमति भएको अमेरिकी राष्ट्रपतिको दावी। आफ्नो अडानबाट पछि नहटेको इरानको प्रतिक्रिया।
1: र फिफा विश्वकपमा दक्षिण कोरियाको विजय शुरूआत। चेक रिपब्लिक 2-1 गोलले पराजित।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ। एकदम ठिक छ, कुरा मिला।
3: नमस्कार।
2: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाई, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लोकार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ।
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
3: मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: जीवन।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सुस्तामा भारतीय सीमा बलले नेपालीमाथि हप्की दप्की गरेको भनेर सरकारको ध्यान आकर्षण गराउनु भएको छ। प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै साम्पाङले स्थानीयहरू भारतीय एसएसबीसँग लड्नुपर्ने अवस्था रहेको भन्दै रक्षा मन्त्रीको खोजी गर्नुभयो। सुस्तामा एसएसबीको हप्की दप्कीबारे प्रधानमन्त्रीलाई प्रश्न गर्न नपाए पनि रक्षा मन्त्रीले जवाफ दिनुपर्ने उहाँको भनाई छ। अहिले रक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्र शाहले नै सम्हाल्नु भएको छ। आज बिहान सुस्ताको झोलुङ्गे पुल नजिकको क्षेत्रमा रहेको उखुबारीमा एसएसपीको गस्ती गर्दै आएको र नेपाली पक्षबाट स्थानीयहरूले उनीहरूलाई भगाएको भिडियो सार्वजनिक भइरहेको छ। स्थानीयहरूले यो बिहार हो भन्दै उनीहरूलाई प्रश्न गरिरहेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि भारतको भूमि मिचेको भन्दै अभिव्यक्ति दिएको भोलिपल्ट सुस्तामा नेपालको पक्षबाट निर्माण भइरहेको तटबन्धमा भारतीय पक्षले अवरोध गरेको थियो। यिनै विषयवस्तुलाई केन्द्रित गर्दै राईले प्रश्न गर्नुभएको। सांसद राईले सीमामा नेपाली सेना गएर बस्न नहुने कुन अप्ठ्यारोले हो भन्दै प्रश्न गर्नुभएको छ।
1: यसैबीच नेकपा माओवादीका संसदीय दलका उपनेता वर्षमान पुनले अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको अभिव्यक्तिप्रति आपत्ति जनाउनु भएको छ। करका दर हेरफेर बारे उठेका प्रश्नमा वाग्लेले सांसदहरूप्रति अपमानजनक र धम्कीपूर्ण अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाउनु भएको हो। अर्थमन्त्रीले विगतका सरकारहरूमा भएका कर हेरफेरका फाइल खोजिरहेको र अघिल्ला सरकारले धेरै प्रकारका परिवर्तन गरेको दावी गर्दै आफूले सीमित संशोधन मात्र गरेको भन्ने आशय व्यक्त गरेको भन्दै पुनले त्यसलाई अनुपयुक्त टिप्पणीको रूपमा व्याख्या गर्नुभयो। उहाँले सातवटा दर हेरफेर गरेको स्वीकार गरिसकेकोले यो आर्थिक अपराध भएको बताउनु भएको छ।
0: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्री परिषद बैठक बोलाउनु भएको छ। प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार बैठक प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय सिंहदरबारमा दिउँसो 2 बजे बस्नेछ। समसामयिक विषयमा छलफल गर्ने गरी प्रधानमन्त्रीले नियमित बैठक बोलाएको उहाँको सचिवालयले बताएको छ। सुदन गुरूङ पुननियुक्ति गृहमन्त्रीमा पुननियुक्त भएपछि पहिलो पटक मन्त्री परिषद बैठक बस्न लागेको हो। सरकारले गुरूङलाई दोस्रो पटक गृहमन्त्री बनाउँदा महावीर पुन विज्ञान प्रविधि तथा नव प्रवर्तन मन्त्री बन्नु भएको छ।
1: नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधि गर्ने समय फेरि थप गरेको छ। यसअघि थपेको समय गैराती 12 बजेदेखि सकिएसँगै फेरि थप गरिएको कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले विज्ञप्ति मार्फत जानकारी गराउनु भएको हो। अर्को सूचना जारी नभएसम्म क्रियाशील सदस्यता वितरणको म्याद बढ़ाइएको विज्ञप्तिमा उल्लेख छ। यसअघि पनि कांग्रेसले क्रियाशील सदस्यता नवीकरणको समय थप गरेको थियो। गैराती 12 बजेसम्म 7,82,209 योग्य सदस्य सदस्य मध्ये 5,38,622 जनाले वडा सभापति मार्फत डिजिटल परिचय पत्र प्राप्त गरिसकेको जनाइएको छ। यस्तै गरी 1,49,309 सदस्यले स्वयं अध्यावधिक फारम पेश गरिसकेका र उनीहरूको विवरण वडा सभापति मार्फत अध्यावधिक हुने प्रक्रियामा रहेको उल्लेख छ। यसअघि क्रियाशील सदस्यता अध्यावधिक गर्न गैराती 12 बजेसम्मको समयसीमा निर्धारण गरिएको थियो। कांग्रेसले पछिल्लो थप गरिएको अवधिमा पनि सदस्यता अध्यावधिक गर्नेको संख्या कम भएपछि म्याद बढ़ाएको हो।
0: कैलालीको गोदावरी नगरपालिका स्थित गोदावरी खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ। एक महिला बेपत्ता भएकी छिन्। आज बिहानै च्याउ टिप्न जंगल जाने क्रममा उनीहरू खोलामा आएको बाढ़ीमा बगेका हुन्। खोज तथा उद्धारका क्रममा गोदावरी नगरपालिका 4 का 55 वर्षीय महेश्वरी धमला गोदावरी खोलाको मसान घाट नजिक मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। सोही स्थानकी 40 वर्षीय कल्पना साउद भने बाढ़ीले बगाएर बेपत्ता भएकी छिन्। उनको खोजी कार्य भइरहेको छ। प्रहरीका अनुसार धमला र साउद आज बिहान करिब 6 बजे जंगलमा च्याउ टिप्न घरबाट निस्किएका थिए। सोही क्रममा खोलामा आएको बाढ़ीले उनीहरूलाई बगाएको हो।
1: बाढ़ी पहिरो र सड़क मरमतका कारण देशका विभिन्न राजमार्ग अवरूद्ध भएका छन्। काठमाण्डु उपत्यका जोड्ने सतुङ्गल चितलाङ सड़क खण्ड जेठ 16 गतेदेखि पूर्णरूपमा अवरूद्ध छ। चन्द्रगिरी नगरपालिका 9 देउराली देवीस्थानमा खसेको पहिरो र त्यसपछिको मरमत कार्यको लागि यो सड़क खण्ड अझै 1 महिना बन्द हुने जानकारी दिएको छ। यस्तै मकनपुरको इन्द्र सरोवर गाउँपालिकामा सड़क मरमत कार्य भइरहेकोले कुलेखानी फाखेल हुमाने फर्पिङ काठमाण्डु सड़क खण्ड 1 महिनाको लागि पूर्णरूपमा बन्द गरिएको छ। नेपाल प्रहरी अनुसार भोजपुरको बोखिम र 5 थरको दोभानमा बाढ़ीले सड़क एकतर्फी मात्र सञ्चालनमा रहेको छ। खोटाङको पंखु खोलामा खसेको पहिरोका कारण जेठ 2 गतेदेखि नै यातायात पूर्ण रूपमा ठप्प छ। इलामको पुवा खोलामा पनि बाढ़ीका कारण मेची करिडोर पूर्ण रूपमा अवरूद्ध भएको छ। बीपी राजमार्गको काभ्रे पलाञ्चोक खण्डमा बाढ़ीको सम्भावित जोखिमलाई ध्यानमा राख्दै जेठ 22 गतेदेखि सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।
0: आज विश्व बाल श्रम विरूद्धको दिवस विभिन्न कार्यक्रम गरी नेपालमा पनि मनाइरहेछ। बाल श्रमको विश्वव्यापी समस्या तथा यसको अन्त्यका लागि आवश्यक प्रयासबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ आज विश्वका विभिन्न देशमा विविध कार्यक्रम गरी बाल श्रम विरूद्धको दिवस मनाइरहेछ। अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओको आह्वानमा सन् 2002 प्रत्येक वर्ष जून 12 यो दिवस मनाउन थालिएको हो। बाल श्रम अन्त्यका लागि विगत 2 दशकमा उल्लेखनीय प्रगति भए पनि हालको गति पर्याप्त नभएको र सन् 2025 सम्मको बाल श्रम उन्मूलन गर्ने विश्वव्यापी लक्ष्य पूरा हुन नसकेको आईएलओले जनाएको छ। संयुक्त राष्ट्रसंघीय बाल कोष युनिसेफ र आईएलओका अनुसार सन् 2000 विश्वभर 24 करोड़ 60 लाख बालबालिका बाल श्रममा संलग्न रहेकामा उक्त संख्या घटेर हाल 13 करोड़ 80 लाखमा झरेको छ। यद्यपि बाल श्रम अन्त्यका लागि भएको प्रगतिको वर्तमान दर अत्यन्त सुस्त रहेकाले आगामी 5 वर्षभित्र यो समस्या अन्त गर्न हालको भन्दा 11 गुणा तीव्र गतिमा काम गर्नुपर्ने आवश्यकता ओल्याइएको छ। बाल श्रमले बालबालिकाको शिक्षा स्वास्थ्य सुरक्षा र समग्र विकासमा गम्भीर असर पार्ने भएकाले यसको अन्त्यका लागि सरकार निजी क्षेत्र समुदाय तथा अन्तर्राष्ट्रिय साझेदार बीचको सहकार्यलाई अझ प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिइएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
5: पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अनटप लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। लगातार 2 दिन ओह्रालो लागेको सुन चाँदीको मूल्य आज भने बढ़ेको छ। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला 5,300 रूपियाँले बढ़ेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। बढ़ेको मूल्य अनुसार आज सुन प्रतितोला 2,92,000 कारोबार भइरहेको छ। हिज सुन प्रतितोला 2,86,700 रूपियाँ कायम भएको थियो। यस्तै चाँदी आज तोलामा 190 रूपियाँले बढ़ेर 4,840 रूपियाँ कायम भएको छ। हिजो चाँदी 4,650 रूपियाँमा कारोबार भएको थियो।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि प्रारम्भिक सहमति भएको दावी गर्नुभएको छ। उहाँले इरानमाथि गर्ने भनिएको सैन्य आक्रमणको योजना रद्द गरेसँगै यस्तो घोषणा गर्नुभएको हो। ओभल अफिसमा संचारकर्मीहरूसँग कुराकानी गर्दै राष्ट्रपति ट्रम्पले भर्खरै इरानसँग युद्ध समाधानका लागि एउटा ठूलो सहमति गरेको बताउनुभयो। उहाँले यो सम्झौताको मुख्य उद्देश्य इरानलाई आणविक हतियार बनाउनबाट सधैँका लागि रोक्नु रहेको बताउनु भएको छ। ट्रम्पले सम्झौताको कागजातहरू अन्तिम चरणमा रहेको र सम्भवतः युरोपमा एक समारोहका बीच यसमा हस्ताक्षर गरिने बताउनुभयो। यद्यपि इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बागोईले भने सम्झौता भइसकेको भन्ने समाचारलाई अनुमानित भन्दै टिप्पणी गर्नुभएको छ। उहाँले धेरैजसो बुधारमा सहमति जुटे पनि अमेरिकाले केही थप मागहरू गरेका कारण केही पनि अन्तिम नभएको बताउनु भएको छ। साथै उहाँले इरान आफ्नो अडानबाट पछि नहट्ने स्पष्ट पार्नु भएको छ। यसको केही घण्टा अघि मात्र ट्रम्पले इरानको तेल निर्यातको मुख्य केन्द्र खार्क टापु कब्जा गर्ने र इरानमाथि निकै कड़ा प्रहार गर्ने घोषणा गर्नुभएको थियो। पछिल्लो साता अमेरिका र इरान बीच झडपहरू तीव्र भएका थिए। अमेरिकी हेलिकप्टर खाड़ी क्षेत्रमा दुर्घटना भएपछि दुवै देशले एक अर्कामाथि आक्रमण शुरू गरेका थिए। यसैबीच ट्रम्पको पछिल्लो सकारात्मक वक्तव्यपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा 4.4% गिरावट आएको छ।
1: अब खेल समाचार। फिफा विश्वकप फुटबलमा दक्षिण कोरियाले विजयी शुरूआत गरेको छ। आज बिहान मेक्सिको ग्वाडालजारा रंगशालामा भएको खेलमा कोरियाले चेक रिपब्लिकमाथि 2-1 गोलको जीत निकालेको हो। चेक रिपब्लिकले शुरूआती अग्रता जोगाउन सकेन। दक्षिण कोरियाले चेकिया विरूद्ध विश्वकपमा पहिलो जीत हासिल गरेको हो। 59 मिनटमा लादिस्लाभ क्रेजकीले गोल गर्दै चेक रिपब्लिकलाई अग्रता दिलाएका थिए, तर अग्रता जोगाउन सकेन। त्यसको 8 मिनटपछि दक्षिण कोरियाले बराबरी गोल फर्कायो। ह्वाङ इन बियोमले 67 मिनटमा गोल गर्दै टोलीलाई बराबरीमा ल्याए। 80 मिनटमा ओएच होङ ह्योङयूले गोल गर्दै दक्षिण कोरियालाई जीत दिलाएका हुन्। समूह एमा पहिलो जीत निकालेको दक्षिण कोरिया 3 अंक जोड्दै तेस्रो स्थानमा पुगेको छ। समान 3 अंक जोड़ेको मेक्सिको गोल अन्तरका आधारमा शीर्ष स्थानमा छ। हिजो राति भएको उद्घाटन खेलमा मेक्सिकोले खाता खोलेको थियो। अंकविहीन चेक रिपब्लिक तेस्रो र दक्षिण अफ्रिका अंक तालिकाको पछाडिमा छन्।
0: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: संस्थामा एसएसबीको गतिविधि बारे श्रम संस्कृतिले खोज्यो रक्षा मन्त्रीको जवाब। प्रश्न गर्ने सांसदलाई धम्की नदिन अर्थमन्त्रीलाई वर्षमान कुनको चेतावनी।
0: कांग्रेसमा क्रियाशील सदस्यता अव्यावधि गर्ने समय फेरि थप। गैरातीसम्म 5,38,000 विवरण दर्ता।
1: कैलालीमा गोदावरी खोलाले बगाउँदा एक महिलाको मृत्यु, एक बेपत्ता। बाढ़ी पहिरोका कारण देशका विभिन्न सड़क अवरूद्ध।
0: इरानसँग युद्ध अन्त्यको प्रारम्भिक सहमति भएको अमेरिकी राष्ट्रपतिको दावी। आफ्नो अडानबाट पछि नहटेको इरानको प्रतिक्रिया।
1: र फिफा विश्वकपमा दक्षिण कोरियाको विजय शुरूआत। चेक रिपब्लिक 2-1 गोलले पराजित।
0: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र धर्मराज विदा हुन्छौ। नमस्कार।
5: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बालाही 103.8 मेगाहर्ज।
6: आज पनि भाटो अडायो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
7: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करारा मात्रै भो।
6: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
7: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुले लडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
8: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
9: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा। प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9850683507। कविता श्रेष्ठ, सम्पर्क 0654140055 र 9846688717।
10: ए शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाछुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
11: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासी र सुनचादी पसल खोजौला नि।
10: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
12: यहाँ विभिन्न डिजाइनका गर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
13: साथमा बिना रसायनका गर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
12: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी तीन, दुलेगौडा, दोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 9871160069, राजु विश्वकर्मा 9870169142।
14: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो, मेरै आँखा पोलेर हेर्नै भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने, चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
15: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान, धोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ। साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ। धोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौडा, प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9508501422, दिपेश मल्ल ठकुरी 9508501420, दीप मल्ल ठकुरी 9460141530।
16: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
17: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
18: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
19: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142634 र 9811756606।
20: सूचना, यस तनहु सेवा हस्पिटल दुलेगौडा पिपी चोकमा
21: यही जेठ 30 गते शनिबार
20: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट, मुटु, छाती, सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी,
22: वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामी छाने,
20: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान, थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल,
21: वरिष्ठ मानसिक तथा नसा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत,
22: दैनिक उपलब्ध सेवा तर्फ फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन डाक्टर रवि बहादुर गुरुङ,
20: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म, दिउँसो 3 बजे देखि 4 बजे सम्म डाक्टर अमन कुमार झा,
22: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
21: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ,
20: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल,
21: वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्जर,
20: साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
23: तनहु सेवा अस्पताल दुलेगौडा, फोन 0065414377, मोबाइल 9856044343।
24: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 MHz अंतर मन के आवाज।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: अब हाम्रो उत्पादन हामीले नै प्रयोग गरौं। बेलचौतारामा आइतबारे हाट बजार सहित सातै दिन बिक्री वितरण हुने अर्गानिक कृषि उपज खरिद बिक्री गरेर सहयोग पुर्याउ।
2: शुक्ला गण्डकी नगरपालिकाको समन्वयमा श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाले स्थानीय कृषि उत्पादनको खरिद बिक्री गर्न प्रत्येक आइतबार हाट बजार सञ्चालन गर्दै आएको सहर्ष जानकारी गराउँदछौ। साथै हप्ताको सातै दिन बिहान 7 बजेदेखि 11 बजेसम्म र बेलुका 4 बजेदेखि 7 बजेसम्म स्थानीय कृषि उपजको बिक्री गरिने भएको हुँदा नगर क्षेत्रभित्र उत्पादित वस्तुको खरिद गर्नुका साथै तपाईँको गाउँमा कृषि एम्बुलेन्स आउँदा अर्ग्यानिक कृषि उत्पादन बिक्री गरेर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नोट, प्रत्येक आइतबार आफ्नो उत्पादन आफैले बिक्री गर्न पाइने व्यवस्था छ। हाट बजारमा आऊ, ताजा विषादी रहित स्वच्छ अर्ग्यानिक उत्पादन उपभोगको बानी बसालौ।
2: अनुरोधक श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड खैरनीटार। स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
3: यसले गौरव पोलिक्लिनिकमा यही असर 6 गते पहिलो शनिबार। पेट, छाती, मुटु, मधुमेह र थाइरोइड रोग विशेषज्ञ प्राध्यापक डाक्टर तीर्थलाल उपाध्याय।
2: गण्डकी मेडिकल कलेज GMC कार्यरत वरिष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य।
3: हार्जोनी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल
2: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला।
1: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
1: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
4: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0564141129 र 98560131053।
5: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने, के भए दाई, पैसा भएपछि नि के को तनाव हो र? हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
6: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाटा, सिपिभीसी, पिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा। फोन 0564142636, मोबाइल 98568832 र 98460783002।
7: ए सम्धि, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिज पाइँदैन भने सुरुप्पो झोल खाऊ भनेको यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो। आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हौ सम्धि।
8: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो हौ सम्धि। खुल्ला जंगलमा पालेको लोकल कुखुरा, कालिज र हाँसको मासु, अण्डा तथा चल्लाहरू मिलाएर पाइँदो रहेछ।
9: हजुर, स्वच्छ, शान्त, मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी, प्रबन्ध निर्देशक हरि खड्का, सम्पर्क 98028828810, 98028828811 र 98028828816।
10: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो
9: युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी प्रबन्ध निर्देशक हरि खड्का सम्पर्क 9800 28 28 810 9800 28 28

0: वन डढेलो रोकथामको लागि डिभिजन वन कार्यालय तनहुँको सार्वजनिक अपील।
1: सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खा पात पतेङ्गर झारपात काठ दाउरा थुप्रिएका हुनाले सानो आगोको झिल्का सल्केमा आगो लाग्न सक्दछ। वनमा लाग्ने आगो वन डढेलो हो। वनमा डढेलो लागेमा निभाउन कठिन भई वन वन्यजन्तु धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अप्नाउन नसकिएमा ज्यान समेत जान सक्दछ। त्यसैले आफ्नो घर वरिपरि डढेलो नआउने गरी सफा राखौं। खेतबारीमा सुकेका घाँसपात घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊ। चुरोटको ठुटा निभाएर मात्रै फालौ। वनभोज खाएपछि राम्ररी आगो निभाऊ। गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाऊ। कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह स्थानीय समुदाय वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाऊ। वनमा आगो लगाउनु फौजदारी कसुर हो। कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरुवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ। तपाई हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहुँ सबैमा हार्दिक अपील गर्छ।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
2: ओ र फेरि कहाँ सारेछन् बाबुले पसल?
1: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीआर सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
3: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
4: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
0: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
5: यो बाटो पनि कहिले बन्छ? खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
0: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
6: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 98 60 73 73 10 र 98 261 53 507।
7: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
8: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल।
7: ओम प्रोसर आभूषण सुनचाँदी पसल, दुलेगौडा भित्री बजार।
9: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रोसर आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोपाइटर भोज बहादुर सुना,
10: मोबाइल 98058535537 र 98066 15 800।
11: फुकै खाए साह्रै मिठो, पकाए त ट्वाक्कै, एक पाकेटले पेट भरि नि, के हो भन प्वाक्कै।
12: यो हो बोनस चाउचाउ।

0: This is Radio Dhor Barahi 103.8 MHz.
1: Hajur Dan Garau.
2: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं धार्मिक पुण्य प्राप्त गरौं।
3: ऐतिहासिक धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
1: त्यसैले दान गरौ, सकेको गरौ सबैले गरौ।
2: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्ला गण्डकी आस्थान हो।
4: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा नेपाल आर्मी हस्पिटल तथा पद्मा नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन पेट छाती मुटु थाइराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
5: उपचार हुने रोगहरू
4: उच्च रक्तचाप मुटु रोग छाती दुख्ने पोल्ने जोडले धड्कने
5: पुरानो ग्यास्ट्रिक कलेजोको समस्या मधुमेह
4: लामो समय देखेको रुखा खोकी सास फेर्न गाह्रो हुने दम
5: दिसा पिसाब एवं पेटको समस्या
4: तौल घटबड हुने वा थाइराइडको समस्या
5: लामो समयदेखिको टाउको वा मांसपेशीको दुखाई ज्वरो जस्ता समस्याहरूको चेकजाँच उपचार तथा परामर्श सँगै दुलेगौंडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ।
4: दैनिक ईसीजी गुणस्तरीय ल्याब तथा फार्मेसी सेवाका लागि पनि हामीलाई सम्झनुहोस्।
5: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा तनहु।
4: फोन नम्बर 0564142333 र 98678187।
6: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
7: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
6: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
7: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
6: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
4: होटल फ्यामिली एन्ड लज, खैरनी टार बजार, प्रोपाइटर अर्जुन सापकोटा। मोबाइल 98 5 60 23 420, 98 0 41 54 674 र 98 4 60 23 420।
8: दुलेगौंडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
9: ए, मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
8: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
10: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
11: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौंडा हेल्पोस चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
10: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
11: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98 0661 115।
12: इंटरवेंशनल रेडियोलॉजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भंडारी चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा में
13: इंटरवेंशनल रेडियोलॉजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भंडारी आईतवार देखि शुक्रवार सम्म साझा 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा में आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
12: उपचार सेवाहरू
13: भेरिकोस भेनको लेजर उपचार खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि
12: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया मासुको टिस्यू नमूना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया
13: रक्तनली सम्बन्धी रोगहरूको उपचार एन्जियोप्लास्टी स्टन्ट राख्ने प्रक्रिया इम्बोलाइजेसन
12: क्यान्सर उपचार ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू सानो चिरफार मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार
13: शरीरमा जम्मा भएको पस पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया
12: पाठेघरको मासु युटेरिन फाइब्राइड एम्बोलाइजेसन पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि
13: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-582-7878-582-7979-582-7880
14: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz
15: स्टुडियो
16: अहिले दिउँसोको 1 बज्यो
17: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर पनी प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165935301

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
2: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
3: बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गण्डकी नगरपालिका 4 दुलीगौंडा तनहुँको कक्षा 11 को नयाँ भर्ना सम्बन्धी सूचना।
4: शुक्ला गण्डकीमा नै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण र व्यावसायिक विषयको रूपमा परिचित होटल म्यानेजमेन्ट अध्यापन गराउन सफल। यस स्कूलमा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट ग्रुपमा नयाँ भर्नाका लागि धमाधम फारम वितरण भइरहेको छ।
5: दक्ष शिक्षक, शान्त शैक्षिक वातावरण, प्रयोगत्मक सिकाई, छात्रवृत्ति, यातायात लगायतका सुविधा रहेको यस स्कूलमा आजै भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस्।
4: थप जानकारीका लागि बिहान 6 बजेदेखि अपरान्न 5 बजेसम्म विद्यालय प्रशासन वा फोन 0564142585, मोबाइल 9856035497 र 9856348585 सम्पर्क गर्न सकिनेछ।
5: प्रधानाध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय शुक्लागण्डकी 4 दुलेगौंडा तनहुँ।
6: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
7: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
6: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ, मोबाइल 9510884161 र सिजन गुरुङ 9705440900।
8: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
5: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
9: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन आगामी असार 13 गति शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ।
5: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछ।
8: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 0564142333, मोबाइल 9868861887।
5: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
8: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
5: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पुन,
8: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
5: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
8: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
5: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
8: नाक कान घाटी तथा थायराइड सर्जन, सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
5: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनीष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
8: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
5: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
8: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
5: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
10: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्रोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी न्युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
11: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
12: तपाईं घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
13: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
12: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
8: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागण्डकी 2 काछे पानी तनहुँ, प्रोप्राइटर रमेश भुजेल, फोन 9856-32475 र 9801-32475।
14: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
15: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
14: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कतै पाइन्छ र?
15: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
16: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
17: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि, बजाज शोरूम सँगै।
16: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9846-33101 र 9846-83522।
18: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
19: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
18: ओके, ल डन।
19: हजुर, सिक्दिल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
18: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
19: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9856-28543 र 9847-00787।
20: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच
0: बस्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौंडा। प्रोप्राइटर पासा राजु। मोबाइल 9806613195 र 9847315368।
21: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: ल न हो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ।
2: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र,
1: यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि।
2: त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
3: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट प्यान्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ।
4: सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौड़ा हेल्प पोस्ट चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 0965410008।

0: हजुर, सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग।
1: हामी कहाँ सटर, च्यानल गेट, ट्रस निर्माण, ट्याङ्की स्ट्याण्ड, फलाम र स्टील का रेलिङ, घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल, स्टील का सम्पूर्ण सामानहरू, खेलौना, कुर्सी, टेबल, बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
0: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार, घर जग्गा, विद्यालय, संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: प्रोप्राइटर ओमकार नागिला, सम्पर्क 9856601313।

0: 98 0 67 29 794।
1: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
2: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
1: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पोसोकमा खुलेको द भिलेज गार्डनमा जाउन, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
2: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
3: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
4: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
3: प्रोप्राइटर रबिन थापा, सम्पर्क 98 560 33 398 र 98 465 10 950।
5: दिदी, किन हो यो छिमेकीमा त सबै झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
6: ओ, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
5: हिंसा सहेर नबसौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
6: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानूनत दण्डनीय छ। लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानूनी उपचार खोजौ।
5: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
7: This is Radio Dhorbarahi 103.8 MHz.

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
2: मैडम, धूम्रपान भनेको के हो?
1: ल सुन, धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
2: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? मैडम,
1: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
2: अनि नि मैडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
1: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धूम्रपान नगर्ने। धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
2: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश। सिप सिकौं, भविष्य बनाऊ, योग्यताले मात्र होइन अब सफलताका लागि सिप पनि चाहिन्छ। त्यसैले आउनुहोस्, देश वा विदेश सबैतिर काम लाग्ने सिप सिकौं।
3: हजुर, रोजगारीको सुनौलो अवसर खोजिरहनु भएको छ भने यो सूचना तपाईँका लागि हुन सक्छ। स्वास्थ्य क्षेत्रमा दक्ष र आत्मनिर्भर बन्ने गरी तपाईँ हाम्रो सहर दुलेगौडामा शुरू हुँदैछ केयर गिभर तालिम, छिट्टै भर्ना भई सिट सुरक्षित गर्नुहोस्।
2: नर्स बन्ने सपना अब केयर गिभर तालिम लिएर पूरा गर्नुहोस्। अनुभवी प्रशिक्षकहरूबाट सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गराई अस्पताल, वृद्धाश्रम र होम केयर सेवाका लागि दक्ष जनशक्ति उत्पादन गर्न यही असार 1 गतेबाट तालिम सञ्चालन हुने सहर्ष जानकारी गराउँदछौ।
3: नोट, न्यूनतम कक्षा 8 उत्तीर्ण भएका, 18 वर्ष पूरा भएकाहरू तालिममा सहभागी हुन सक्नेछन्।
2: सम्पर्क दुलेगौडा एनआईसी बैंक भएको भवन, फोन 98564433, 98043628 र 98562446।
4: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
5: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
4: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने, टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
6: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
4: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
6: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसिएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
4: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
5: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
7: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 98461956996 छ।
8: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
9: ए दाई पनि घरै हुनुहुँदो रहेछ त?
10: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी? हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
11: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीबाट ल्याएको।
8: ए हो र, हस् दाई म आजै जान्छु।
5: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
4: हाइजेनिक राज प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9556062891।
10: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
12: अके यो झुम्का हेर न है, झन् कस्तो राम्रो, जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
10: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है, होलसेलमा समेत पाइने रहेछ।
12: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
13: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको धुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
14: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
5: ग्राहकको चाहना नै हाम्रो तुष्टि, जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
13: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
5: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841661220।
15: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसापानी,
16: अनि बीचमा नझर्ने।
15: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
16: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
5: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटेनिक प्रोप्राइटर रामचन्द्र महत, 9841616878, र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत, 9825552663।
12: दाई पहिला यो मोबाइल हेर्दिनुहोस् न, के भयो भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
17: खोइदिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
12: अनि बन्छ त दाई?
17: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
18: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस्तीसौनीको ठिक पारिपट्टि,
19: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
18: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
19: प्रोप्राइटर राजन पौडेल, मोबाइल 9556062029।
4: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
6: मनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।

0: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार।
1: धोरबाराही हाइलाइट्सको साथमा
2: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक।
1: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841349304।
3: नमस्कार, रेडियो धोरबाराही 103.8 मेगाहर्जको दिउँसो 2 बजेको धोरबाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। तपाईँ हामीलाई इन्टरनेट अनलाइनमा www.radiodhorbarahi.com.np र हाम्रो पात्र मोबाइल एप मार्फत पनि सुन्दै हुनुहुन्छ। धोरबाराही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्। परराष्ट्र मन्त्री शिशिर खनालको चीन भ्रमण पछि आइतबार जेठको 31 गतेबाट हुने भएको छ। भर्खरै भारतको 3 दिने भ्रमण सकेर फर्कनुभएका मन्त्री खनाल चीन जान लाग्नु भएको हो। परराष्ट्र मन्त्री खनालको चीन भ्रमणबारे मन्त्रालयले आज औपचारिक जानकारी गराएको छ। मन्त्रालयले विज्ञप्ति मार्फत चीनका विदेश मन्त्री वाङ यीको निमन्त्रणामा मन्त्री खनाल जेठको 31 देखि असारको 3 गतेसम्म चीन भ्रमणमा जान लाग्नु भएको जानकारी दिनुभयो। मन्त्रालयका अनुसार मन्त्री खनालले बेजिङमा आफ्ना चीनीय समकक्षी वाङ यीसँग द्विपक्षीय वार्ता गर्नुहुनेछ। साथै नेपाल चीन सम्बन्धलाई अझ सुदृढ पार्न र आपसी सहयोगलाई अगाडि बढ़ाउने पारस्परिक हितको विषयमा पनि छलफल केन्द्रित हुनेछ। मन्त्री खनालले चीनको उच्चस्तरीय विशिष्ट व्यक्तिसँग पनि भेट गर्ने कार्यक्रम रहेको छ। भ्रमणका क्रममा उहाँले नेपालमा विदेशी लगानी प्रवर्तन गर्न बेजिङमा रहेका नेपाली दूतावासले आयोजना गर्ने लगानी सम्मेलनमा भाग लिनुहुनेछ। उहाँले चीनिया व्यापारिक समुदायसँग पनि अन्तर्क्रिया गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ। परराष्ट्र मन्त्री खनाल नेपाल दूतावासले आयोजना गर्ने स्वागत समारोहमा पनि सहभागी हुनुहुनेछ भने नेपाली समुदायसँग अन्तर्क्रिया गर्ने मन्त्रालयले जानकारी दिएको छ। मन्त्री खनाल असारको 3 गते स्वदेश फर्कने कार्यक्रम छ। यस अगाडि मन्त्री खनालले गएको जेठको 22 गतेदेखि 24 गतेसम्म 3 दिन भारतको भ्रमण गर्नुभएको थियो। नेपाली भूमि लिपुलेख क्षेत्रबाट भारत र चीनले व्यापारिक मार्ग खोलेको विषय चीन भ्रमणका बेलामा नेपालको तर्फबाट एजेण्डा बन्न सक्ने अनुमान गरिएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले वीरगंज शीर्षिया नदी करिडोर क्षेत्रमा संचालित उद्योगलाई प्रशोधन नगरी फोहोर पानी नदी तथा खुल्लामा विसर्जन नगर्न निर्देशन दिएको छ। मन्त्रालयले विज्ञप्ति निकालेर प्रदूषण नियन्त्रणमा लापरवाही गर्ने उद्योगमाथि कड़ा कार्यवाही गर्ने चेतावनी दिएको छ। मन्त्रालयले उद्योगहरूलाई प्रचलित कानून तथा वातावरणीय मापदण्डको पूर्ण पालना गर्न आग्रह समेत गरेको हो। उद्योग दर्ता क्षमता विस्तार र वातावरणीय प्रभाव मूल्यांकन स्वीकृति गर्दा उद्योग अनिवार्य रूपमा फोहोर पानी प्रशोधन प्रणाली जडान गरेर संचालन गर्नुपर्ने व्यवस्था रहेको मन्त्रालयले जनाएको छ। कुनै पनि उद्योगले वातावरणीय मापदण्डको पालना नगरिएको पाइएमा प्रचलित कानून बमोजिम कड़ा भन्दा कड़ा कार्यवाही गर्ने उल्लेख गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको गण्डकी प्रदेश अधिवेशन पोखरा सभागृहमा अहिले जारी रहँदा सभागृहको मुख्य प्रवेशद्वार बाहिर जेएनजी आन्दोलन मुद्दा सम्बोधनको दबाव समूहले धरना दिएको छ। आन्दोलनका क्रममा पक्राउ परेका युवाहरूमाथि लगाइएको मुद्दा फिर्ता गर्न तथा उनीहरूलाई न्याय दिनुपर्ने माग राख्दै समूहले प्लेकार्ड सहित प्रदर्शन गरेको हो। धरनामा सहभागीहरूले आन्दोलनका क्रममा पक्राउ परेका युवाहरूमाथि लगाइएको मुद्दा राजनीतिक पूर्वाग्रह ग्राहकको आधारमा भएको दावी गर्दै सरकार र सम्बन्धित निकायको ध्यान आकर्षण गराएका छन्। प्रदर्शनकारीहरूले व्यक्तिगत स्वतन्त्रता शान्तिपूर्ण आन्दोलनको अधिकार तथा नागरिक अधिकारको सम्मान हुनुपर्ने भन्दै आन्दोलनमा संलग्न युवाहरूको मुद्दा तत्काल सम्बोधन गर्नुपर्ने माग गरेका छनृ

पछिल्लो 24 घण्टामा देशैभरि 32 विपदका घटना दर्ता भएका छन्। ती घटनाहरूमा परेर 5 मृत्यु भएको छ भने 1 बेपत्ता र 7 घाइते भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको दैनिक बुलेटिन अनुसार सबैभन्दा बढ़ी 12 आगलागीका घटना भएका छन्। यस्तै 7 सर्पदंश, 5 चट्याङ, 2 पहिरो र नदीजन्य विपदका घटना तथा 1 लेक आउट वर्ड्स, चट्याङ, बाढ़ी र जंगल तथा वन्य जन्तु सम्बन्धी घटना भएका छन्। विपदका घटनाहरूबाट 22 जिल्ला प्रभावित भएको छ भने प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सर्पदंशबाट 2 आगलागीमा परेर, लेक लागेर र 1 केबल कार दुर्घटनामा परेर 1 गरी 5 मृत्यु भएको छ। विपदको घटनाबाट करिब 18,08,000 रूपियाँ भन्दा बढ़ीको क्षति भएको प्राधिकरणले जनाएको छ। यस्तै मनसून नजिकै जाँदा आगलागी, सर्पदंश, चट्याङ र पहिरोका घटनाहरू घट्न सक्ने भएकाले सतर्कता अपनाउन सर्वसाधारणहरूलाई आग्रह गरिएको छ। मध्य पूर्वमा चलिरहेको इरान अमेरिका द्वन्दका कारणले विश्व अर्थतन्त्र COVID-19 महामारीपछिकै सबैभन्दा सुस्त वृद्धि दरतर्फ जाने जोखिम बढ़ेको भन्दै विश्व बैंकले चेतावनी दिएको छ। विश्व बैंकले सार्वजनिक गरेको ग्लोबल इकोनोमिक प्रस्पेक्ट्स प्रतिवेदन सन् 2026 लागि विश्व आर्थिक वृद्धि दरको अनुमान 2.2% घटाएर 2.5% झारिएको छ। ऊर्जा मूल्यमा तीव्र वृद्धि, मुद्रास्फीति, चाप तथा ऋणको लागत बढ़नु यसको प्रमुख कारण रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ। विश्व बैंकका अनुसार मध्य पूर्वको द्वन्दले विश्व ऊर्जा आपूर्ति श्रृंखलामा गम्भीर असर पारेको छ। विशेष गरेर इरानले विश्वका प्रमुख तेल तथा ग्यास दुहानी मार्ग मध्ये एक मानिने हर्मुज जल डमरू बन्द गरेपछि अन्तर्राष्ट्रिय बजारमा तेल आपूर्ति प्रभावित भएको छ। प्रतिवेदनले यस वर्ष ब्रेन्ट कच्चा तेलको औसत मूल्य प्रति ब्यारेल 94 अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ, जुन गत वर्षको औसत भन्दा 36% बढ़िरहेको छ। मलखादको मूल्य पनि उल्लेखीय रूपमा बढ़ने प्रक्षेपण गरिएको छ। यस्तै जसको खाद्यान्न मूल्यमा थप दबाव सृजना गरेको छ। विश्व बैंकले विश्वव्यापी मुद्रास्फीति यस वर्ष 4% पुग्ने अनुमान गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित हाम्रो नयाँ कृषि र कृषि विकास बहुद्देश्य सहकारी संस्था लिमिटेडका 132 ऋणीको नामावली सार्वजनिक गरेको छ। तीमध्ये हाम्रो नयाँ कृषि सहकारीको 12 र कृषि विकास बहुद्देश्य सहकारीका 120 ऋणी रहेका छन्। समितिले गएको वैशाखको 23 गतेको निर्णय अनुसार नामावली सार्वजनिक गरेको छ। समितिका अनुसार उपलब्ध ऋण विवरणका आधारमा नामावली सार्वजनिक गरिएको छ। यस क्रममा साविकमा ऋण चुक्ता गरिसकेका तर नामावलीमा नाम समावेश भएका व्यक्तिलाई प्रमाणसहित उपस्थित हुन समेत आग्रह गरिएको छ। यस्तै ऋण तिर्नका लागि बाँकी रहेका ऋणीलाई समितिको कार्यालयमा सम्पर्क गरेर यथाशीघ्र ऋण चुक्ता गर्न सूचित गरिएको छ। अन्यथा प्रचलित कानून अनुसार असुली प्रक्रिया अगाडि बढ़ाइने समितिले चेतावनी दिएको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सहकारीको रकम फिर्ता गराउने तथा बचतकर्ताको हित संरक्षण गर्ने उद्देश्यले ऋणीहरूको विवरण सार्वजनिक गरेको जनाइएको छ। सम्पत्ति शुद्धिकरण विभाग र केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको अनुसन्धानमा रहेका दीपक भट्ट, सुलभ अग्रवाल, शेखर गोल्छा लगायत विरूद्ध एकै दिन 3 अदालतमा मुद्दा दायर भएको छ। हिजो जिल्ला अदालत काठमाडौँ, उच्च अदालत पाटन र विशेष अदालतमा छुट्टाछुट्टै मुद्दा दायर भएको हो। जिल्ला अदालत काठमाडौँमा बीमा ऐन 2079 अन्तर्गत आर्थिक इनामिना गरेको अभियोगमा गोल्छा, भट्ट र अग्रवाल सहित 42 विरूद्ध मुद्दा दायर भएको छ। यस्तै गरी धितोपत्र सम्बन्धी ऐन 2063 अनुसारको कसुरमा 81 वृद्ध पनि जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर भएको छ। सम्पत्ति शुद्धिकरण विभागले भट्ट र अग्रवाल विरूद्ध विशेष अदालतमा अर्को मुद्दा दायर गरेको छ। यस्तै गरी उच्च अदालत पाटनमा भट्ट, साहिल अग्रवाल, सुलभ, शंकरलाल अग्रवाल
विरूद्ध बैंकिङ कसुरको मुद्दा दायर भएको छ। उनीहरू विरूद्ध नेपालको धितोपत्र बजारमा संगठित रूपमा कृत्रिम कारोबार गरेर मूल्यमा चलखेल गरेको अभियोग लागेको छ। प्रतिवादी दीपक भट्ट र सुलभ सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले हिरासतमा राखेको हो भने साहिल फरार रहनु भएको छ। शंकरलाल अनुसन्धानको क्रममा पक्राउ पछाडि हाजिरी जमानीमा र गोल्छा सर्वोच्च अदालतको आदेशले बन्दी प्रत्यक्षकरणको रिट अनुसार छुट्नु भएको छ।

0: हप्ताको अन्तिम दिन आज कारोबार हुने दिन सुनको भाउ तोलामा 5,300 रूपियाँले बढ़ेको छ। हिजो 5,100 रूपियाँले घटेको सुनको भाउ आज 5,300 रूपियाँले बढ़ेर तोलाको 2,92,000 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको भाउ तोलाको 2,86,700 रूपियाँ रहेको थियो। यस्तै आज चाँदीको भाउ पनि तोलामा 190 रूपियाँले बढ़ेको छ। हिजो 90 रूपियाँले घटेको चाँदी आज तोलामा 190 रूपियाँले बढ़ेर तोलाको 4,840 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदीको भाउ तोलामा 4,650 रूपियाँमा कारोबार भएको थियो। सहकारी क्षेत्रको सुशासन र कर कानूनको पालनामा जोड़ दिँदै शुक्लागण्डकीमा एक दिने कर सम्बन्धी तालिम सम्पन्न भएको छ। आन्तरिक राजस्व कार्यालय दमौलीको आयोजना तथा सहकारी व्यवस्थापक क्लब शुक्लागण्डकीको समन्वयमा आयोजना गरिएको कार्यक्रममा नगर प्रमुख कृष्णराज पण्डितले कर कानूनको पालना नगरी सहकारीको भविष्य जोखिममा पर्ने बताउनुभयो। तालिममा कर अधिकृत हिमलाल चपागाईले सहकारीमा लागू हुने कर प्रणाली र प्रक्रिया सम्बन्धी प्रशिक्षण दिनुभएको थियो। कार्यक्रममा संचारकर्मीहरूले सहकारी कर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। अब अन्तर्राष्ट्रिय समाचार। सुडानको रणनीतिक शहर एल ओबेदमा भएको ड्रोन आक्रमणमा कम्तीमा पनि 23 जनाको ज्यान गएको छ। सन् 2023 अप्रेलदेखि सुडानमा सेना र अर्धसैनिक ऱ्यापिड सपोर्ट फोर्स बीचमा शुरू भएको संघर्ष निरन्तर चर्कदै गएको छ। एएफपीका अनुसार ज्यान गुमाउने मध्ये 2 बालबालिका र 1 महिला रहेका छन्। आक्रमणहरू आवासीय क्षेत्र, अन्त्येष्टि सभा र खाद्यान्न बोकेको ट्रकसम्म भएका छन्। एल ओबेद शहरलाई अर्धसैनिक बलले महिनौदेखि घेराबन्दीमा राखेको छ। यो शहर डार्फर क्षेत्रमा आरएसएफ नियन्त्रणमा रहेको क्षेत्र र सेना नियन्त्रित क्षेत्र बीचको मुख्य मार्गमा अवस्थित रहेको छ। संयुक्त राष्ट्रसंघका अनुसार यस वर्ष जनवरीदेखि अप्रेलसम्म मात्रै सुडानमा भएका ड्रोन आक्रमणमा 880 भन्दा बढ़ी सर्वसाधारणको ज्यान गइसकेको छ। हालैका महिनाहरूमा कोर्डोफान र ब्लू नाइल क्षेत्रमा लड़ाई झनै तीव्र बनेको छ। आरएसएफले पश्चिमी डार्फरको एल फासर कब्जा गरेपछि द्वन्द अझ फैलिएको बताइएको छ। तेल भण्डारण, कृषि भूमि र रणनीतिक मार्गहरू रहेको कोर्डोफान क्षेत्र अहिले युद्धको प्रमुख केन्द्र बनेको छ। यस व्यापक द्वन्दका कारणले सुडानमा 10,000 मानिसको मृत्यु भइसकेको छ भने 1 करोड़ भन्दा बढ़ी मानिस विस्थापित हुन बाध्य भएका छन्। अब अन्तिममा खेल समाचार। हिजो मध्य रातिबाट शुरू भएको फिफा विश्वकप फुटबल 2026 जलवायु परिवर्तनले गम्भीर असर पार्ने संकेत देखिएको छ। संयुक्त राष्ट्रसंघले यस वर्षको प्रतियोगितामा अत्याधिक गर्मी एक प्रमुख र निर्णायक कारक हुने चेतावनी दिएको छ। जर्मनीको बोनमा शुरू भएको 10 दिने जलवायु सम्मेलनका क्रममा राष्ट्रसंघले बढ़दो विश्वव्यापी तापक्रमको प्रत्यक्ष प्रभाव मैदान र स्ट्याण्डमा बस्ने दर्शक र सबै आयोजक शहरहरूमा देखिने बताइएको छ। प्रतिवेदनले यस विश्वकपमा झण्डै 25% अर्थात 4 मध्ये 1 खेल अत्याधिक गर्मीमा हुन सक्ने चेतावनी दिएको छ। खेलको समयमा मैदानमा रहेका खेलाड़ीहरूले तत्काल गहन चिकित्सा हेरचाह र अन्य आवश्यक सुविधाहरू प्राप्त गर्नेछन्, तर रंगशालामा खेल हेर्न आउने प्रशंसकहरूले चर्को गर्मीको सामना गर्नुपर्नेछ। प्रशंसकहरूका लागि कुनै विशेष व्यवस्था गरिएको छैन। संयुक्त राष्ट्रसंघीय जलवायु एजेन्सीले रंगशाला बाहिरको वातावरणका बारेमा सबैभन्दा ठूलो चिन्ता व्यक्त गरेको छ, जहाँ जोखिम सबैभन्दा धेरै हुन सक्छ। फ्यान जोन, लामो टिकट लाइन, यातायात मार्ग, कार पार्क र खेल अगाडि र पछाडि बाहिरी उत्सवहरूले मानिसहरूलाई खतरनाक गर्मीको लहरमा पार्ने जनाइएको छ। हवस् तै नै विविध खबरहरू सँगसँगै दिउँसो दुई बजेको ढोरबाराही हेडलाइट साँझका लागि सकिएको छ। साँझ पाँच बजे हामी थप विवरण सहितका समाचारहरू लिएर फेरि उपस्थित हुन नै छौं। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म पनि विदा हुने आज्ञा चाहन्छु। रेडियो ढोरबाराही 103.8 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको वरिपरि गाउँटोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654 14 100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
2: को बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाचुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
3: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचादी पसल खोजौला नि।
2: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्ठिया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
4: यहाँ विभिन्न डिजाइनका गर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
5: साथमा बिना रसायनका गर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
4: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, ढोरबाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 98 71 16 069, राजु विश्वकर्मा 98 87 69 142।
6: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
7: मैडम, धुम्रपान भनेको के हो?
6: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवाँ खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
7: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? मैडम,
6: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
7: अनि नि मैडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
6: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
7: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
8: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: सूर्योदय इंग्लिश बोर्डिंग स्कूल भुरुङ्गेमा कक्षा 11 को नया भर्ना खुल्यो।
1: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
0: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कूल शुक्ला गण्डकी छ भुरुङ्गी।
1: हाम्रा विशेषताहरू
0: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने
1: पर्याप्त खेलकुद अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा
0: सम्पन्न भवन पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
1: नोट, पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
0: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0565174779 र 98560262।
2: ए सबिना, यस्तो हतारमा कता हो?
3: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको।
2: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
4: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 98460878528 र 98028-16142।
5: सधै पसलबाट बुढा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएन हुन्थ्यो नि बुहारी।
6: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदो रहेछन्।
5: ए हो र, ल त ल,
4: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्, साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल, फोन 0564142 र 98560212692।
7: हेर्दा हेर्दै दुलेगोडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
8: मैले भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै

0: छ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
1: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
0: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
2: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू:
0: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
2: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
0: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
2: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
0: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुस्रे बैङ्कको ठिक पारिपट्टि। फोन 0665939369।
3: सुन गाउँ घर तराई शहर, सुन हरियाली पाख पखेर, सुन।
1: होइन, के सुन्ने भनेको?
0: थाहा छैन र? हाम्रो बेल चौतारामा आइतबारे हाट बजारमा मात्र होइन नि, सबै दिन ताजा तरकारी बिक्री हुन्छ नि।
1: हो र, अरू दिन पनि हाम्रै शुक्ला गण्डकीको उत्पादन पाइन्छ?
0: हो त, शुक्ला गण्डकीका किसानले उत्पादन गरेको तरकारी र अन्य कृषि उपज खैरनीटार महिला विकास बहुद्देश्य सहकारीले बिक्री गरिदिन्छ। होइन, कति हतार गरेको कुरा सुन्नु पर्दैन।
1: थाहा छ के, बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 4 बजेदेखि बेलुका 7 बजेसम्म जहिले गए पनि हुन्छ, होइन र?
0: प्रबर्धक शुक्ला गण्डकी नगरपालिका र श्री खैरनीचार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड।
4: तपाईँको संस्था, कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
0: अब चिन्ता नलिनुहोस्, शरणयान सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
4: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सिट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा। साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
0: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
4: शरण एन्ड स्पेसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
0: प्रोपाइटर दुर्गामान श्रेष्ठ। सम्पर्क 9843061209 र 9801417718। आजै सम्पर्क गर्नुहोस्।
5: लौ न नि दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
6: हो त नि, एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा भने भयो।
7: हाम्रो वन, हाम्रो धन, डढेलोबाट जोगाउन गरौँ जतन। वनमा डढेलो लगाउनु कानूनी अपराध हो। डढेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौ।
8: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
9: X-ray 3.8 अन्तर्मनको आवाज।

0: मम्मी भोक लाग्यो खाजा खाऊ न।
1: नानु बाबालाई भन न आज बाहिरको खाजा खाऊ भनेर।
0: हस् मम्मी।
2: मैले सुने छोरी, ल जाम हिँड।
1: सुन्नुस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त सस्तो किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
2: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकी उत्पादन हाम्रो परिकार।
1: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई स्टिक वा चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदोकोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008281044। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
2: बीजी मोमो हाउस, दुलीगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
3: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यस्तो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त झन् कहाँ होला र।
4: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर, मर्मत सबै गरिन्छ नि।
1: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु, पितल, ढलट, आल्मुनियम, सिलोट, चरेस, किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग, प्रोप्राइटर सूर्य बहादुर बानिया, संगम बानिया। फोन 0654141042, 98560231128, 98462014726।
5: हाम्रो प्रतिबद्धता, धातुका भाँडा बर्तनको उपलब्धता।
6: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीर मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर, आफ्नो आफ्नो वन जङ्गलको आफै रक्षा गर।
7: वन डडेलो रोकथामको लागि डिभिजन वन कार्यालय तनहुँको सार्वजनिक अपील।
8: सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खापात, पतिङ्गर, झारपात, काठ, दाउरा थुप्रिएका हुनाले सानो आगोको झिल्का सल्केमा आगो लाग्न सक्दछ। वनमा लाग्ने आगो वन डडेलो हो। वनमा डडेलो लागेमा निभाउन कठिन भई वन, वन्य जन्तु, धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अप्नाउन नसकिएमा ज्यान समेत जान सक्दछ। त्यसैले आफ्नो घर वरिपरि डडेलो नआउने गरी सफा राखौं। खेतबारीमा सुकेका घाँसपात, घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊ। चुरोटको ठुटा निभाएर मात्रै फालौ। वनभोज खाएपछि राम्ररी आगो निभाउ। गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाउ। कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह, स्थानीय समुदाय, वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाउ। वनमा आगो लगाउनु फौजदारी कसुर हो। कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरुवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ। तपाईँ हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहुँ सबैमा हार्दिक अपील गर्दछ।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटीको सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
2: पसल सरेको सूचना। शुक्ला गण्डकी चार दुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मिन बहादुर सुनार 98253919122, 98058-28008 र 98460-69246।
3: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
4: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
5: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 065-590-065, मोबाइल 98166-34372।
6: स्टुडियो
7: अहिले दिउँसोको 3 बज्यो।
8: टाइम चेकको साथमा मनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98160-95301।
9: संसार सुन्न थाल्छ। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।

0: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको दिउँसो तीन बजेको थाहा खबरमा कृष्ण शर्मासँगै अप्सरा बोहराको स्वागत छ।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ। राष्ट्रमन्त्री खनाल चीनको औपचारिक भ्रमणमा जाँदै चीनीय समकक्षी यीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम।
0: चीन भ्रमणमा सीमा विवादबारे कुरा राख्न खुशबु ओलीको सुझाव। सुस्तामा एसएससी प्रवेश गरेको विषयमा एमाले र श्रम संस्कृति पार्टीको ध्यान आकर्षण।
1: जनकपुरधाममा जेसीबीमा मोटरसाइकल ठोकिँदा एकजनाको मृत्यु। कास्कीमा जेठ महिनामा मात्रै लागू औषधका 14 वटा मुद्दामा 20 जना पक्राउ।
0: दक्षिण कोरियाका पूर्व राष्ट्रपति योलाई थप 30 वर्षको जेल सजाय। उत्तर कोरियासँग तनाव सड्काउने उद्देश्यले ड्रोन उडाएको आरोप।
1: र महिला टी20 विश्वकप आजदेखि शुरू हुँदै उद्घाटन खेलमा इंल्याण्ड र श्रीलंका भिड्ने।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। परराष्ट्र मन्त्री शिशिर खनाल चीनको औपचारिक भ्रमणमा जानुहुने भएको छ। चीनिया विदेश मन्त्री वाङ यीको निमन्त्रणामा मन्त्री खनाल यही जेठ 31 गते 4 दिने भ्रमणका लागि चीन जान लाग्नु भएको हो। परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा मन्त्री खनालले बेजिङमा आफ्ना चीनिया समकक्षी यीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ। वार्तामा नेपाल चीन सम्बन्धलाई थप सुदृढ बनाउने तथा विभिन्न क्षेत्रमा आपसी सहकार्य विस्तार गर्ने विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। भ्रमणका क्रममा मन्त्री खनालले चीनका उच्चस्तरीय सरकारी पदाधिकारीहरूसँग पनि भेटवार्ता गर्नुहुनेछ। यसैगरी बेजिङ स्थित नेपाली राजदूतावासले आयोजना गर्ने लगानी सम्मेलनमा सहभागी भई उहाँले नेपालमा विदेशी लगानी आकर्षित गर्ने विषयमा चीनिया व्यावसायिक समुदायसँग अन्तर्क्रिया गर्ने कार्यक्रम रहेको छ। मन्त्री खनालले चीनमा रहेका नेपाली समुदायसँग पनि भेटघाट तथा अन्तर्क्रिया गर्नुहुनेछ। परराष्ट्र मन्त्रालयले मन्त्री खनाल असार 3 गते काठमाडौँ फर्किने जनाएको छ।
1: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्र पार्टी प्रमुख सचेतक खुशबु ओलीले परराष्ट्र मन्त्री शिशिर खनाललाई चीन भ्रमणमा जाँदा सीमा समस्याका विषयमा स्पष्ट धारणा राख्न सुझाव दिनुभएको छ। परराष्ट्र मन्त्री खनालले भारत भ्रमणको क्रममा उक्त कुरा नउठाएकोमा आपत्ति जनाउँदै उहाँले चीन भ्रमणमा भने त्यसलाई स्पष्ट रूपमा राख्नुपर्नेमा जोड़ दिनुभएको हो। आज प्रतिनिधि सभा बैठकमा प्रमुख सचेतक ओलीले परराष्ट्र मन्त्री खनालले संसदमा पनि सीमा समस्या नभई सीमा व्यवस्थापनको कुरा गरेर यसको गम्भीरतालाई नबुझेको जिकिर गर्नुभयो। उहाँले सीमा व्यवस्थापन र सीमा विवादबारे सांसदहरूले पनि अध्ययन गरेर धारणा बनाउन आवश्यक रहेको बताउनुभयो। प्रमुख सचेतक ओलीले लिपुलेख, लिम्पियाधुरा र कालापानी नेपालको हो भन्ने बारे सरकारले स्पष्ट भएर छिमेकी मुलुकसँग कूटनीतिक संवाद गर्नुपर्ने बताउनुभयो।
0: विपक्षी दलहरूले सुस्तामा भारतीय सीमा सुरक्षा बल प्रवेश गरेको विषयमा सरकारको ध्यान आकर्षण गराएका छन्। आजको प्रतिनिधि सभाको बैठकमा नेकपा एमाले श्रम संस्कृति पार्टीका सांसदहरूले यो विषयमा सरकारको ध्यान आकर्षण गरेका हुन्। नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सुस्तामा भारतीय सीमा सुरक्षा बल प्रवेश गरेको र स्थानीयवासीले लखेटेको उल्लेख गर्दै नेपाल सरकार के हेरेर बसेको छ भनेर सोध्नु भएको छ। यस्तै श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता हर्क साम्पाङले सुस्तामा भारतीय सीमा बलले नेपालीमाथि हप्की दप्की गरेको बारे रक्षा मन्त्रीको जवाफ माग गर्नुभयो।
3: यो सुस्ता भन्ने ठाउँमा भारतीय पक्षको एसएसबी भन्छ क्यार सशस्त्र सीमा बल जो छ त्यो सीमा बल आएर चाहिँ नेपाली दाजुभाइहरूलाई हप्की दप्की गर्दै गरेको र नेपाली दाजुभाइ चाहिँ आफ्नो भूमिको लागि नियत्था त्यहाँनिर लड्दै भिड्दै गरेको अवस्था को भिडियोहरू सार्वजनिक भएका छन्। त्यसतर्फ नेपाल सरकारले रक्षा मन्त्रीले प्रधानमन्त्रीज्यू त आउनुहुन्न, रक्षा मन्त्रीज्यू हुनुहुन्छ भने खोजेर तपाईँले ल्याइदिनु पर्यो। हामी यहाँ प्रश्न सोध्न चाहन्छौ उहाँलाई।
1: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भरत बहादुर खड्काले सुदन गुरूङलाई फेरि गृहमन्त्री बनाएकोमा आपत्ति जनाउनु भएको छ। आज प्रतिनिधि सभाको बैठकमा कांग्रेस सांसद खड्काले विभिन्न आरोप लागेका तथा राष्ट्रिय मानवाधिकार आयोगले समेत जेएनसी आन्दोलनको छानबिन गर्नुपर्ने भनेर सिफारिश गरेका गुरूङलाई फेरि जिम्मेवारी दिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको हो। सरकारले दोषीमाथि कार्यवाही गर्नुको साटो पुरस्कार दिने काम गरिरहेको उहाँले आरोप समेत लगाउनुभयो। सुशासनको गफ आँक्ने सरकारले आफ्नोलाई जोगाउने र पुरस्कार दिने काम गरिरहेको सांसद खड्काको भनाइ थियो। सांसद खड्काले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने अडान पनि दोहोर्याउनुभयो।
0: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको गण्डकी प्रदेश अधिवेशन प्रक्रिया जारी रहेको छ। पोखरा सभागृहमा जारी अधिवेशनको खुल्ला सत्रमा अहिले सदस्यता छानबिन र समायोजन लगायतको काम भइरहेको रासोपा निर्वाचन आयोगका प्रमुख भुवन केसीले थाहा संचार नेटवर्कलाई जानकारी दिनुभयो। मकवानपुरको हेटौडामा 26 जेठ सबैभन्दा पहिले उद्घाटन भए पनि अनिश्चितकालका लागि स्थगित भएको बागमतीमा नयाँ नेतृत्वको लागि भोलि मतदानको समय तोकिएको छ। निर्धारित कार्यतालिका अनुसार अस्ति 27 गते कोशी प्रदेशको अधिवेशन सकिएको छ भने हिजोका लागि निर्धारित मध्य प्रदेश अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको प्रमुख केसीले बताउनुभयो। त्यस्तै लुम्बिनी प्रदेशको अधिवेशन भोलिका लागि तोकिएको छ। कर्णालीमा 31 गते र असार 1 गते सुदूरपश्चिमको प्रदेश अधिवेशन हुने कार्यतालिका निर्धारण गरिएको प्रमुख केसीले बताउनुभयो। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
4: मार्बलका सीपीपीसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीपीसी प्रडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
5: सुरक्षा घरको साथ जीवन।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशीको कनेक्शन
2: यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ
4: अब बाँकी समाचार जनकपुरधाममा जेसीबीमा मोटरसाइकल ठोकिँदा एकजनाको मृत्यु भएको छ मृत्यु हुनेमा मोटरसाइकल चालक महोत्तरीको मनरा सिस वा नगरपालिकाको बथनाहाका 65 वर्षीय विपिन कुमार झा रहेका छन् धनुषा प्रहरीका अनुसार आज बिहान जनकपुरधाम उपमहानगरपालिका सौध मोजेलियामा जेसीबीसँग मोटरसाइकल ठोकिएको थियो ठक्करबाट गम्भीर घाइते भएका झाको साई ट्रामा अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ जेसीबी वडा प्रहरी कार्यालय मुजेलियाको नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ
3: जिल्ला प्रहरी कार्यालय कास्कीले जेठ महिनामा मात्रै लागु औषधका 14 मुद्दामा 20 नियन्त्रणमा लिएको छ जेठ महिनामा मात्रै विभिन्न 24 शीर्षकमा मुद्दा दर्ता भएकोमा लागु औषधमा मात्रै 14 मुद्दा दर्ता भएका हुन् यी मुद्दामा पक्राउ परेका 20 मध्ये 18 पुरूष र 2 महिला रहेका छन् उक्त अवधिमा 8 किलो 450 ग्राम गाँजा 68 एम्पुल डाइजेपाम 93 एम्पुल फेनेरागन 80 एम्पुल ब्रोफिन नुरफिन 30 सक्की नाइट्रोभ्याक प्रहरीले नियन्त्रणमा लिएको छ यस्तै 39,889 ट्याब्लेट ट्रामाडोल 8 एम्पुल आईपीपीएल र 1,000 थान एसएलडी 8 चक्की नाइट्रोजेपाम 5 ग्राम 75 मिलिग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले बताएको छ
4: जिल्ला प्रशासन कार्यालय पाल्पाले सेवाग्राहीको राहदानी जिल्ला हुलाक कार्यालय मार्फत घर घरमा पुर्याउन थालेको छ सरकारको नीति अनुसार राहदानी हुलाक मार्फत सेवाग्राहीको घरमै पुर्याउन थालिएको सहायक प्रमुख जिल्लाधिकारी ऋषिराम सुवेदीले बताउनुभयो जिल्ला प्रशासन कार्यालय र जिल्ला हुलाक कार्यालय बीच गत वैशाखमा भएको सम्झौतापछि पहिलो चरणमा 3 राहदानी सम्बन्धित सेवाग्राहीको घरमै पुगेर हस्तान्तरण गरिएको छ 3 राहदानी मध्ये एउटा नवलप्रासी पूर्वमा दर्ता भएको बताइएको छ
3: अब अन्तर्राष्ट्रिय समाचार दक्षिण कोरियाको एक अदालतले पूर्व राष्ट्रपति युन सुक योललाई थप 30 वर्षको जेल सजाय सुनाएको छ उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् 2024 प्योङयाङमाथि ड्रोन उडानको आदेश दिएको आरोपमा आज राष्ट्रपति योल र उनका पूर्व रक्षा मन्त्री किम योङ ह्युनलाई 30 वर्षको जेल सजाय सुनाइएको हो यसअघि मार्शल र लागू गरेको अभियोगमा आजीवन कारावासको सजाय पाइसकेका ह्युनमाथि यो अर्को गम्भीर फैसला आएको हो ह्युनले आफूमाथि लगाइएका आरोपहरू अस्वीकार गर्दै आएका छन् सन् 2024 अन्त्यमा ह्युनले घोषणा गरेको छोटो अवधिको सैनिक शासनका कारण उनी विरूद्ध महाभियोगको प्रक्रिया शुरू भएको थियो त्यससँग सम्बन्धित विभिन्न अभियोगमा उनीमाथि मुद्दा दर्ता गरिएको थियो अप्रेल 2025 उनी औपचारिक रूपमा राष्ट्रपतिको पदबाट हटाइएका थिए यसअघि फेब्रुअरीमा देशद्रोह तथा संविधानलाई कमजोर बनाउने अभियोगमा युनलाई जन्मकैदको सजाय सुनाइएको थियो
4: अब खेल समाचार आईसीसी महिला टी20 विश्वकप आजदेखि शुरू हुँदैछ इंग्ल्याण्डमा हुने विश्वकपको उद्घाटन खेलमा घरेलु टोली र श्रीलंका बीच प्रतिस्पर्धा हुनेछ दुई बीचको खेल बर्मिङघममा भएको एज वास्टन क्रिकेट रंगशालामा नेपाली समयअनुसार आज राति 12:15 शुरू हुनेछ सन् 2009 घरेलु भूमिमा नै भएको पहिलो संस्करणको विश्वकपमा च्याम्पियन बने यता इंग्ल्याण्डले सो सफलता दोहोर्याउन सकेको छैन यसपटक 17 वर्षपछि फेरि घरेलु भूमिमा यो सफलता दोहोर्याउने लक्ष्यमा इंग्ल्याण्ड रहेको छ पहिलो संस्करणको विश्वकपबाट निरन्तर सहभागी हुँदै आएको श्रीलंका पहिलो पटक सेमी फाइनलमा पुग्ने लक्ष्यका साथ शुरूआत गर्न चाहन्छ महिला टी20 विश्वकपमा सहभागी 12 राष्ट्रलाई 2 समूहमा विभाजन गरिएको छ जसअनुसार समूह एमा अस्ट्रेलिया बंगलादेश भारत नेदरल्याण्ड्स पाकिस्तान तथा दक्षिण अफ्रिका सहभागी रहेको छ समूह बीमा भने इंग्ल्याण्ड आयरल्याण्ड न्यूजील्याण्ड स्कटल्याण्ड श्रीलंका र वेस्ट इण्डिज रहेका छन्
3: दिउँसो 3 थाहा खबर सकिनै लाग्यो जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक
4: परराष्ट्र मन्त्री खनाल चीनको औपचारिक भ्रमणमा जाँदै चीनीय समकक्षी यीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम।
3: चीन भ्रमणमा सीमा विवादबारे कुरा राख्न खुशबु ओलीको सुझाव। सुस्तामा एसएससी प्रवेश गरेको विषयमा एमाले र श्रम संस्कृति पार्टीको ध्यान आकर्षण।
4: जनकपुरधाममा जेसीबीमा मोटरसाइकल ठोकिँदा एकजनाको मृत्यु। कास्कीमा जेठ महिनामा मात्रै लागू औषधका 14 मुद्दामा 20 पक्राउ।
3: दक्षिण कोरियाका पूर्व राष्ट्रपति योललाई थप 30 वर्षको जेल सजाय। उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले ड्रोन उडाएको आरोप।
4: र महिला टी20 विश्वकप आजदेखि शुरू हुँदै उद्घाटन खेलमा इंल्याण्ड र श्रीलंका भिड्ने।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। कृष्ण र अप्सरा विदा हुन्छौ। नमस्कार।
5: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
6: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
5: त्यसैले दान गरौ, सकेको गरौ, सबैले गरौ। अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्ला गण्डकी आस्थान हो।
7: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बडी। अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो। बरु कहाँ जाने होला त?
8: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो। हामी पनि त्यतै जाम।
7: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
8: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ। फोन नम्बर 0564142334 र 98171656606।
6: सिप सिकौ, भविष्य बनाऊ। योग्यताले मात्र होइन, अब सफलताका लागि सिप पनि चाहिन्छ। त्यसैले आउनुहोस्, देश वा विदेश सबैतिर काम लाग्ने सिप सिकौ।
9: हजुर, रोजगारीको सुनौलो अवसर खोजिरहनु भएको छ भने यो सूचना तपाईँका लागि हुन सक्छ। स्वास्थ्य क्षेत्रमा दक्ष र आत्मनिर्भर बन्ने गरी तपाईँ हाम्रो सहर दुलेगौडामा सुरु हुँदैछ केयर गिभर तालिम। छिट्टै भर्ना भई सिट सुरक्षित गर्नुहोस्।
6: नर्स बन्ने सपना अब केयर गिभर तालिम लिएर पूरा गर्नुहोस्। अनुभवी प्रशिक्षकहरूबाट सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गराई अस्पताल, वृद्धाश्रम र होम केयर सेवाका लागि दक्ष जनशक्ति उत्पादन गर्न यही असार 1 गतेबाट तालिम सञ्चालन हुने सहरर्ष जानकारी गराउँदछौ।
9: नोट, न्यूनतम कक्षा 8 उत्तीर्ण भएका, 18 वर्ष पूरा भएकाहरू तालिममा सहभागी हुन सक्नेछन्।
6: सम्पर्क दुलेगौडा एनआईसी बैंक भएको भवन। फोन 98564443 98041443628 र 98562446।
10: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
11: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
10: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा 1 घरमाथि टिबिया सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
11: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक।
10: प्रोपाइटर थान प्रकाश नेउपाने 98560338778। प्रशान्त नेउपाने 98460269625। फोटो
12: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
11: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि 1-2 फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
12: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो।
7: दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोपाइटर कीर्तिमान थापा मगर। तपाईं घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
8: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
7: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
13: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागन्डकी दुई, काछे पानी, तनहुँ। प्रोप्राइटर रमेश भुजेल। फोन 9850-32475 र 9801-32475।
14: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
15: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
14: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले।
16: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
14: त्यसो भए विवेक ढुङ्गानाको शुक्लागण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
6: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौंडा तनहुँ, पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौंडा भित्री बजार, साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
13: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना। मोबाइल 9850-66136 र 9151-66136।
17: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
18: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
17: ओके, लेट्स डन।
18: हजुर, सिक्किम अफसेट प्रेस, शुक्ला गण्डकी 4, दुलेगौंडा, गणपति लघुवित्त रहेको भवनमा।
17: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेजल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
18: प्रोप्राइटर गोविन्द सिग्देल। फोन 9850-28543 र 9840-00787।
19: आज पनि भाटो आयो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
20: यी बुढा कुरै नबुझिकन त्यस्तै पर्खिने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करार मात्रै भो।
19: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
20: तिमीलाई पर्खिने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौंडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो?
7: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौंडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
8: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौंडा मुक्तिनाथ ब्याङ्कको आडमा। प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9850-83507। कविता श्रेष्ठ, सम्पर्क 0564-14-055 र 9846-18-817।
21: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
22: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल।
21: ओम प्रोसर आभूषण सुनचाँदी पसल, दुलेगौंडा भित्री बजार।
23: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4, दुलेगौंडा भित्री बजार। प्रोप्राइटर भोज बहादुर सुनार।
13: मोबाइल 9508-35537 र 9806-15-899।
0: प्योइतोको थेदीमु रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
21: तपाईको घर आँगनमा घन्किने मादलुका तालसँगै वनपाखा मेलापात उकाली ओरालीमा सुसलिने भाकाहरू हाम्रै मौलिकपन बाँसुरीको धुनसँगै मौलिक संस्कृतिको पहिचान जोगाउने क्रममा कार्यक्रम ओम प्रोसन आभूषण लोक सुसली
23: मात्र रेडियो ढोरबाराही 103.8 मेगाहर्जमा हरेक दिन दिउँसो 3:15 देखि करिब 4 बजेसम्म प्रायोजक ओम प्रसन्न आभूषण सुनसादी पसल दुलेगौंडा 4 भित्री बजार मोबाइल 98058335337
0: आकर्षक सुनसादीको गहना नारीको चाहना

दर्शन नमस्ते नमस्कार स्वागत छ कार्यक्रम ओम प्रश्न आवसन लोकसचिवको प्रतीक्षा गरी बस्नुहुने तपाईँ सम्पूर्ण साथीहरूमाझ म कार्यक्रम प्रस्तुता श्रेया गुरूङ कार्यक्रममा सदा अझै आज पनि अझ अर्को रमाइलो श्रृंखलाको साथमा यहाँहरूमाझ भेट भइसकेको छु भने कार्यक्रममा उपस्थित भइसकेको छु भने तपाईँले हामीलाई रेडियो ठोरपाराही 103.8 मेगाहर्ज अन्तमनको आवाज साथै www.radiothorparahi.com च्यानल लगइन गरेर वा हाम्रो पात्र मोबाइल एप मार्फत पनि विश्वभरिकै साथ यहाँले हामीलाई सुन्न सक्नुहुनेछ भने यस कार्यक्रमलाई प्रायोजक गरिएको छ ओम प्रसन्न आभूषण सुनचाँदी पसलले र पसल दुरेगोड़ाको भित्री बजारमा रहेको छ। सुनचाँदी सम्बन्धी थप सेवाहरू चाहिएमा कारोबारहरू गर्न परेमा त्यस पसलबाट पनि यहाँले कारोबारहरू गर्न सक्नुहुनेछ। र श्रोता साथी आजको श्रृंखलामा रहेर शुक्रबारको दिनमा रहेर हामीहरू फेसबुक म्यासेजलाई कार्यक्रममा स्थान दिनेछौ र हाम्रो रेडियो ठोपाराही 103.8 मेगाहर्जको पेजमा गई त्यहाँ चाहिँ हामीले अघि नै स्टाटस राखिसकेका छौं। त्यहाँ गएर यहाँले कमेन्ट गर्न सक्नुहुनेछ, म्यासेज गर्न सक्नुहुनेछ। सम्झना स्वरूप यदि कसैलाई केही म्यासेज पठाउन छ भने, केही सूचना सन्देश नै दिन छ भने, थप जानकारीहरू दिन छ भने अथवा लिन छ भने र साथसाथै कार्यक्रममा आफूलाई सुन्न मन भएको आफ्नो रुचाइको गीत संगीतहरू सुन्न छ भने हाम्रो पेजमा गई यहाँले म्यासेज गर्न सक्नुहुनेछ, कमेन्ट गर्न सक्नुहुनेछ र आजको श्रृंखलामा यहाँहरू जोड़िन सक्नुहुनेछ भने त्यसै गरी कार्यक्रमको पहिलो सांगीतिक कोशीले स्वरूप यहाँको लागि अझ निकै नै सुमधुर भाकालाई राख्नतर्फतिर लागिरहेको छु। र श्रोता साथी गीतको बोल रहेको छ यानी माया, जसमा आवाज रहेको छ राम गगन र शान्ति श्री परियारको। स्वीकार्नुहोला है त

हजुर श्रोता साथी, यानी माया यो निकै नै सुमधुर गीतको बोललाई पनि कार्यक्रम स्थान दिइसकेको छु। यो सुमधुर भागालाई पनि कार्यक्रम स्थान दिइसकेको छु। पहिलो सांगीतिक कोशिशहरू भनिपुगे पनि हाम्रो सम्पूर्ण श्रोता साथीले कार्यक्रममा सुमधुर भागालाई सुनेर मनोरञ्जन त पक्कै पनि लिनुभयो होला भन्दै श्रोता साथी, अहिलेको लागि भने कार्यक्रममा फेरि पनि अर्को माझ एउटा अर्को सुमधुर भागालाई राख्नतर्फ तिर लागिरहेको छु। निकै नै चर्चित भाका पनि रहेको छ, पक्कै पनि सम्पूर्ण श्रोता साथीले सुमधुर भागालाई सुन्नु भएको होला। गीतको बोल रहेको छ गण्डकी, जसमा आवाज रहेको छ देवलव खती र देवी खतीको, भने निकै नै मिठो भाका रहेको छ। स्वीकार होला है त।

हजुर श्रोता साथी, गण्डकी गीतको बोललाई पनि कार्यक्रम स्थान दिइसकेको छु भनिपके पनि हाम्रो सम्पूर्ण श्रोता साथीले कार्यक्रममा सुमधुभाकालाई यहाँले सुन्नुभयो होला। र श्रोता साथी, अहिलेको लागि भने हाम्रो कार्यक्रममा श्रोता साथीले गर्नुभएको कमेन्टलाई पढेर स्थान दिनतर्फतिर लागिरहेको छु। र मिलन खायल मुटुजी हुनुहुन्छ, उहाँले कमेन्ट गर्नुभएको छ, गुड आफ्टरनुन सिस्टर, अपकमिङ सङ डेडिकेट टु अल फ्रेन्ड्स फ्रम दोहा कतार भन्नुभएको रहेछ। धेरै धेरै धन्यवाद मिलन खायल मुटुजी, यो मिठो कमेन्ट गर्नुभएकोमा। र त्यसै गरी ज्ञानेन्द्र रिमालजी हुनुहुन्छ, उहाँले कमेन्ट गर्नुभएको छ, नमस्कार हजुर, म ज्ञानेन्द्र रिमाल, बिरुवा गाउँपालिका बिरुवा स्थायी घर भए हाल कुवेतबाट कार्यक्रम सञ्चालिका बहिनी के छ खबर आरम्भ हुनुहुन्छ। आज मलाई भगवान भन्जारी र बीमा कुमारी दुराको स्वरमा रहेको खैरिनीमा गेर भन्ने गीत बजाइदिनु होला, धन्यवाद नमस्कार भन्नुभएको रहेछ। धेरै धेरै धन्यवाद ज्ञानेन्द्र रिमालजी यो मिठो कमेन्ट गर्नुभएकोमा। र म कार्यक्रम सञ्चालिका पनि एकदम आरामै रहेको छु भने आज रहेको छ यहाँ पनि एकदम सन्ची हुनुहुन्छ होला भन्दै यहाँको रोजाईको गीतलाई म पक्कै पनि कार्यक्रममा स्थान दिने नै छु भने हामीसँग अर्को श्रोता साथी हुनुहुन्छ, खड्का राजुजी हुनुहुन्छ, उहाँले कमेन्ट गर्नुभएको छ, नमस्कार शुभ दिन सबैजनालाई भन्नुभएको रहेछ। नमस्ते नमस्कार खड्का राजुजी, धेरै धेरै धन्यवाद यो मिठो कमेन्ट गर्नुभएकोमा। र त्यसै गरी श्रोता साथीहरू, यहाँले पनि यसै गरी कमेन्ट गर्न सक्नुहुनेछ, म्यासेज गर्न सक्नुहुनेछ कार्यक्रममा। सम्झना सरवेदी कसैलाई केही म्यासेज पठाउन छ भने, केही सूचना सन्देश नै दिन छ भने, र साथसाथै कार्यक्रममा आफूलाई सुन्न मन भएको आफ्नो रोजाईको गीत संगीतहरू सुन्न छ भने हाम्रो रेडियो ढोरबाराही 103.8 MHz पेजमा गई यहाँले कमेन्ट गर्न सक्नुहुनेछ, म्यासेज गर्न सक्नुहुनेछ, र आजको श्रृंखलामा यहाँहरू जोड़िन सक्नुहुनेछ भने अहिलेको लागि भने कार्यक्रममा ढिला नगरिकन श्रोता साथीको रोजाईको भाकालाई स्थान दिनतर्फतिर लागिरहेको छु। ज्ञानेन्द्र रिमालजी बोल्दै हुनुहुन्थ्यो, उहाँले कमेन्ट गर्नुभएको थियो, सुमधुर भाका बजाइदिनको लागि अनुरोध गर्नुभएको थियो भने पक्कै पनि यहाँको कार्यक्रममा स्थान दिने नै छु यहाँको रोजाईको गीतलाई भने। भगवान भन्जारी र बीमा कुमारी दुराको आवाजमा सजिएको निकै नै पुरानो अनि मिठो भाका रहेको छ, खैरिनीमा गेट गीतको बोल रहेको छ भने स्वीकार्नुहोला है त।

हजुर स्वत साथी खैरिनीमा गेट यो निकै नै सुमधुर भाकालाई पनि कार्यक्रममा स्थान दिइसकेको छु भने पुगे पनि हाम्रो सम्पूर्ण स्वत साथीले कार्यक्रममा सुमधुर भाकालाई सुन्नुभयो होला र अहिलेको लागि भने कार्यक्रममा मायाली गीतको बोललाई राखिरहेको छु स्वीकार्नुहोला है त

हजुर श्रोता साथी, मायाले गीतको बोललाई पनि कार्यक्रममा स्थान दिइसकेको छु र पक्कै पनि हाम्रो सम्पूर्ण श्रोता साथीले कार्यक्रममा सुमधुर भाकालाई सुन्नुभयो होला भन्दै अहिलेको लागि पनि कार्यक्रममा फेरि पनि श्रोता साथीले गर्नुभएको कमेन्ट पढ्नतर्फतिर लागिरहेको छु।

राई छुटिममा हुनुहुन्छ, उहाँले कमेन्ट गर्नुभएको छ, मिस यु अल भन्नुभएको रहेछ। धेरै धेरै धन्यवाद सरिताजी, मिठो कमेन्ट गर्नुभएकोमा र हजुरलाई नै धेरै धेरै सम्झना व्यक्त गर्दै श्रोता साथीहरूको लागि भने हामी कार्यक्रमको अन्त्यतर्फ पनि आइसकेका छौँ र कार्यक्रमको हाम्रो निश्चित समय पनि सकिने बेला भइसकेको छ। र त्यसै गरी आजको श्रृङ्खलामा रहेर हामीहरूले फेसबुक मेसेजलाई कार्यक्रममा स्थान दियौं र पक्कै पनि हाम्रो सम्पूर्ण श्रोता साथीले अन्तिमसम्म सुनेर कार्यक्रमलाई भरपूर मनोरञ्जनको साथ दिनु भयो होला भन्दै अहिलेको लागि भने कार्यक्रममा जाँदा जाँदै सुमधुर भाकालाई राख्नतर्फतिर लागिरहेको छु। गीतको बोल रहेको छ सल्लाह धुपैले। यो मिठो अनि रमाइलो भाकालाई राख्दै आजको श्रृङ्खलाबाट म कार्यक्रम प्रस्तुत श्रेया गुरुङ विदा हुने आज्ञा माग्दैछु। नमस्ते, नमस्कार, हाइता।

0: युनिटको थेदीमु रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गण्डकी नगरपालिका चार दुलेगौड़ा तनहुको कक्षा 11 को नयाँ भर्ना सम्बन्धी सूचना।
2: शुक्ला गण्डकीमा नै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण र व्यावसायिक विषयको रूपमा परिचित होटल म्यानेजमेन्ट अध्यापन गराउन सफल। यस स्कूलमा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट ग्रुपमा नयाँ भर्नाका लागि धमाधम फारम वितरण भइरहेको छ।
3: दक्ष शिक्षक, शान्त शैक्षिक वातावरण, प्रयोगत्मक सिकाई, छात्रवृत्ति, यातायात लगायतका सुविधा रहेको यस स्कूलमा आजै भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस्।
2: थप जानकारीका लागि बिहान 6 बजेदेखि अपरान्न 5 बजेसम्म विद्यालय प्रशासन वा फोन 0564142585, मोबाइल 9856035497 र 9856034885 सम्पर्क गर्न सकिनेछ।
3: प्रधानाध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय शुक्ला गण्डकी 4 दुलेगौडा तनहुँ।
4: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्नै भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी कहाँ पाइन्छ होला त?
5: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
6: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
5: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र दुलेगौडा, प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9508501422, दिपेश मल्ल ठकुरी 9508501420,
6: दीप मल्ल ठकुरी 9460141530।
0: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
7: स्टुडियो दिउँसोको 4 बज्यो।
8: टाइम चेकको साथमा मनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
9: जिन्दगी का हरेक क्षणहरू आफैमा विशेष हुन्छन् र ती क्षणहरूलाई अझ विशेष बनाउँछ संगीतले।
10: So let's make our every moment to the rock moment. Grab your radio set and set it into 103.8 MHz program Zindagi Rocks every Sunday to Friday only on Radio Dhorbarahi 103.8 MHz.
11: हेलो दर्शन, नमस्ते, नमस्कार, स्वागत छ सम्पूर्ण श्रोता साथीलाई। तपाईँले सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज। अनि आज चाहिँ हामी तपाईँको मान्छ फ्राइडेको एपिसोडमा रहेर यिनै नेपाली अकौस्टिक अनप्लग म्याचअप र कभर सङ लिएर उपस्थित भइसकेको छ भने म कार्यक्रम प्रस्तुत लक्ष्मी सुनार उपस्थित भइसकेको छु र आज चाहिँ हामी तपाईँहरूको माझमा फ्राइडेको एपिसोडमा रहेर यिनै नेपाली अकौस्टिक अनप्लग म्याचअप र कभर सङलाई कार्यक्रम स्थान दिने गर्दछौँ। माने चाहिँ आज हामी तपाईँहरूको माझमा चाहिँ ढिला नगरिकन कार्यक्रमको ओपनिङ स्वरूप चाहिँ सङ्गलाई स्थान दिनेछु, जुन चाहिँ म्याचअप सङ्गलाई चाहिँ कार्यक्रम स्थान दिँदैछु र अलिक राग मिसिएको गीत छाड्दैछु, स्वीकार्नुहोस् है त।

हजुर यो संग्रहण कार्यक्रम सुनिसकेको छ भगवान हाम्रो श्रोता साथीहरूले सुनेर भरपूर मनोरञ्जन लिनुभएको छ होला भन्ने आशा रह्यो र अहिलेको लागि यो कार्यक्रममा फेरि पनि ढिला नगरिकन संघलाई स्थान दिइरहेछौ भने कुन मन्दिरमा बोलको गीत कार्यक्रम स्थान दिइरहेछु रोबिन शर्माको र कृपा अनप्लग सिजन टूबाट रहेको र अहिलेको लागि ढिला नगरिकन यो गीतलाई कार्यक्रम स्थान दिँदैछौ स्वीकार्नुहोस् है त

हजुर, यो संगभरि कार्यक्रम सुनिसकेका सौभाग्य पनि हाम्रो श्रोता साथीले सुनेर भरपूर मनोरञ्जन लिनु भएको छ भन्ने आशा रह्यो। र अहिलेको लागि भने फेरि पनि ढिला नगरिकन कार्यक्रममा छ, फेरि पनि संघलाई स्थान दिने नै छ। हाम्रो श्रोता साथीले चाहिँ सुन्न सक्नुहुनेछ रेडियो डट मालाही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज भनी। हामी चाहिँ यसरी नै हप्ताको छ दिन फरकबार फरक श्रृंखलाको साथमा चाहिँ उपस्थित हुनेछौ। र अहिलेको लागि भने चाहिँ ढिला नगरिकन फेरि पनि तपाईँको माझमा संघलाई स्थान दिने नै छु भने, अहिलेको लागि भने चाहिँ बिस्तारै बोलेको यो अकौष्टिक संघमा चाहिँ कार्यक्रम स्थान दिने नै छौ रोहित जोन छेत्रीको। र अहिलेको लागि भने चाहिँ गीत छ हामी छोटो विश्राममा जानेछौ, त्यति बेलाको समय भरको लागि भने चाहिँ हामी सँगै रहनुहोला है त।

0: क्योइतोको थेदीमु रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
2: यसले गौरव पोलिक्लिनिकमा यही असर 6 गते पहिलो शनिबार।
3: पेट छाती मुटु मधुमेह र थाइरोइड रोग विशेषज्ञ प्राध्यापक डाक्टर तीर्थलाल उपाध्याय।
4: गण्डकी मेडिकल कलेज जीएमसीमा कार्यरत वरिष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य।
3: हार्जोनी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल
4: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला।
3: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
1: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
3: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
5: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली फोन 065414129 र 98560131053।
6: निसन्तान पन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
7: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
8: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन आगामी असार 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा आउँदै हुनुहुन्छ।
7: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा फोन 065414233 मोबाइल 98678161887।
9: खै जन्म दर्ता दिनुस् त।
10: जन्म दर्ता गरेको छैन नि म्याडम।
9: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
10: हो र मलाई त थाहा नै थिएन म्याडम।
9: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
10: पहिला कसैले भनेन।
11: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
12: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
11: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
12: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
13: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
14: ओके यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जोइसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
13: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
14: हो त है, सामान लिन टाढा किन जानु पर्यो र।
13: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
15: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
16: ग्राहकको चाहना नै हाम्रो तुष्टि। जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार।
17: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
16: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल फोन 98461620220।
18: कहाँ जाने?
19: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसापानी,
18: अनि बीचमा नझर्ने।
19: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोच्ने मलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
18: ए हो र, यस्तो सुविधा पनि आइसक्यो। ल जाम जाम।
20: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 9841616878 र दुलेगौंडा ढोलफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 9825552663।
21: पसल सरेको सूचना। शुक्ला गण्डकी चार धुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौंडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मीन बहादुर सुनार 9825359122, 9808 र 9460769246।
22: This is Radio Dhorbarahi 103.8 MHz।

हजुर, केजीको विश्रामलाई गर्दै फेरि पनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई, पक्क पनि हामी श्रोता साथीले सुनिराख्नु भएको छ तपाईँलाई हामीलाई रेडियो ढोरबाट 103.8

0: सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत अब पोखरा स्थित गण्डकी मेडिकल कलेजले पनि मुटु रोग भएका बिरामीहरूका लागि 2,00,000 रुपियाँ सम्मको उपचार बीमा सुविधा प्रदान गर्न थालेको छ। गण्डकी मेडिकल कलेज पोखरा, विश्वसनीय सेवा, अनुभवी चिकित्सक र आधुनिक उपचार सुविधा सहित गण्डकी मेडिकल कलेज जनताको स्वास्थ्यका लागि समर्पित।
1: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
2: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
1: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
2: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
1: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्नी नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
2: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
1: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
2: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
1: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
2: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
1: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
2: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
1: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
3: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
4: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू, फोन 061-590-162, 590-163।
5: XA3.8 अन्तर्मनको आवाज।
6: सेक्सन 1 स्टुडियो साइन्सेस।
7: अहिले साँझको 5 बज्यो।
8: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल, दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन, अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98165-95301।
9: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार।
10: धोरबाराही हाइलाइट्स को साथमा
11: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौडा बीपी चोक।
10: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 98461-49304।
12: नमस्कार, रेडियो ढोरबाराही 103.8 मेगाहर्जको साझा 5 बजेको ढोरबराई हाइलाइट्समा श्रीया गुरुङको स्वागत छ। अब समाचारहरू सुन्नुहोस्। सरकारले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग रावल आयोगको प्रतिवेदन 2052 कार्यान्वयन गर्ने निर्णय गरेको छ। आजको मन्त्री परिषद बैठकले विगत 31 वर्ष अघि सिफारिश भएर पनि अहिलेसम्म कार्यान्वयनमा आउन नसकेको प्रतिवेदनलाई कार्यान्वयनमा लैजाने निर्णय गरेको हो। बैठकले प्रतिवेदन कार्यान्वयन गर्ने सम्बन्धमा सर्वोच्च अदालतबाट सरकारका नाममा जारी भएको निर्देशनात्मक आदेशलाई पालना गरी प्रतिवेदन कार्यान्वयनमा लैजाने गर्ने भएको हो। सर्वोच्च अदालतको यो आदेशलाई टेकेर देशभर रहेका सरकारी तथा सार्वजनिक जग्गाको व्यवस्थित अभिलेख राखी त्यस्ता जग्गाको संरक्षण गर्ने निर्णय भएको हो। बैठकले यी दुवै निर्णय कार्यान्वयनका लागि भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्देशन दिएको छ। यो निर्णय सँगै 2021 सालको नापीका आधारमा रावल आयोगको प्रतिवेदनले समितिको तत्कालीन काठमाडौँ महानगर क्षेत्रका 35 वटामा अतिक्रमण भएका सम्पूर्ण 1,869 रोपनी 14 आना 3 पैसा 3 दाम सार्वजनिक तथा सरकारी जग्गाहरू खाली गर्ने बाटो खुलेको छ। साथै उल्लेखित सार्वजनिक तथा सरकारी जग्गाको अतिक्रमणकारीहरूलाई प्रचलित कानून बमोजिम कार्यवाही गर्न प्रक्रिया पनि अघि बढ्ने हो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले अभौतिक सांस्कृतिक सम्पदाले राष्ट्रिय स्वाभिमानको जगेर्ना बढ़ने बताउनु भएको छ। शुक्रबार प्रतिनिधि सभा बैठकमा सांसदहरूले अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2083 माथिको छलफलमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिने क्रममा यस्तो बताउनु भएको हो। मन्त्री पौडेलले उक्त सम्पदाले ऐतिहासिक पारम्परिक ज्ञान पद्धतिलाई मान्यता दिने पनि स्पष्ट पार्नु भएको छ। उहाँले राष्ट्रिय सभाबाट उत्पत्ति भए प्रतिनिधि सभामा आएको उक्त विधेयकमा धेरै कुरा छुटेको पनि बताउनु भएको हो। मन्त्री पौडेलले यो सम्पदाको संरक्षणमा स्थानीय तह बढ़ी जिम्मेवार हुने बताउनु भएको छ। मन्त्री पौडेलले सरकारले स्थानीय सरकार मार्फत नै उक्त सम्पदाको संरक्षणमा जोड़ दिने नीति लिएको पनि दावी गर्नुभएको हो। ट्रेड युनियन खारेज गर्ने निर्णय विरूद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा, न्यायाधीशहरू डाक्टर नहकु सुवेदी, विनोद शर्मा, अब्दुल अजीज मुसलमान र महेश शर्मा पौडेलको संवैधानिक इजलासमा यही जेठ 20 गते शुरू भएको सुनवाई आज सकिएपछि यसअघि दिएको अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको हो। अदालतको आदेशसँगै ट्रेड युनियन खारेज गर्ने निर्णय कार्यान्वयन गर्न सरकारलाई बाटो खुलेको छ। यसअघि गत वैशाख 28 गते तत्कालीन कायम प्रधान न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरू कुमार रेग्मी, हरिप्रसाद फुवाल, विनोद शर्मा र सारङ्ग सुवेदीको संवैधानिक इजलासमा सुनवाई गर्दै राय बाजी आदेश गरेको थियो। गण्डकी प्रदेश सभाले स्थापनाको करिब 9 वर्षमा 90 ऐन बनाएको छ। पहिलो कार्यकालमा 59 र दोस्रो कार्यकालमा 31 ऐन बनेका छन्। प्रदेश सरकारको प्रभावकारिता र ऐन कार्यान्वयन कमजोर भएको टिप्पणी भइरहेका बेला गण्डकीमा पहिलो पटक उक्त विधायिकी परीक्षण थालिएको छ। सचिवालयका कानून उपसचिव आमोद दाहालले परीक्षणका लागि कार्यविधिको मसौदा बनेको र प्रदेश सभाका समितिका सदस्यसँग छलफल थालिएको बताउनु भएको हो। गण्डकीमा सामान्यतया निर्माण भएको 3 वर्ष पूरा भएका ऐनको उत्तर विधेयकीय परीक्षण गर्ने तयारी रहेको छ। अहिलेसम्म बनेका संशोधन सावलचाली र खारेजी ऐन घटाउँदा प्रदेशमा 55 कार्यान्वयन भएका छन्। तनहुँ जिल्लामा भूमि समस्या समाधान समिति गठन भएको छ। सरकारको निर्णय बमोजिम आज तनहुँका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीको अध्यक्षतामा समिति गठन गरिएको हो। समितिको सदस्यहरूमा प्रमुख जिल्ला अधिकारीले तोकेको जिल्लाभित्रका स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत मध्येबाट व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, जिल्ला समन्वय समितिका समन्वय अधिकारी, भूमि प्रशासन कार्यालयका प्रमुख भूमि प्रशासक, डिभिजन वन कार्यालय तनहुँका डिभिजनल वन अधिकृत सहायक प्रमुख जिल्ला अधिकारी रहेका छन् भने सदस्य सचिव नापी कार्यालयका नापी अधिकृत रहेका छन्। यसैबीच समितिको आजै बसेको पहिलो बैठकले नापी कार्यालयलाई सचिवालय तोक्ने निर्णय गरेको छ। यस्तै समिति गठन सम्बन्धमा जिल्ला समन्वय समिति, व्यास नगरपालिका, भूमि प्रशासन कार्यालय, डिभिजन वन कार्यालय र नापी कार्यालयलाई जानकारी दिने निर्णय भएको छ। सहकारी क्षेत्रको सुशासन र कर कानूनको पालनामा जोड़ दिँदै शुक्ला गण्डकीमा एक दिने कर सम्बन्धी तालिम सम्पन्न भएको छ। आन्तरिक राजस्व कार्यालय दमोलीको आयोजना तथा सहकारी व्यवस्थापक क्लब शुक्ला गण्डकीको समन्वयमा आयोजित कार्यक्रममा नगर प्रमुख कृष्णराज पण्डितले कर कानूनको पालना नगरे सहकारीको भविष्य जोखिममा पर्ने बताउनु भएको छ। तालिममा कर अधिकृत हेमलाल चपगाईले सहकारीमा लागू हुने कर प्रणाली र प्रक्रिया सम्बन्धी प्रशिक्षण दिनुभएको थियो। कार्यक्रममा सहकारी कर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कास्की जिल्ला समन्वय समितिलाई तीन तहका सरकार बीचको प्रभावकारी पुल र अनुगमनकारी संस्थाका रूपमा सुदृढ गर्न संविधान संशोधनको माग गरिएको छ। पोखरामा शुक्रबार सम्पन्न नवौं जिल्ला सभाले जीससको भूमिकालाई संवैधानिक रूपमा स्पष्ट र शक्तिशाली बनाउनु पर्ने निष्कर्ष निकाल्दै यस्तो माग गरेको हो। सभाले विशेष गरी 1 करोड़ रूपियाँ भन्दा माथिका योजनाको भुक्तानीमा जीससको अनुगमन सिफारिस अनिवार्य हुनुपर्ने र प्राकृतिक स्रोतको बारफाटमा जीससका लागि पनि निश्चित प्रतिशत बजेट छुट्याइनु पर्ने विषयलाई मुख्य एजेण्डा बनाएको हो। गण्डकी प्रदेशसभाका सदस्य प्रकाश बराले जिल्ला समन्वय समितिले प्राप्त अधिकारको सदुपयोग गर्दै प्रभावकारी कार्य सम्पादन गरिरहेको बताउनु भएको छ। उहाँले यसको थप मजबुतीकरणका लागि कानून निर्माणमा आफूहरू प्रयत्नशील रहने प्रतिबद्धता जनाउनु भएको छ। अर्की प्रदेशसभा सदस्य देवका पहाड़ीले सदन मार्फत जीससको भूमिका सशक्त बनाउन पहल कदमी लिने बताउनु भएको छ। सभाले संघीय सरकारसँग संविधानको धारा 220 बमोजिम क्षेत्राधिकार स्पष्ट पार्न र प्राकृतिक स्रोतको रोयल्टी बारफाटमा जीससका लागि स्थानीय तह सरह स्पष्ट हिस्सा तोक्न माग गरेको छ। जनप्रिय बहुमुखी क्याम्पसका संस्थापक क्याम्पस प्रमुख गणेशमान पालिखेले 21 स्मृति दिवसमा वृक्षारोपण र परोपकारी कार्य गरिएको छ। स्मृति दिवसका अवसरमा क्याम्पसले शुक्रबार पोखराको छोरीपाटन निश्चित मानव सेवा आश्रमलाई खाद्यान्न र नगद सहयोग हस्तान्तरण गरेको छ। क्याम्पस परिसरमा वृक्षारोपण गरी पालिखेको योगदानको स्मरण गरिएको उपप्रशासक एकनारायण आर्यले जानकारी दिनुभएको छ। क्याम्पसले आश्रमलाई 22,000 रूपियाँ बराबरको खाद्यान्न सहयोग गरेको छ। पालिखेको परिवारका तर्फबाट नगद 5,000 रूपियाँ समेत आश्रमलाई प्रदान गरिएको छ। पालिखेकी पत्नी गंगा देवी पालिखेले पतिको सम्झनामा क्याम्पसमा 4,00,000 रूपियाँको अध्यक्ष कोष स्थापना गर्नुभएको छ। विश्वको आठौं अग्लो शिखर मनासुलु हिमाल सफलतापूर्वक आरोहण गर्ने 27 जना आरोही तथा पर्यटन व्यवसायले चुम्नुब्री गाउँपालिकाले सम्मान गरेको छ। हिमाली पर्यटन प्रवर्धन मनासुलु क्षेत्रको अन्तर्राष्ट्रिय पहिचान विस्तार तथा पर्वतीय पर्यटनमा योगदान पुर्याउने आरोही र व्यवसायले बिहिबार सम्मान गरिएको हो। नेपाल पर्वतारोहण संघ र मनासुलु क्षेत्र संरक्षण क्षेत्र आयोजनाको सहकार्यमा काठमाडौँमा आयोजित कार्यक्रममा नेपालको पर्वतीय पर्यटनलाई विश्वमास चिनाउन योगदान पुर्याएका गोर्खाका 27 जना आरोही पर्यटन व्यवसायी तथा सरकारवालालाई सम्मान पत्र र मायाको चिनो प्रदान गरिएको चुम्नेम्री गाउँपालिकाका अध्यक्ष निमा लामाले बताउनु भएको छ। मनासुलु हिमाल चुम्नुब्री गाउँपालिका 1 अवस्थित पहिलो आरोहण भएको 70 वर्ष पूरा भएको अवसरमा यो सम्मान कार्यक्रम आयोजना गरिएको हो। मुस्ताङमा यात्रुवाहक बसले विपरीत दिशाबाट आएको मोटरसाइकललाई ठक्कर दिँदा 1 जनाको मृत्यु भएको छ। प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथको रानी पौवाबाट पोखरातर्फ जाँदै गरेको G2X8-3 नम्बरको बसले थासङ गाउँपालिका 2 काखे थाकी नजिक टुकुचे तर्फ आउँदै गरेको G7P5020 नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका थासङ गाउँपालिका 1 टुकुचे निवासी 28 वर्षीय प्रमार्थ कालीको प्रदेश अस्पताल जुमसुममा उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी सन्तोष भसियालले जानकारी दिनुभएको छ। मोटरसाइकलमा सवार टुकुचेकी 25 वर्षीय अपेक्षा थकालीको भने थप उपचार पोखरा स्थित मेट्रो सिटी अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनापछि बस र बसका चालक पोखरा महानगरपालिका 33 बाघमाराका सन्तोष विकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। बागलुङको परिकार गाउँपालिका नौ दर्लिङ खोलालाई देशकै पहिलो पोषण मैत्री स्थानीय शासन युक्त वडा घोषणा गरिएको छ। पोषण मैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधिले निर्धारण गरेका सबै सूचक पूरा गरेपछि दार्जीलिङ खोलालाई उक्त घोषणा गरिएको हो। संघीय सरकारको बहुक्षेत्रीय पोषण योजना तथा पोषण मैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधि 2080 लागू भएपछि देशभरका 753 स्थानीय तह अन्तर्गतका वडा मध्ये सबै सूचक 100% पूरा गरी औपचारिक रूपमा घोषणा हुने पहिलो वडा दार्जीलिङ खोला बनेको बरिकार गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले बताउनु भएको हो। उहाँका अनुसार विगतमा सुदूरपश्चिम र लुम्बिनी प्रदेशका केही वडा तथा टोललाई स्थानीय स्तरमा पोषण सुधारिएको क्षेत्र घोषणा गरिएको भए पनि परिमार्जित कार्यविधि 2080 र बहुक्षेत्रीय पोषण योजना नयाँ मापदण्डका आधारमा दार्जीलिङ खोला देशकै पहिलो पोषण मैत्री स्थानीय शासन युक्त वडा बनेको हो। हस्त साझा 5 बजेको ढोरबरा हाइलाइट साझालाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
13: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही fm@gmail.com इमेल गर्नुहोस्।
14: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
15: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
16: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
17: अफिसबाट अमित सरको फोन।
18: पछि कल ब्याक गर्छु। सरी भगवान, आज पनि ढिला भयो।
19: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
20: मंगल दीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
16: आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी साथ सेरा, प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 98560202779।
21: दाइ, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो भयो? फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
22: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
21: अनि बन्छ त दाइ?
22: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
23: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बसविसौनीको ठीक पारिपट्टि
24: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
25: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
24: प्रोप्राइटर राजन पौडेल, मोबाइल 98560062029।
26: ए सबिना, यस्तो हतारमा कता हो?
21: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
26: ल, बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै दुवै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
0: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846788528 र 9008216142।
1: सुन्न श्रेया, यो चाया पोतो डन्डी फोर एलर्जीले मेरो अनुहार नै।
2: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
3: कहाँ?
2: गण्डकी मेडिकल हल।
4: हो, गण्डकी मेडिकल हल, अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
2: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चाउरीपन, अनुहारको डन्डी फोर, कोठी, दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
4: र चौथो शनिबार गण्डकी हस्पिटल ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
1: गण्डकी मेडिकल हल, दुलेगौडा, माछा पुस्रे बैङ्कको ठ्याक्कै पारि। सम्पर्क 0635903969, मोबाइल 9840826926।
5: रोसे पेता लुता सेले
6: यंगी गोइला येनो
5: कानुन रोस मामेकिंग
27: छ्या छ्या मामु, छ्या मस्या लु मामु, लु मस्या मिने मामु,
6: यंगी रिमठिम रिंगी ग्यो थनलबे लागिरी यंगीला लोलोनो प्रयासी।

झोले जेडो सेमिङ पाओ नाको रेडियो सेमो मुच जम्मै जम्मै श्रोता लाफाको कि नामा सेवारक सविता सिजली झेली मगरौ पट्टेनङ अगे च मास बारङ नाको के मनिता जातले आशाले नाको जम्मै कोन झेरमुन आउला गेप मुन आउला कानको पनि नाकुङ ढलिङ रोह दिनमु झेरमनले गेप मनले मातृभाषा आवाजको आवश्यकता आजको डिज मूल नारा लानाखिङ पीआर कल्चर एन्ड फेसन हाउस दुलेगौड़ाद्वारा प्रायोजित इसै मगर ढुटो मासबार राके जाटले रेडियो ढोर बराही काठभोङ सोम दशमलव के मेगाहर्ज अन्तर मनु आवाजाङ पट्ट बिहिबारनी गोराकुङ कु बजे उठाहा खबर नुनिङ देखुन करिब करिब कु बजे सम्म र पुनः प्रसारण शुक्रबारनी नबिलाक बाङ्गा बजे ढोरबाराई हाइलाइट नुनिङ देखुन झण्डै झण्डै 2 बजे सम्म प्रसारण छानके जाते नाकै कानके रेडियो ढोर बराई एफएम वेबसाइट हाम्रो पात्र मोबाइल एप र फेसबुक पेजिङ र भिन्टाभरि कट कट सेकी हेप्ले नाकै इसै मास बाराङ मगर ढुट रोस रेवसो बारेङ मगर ढुटौ सेसे झलिङको मगर जीवरकाङ मेल ज्याच खाल्या खस ढुटौ लिङको मगर स्रष्टा अग्रज मिगुर कुङ बारेङ र सेसेन समय सान्दर्भिक कुराकानीको र सेकी हेप्ले टिच कुरा छ कानको के सट्दैन सेमो मुच श्रोटा लाफाको के छ ठहारले तर छिनिङ हुँदा कानको के सेके ठाल्छ मिनम श्रोटा लाफाको के र मासबार सम्बन्धी यसै जानकारी डानाङ डानाङ मासबाराङ मनिटालिङ आरमार्च बखत र छाना मासबाराङ मनिटालिङ स्वरूप आरमात किन्नु हुमुनले काठ सेहेच लिङ लिङौ बोलले कानुङ रुह यसै लिङाङ शब्द संगीत हटिङ स्वरले आर्मिटमा ठापा मगरौ।

इसे रमाइलो लिङ काछिन छेके आछाने महल्छ इसे सेहेच लिङ नुनिङ नाको के नै छिन्यु मास बारङ मगर ढुटौ शब्द के खस ढुटङ अर्थ लैडुमु सेटाके नुहुमुनले नाको मध्यङ ढलिङ श्रोता लाफाको के च पक्कै ठाहारले फेरि पनि नै वार्च काट्ने शब्द डाके जुङकुर जातले कुलक र महानमु सेमु यानी है त हटिङ बेगारिस्ट ठकनाङ सचडीके सल्लाह सुझाव र यामु यानी है श्रोता लाफाको सोटाके उठाउनु सोके उठ्ने सोइङ उठौ सोना उठ सोनिस या सोनी उठ्नुस डी गोहोके पोखिएको पानी उठाउनु रिनाके निदाएकोलाई बिउझाउनु या उठाउनु सिङ गोहोके दाउरा उठाउनु सिङ भारी सोटके दाउराको भारी उठाउनु खेरमा गोहोके बिस्कुन उठाउनु बडिन गोहोके सुकाएको कपडा उठाउनु श्रोता लाफाको यसै शब्दको सेनाङ नाको के थाहा छान्नु भेटा हो कि मगर ढुटाङ बहु वचनाङ डेके पस्नाङ गोहोके डेके लेउसा र एक वचनाङ डेके पस्नाङ चहिनी सोटके डेके लेउसा देमु सिङ बहुवचन आले होस्टाङ सिङ गोहोके छाना देहाङ सिङ भारी एक वचन आले र होस्के सोटाके छाना महाले त अब खस ढुटाङ बडिन गोहोके खेरमा गोहोके फुट्छ वस्तुको के गोहोके ह्याच्छ कुराको के गोहोके जम्मै केन उठाउनु डेले ध्याङ कानुङ मयो ढुटाङ हिल्के खाच्छ के सोटके डेले ध्याङ हिल्के माहेक छ अनगिन्ती चिजको के गोहोके डेले महाल त नाको इसी कुरा पक्कै पनि मनन जात्मु नहोला महाले त श्रोता लाफाको यसै रमाइलो कुराकानी कठ कठ अब भने मास बारङ फेरि काट रमाइलो लिङ आरमा छ ठकन खासमुनले लिङौ बोलले लाफा जिउ यसै लिङ्गाङ स्वरले डोललाज बाह्र घरे मगर प्रसाद खप्तरी मगर र तारा शिरिष मगर हटिङ रचना राणा मगरौ काट छिन्सेना किङ रमाइलो जाटिङ है त श्रोता लाफाको

श्रोता लाफाको नाको इसे बखटाङ सेमुनरी रेडियो ढोरबाराही काठभोङ सोम दशमलव के मेगा हर्जाङ नेपाल आदिवासी जनजाति शुक्ला गण्डकी नगर परिषद डुस्मो प्रसारण छान्छ आदिवासी संसार अन्तर्गत मगर ढुटो मासबार श्रोता लाफाको नाको के छिन्यु मासबार कुटा लक्ष्मणले आटान सल्लाह सुझाव प्रतिक्रिया के मामेक नि है इके देनाङ कानै नाकुङ चाहना अनुसार मासबार खासके कानुन कर्तव्य आले र नाकुङ सल्लाह सुझाव अनुसार काने मासबार खासनाखेरि कानको अझै अगाडि बढिस्के सहायता छानले नाकुङ चाहना अनुसार मासबार खास चाहिँ निकालेर ध्यान नाकुकेर सिके रमाइलो श्रोता लाफाको नाकु कट्ठ मुनाखिङ रमाइलो कुराकानीको कट्ठ कट्ठ शिशे चलिङको सिके मन लेनाङ लेनाङ र कानुङ ढुटो मासबारके भागमुया छ समय अवधि डुम्के नपा कानुङ ढुटो मासबारके रोह जात्मु सेमु मुच पट्ट पट्ट श्रोता लाफाको के गिरिङ गिरिङ लासो धन्यवाद मासबार खासके डुस्मुया छ सहकर्मी लाफाके र मिगिनिङ हुँदा खाबार पर्कर जातले कानुङ मासबार प्रायोजक पीआर कल्चर एन्ड फेसन हाउस के र ढलिङ ढलिङ धन्यवाद श्रोता लाफाको नाको के विभिन्न जात जातिको पोसाक र अत्याधुनिक फेसनेबल बडिनको चहच बखटाङ नाकै पीआर कल्चर एन्ड फेसन हाउस दुलेगोडा बजार के आर्मी के हुकले नाकै होलाङ नाको के चहच जम्मै खाने बडिनको बिनके हुकले नाको कुसे ठकनाङ बसोबास जात च ल्याएर पनि लहुमय ढुट रोस रिवोस मानेक मुयानी डेचै नुच बखटाङ काट सेहे चलिङ जोग चाहिँ क्याङ्गी तारा मगरी मधुसूदन थापा मगरो स्वर हटिङ राम थापा मगरो शब्द सङ्गीताङ्गे छ यसै सेहे चलिङ नाकुङ लागि दास चाहिँ अर्को साता मिलम श्रृङ्खला लानाखिङ पक्कै पनि ताराले डेचै घामासा बराक भाके छाना सिहे चयाक शुभ दिन नाकु भने सिमुन जात्नी रेडियो ढोर बराई

0: जय मसी तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
2: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार।
1: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
3: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
1: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
3: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
1: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
2: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
4: प्रोप्राइटर सुबिल श्रेष्ठ, खिम नारायण श्रेष्ठ। मोबाइल 98461-56999 छ।
5: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
2: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तुलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
5: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
2: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुची, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
5: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
2: पिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
5: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
2: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
5: नसा तथा बात सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
2: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
5: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दाँत जस्ता दीर्घ रोगको सफल उपचार,
2: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा। पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
6: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किन मोहनी लगाएर हो?
7: साँच्ची कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सितेको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
6: कहाँ बनाएछन् र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
7: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भएर बनाएको पनि।
3: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 98141-35622।
8: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
9: म्याडम, धुम्रपान भनेको के हो?
8: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
9: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? छन् मैडम।
8: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदय घात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
9: अनि नि मैडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
8: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धूम्रपान नगर्ने। धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
10: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
7: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
11: यो बाटो पनि कहिले बन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्रि हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
7: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न, जुन सुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
12: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल, डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860-73-73-10 र 9821-53-507।
13: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
14: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाई हाम्रो सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
13: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
14: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806-81-115।
15: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटे छन् कि क्या हो?
16: दिदी पनि नमजाएर झुक्किनु भएछ नि, हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
8: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 0635-90-065, मोबाइल 9816-34-372।
12: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौडा, प्रोपाइटर पासा राजु, मोबाइल 9806-13-195 र 9847-15-368।
17: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने,
18: के भए दाई? पैसा भएपछि नि के को तनाव हो र?
17: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छ।
19: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सीपीभीसी, पीवीसी पाइप, बेन्च तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0564142636, मोबाइल 9856078302 र 9846078302।
20: ए सम्झे, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिज पाइँदैन भने सुरुप झोल खाऊ भनेको। यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो, आयु पनि 45 वर्ष नै पो हुने हो कि? चिन्ता लाग्छ हौ सम्झे।
21: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्रणाली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो सम्झे। खुल्ला जंगलमा पालेको लोकल कुखुरा, कालिज र हाँसको मासु, अण्डा तथा चल्लाहरू मिलाएर पाइदो रहेछ।
22: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली, शुक्ला गण्डकी 10 मिनाम खानी, प्रबन्ध निर्देशक हरि खड्का, सम्पर्क 9008828810, 9008828811 र 9008828816।
23: बिस्तारै चलाउनुहोस् न दाई, हतार गरेर कता पुग्नु छ र?
24: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
23: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ।
24: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
23: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: इटली स्टील फन पर का सबै सामान साइनी कति मजा एकै ठाउँमा तार जालिनी पाइनी।
1: हजुर, सबै सामान पाइने एउटै ठाउँ, ओम भगवती मेटल एन्ड स्टील उद्योग।
2: हामी कहाँ सटर, च्यानल गेट, ट्रस निर्माण, ट्याङ्की स्ट्याण्ड, फलाम र स्टील का रेलिङ, घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल, स्टील का सम्पूर्ण सामानहरू, खेलौना, कुर्सी, टेबल, बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
1: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार, घर जग्गा, विद्यालय, संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
2: प्रोप्राइटर ओमकार नागिला, सम्पर्क 9856060113, 9860629794।
3: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816095301।

0: 99.4 Radio Thaha Sanchar Studio Time.
1: It's 6 p.m. हिजो जस्तो आज छैन, आज जस्तो भोलि रहने छैन, समय गतिशील छ, जब समय बोल्न थाल्छ संसार सुन्न थाल्छ, यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ छ बजेको थाहा खबरमा कृष्ण शर्मासँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: काभ्रे प्लाञ्चोकमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या 8 पुग्यो। घाइते 16 जनाको धुलीखेल अस्पतालमा उपचार हुँदै।
0: प्रचण्ड र बाबुराममाथि अभियोजन गर्न नपर्ने सर्वोच्चको ठहर। अर्थमन्त्री वाग्लेमाथि छानबिन आवश्यक नभएको सरकारका प्रवक्ताको भनाई।
1: व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाल सहित 39 जना विरूद्ध विशेष अदालतमा मुद्दा दर्ता। ट्रेड युनियन खारेज विरूद्धको रिटमा अन्तरिम आदेशलाई निरन्तरता दिन सर्वोच्चको स्वीकार।
0: भारतमा पेट्रोल डिजल बिक्रीमा सीमा निर्धारण, अब दिनमा 200 लिटर मात्र किन्न पाइनी।
1: र एनपीएलका लागि चितवन राइनसद्वारा कुशल मल्लसहित 7 खेलाड़ी रिटेन।

0: उद्योग होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
3: समाचार अब विस्तारमा। काभ्रे प्लानचोकमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या 8 पुगेको छ। नवबुद्ध नगरपालिका दै बुचाकोटमा भएको यात्रुवाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या 8 पुगेको प्रहरीले जनाएको छ। उनीहरूको घटनास्थलमै मृत्यु भएको हो। बनेपादेखि रोशी गाउँपालिकातर्फ जाँदै गरेको B2X8398 नम्बरको यात्रुवाहक बस आज बुचाकोटमा सड़कबाट 200 मीटर तल खसेको थियो। दुर्घटनामा चालक सहित 16 जना घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रे प्लानचोकका प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिनुभएको छ। उहाँका अनुसार घाइतेको धुलीखेल अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
4: सर्वोच्च अदालतले युद्धमा बाल सैन्य प्रयोगका सन्दर्भमा तत्कालीन माओवादीका सर्वोच्च कमाण्डर पुष्पकमल दाहाल प्रचण्ड र अर्का नेता डाक्टर बाबुराम भट्टराईमाथि अभियोजन गर्न नपर्ने ठहर गरेको छ। पूर्व बाल सैनिक लेलिन विष्टले दायर गरेको मुद्दामा अदालतले यस्तो ठहर गरेको हो। द्वन्दकालीन अवस्थाका घटनाहरूबारे संक्रमणकालीन न्याय सम्बन्धी व्यवस्था कार्यान्वयनमा रहेकाले उनीहरूमाथि छुट्टै अभियोजन आवश्यक नरहेको अदालतको निष्कर्ष छ। न्यायाधीशहरू सपना प्रधान मल्ल, सुनिल पोखरेल र शान्तिसिंह थापाको इजलासले बाल सैन्यलाई निषेध गर्ने कानून बनाउन अर्को निर्देशनात्मक आदेश दिएको छ। बाल सैन्य प्रयोगलाई गम्भीर मानवाधिकार उल्लंघनको विषयमा समेट्न आदेशमा भनिएको छ। विष्टले संक्रमणकालीन न्यायको विषय टुंग्याउन संशोधन गरिएको विधेयक अन्तर्राष्ट्रिय मानवीय कानून अनुकूल नभएको दावी गर्दै 2 वर्ष अघि सर्वोच्चमा रिट दर्ता गर्नुभएको थियो।
3: बजेटमा थप घट र करका दरमा हेरफेर गरिएको विषयमा अर्थमन्त्री डाक्टर स्वर्णिम अग्लेमाथि हाललाई छानबिन आवश्यक नभएको सरकारले ठहर गरेको छ। आज मन्त्री परिषदको बैठकपछि संचारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले अर्थमन्त्री अग्लेले दिएको प्रष्टीकरण नै पर्याप्त भएको बताउनु भएको हो। अर्थ मन्त्रालय र अर्थमन्त्रीका सम्बन्धमा उठेका विषयमा सरकारको धारणा राख्दै प्रवक्ता पोखरेलले अग्लेले आफूमाथि उठेका प्रश्न को जवाब संघीय संसद र संसदीय समितिमा दिइसकेको बताउनुभयो। अर्थमन्त्रीको प्रष्टीकरण नै पर्याप्त रहेको उल्लेख गर्दै यस विषयमा हाललाई थप कुनै प्रक्रिया आवश्यक नरहेको सरकारले ठहर गरेको प्रवक्ता पोखरेलले बताउनुभयो। यस विषयमा अब आवश्यकता परेको खण्डमा विगतमा जस्तै प्रधानमन्त्री र मन्त्री परिषदले उचित कदम चाल्ने उहाँको भनाइ थियो।
4: सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट, सुलभ अग्रवाल र शेखर गोल्छा सहित 39 जना प्रतिवादीहरू विरूद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको छ। 34 जना व्यक्ति र 5 कम्पनीलाई प्रतिवादी बनाउँदै आज विशेष अदालतमा मुद्दा दर्ता गरिएको हो। मुद्दामा प्रतिवादी दीपक भट्ट विरूद्ध 26 अर्ब 63 करोड़ 27 लाख 71 हजार 59 रूपियाँ 68 पैसा बराबरको बीको दावी गरिएको छ। यस्तै सुलभ अग्रवाल विरूद्ध 25 अर्ब 59 करोड़ 20 लाख 6 हजार 124 रूपियाँ 31 पैसा बराबरको बीको माग दावी गरिएको छ। त्यसै गरी शेखर गोल्छा विरूद्ध 52 करोड़ 50 लाख रूपियाँ बराबरको बीगो दावी गरिएको छ। उक्त मुद्दामा अवैध रूपमा आर्जित सम्पत्तिको स्रोत नखुलेको तथा आर्थिक कारोबारमा अनियमितता देखिएको आरोप लगाइएको छ।
3: ट्रेड युनियन खारेज गर्ने निर्णय विरूद्ध परेको निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा, न्यायाधीशहरू डाक्टर नहकुल सुवेदी, विनोद शर्मा, अब्दुल अजीज मुसलमान र महेश शर्मा पौडेलको संवैधानिक इजलासले आज यसअघि दिएको अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको हो। अदालतको आदेशसँगै ट्रेड युनियन खारेज गर्ने निर्णय कार्यान्वयन गर्न सरकारलाई बाटो खुलेको छ। यसअघि सर्वोच्चले वैशाख 28 गते तत्कालका लागि केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेशको दफा 10 कार्यान्वयन नगराउन भन्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो। अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने विषयमा सरकार र रिट निवेदक बीच आज संवैधानिक इजलासमा छलफल भएपछि अन्तरिम आदेश दिन अस्वीकार गरिएको हो। यसअघि तत्कालीन कायममोकायम प्रधान न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरू कुमार रेग्मी, हरिप्रसाद भुयाल, विनोद शर्मा र सारंगा सुवेदीको संवैधानिक इजलासले छलफलबाट एउटा निष्कर्ष नआएसम्म अध्यादेशको व्यवस्था कार्यान्वयन नगराउन अल्पकालीन अन्तरिम आदेश दिएको थियो। सरकारले सार्वजनिक प्रशासनलाई थप निष्पक्ष व्यावसायिक र प्रभावकारी बनाउने उद्देश्यसहित निजामती कर्मचारी तथा शिक्षकहरूलाई ट्रेड युनियन गतिविधिबाट अलग गर्ने नीति अघि सारेको थियो। उक्त निर्णय विरूद्ध विभिन्न कर्मचारी तथा शिक्षक संगठनहरू अदालत पुगेका थिए। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
5: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
6: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
7: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहाखबर.com पनि सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। चलचित्र विधाबाट काठमाडौँ महानगरपालिका र संगीत विधाबाट ललितपुर महानगरपालिका युनेस्को रचनात्मक शहर सञ्जालमा सदस्य बनेका छन्। काठमाडौँ उपत्यका स्थानीय तहमध्ये काठमाडौँ महानगरपालिका चलचित्र विधाबाट र ललितपुर महानगरपालिका संगीत विधाबाट युनेस्को रचनात्मक शहर सञ्जालमा सदस्य बनेपछि स्थानीय तहसँगै युनेस्को, ब्रिटिश काउन्सिल, एफसीआई एलओ सहित निकाय तथा कार्यालय र रचनात्मक क्षेत्रसँग आबद्ध व्यक्तिहरूले संयुक्त प्रयास थालेका हुन्। रचनात्मक उद्योगको विकास र विस्तारका लागि कल्चरल एण्ड क्रिएटिभ इण्डस्ट्रीज फ्रेण्ड्स ग्रुप फर सीसीआई निर्माण गरेर आपसी अभ्यास, ज्ञान, सिप र अनुभव आदान प्रदान गर्न थालिएको काठमाडौँ महानगरपालिकाका कार्यवाहक नगर प्रमुख सुनिता डंगोलले जानकारी दिनुभयो।
3: हिजो 8 अंकले घटेको शेयर बजार आज 4.00 अंकले घटेको छ। आजको कारोबार पछि नेप्से परिसूचक 2724 बिन्दुमा कायम भएको छ। आज कारोबार रकम सामान्य बढ़ेको छ। हिजो 3.90 अर्ब करोड़को कारोबार भएकोमा आज 4.34 अर्ब रूपियाँ बराबरको कारोबार भएको छ। आज 92 कम्पनीको मूल्य बढ़दा 167 घटेको छ भने 12 स्थिर रहेको छ।
4: अब अन्तर्राष्ट्रिय समाचार। भारतले पेट्रोल पम्पहरूमा इन्धनको बिक्री वितरण व्यवस्थित बनाउन नयाँ निर्देशिका जारी गरेको छ। पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयले जारी गरेको नयाँ आदेश अनुसार अब कुनै पनि पेट्रोल पम्पले एकजना ग्राहकलाई एक दिनमा 200 लिटर भन्दा बढ़ी हाई स्पीड डिजल बिक्री गर्न पाउने छैनन्। यसका साथै नयाँ सरकारी आदेशले औद्योगिक, व्यावसायिक र संस्थागत जस्ता ठूला उपभोक्ताहरूलाई पेट्रोल पम्पबाट पेट्रोल र डिजल खरीद गर्न पूर्ण रूपमा रोक लगाइएको छ। यी ठूला उपभोक्ताहरूलाई आफ्नो आवश्यकताको इन्धन केवल ब्लक सेल प्वाइन्ट अर्थात थोक बिक्री केन्द्रबाट मात्र खरीद गर्न भनिएको छ। यो नियम तत्कालै लागू हुने गरी अनिवार्य गरिएको छ। यो प्रतिबन्ध शुरूआती चरणमा 90 दिनसम्म लागू रहने भारतीय संचार माध्यमले जनाएका छन्। मध्यपूर्वमा जारी गम्भीर संकटका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य अचानक निकै बढ़ेको छ। डिजलको मागमा असामान्य रूपमा उच्च वृद्धि भएपछि सरकारले यो नियन्त्रणात्मक कदम चाल्नु परेको समाचारमा उल्लेख छ।
3: अब खेल समाचार। नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो सिजनका लागि चितवन राइनोजले कप्तान तथा मार्की खेलाड़ी कुशल मल्ल सहित 7 खेलाड़ी रिटेन गरेको छ। कप्तान कुशल सहित देव खनाल, कमल सिंह एरी, रंजीत कुमार, अर्जुन साहु, दीपक बोहरा र रिजन ढकाललाई रिटेन गरेको चितवनले आज सामाजिक सञ्जाल मार्फत जनाएको हो। चितवनले सात खेलाड़ी रिटेन गर्दा पाँच खेलाड़ीलाई रिलीज गरेको छ। चितवनले अमरसिंह राउटेला, विपिन आचार्य, गौतम केसी, सौगात ढकाल र विपिन रावललाई रिलीज गरेको हो। चितवनले पहिलो संस्करणमा प्ले अफमा स्थान बनाएको थियो। गत संस्करण चितवन लीगको सातौं स्थानमा रहेको थियो। फ्रेन्चाइजले निरन्तर स्थायित्व तथा दीर्घकालीन सफलतालाई केन्द्रमा राख्दै टोलीको बलियो आधार कायम राख्ने उद्देश्यका साथ खेलाड़ीहरूलाई रिटेन गरेको चितवनले जनाएको छ। साँझ छ बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: काभ्रे प्लाञ्चोकमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या आठ पुग्यो। घाइते 16 जनाको धुलीखेल अस्पतालमा उपचार हुँदै।
3: प्रचण्ड र बाबुराममाथि अभियोजन गर्न नपर्ने सर्वोच्चको ठहर। अर्थमन्त्री वाग्लेमाथि छानबिन आवश्यक नभएको सरकारका प्रवक्ताको भनाई।
4: व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाल सहित 39 जना विरूद्ध विशेष अदालतमा मुद्दा दर्ता। ट्रेड युनियन खारेज विरूद्धको रिट मन्त्रीमा आदेशलाई निरन्तरता दिन सर्वोच्चको अस्वीकार।
3: भारतमा पेट्रोल डिजेल बिक्रीमा सीमा निर्धारण, अब दिनमा 200 लिटर मात्र किन्न पाइने।
4: र एनपीएलका लागि चितौन राइनसद्वारा कुशल मल्ल सहित सात खेलाडी रिटेन।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ 6 बजेको थाहा खबर सकियो। कृष्ण र तिनी सुविधा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा
8: बेगो दिन पनि आइसक्यो। घर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
9: ल, बिहेको घर गहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौता लिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
10: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 9846878528 र 9800281642।
11: सिप सिकौं, भविष्य बनाऊ, योग्यताले मात्र होइन अब सफलताका लागि सिप पनि चाहिन्छ। त्यसैले आउनुहोस्, देश वा विदेश सबैतिर काम लाग्ने सिप सिकौं।
12: हजुर, रोजगारीको सुनौलो अवसर खोजिरहनु भएको छ भने यो सूचना तपाईँका लागि हुन सक्छ। स्वास्थ्य क्षेत्रमा दक्ष र आत्मनिर्भर बन्ने गरी तपाई हाम्रो सहर दुलेगौडामा शुरू हुँदैछ केयर गिभर तालिम। छिट्टै भर्ना भई सिट सुरक्षित गर्नुहोस्।
11: नर्स बन्ने सपना अब केयर गिभर तालिम लिएर पूरा गर्नुहोस्। अनुभवी प्रशिक्षकहरूबाट सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गराई अस्पताल, वृद्धाश्रम र होम केयर सेवाका लागि दक्ष जनशक्ति उत्पादन गर्न यही असार 1 गतेबाट तालिम सञ्चालन हुने सहर्ष जानकारी गराउँदछौ।
12: नोट, न्यूनतम कक्षा 8 उत्तीर्ण भएका, 18 वर्ष पूरा भएकाहरू तालिममा सहभागी हुन सक्नेछन्।
11: सम्पर्क दुलेगौडा एनआईसी बैंक भएको भवन। फोन 9856443340, 9001443628 र 9856462446।

0: निसन्तान पन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
1: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
2: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। आगामी असार 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ।
1: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 06-4-14-233, मोबाइल 98-6-78-61-87।
3: अब मुटुरोगको उपचारका लागि ठूलो राहत, नेपाल सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत अब पोखरा स्थित गण्डकी मेडिकल कलेजले पनि मुटुरोग भएका बिरामीहरूका लागि 2 लाख रुपियाँसम्मको उपचार बीमा सुविधा प्रदान गर्न थालेको छ। गण्डकी मेडिकल कलेज पोखरा, विश्वसनीय सेवा, अनुभवी चिकित्सक र आधुनिक उपचार सुविधा सहित गण्डकी मेडिकल कलेज जनताको स्वास्थ्यका लागि समर्पित।
4: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
5: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
4: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
5: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
6: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नवग्रह, ग्रह शान्ति, लाखवती, महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
4: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
6: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 98-4-61-33-101 र 98-4-68-83-522।
7: तपाईँको संस्था, कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
8: अब चिन्ता नलिनुहोस्, शरण सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
7: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा, साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
8: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
7: शरण एन्ड स्पेसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
8: प्रोपाइटर दुर्गामान श्रेष्ठ, सम्पर्क 98-4-63-61-209 र 98-0-41-21-718। आजै सम्पर्क गर्नुहोस्।
9: हजुर, दान गरौ।
7: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
2: ऐतिहासिक, धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
9: त्यसैले दान गरौं, सकेको गरौं, सबैले गरौं।
7: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था, शुक्ला गण्डकी 8 तन हो।
10: ल, किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
11: हेर्न कान्छे, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
10: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले।
12: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
10: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
2: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौंडा तनहु, पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौंडा भित्री बजार, साङ्गीला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
12: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 98-5-60-66-136 र 98-1-51-66-136।
13: फुटबल पढाइ सिन्दै

0: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
1: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
2: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
0: ए त्यसो भए युर सिङ्गापुर एक्सचेन्ज एन्ड ज्वेलर्स सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरे पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
1: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोटेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
0: सम्पर्क युर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484664 र 9811403305।
3: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
4: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
5: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएन हुन्थ्यो नि बुहारी।
1: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदा रहेछन्।
3: सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
4: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
5: सधैँ पसलबाट

0: तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ। होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल। फोन 0564142 र 98560 91692।
1: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर, आफ्नो आफ्नो वन जङ्गलको आफै रक्षा गर।
2: वन डढेलो रोकथामको लागि डिभिजन वन कार्यालय तनहुँको सार्वजनिक अपील।
3: सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खा पात पतिङ्गर झारपात काठ दाउरा थुप्रिएका हुनाले सानो आगोको झिल्का सल्केमा आगो लाग्न सक्दछ। वनमा लाग्ने आगो वन डढेलो हो। वनमा डढेलो लागेमा निभाउन कठिन भई वन वन्य जन्तु धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अप्नाउन नसकिएमा ज्यान समेत जान सक्दछ। त्यसैले आफ्नो घर वरिपरि डढेलो नआउने गरी सफा राखौं। खेतबारीमा सुकेका घाँसपात घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊं। चुरोटको ठुटा निभाएर मात्रै फालौं। वनभोज खाएपछि राम्ररी आगो निभाऊ। गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाऊ। कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह, स्थानीय समुदाय, वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाऊ। वनमा आगो लगाउनु फौजदारी कसुर हो। कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरुवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ। तपाईँ हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहुँ सबैमा हार्दिक अपील गर्दछ।
4: साइलियामा प्रकाश राईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
5: हो र फेरि कहाँ सारेछन् बाबुले पसल?
4: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीआर सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
5: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
4: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
6: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
7: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
6: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
8: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
6: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
8: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
6: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला।
7: सम्पर्क फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
9: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ, मोबाइल 98461596996।

0: होइन के सुन्ने भनेको
1: थाहा छैन र हाम्रो बेल चौतारामा आइतबारे हाट बजारमा मात्र होइन नि सबै दिन ताजा तरकारी बिक्री हुन्छ नि
0: हो र अरू दिन पनि हाम्रै शुक्ला गण्डकीको उत्पादन पाइन्छ
1: हो त शुक्ला गण्डकीका किसानले उत्पादन गरेको तरकारी र अन्य कृषि उपज खैरनी चार महिला विकास बहुद्देश्य सहकारीले बिक्री गरिदिन्छ होइन कति हतार गरेको कुरा सुन्नु पर्दैन
0: थाहा छ के बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 4 बजेदेखि बेलुका 7 बजेसम्म जहिले गए पनि हुन्छ होइन र
1: प्रबर्धक शुक्ला गण्डकी नगरपालिका र श्री खैरनी चार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड
2: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज

0: दुलैवडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
1: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ। आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
0: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, ध्रुवको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
2: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौंडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौंडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122, 98058008 र 98460970246।
3: सूचना, यस तनहुँ सेवा हस्पिटल दुलेगौंडा बीपी चोकमा
4: यही जेठ 30 गते शनिबार
3: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट, मुटु, छाती, सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी,
5: वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामी छाने,
3: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान, थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल,
4: वरिष्ठ मानसिक तथा नसा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत,
5: दैनिक उपलब्ध सेवा तर्फ फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन डाक्टर रवि बहादुर गुरुङ,
3: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा,
5: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
4: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ,
3: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल,
4: वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्दर,
3: साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
6: तनहुँ सेवा हस्पिटल दुलेगौंडा, फोन 0065414377, मोबाइल 98560443443।
7: पानी प्यास लाग्यो, यही घैंटाको पानी खाइदिउँ कि क्या हो?
8: नाइ बाबु, वर्षाको समय छ, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ, न त बिरामी होइएला।
9: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार। हैजा, झाडा पखाला र डेंगु जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दियौ। घर वरपर पानी जम्न नदिऊ, स्वस्थ बनाऊ।
10: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
11: बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गण्डकी नगरपालिका 4 दुलेगौंडा तनहुँको कक्षा 11 को नयाँ भर्ना सम्बन्धी सूचना।
12: शुक्ला गण्डकीमा नै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण र व्यावसायिक विषयको रूपमा परिचित होटल म्यानेजमेन्ट अध्यापन गराउन सफल यस स्कूलमा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट ग्रुपमा नयाँ भर्नाका लागि धमाधम फारम वितरण भइरहेको छ।
13: दक्ष शिक्षक, शान्त शैक्षिक वातावरण, प्रयोगत्मक सिकाइ, छात्रवृत्ति, यातायात लगायतका सुविधा रहेको यस स्कुलमा आजै भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस्।
12: थप जानकारीका लागि बिहान 6 बजेदेखि अपरान्न 5 बजेसम्म विद्यालय प्रशासन वा फोन 0564142585, मोबाइल 98560354997 र 98560348085 सम्पर्क गर्न सकिनेछ।
13: प्रधानाध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा तनहुँ।

0: जय मसी तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: मम्मी भोक लाग्यो, खाजा खाऊ न?
2: नानु बाबालाई भन न आज बाहिरको खाजा खाऊ भनेर।
1: हस् मम्मी।
3: मैले सुने छोरी, ल जाम हिँडा।
2: सुन्नुस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त सस्तो किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
3: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकी उत्पादन हाम्रो परिकार।
2: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9098881044। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
3: बीजी मोमो हाउस, दुलीगौंडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
4: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
5: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
2: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्। मल पनि साह्रै राम्रो रहेछ।
6: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ। छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
4: ए हो र? हस् दाई, म आजै जान्छु।
3: हजुर, यस हाइजेनिक रान्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
2: हाइजेनिक रान्च प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल, गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 9556062891। होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न।
4: जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ।
2: केही समस्या आयो कि क्या हो?
6: यो बाटो पनि कहिले बन्छ? खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
2: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
7: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल, डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा, प्रभु बैंक भन्दा 50 मिटर तल। प्रोप्राइटर बुद्धि बहादुर कार्की। मोबाइल 9860373310 र 9961653507।
4: कहाँ जाने?
3: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
4: मयाम चिसापानी, अनि बिचमा नझर्ने।
3: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयाम चिसापानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
4: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
3: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक, प्रोप्राइटर रामचन्द्र महत, 9841616878 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट, प्रोप्राइटर हरिचन्द्र महत, 9225552663।
8: बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार। मोबाइल 9816695301।
9: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार।
2: ढोरबाराही हाइलाइट्सको साथमा
3: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौडा बीपी चोक,
2: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्। सम्पर्क 9841493004।

0: नमस्कार, रेडियो ध्वरबाराही 103.8 मेगाहर्जको साँझ 7 बजेको ध्वरबाराही हेडलाइट्समा सहकर्मी सृष्टि खत्री र म अशोक विश्वकर्माको स्वागत छ। ध्वरबाराही हाइलाइट्सको शुरूमा आजका प्रमुख समाचारहरू सुन्नुहोस्।
1: संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको म्याद थप गर्ने सरकारको निर्णय, अर्थमन्त्री वाग्लेमाथि छानबिन गर्नका लागि कुनै समिति नबन्ने शिक्षा मन्त्री पोखरेलको स्पष्टोक्ति,
0: बाल सैन्य दुरूपयोग मुद्दामा परामर्श जारी, पूर्व प्रधानमन्त्रीहरू प्रचण्ड र बाबुराम भट्टराईलाई सफाई, अध्ययन भिजा सिफारिश प्रकरणमा छानबिन गर्न समिति गठन,
1: गण्डकी प्रदेशको आगामी बजेटमा सांसदहरूको भागवण्डा सांसदहरूका योजना राख्न कांग्रेस र एमाले बीच सहमति, प्रदेशका प्राथमिकता र आवश्यकताका योजनामाथि नजरअन्दाज,
0: भारतमा कक्रोच जनता पार्टीले युवा आन्दोलन विस्तार गर्दै, मध्य पूर्वमा चलिरहेको इरान अमेरिका द्वन्दका कारण विश्व अर्थतन्त्र सुस्त वृद्धि तर्फ जाने जोखिम,
1: र फिफा विश्वकप फुटबलमा आज राति सह आयोजक क्यानाडा र बोस्निया एण्ड हर्जगोभिना खेल्दै।
0: अब पूरा समाचार सुन्नुहोस्। सरकारले संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल 2082 म्याद आउँदो असार मसान्तसम्म थप गर्ने निर्णय गरेको छ। आज सिंहदरबारमा बसेको मन्त्री परिषदको बैठकले म्याद थप गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। बैठकले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी त्रिस्तरीय आयोग को प्रतिवेदन 2052 कार्यान्वयन गर्न भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिने पनि निर्णय गरेको छ। मन्त्री पोखरियलका अनुसार सरकारले रमेश कुमार धेताललाई लेखमान बोर्डको अध्यक्ष पदमा मनोनयन गर्ने निर्णय गरेको छ।
1: परराष्ट्र मन्त्री शिशिर खनालले चीन भ्रमण पर्सी आइतबार जेठ 31 गतेदेखि हुने भएको छ। भर्खरै भारतको 3 दिने भ्रमण सकेर फर्किनुभएका मन्त्री खनाल चीन जान लाग्नु भएको हो। परराष्ट्र मन्त्री खनालको चीन भ्रमणबारे मन्त्रालयले आज औपचारिक जानकारी दिएको हो। मन्त्रालयले विज्ञप्ति मार्फत चीनका विदेश मन्त्री वाङ यीको निमन्त्रणामा मन्त्री खनाल जेठ 31 गतेदेखि असार 3 गतेसम्म चीन भ्रमणमा जान लाग्नु भएको जानकारी दिएको छ। मन्त्रालयका अनुसार मन्त्री खनालले बेजिङमा आफ्ना चिनिया समकक्षी वाङ यीसँग द्विपक्षीय वार्ता गर्नुहुनेछ। साथै नेपाल चीन सम्बन्धलाई अझ सुदृढ पार्न र आपसी सहयोगलाई अगाडि बढ़ाउने पारस्परिक हितका विषयमा छलफल केन्द्रित हुनेछ। मन्त्री खनालले चीनका उच्चस्तरीय विशिष्ट व्यक्तिसँग पनि भेट गर्नुहुनेछ। भ्रमणका क्रममा उहाँले नेपालमा विदेशी लगानी प्रवर्धन गर्न बेजिङमा रहेको नेपाली दूतावासले आयोजना गर्ने लगानी सम्मेलनमा भाग लिनुहुनेछ। उहाँले चिनिया व्यापारिक समुदायसँग अन्तर्क्रिया गर्ने विज्ञप्तिमा उल्लेख छ।
0: सर्वोच्च अदालतले बाल सैन्य दुरूपयोग मुद्दामा परामर्श जारी गरेको छ। द्वन्दकालमा पूर्व बाल सेनालाई अयोग्य र बहिर्गमित जस्ता शब्द प्रयोग नगर्न सरकारको नाममा परामर्श जारी भएको हो। न्यायाधीशहरू सपना प्रधान मल्ल, सुनिल कुमार पोखरेल र शान्ति सिंह थापाको पूर्ण इजलासले पूर्व बाल सेनाको आत्मसम्मानमा चोट पुग्ने गरी सरकारी अभिलेखमा त्यस्तो शब्द प्रयोग नगर्न र उनीहरूलाई तत्काल न्यायोचित परिपूर्ण अर्थात क्षतिपूर्ति उपलब्ध गराउन आदेश दिएको छ। लेनिन विष्टसहित 9 जनाले तत्कालीन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता बाबुराम भट्टराई लगायतलाई विपक्षी बनाएर दायर गरेको छुट्टा छुट्टी रिटमाथि सुनवाई गर्दै सर्वोच्चले आज फैसला सुनाएको हो। सर्वोच्चले 18 वर्ष मुनिका बालबालिकालाई सैन्य बलमा प्रयोग गर्नु अन्तर्राष्ट्रिय मानवीय कानून विपरीतको युद्ध अपराध भएको उल्लेख गर्दै यसलाई दण्डनीय बनाउन कानून निर्माण गर्न समेत सरकारलाई निर्देशन दिएको छ। साथै अदालतले पूर्व बाल सेनाहरूले भोगेको शैक्षिक अवसरको क्षति, शारीरिक र मानसिक स्वास्थ्यमा परेको असर र सामाजिक प्रतिष्ठानमा पुगेको चोटलाई सम्बोधन गर्न केवल आर्थिक राहत मात्र पर्याप्त नहुने बताएको छ।
1: शिक्षा तथा खेलकुद मन्त्रालयले अध्ययन भिसामा सिफारिशका विषय अध्ययन भिसा सिफारिशका विषयमा कर्मचारीको संलग्नता सम्बन्धमा छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ। अध्ययन भिसा सिफारिशका सम्बन्धमा पेश गरिएका पत्र तथा कागजात नक्कली भएको बारेमा मन्त्रालयका कर्मचारीहरूको सम्भावित संलग्नता छानबिन गर्न मन्त्री स्तरीय निर्णय अनुसार समिति गठन भएको हो। मन्त्रालयका सहसचिव चन्द्रकान्त भूषालको संयोजकत्वमा समिति गठन भएको छ। समितिका सदस्यमा मन्त्रालयकै उपसचिव गोपीकृष्ण रेग्मी र शाखा अधिकृत गुरूराज भट्टराई रहनु भएको छ। समितिलाई घटनासँग सम्बन्धित मन्त्रालयका कर्मचारीहरूको भूमिका तथा जिम्मेवारी बारे आवश्यक अनुसन्धान गरी सात दिनभित्र प्रतिवेदन पेश गर्ने कार्यदिशा रहेको छ। वाल्मीकि विद्यापीठको नामबाट अध्ययन भिसा सिफारिशका सम्बन्धमा पेश गरिएका पत्र तथा कागजातहरू नक्कली रहेको देखिएपछि छानबिन प्रक्रिया अघि बढ़ेको हो।
0: गण्डकी प्रदेश सरकारले ल्याउन लागेको आगामी आर्थिक वर्षको बजेटमा प्रत्यक्ष र समानुपातिक सांसदलाई भाग दिएर योजना माग गरिएको पाइएको छ। सबै दलका सांसदहरूलाई समान बजेट दिएर योजना माग गरिएको हो। नेपाली कांग्रेस र एमाले बीचमा आगामी बजेटमा सांसदहरूको योजना राख्न राजनीतिक सहमति नै भएको छ। प्रदेश सरकारको दोस्रो कार्यकालको अन्तिममा आइसकेको भए पनि अहिलेसम्म बजेट निर्माण र योजना छनौटको कुनै प्रभावकारी संयन्त्र वा मापदण्ड अनुसार काम गर्न सकिएको छैन। प्रदेशको प्राथमिकता र आवश्यकताका आधारमा भन्दा पनि सांसदको रूचिका योजना आदि र अघिल्ला वर्षहरूमा जस्तै यसपटक पनि बजेट ल्याउन लागि छ। गण्डकी प्रदेश सरकारले ल्याउन लागेको आगामी आर्थिक वर्षको बजेटमा प्रत्यक्ष र समानुपातिक सांसदलाई भाग दिएर योजना माग गरिएको छ। सबै दलका सांसदहरूलाई समान बजेट दिएर योजना माग गरिएको हो। नेपाली कांग्रेस र नेकपा एमाले बीचमा आगामी बजेटमा सांसदहरूको योजना राख्न राजनैतिक सहमति नै भएको छ। प्रदेश सरकारको दोस्रो कार्यकालको अन्तिममा आइसकेको यो पनि अहिलेसम्म बजेट निर्माण र योजना छनौटको कुनै प्रभावकारी संयन्त्र र मापदण्ड अनुसार काम गर्न सकेको छैन। प्रदेशको प्राथमिकता र आवश्यकताका आधारमा भन्दा पनि सांसदहरूको रुचिको योजना हालेर अघिल्लो वर्षमा जस्तै यसपटक पनि बजेट ल्याउन लागि छ।
1: अर्थमन्त्री डाक्टर छोरी मुआग्लेले संसदले कार्यपालिकालाई समग्र म्याण्डेट प्रदान गर्ने भएकाले आवश्यक परे सरकार गठन र विघटनसम्मको अधिकार प्रतिनिधि सभासँग रहने बताउनु भएको छ। प्रतिनिधि सभाको बैठकमा राप्रपाकी सांसद खुशबु ओलीको प्रश्नको जवाफ दिँदै वेस्ट मिनिस्टर संसदीय प्रणालीको अभ्यासबारे स्पष्ट पार्नुभएको छ। उहाँले बहुमतीय संसद प्रणालीमा अंकगणितीय आधार र स्थापित राजनीतिक मान्यताहरूले पनि महत्वपूर्ण भूमिका खेल्ने बताउनु भएको छ। दैनिक प्रशासनिक तथा नीतिगत निर्णयका हरेक विषय संसदमा ल्याउन सम्भव नहुने भएकाले लामो संसदीय अभ्यासबाट केही अधिकार कार्यपालिकालाई प्रत्यायोजन गर्ने परम्परा विकसित भएको उहाँले बताउनु भएको छ।
2: यो वेस्टमिन्स्टर प्रणालीमा यही नै हो, ओभरअल म्यान्डेट लेजिस्लेचरले दिन्छ कार्यपालिकालाई। कार्यपालिका अथवा देशको प्रधानमन्त्री नियुक्त गर्ने थलो यही नै हो, त्यसैले यो सार्वभौम नै छ। मन नपरेको खण्डमा सरकारै फाल्न पाइने अधिकार यही थलोले राख्छ। ट्रेड नेगोसिएसन गर्ने अधिकार वास्तवमा कंग्रेसको हुन्छ, तर त्यहाँ दफा दफा हरफ हरफमा नेगोसिएसन संसदले गर्न थाल्यो भने त्यो ड्रिल कहिले पनि नहुने भएर उसले एकमुष्ट अधिकार कार्यपालिकालाई दिएको हुन्छ, प्रेसिडेन्सीलाई दिएको हुन्छ, र विभिन्न उसले कार्यपालिकाले गरेका डिलहरूलाई संसदले अप अर डाउन यस र नो मात्र भन्न पाउने गरेर पनि त्यो फंक्सनल बनाउनको लागि विभिन्न कम्प्रोमाइजेस भएका हुन्छन्। तर यो ठिक भएन, विनियोजन विधेयक यसरी नगरौं, अब सबै कुरा चाहिँ यहीँ आउनुपर्छ भन्ने हो भने यो पनि त्यो निर्णय गर्ने अधिकार फेरि यहीँ हो, ऐन बन्ने यहीँ हो, त्यसैले यसरी जाउँ भन्ने कुरा चाहिँ बहस गर्न सकियो। तर एउटा स्थापित अभ्यास विशिष्ट कारणहरूले अनुभवका आधारमा खारिँदै माझिँदै पनि आएको हुन्छ, तर सुधार्दै सुधारको आवश्यकता महसुस भयो भने त्यो गर्न सकियो।
0: यसैबीच सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले अर्थमन्त्री सोडी मुआग्लेमाथि छानबिन गर्नका लागि कुनै पनि समिति नबन्ने प्रश्न पार्नुभएको छ। अर्थमन्त्रीले बजेटमा करको दर हेरफेर गरेको भन्दै विपक्षीहरूले संसदीय छानबिन समितिको माग गर्दै आइरहेका छन्। तर सरकारका प्रवक्ता समेत रहनुभएका पोखरेलले अहिले कुनै पनि समिति आवश्यक भएको आफूहरूले महसुस नगरेको स्पष्ट पार्नुभयो।
1: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा गण्डकी प्रदेश सभापतिका लागि तीनजनाको उम्मेद्वारी परेको छ। सभापतिका लागि उम्मेद्वारी दिनेमा राजन गौतम, नवीन त्रिपाठी र माधव कणेल रहनु भएको छ। अर्का आकांक्षी हरिशरण आचार्यले उम्मेद्वारी दिनुभएको थिएन। सर्वसम्मत नेतृत्व चयन गर्नका लागि सभापतिमा आफूले उम्मेद्वारी नदिएको आचार्यले बताउनु भएको हो। शुक्रबार आज दिउँसो 3:30 बजेसम्म उम्मेद्वारी दर्ताको समय तोकिएको थियो। उक्त समयभित्रमा गौतम, त्रिपाठी र कणेलको उम्मेद्वारी परेको निर्वाचन समितिले जनाएको छ। गण्डकी प्रदेश अधिवेशनका लागि 735 जना प्रतिनिधि रहेका छन्।
0: ट्रेड युनियन खारिज गर्ने सरकारको निर्णय विरूद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन स्वीकार गरेको छ। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा, न्यायाधीशहरू डाक्टर नहकुल सुवेदी, विनोद शर्मा, अब्दुल अजीज मुसलमान र महेश शर्मा पौडेलको संवैधानिक इजलासमा यही जेठको 20 गते शुरू भएको सुनवाई आज सकिएपछि यस अगाडि दिएको अन्तरिम आदेशलाई निरन्तरता दिन स्वीकार गरिएको हो। अदालतको आदेशसँगै ट्रेड युनियन खारेज गर्ने निर्णय कार्यान्वयन गर्न सरकारलाई बाटो खोलिएको छ। यस अगाडि गएको वैशाखको 28 गते तत्कालीन कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्ल, प्रधान न्यायाधीश यस्तै न्यायाधीशहरू कुमार रेग्मी, हरिप्रसाद फैयान, विनोद शर्मा र सारङ्गा सुवेदीको संवैधानिक इजलासलाई सुनवाई गर्दै रायबाजी आदेश आएको थियो। नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय कार्य समितिको तर्फबाट अख्तियार प्राप्त अध्यक्ष भवानी दाहाल सहितको राष्ट्रपतिको कार्यालयलाई विपक्षी बनाएर ट्रेड युनियन खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश माग गर्दै रिट दायर भएका थिए।
1: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको गण्डकी प्रदेश अधिवेशन पोखरा सभागृहमा जारी रहँदा सभागृहको मुख्य प्रवेशद्वार बाहिर जेएनजी आन्दोलन मुद्दा सम्बोधन दबाव समूहले धरना दिएको छ। आन्दोलनका क्रममा पक्राउ परेका युवाहरूमाथि लगाइएका मुद्दा फिर्ता गर्न तथा उनीहरूलाई न्याय दिनुपर्ने माग राख्दै समूहले प्लेकार्ड सहित प्रदर्शन गरेका थिए। धरनामा सहभागीहरूले आन्दोलनका क्रममा पक्राउ परेका युवाहरूमाथि लगाइएका मुद्दा राजनीतिक पूर्वाग्रहका आधारमा भएको दावी गर्दै सरकार र सम्बन्धित निकायको ध्यान आकर्षण गराएका छन्। प्रदर्शनकारीहरूले अभिव्यक्ति स्वतन्त्रता, शान्तिपूर्ण आन्दोलनको अधिकार तथा नागरिक अधिकारको सम्मान हुनुपर्ने भन्दै आन्दोलनमा संलग्न युवाहरूको मुद्दा तत्काल सम्बोधन गर्न माग गरेका छन्।
0: नेपाली कंग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पार्टीको नीतिगत पक्षलाई सुदृढ बनाउन र समसामयिक विषयमा संवाद गर्न 5 वटा उपसमिति गठन गर्ने निर्णय गरेको छ। जेठको 27 र 28 गते बीपी स्मृति भवन ललितपुरमा बसेको बैठकले 5 उपसमिति बनाउने निर्णय गरेको हो। पार्टीका सभापति गगन थापाको उपस्थिति र उपसभापति एवं प्रतिष्ठानका प्रमुख विश्व प्रकाश शर्माको अध्यक्षतामा बसेको बैठकले डाइसपोरा, स्वास्थ्य, हिंसा सचेतना, सड़क सुरक्षा र खेलकुद सम्बन्धी उपसमिति बनाउने निर्णय गरेको हो। बैठकले डाक्टर यादव पण्डितलाई डाइसपोरा डाइलक उपसमितिको सभापतिमा नियुक्त गरेको छ। यस्तै डाक्टर अञ्जनी कुमार झालाई स्वास्थ्य बीमा र सेवामा पहुँच नीतिगत सम्वाद उपसमितिमा, स्वीकृति पौडेललाई घरेलु एवं डिजिटल हिंसा सचेतना उपसमिति संयोजक बनाइएको छ। त्यस्तै श्रीप्रसाद भरामीलाई सार्वजनिक यातायात र सड़क सुरक्षा सचेतनाको संयोजकमा र विनोद दासलाई खेलकुद नीति सम्वाद उपसमितिमा संयोजक बनाइएको छ।
1: तपाईं यति बेला साँझ 7 बजेको ढोरबारलाई हाइलाइट सुनिरहनु भएको छ। खबरको सिलसिला अझै जारी छ, सुन्दै गर्नुहोला।
3: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
4: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेका थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
5: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065, मोबाइल 98166-34372। आस्था अनि भरोसा, घर निर्माणको विश्वासी आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, गाछे पानी।
6: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
5: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी दुई गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9850188461 र सिजन गुरुङ 9705440900।
7: दाई, पहिला यो मोबाइल हेर्नुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
8: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
7: अनि बन्छ त दाई?
8: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
9: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस्तीसौनीको ठिक पारिपट्टि।
10: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
11: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
10: प्रोप्राइटर राजन पौडेल, मोबाइल 9850602629।
12: आहा, घर त साह्रै चित्तो बुझ्दो भयो होइन बुढी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
7: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाऊँ।
6: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिटका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
5: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा युनिक डिपार्टमेन्टको दुई घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ। फोन नम्बर 0654142634 र 9811756606।
13: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतीहरूको लागि खुसीको खबर।
14: लामो समयदेखि सन्तान नभएका दम्पतीहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
15: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनु हिराचन आगामी असार 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा आउँदै हुनुहुन्छ।
14: सम्बन्धित समस्या भएका दम्पतीले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
13: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा। फोन 0625414233, मोबाइल 9968861887।
16: अफिसबाट अमितसरको फोन।
17: हस्नु पछि कल ब्याक गर्छु। ओ सरी भगवान, आज पनि ढिला भयो।
18: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भनेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
19: मंगल दीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
5: आधिकारिक विक्रेता थापा सप्लायर, शुक्ला गण्डकी 7 सेरा, प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 9856202779।
20: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्नै भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी कहाँ पाइन्छ होला त?
5: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
21: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
5: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौडा। प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9808501422, दिपेश मल्ल ठकुरी 9808501420, दीप मल्ल ठकुरी 9864041530।
1: विश्रामपछि पुनः स्वागत छ ढोरबाराई हाइलाइट्समा। अब बाँकी समाचारहरू। गण्डकी प्रदेश सभाले स्थापनाको करिब 9 वर्षमा 90 ऐन बनाएको छ। पहिलो कार्यकालमा 59 र दोस्रो कार्यकालमा 31 ऐन बनाएका छन्। प्रदेश सरकारको प्रभावकारिता र ऐन कार्यान्वयन कमजोर भएको टिप्पणी भइरहेका बेला गण्डकीमा पहिलो पटक उत्तर विधायकी परीक्षण थालिएको हो। प्रदेशसभा सचिवालयका कानून उपसचिव आमोद दाहालले परीक्षणका लागि कार्यविधिको मसौदा बनेको र प्रदेशसभाका समितिका सदस्यसँग छलफल थालिएको बताउनु भएको छ। गण्डकीमा सामान्यतया निर्माण भएको तीन वर्ष पूरा भएका ऐनको उत्तर विधायकी परीक्षण गर्ने तयारी रहेको छ। अहिलेसम्म बनेका संशोधन सालवशाली र खारेजी ऐन घटाउँदा प्रदेशमा 55 कार्यान्वयन रहेका छन्।
0: नेपाली कांग्रेसका सभापति तथा नेपाली कांग्रेसले आफ्नो पार्टीको नेतृत्वमा रहेका देशैभरिका स्थानीय तथा प्रदेश सरकारलाई विपद व्यवस्थापनको क्षेत्रमा विशेष प्राथमिकताका साथ काम गर्न निर्देशन दिएको छ। शुक्रबार ललितपुरको सानेपा स्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरिएको एक विशेष कार्यक्रममा बोल्दै पार्टी सभापति गगन कुमार थापाले यस्तो निर्देशन दिनुभयो। स्थानीय सरकारहरूले सम्पादन गर्नुपर्ने मुख्य र आधारभूत कार्यहरूमध्ये विपद व्यवस्थापनलाई प्रमुख सूचीमा राख्दै पार्टीले विशेष मार्ग निर्देशन समेत प्रदान गरेको उहाँले बताउनु भएको छ। सभापति थापाका अनुसार स्थानीय तहले विपद व्यवस्थापनको सन्दर्भमा निर्वाह गर्नुपर्ने भूमिका र गर्नुपर्ने कामहरूलाई स्पष्ट रूपमा वर्गीकरण गरिदिएको छ। सोही बमोजिम योजनाबद्ध र प्रभावकारी रूपमा अगाडि बढ़न उहाँले मार्थतका जनप्रतिनिधिलाई आग्रह गर्नुभयो।
1: सरकारी सेवालाई नागरिकको घर दैलोमै पुर्याउने अभियान अन्तर्गत नेपाल सरकारले सञ्चालन गरेको घरमै राहदानी वितरण सेवा तनहुँमा प्रभावकारी बन्दै गएको छ। नेपाल सरकारको शासकीय सुधार सम्बन्धी 100 कार्यसूची अन्तर्गत सरकारी कागजात नागरिकको घरमै पुर्याउने लक्ष्य अनुसार तनहुँमा शुरू गरिएको उक्त सेवाबाट हालसम्म 350 सेवाग्राही लाभान्वित भएको सहायक प्रमुख जिल्लाधिकारी दीपक रेग्मीले जानकारी दिनुभएको छ। सरकार मन्त्री परिषदबाट स्वीकृत शासकीय सुधार सम्बन्धी 100 कार्यसूचीको बुदा नम्बर 27 सरकारी सेवालाई घर दैलोमै पुर्याउने उद्देश्यले हुलाक सेवालाई आधुनिकीकरण गरी गभर्नमेन्ट कुरियर सर्भिसको रूपमा विकास गर्ने तथा राहदानी नागरिकताको प्रतिलिपि सवारी चालक अनुमति पत्र लगायत सरकारी कागजात घरमै पुर्याउने व्यवस्था लागू गर्ने उल्लेख रहेको छ। सोही नीति अनुसार जिल्ला प्रशासन कार्यालय तनहुले हुलाक कार्यालय मार्फत गत वैशाख 4 गतेदेखि राहदानी वितरण सेवा घर दैलोमै पुर्याउने कार्यक्रम शुरू गरेको थियो।
0: पछिल्लो समय स्याङ्जामा पनि सेवाग्राहीहरूको हुलाकसँग विश्वास बढ़न थालेको छ। स्याङ्जा स्थित इलाका हुलाक कार्यालय र जिल्ला हुलाक कार्यालयले जनताको घर घरमा राहदानी पुर्याउन थालेपछि हुलाकसँग स्याङ्जावासीको विश्वास बढ़न थालेको हो। नेपाल सरकारको शासकीय सुधार सम्बन्धी 100 दिने कार्यक्रम अन्तर्गत गृह मन्त्रालय हुँदै जिल्ला प्रशासन कार्यालयबाट हुलाकमा राहदानीहरू पठाउने र हुलाक कार्यालय मार्फत घर दैलोमा नै राहदानी लगायतका अन्य जनताका आवश्यक कागजातहरू पुर्याउन थालिएको स्याङ्जाका प्रमुख हुलाक अधिकृत गुरूप्रसाद मरासिनेले जानकारी दिनुभयो। हुलाकको यो सेवा सरल सहज र सर्वसुलभ भएकोले पछिल्लो समय हुलाकप्रति नागरिकको आकर्षण बढ़न थालेको छ।
1: तनहुको शुक्लागण्डकी नगरपालिका 5 बेलसोतराबाट एक दुर्लभ चरीबाघ को बच्चाको उद्धार गरिएको छ। जंगलमा माउबाट छुटिएर स्थानीयको बारीमा आइपुगेको उक्त बच्चालाई स्थानीय बासिन्दाले देखेपछि डिभिजन वन कार्यालय तनहुँलाई खबर गरेका थिए। स्थानीयको सूचनाका आधारमा वन कार्यालयको टोलीले सो चरीबाघको बच्चालाई एक साता अघि नै उद्धार गरी कार्यालयमा ल्याएर संरक्षण गरिरहेको छ। संरक्षित वन्यजन्तुको सूचीमा पर्ने चरीबाघको उक्त बच्चा निकै सानो छ। डिभिजन वन कार्यालय तनहुँका प्रमुख मनोज राणा भाटले उद्धार गरिएको बच्चा 1 महिनाभन्दा कम उमेरको भएकाले तत्काल वनमा छान नसकेको जानकारी दिनुभएको हो। अहिले नै प्राकृतिक वासस्थानमा छाड्दा आफ्नै शिकार गरेर खान नसक्ने र मर्ने जोखिम भएकोले उद्धार गरिएको हो। डिभिजन प्रमुख राणा भाटले भन्नुभयो, त्यसैले अहिले वन कार्यालयमै मासु खुवाएर त्यसको हेरचाह गरिरहेको छ। कार्यालयका अनुसार चरीबाघको बच्चालाई केही ठूलो नहुन्जेल र आफै शिकार गर्न सक्ने सक्षम नबनुन्जेलसम्मका लागि कास्कीको पोखरा स्थित पचभैया प्राणी उद्धान केन्द्रमा पठाउने तयारी भइरहेको छ।
0: मोस्ताङमा यात्रुवाहक बसले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ। प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथको रानी पौवाबाट पोखरातर्फ आउँदै गरेको ग 283 नम्बरको बसले थासाङ गाउँपालिका 2 को खे 3 नजिक टुकुचीतर्फ जाँदै गरेको ग 7 प 50 20 नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका थासाङ गाउँपालिका 1 टुकुची निवासी 28 वर्षका प्रमाण थकालीको प्रदेश अस्पताल जोमसोममा उपचारको क्रममा चिकित्सकले मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी सन्तोष बस्तियालले जानकारी दिनुभयो। मोटरसाइकलमा सवार टुकुचेकी 25 वर्षकी अपेक्षा थकालीको भने थप उपचारका लागि पोखरा स्थित मेट्रो सिटी अस्पताल ल्याइएको छ। दुर्घटनापछि बस र बसको चालक पोखरा महानगरपालिका 33 बागमाराका सन्तोष विकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ।
1: अब अन्तर्राष्ट्रिय समाचार। भारतमा सामाजिक सञ्जाल मार्फत तीव्र रूपमा लोकप्रिय बनेको ककरोच जनता पार्टी सीजेपीले बेरोजगारी, शिक्षा प्रणालीका कमजोरी र सरकारी जवाफदेहिताका मुद्दालाई केन्द्रमा राख्दै राष्ट्रव्यापी युवा विरोध अभियान शुरू गरेको छ। अभियानको शुरूआत स्वरूप हिजो पश्चिमी भारतीय शहर पुणेमा सयौं विद्यार्थी र युवा समर्थकहरू भेला भएका थिए। यस कार्यक्रमले पछिल्ला दिनमा तीव्र गतिमा फैलिरहेको युवा आन्दोलनलाई थप ऊर्जा र गति प्रदान गरेको समाचार संस्था एपीले जनाएको छ। गएको हप्ता नयाँ दिल्लीमा पहिलो ठूलो सड़क प्रदर्शन गरेको सीजेपीले यसपटक सावित्रीबाई फुले पुणे विश्वविद्यालय परिसरमा र्याली आयोजना गरेको हो। प्रदर्शनकारीहरूले विभिन्न सार्वजनिक परीक्षामा देखिएका अनियमितता, बारम्बार हुने प्रश्नपत्र चुहावट तथा शिक्षा क्षेत्रमा देखिएको व्यवस्थापकीय कमजोरीको विरोध गर्दै शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गरेका छन्। उहाँले शिक्षा मन्त्रीले राजीनामा नदिए समर्थकहरू यही महिनाको अन्त्यतिर पुनः नयाँ दिल्लीमा ठूलो प्रदर्शनका लागि जुट्ने चेतावनी समेत दिनुभएको छ।
0: मध्य पूर्वमा चलिरहेको इरान अमेरिका द्वन्दका कारणले विश्व अर्थतन्त्र कोविड-19 महामारी पछाडिकै सबैभन्दा सुस्त वृद्धि दरतर्फ जाने जोखिम बढ़ेको भन्दै विश्व बैंकले चेतावनी दिएको छ। विश्व बैंकले सार्वजनिक गरेको ग्लोबल इकोनोमिक प्रस्पेक्ट्स प्रतिवेदनमा सन् 2026का लागि विश्व आर्थिक वृद्धि दरको अनुमान 2.9% घटाएर 2.5% झारिएको छ। ऊर्जा मूल्यमा तीव्र वृद्धि, मुद्रास्फीति चाप तथा ऋणको लागत बढ़नु यसको प्रमुख कारण रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ। विश्व बैंकका अनुसार मध्य पूर्वको द्वन्दले विश्व ऊर्जा आपूर्ति श्रृंखलामा गम्भीर असर पारेको छ। विशेष गरेर इरानले विश्वका प्रमुख तेल तथा ग्यास ढुवानी मार्ग मध्ये एक मानिने हर्मुज जल डमरू बन्द गरेपछि अन्तर्राष्ट्रिय बजारमा तेल आपूर्ति प्रभावित बन्न थालेको छ। अमेरिका र इरान बीचमा भएको युद्धविराम अझै नाजुक अवस्थामा रहेको र दुवै पक्षबाट तनाव पूर्ण बढ़न सक्ने जोखिम कायम रहेकाले विश्व अर्थतन्त्रमाथि थप दबाव पर्न सक्ने विश्व बैंकले जनाएको छ।
1: अन्तिममा खेल समाचार। फिफा विश्वकप फुटबलमा आज राति सहआयोजक क्यानाडाले र बोस्निया एण्ड हर्जगोभिनासँग खेल्दैछ। समूह बीको यो खेल क्यानाडाको टोरेन्टो रंगशालामा नेपाली समय अनुसार राति 1:15 शुरू हुनेछ। प्रतियोगितामा दुवै टोलीको यो पहिलो खेल हो। अन्तर्राष्ट्रिय फुटबल र विश्वकपमा क्यानाडा र बोस्नियाको यो पहिलो भेट हुनेछ। क्यानाडाले लगातार दोस्रो र समग्रमा तेस्रो पटक विश्वकप खेल्न लागेको हो। यसअघि सन् 1986 र 2022 विश्वकपमा सहभागी भएको क्यानाडा अहिले आयोजकका रूपमा सिधै छनौट भएको हो। क्यानाडाले अहिलेसम्म विश्वकपमा 6 वटा खेल खेल्दा एक खेल पनि जित्न सकेको छैन। दुवै पटक समूह चरणमै बाहिरिएको क्यानाडाले 6 खेलमा 2 गोल गरेको छ। यस्तै बोस्निया एण्ड हर्जगोभिनाले दोस्रो पटक विश्वकप खेल्न लागेको हो। यसअघि बोस्नियाले सन् 2014 पहिलो पटक विश्वकप खेलेको थियो। त्यति बेला बोस्नियाले 1 खेल जित्दै र 2 खेल हार्दै समूह चरणबाटै बाहिरिएको थियो। यसपटक बोस्नियाले 4 पटकको विजेता इटालीलाई पेनाल्टी सुट आउटमा हराउँदै विश्वकपमा छनौट भएको छ। फिफा विश्वकपमा भोलि बिहान आयोजक अमेरिका र पराग्वे खेल्दैछन्। यो खेल अमेरिकाको लस एन्जल्स रंगशालामा नेपाली समयअनुसार 7:15 शुरू हुनेछ।
0: नेपाल प्रिमियर लीग एनपीएलको फ्रेन्चाइज चितवन राइनोजले आगामी तेस्रो सिजनको प्रतियोगिताका लागि 7 खेलाड़ीलाई रिटर्न गर्ने निर्णय गरेको छ। राइनोजले राष्ट्रिय टोलीका अलराउण्डर कुशल मल्ल सहित 7 जना खेलाड़ीलाई यथावत राख्ने निर्णय गरेको हो। टोलीका मार्की तथा कप्तान मल्लसँगै रिजन ढकाल, दीपक बोहरा, रंजित कुमार, कमल सिंह ऐरी, देव खनाल र अर्जुन साउतलाई पनि रिटर्न गरिएको फ्रेन्चाइजले जनाएको छ। एनपीएलको प्रावधान अनुसार प्रत्येक सिजन अगाडि फ्रेन्चाइज टीमले अधिकतम 7 खेलाड़ीसम्म रिटर्न गर्न सक्छन्। यो सँगै चितवनले बाँकी खेलाड़ी आगामी एक्सनबाट भित्राउने भएको छ। पहिलो सिजनमा एलिमिनेटरसम्म पुगेको चितवन दोस्रो सिजनमा भने 8 टोली सहभागी प्रतियोगितामा 7 स्थानमा रहँदै लीग चरणबाट बाहिरिएको थियो।
1: यिनै खबरहरूसँगै हामी ढोरबाराई हाइलाइट्सको अन्त्यमा रहेका छौं। बिदा हुनुपूर्व आजका मुख्य खबरका शीर्षकहरू पुनः एकपटक सुन्नुहोस्।
0: संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको म्याद थप गर्ने सरकारको निर्णय, अर्थमन्त्री वागले माथि छानबिन गर्नका लागि कुनै समिति नबन्ने शिक्षा मन्त्री पोखरेलको प्रस्तावति,
1: बाल सैन्य दुरूपयोग मुद्दामा परामादेश जारी, पूर्व प्रधानमन्त्रीहरू प्रचण्ड र बाबुराम भट्टराईलाई सफाई, अध्ययन भिसा सिफारिश प्रकरणमा छानबिन गर्न समिति गठन,
0: गण्डकी प्रदेशको आगामी बजेटमा सांसदहरूको भागबण्डा, सांसदहरूको योजना राख्न कांग्रेस र एमाले बीच सहमति, प्रदेशको प्राथमिकता र आवश्यकताका योजनामाथि नजरअन्दाज,
1: भारतमा कक्रोच जनता पार्टीले युवा आन्दोलन विस्तार गर्दै, मध्य पूर्वमा चलिरहेको इरान अमेरिका द्वन्दका कारण विश्व अर्थतन्त्र सुस्त वृद्धि दरतर्फ जाने जोखिम,
0: र फिफा विश्वकप फुटबलमा आज राति सह आयोजक क्यानाडा र बोस्निया एण्ड हर्जगोभिना खेल्ने।
1: हवस् त यिनै खबरहरूसँगै साँझ 7 बजेको ढोरबाराई हाइलाइट्स अहिलेको लागि सकिएको छ। राति 10 बजे थप समाचारहरूको साथमा हाम्रो पुनः भेट हुने नै छ। तबसम्मका लागि समाचार कक्षबाट सहकर्मी अशोक विश्वकर्मासँगै म सृष्टि खत्री बिदा हुन्छौ। नमस्कार।
2: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्, हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahiefm@gmail.com इमेल गर्नुहोस्।
3: अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
22: धेरै समय मोबाइल चलाएपछि क्या
3: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
22: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
3: ए, त्यसो भए जोगिन के गर्ने त?
22: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
3: बुझे।
22: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
23: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाऊ।
24: नेपाल सरकार, विज्ञापन बोर्ड।
25: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
26: ए तिमी पो, बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
25: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
26: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
25: ए त्यसो भए त म गइहाले,
26: चिया त पिएर जाऊ,
25: अहिले हतार छ, पछि आउँदै गरौला है।
27: दीर्घायु फर्निचर सोरुम,
28: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
29: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले, सम्पर्क 9460-61268 र 9560-60268।
4: हिँड्दा हिँड्दै दुलेगोडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
6: माइले भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
4: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
6: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
4: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू।
6: अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
4: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
6: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नु

0: तथा एलर्जी को उपचार,
1: पेट दुख्ने, चक्कर लाग्ने समस्या को उपचार तथा परामर्श,
0: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
1: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल, दुलेगौंडा, माछापुच्छ्रे बैंकको ठिक पारिपट्टि। फोन 0665939369।
2: बिस्तारै चलाउनुहोस् न दाई, हतार गरेर कता पुग्नु छ र?
3: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सड़क अनुशासन, सड़क नियम त सबैले मान्नै पर्छ नि।
2: ट्राफिक नियमको पालना गरौं, सुरक्षित यात्रा सुनिश्चित गरौं।
3: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौं। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
2: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
0: अब हाम्रो उत्पादन हामीले नै प्रयोग गरौं। बेलचौतारामा आइतबारे हाट बजार सहित सातै दिन बिक्री वितरण हुने, अर्ग्यानिक कृषि उपज खरिद बिक्री गरेर सहयोग पुर्याउँ।
1: शुक्ला गण्डकी नगरपालिकाको समन्वयमा श्री खैरनीचार महिला विकास बहुद्देश्य सहकारी संस्थाले स्थानीय कृषि उत्पादनको खरिद बिक्री गर्न प्रत्येक आइतबार हाट बजार सञ्चालन गर्दै आएको सहर्ष जानकारी गराउँदछौ। साथै हप्ताको सातै दिन बिहान 7 बजेदेखि 11 बजेसम्म र बेलुका 4 बजेदेखि 7 बजेसम्म स्थानीय कृषि उपजको बिक्री गरिने भएको हुँदा नगर क्षेत्र भित्र उत्पादित वस्तुको खरिद गर्नुका साथै तपाईँको गाउँमा कृषि एम्बुलेन्स आउँदा अर्ग्यानिक कृषि उत्पादन बिक्री गरेर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नोट, प्रत्येक आइतबार आफ्नो उत्पादन आफैले बिक्री गर्न पाइने व्यवस्था छ। हाट बजारमा आऊ, ताजा विषादी रहित स्वच्छ अर्ग्यानिक उत्पादन उपभोगको बानी बसालौ।
1: अनुरोधक श्री खैरनीचार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड, खैरनीचार।
4: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
5: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
4: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरेनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
5: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
4: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरनीचार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्यान्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
1: होटल फ्यामिली एन्ड लज, खैरनीचार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 98 5 60 23 420, 98 0 41 54 674 र 98 4 60 23 420।
6: आज पनि भाटवाड आयो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
7: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
6: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
7: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौंडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
8: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौंडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
9: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौंडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ, 98 5 60 83 507, कविता श्रेष्ठ, सम्पर्क 0 65 4 14 0 55 र 98 4 66 18 817।
1: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक,
10: यस दुलेगौंडा पोलिक्लिनिकमा यही असर 6 गते पहिलो शनिबार।
11: पेट, छाती, मुटु, मधुमेह र थाइरोइड रोग विशेषज्ञ प्राध्यापक डाक्टर तीर्थलाल उपाध्याय।
1: गण्डकी मेडिकल कलेज जीएमसीमा कार्यरत वरिष्ठ नशा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य।
11: हार्जोनी नशा तथा बाथरोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल।

0: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला।
1: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
1: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
3: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 065414129 र 98560131053।
4: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
5: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
6: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
5: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
4: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
5: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
6: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
5: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
4: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: एक सय 103.8 अन्तर्मनको आवाज।

0: सूर्योदय इंग्लिश बोर्डिंग स्कूल भुरुङ्गेमा कक्षा 11 को नया भर्ना खुल्यो।
1: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
0: सूर्योदय इंग्लिश बोर्डिङ स्कूल शुक्ला गण्डकी छ भुरुङ्गी।
1: हाम्रा विशेषताहरू
0: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने
1: पर्याप्त खेलकुद अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा
0: सम्पन्न भवन पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
1: नोट, पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
0: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0565174779 र 98562665।
2: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
3: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साथ सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
2: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
3: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
0: हजुर, घरभित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
4: पञ्चनन्दन कृषि उद्योग प्रालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
0: प्रोप्राइटर रबिन थापा, सम्पर्क 98560333998 र 98465010950।
5: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना,
6: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
7: सुन, शुद्धताको प्रतीक तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
8: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
7: ओम प्रोसर आभूषण सुनचादी पसल, दुलेगौडा भित्री बजार।
9: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साठ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुनचादी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोप्राइटर भुज बहादुर सुनार।
1: मोबाइल 98058535337 र 98066151899।
10: टाइम चेकको साथमा मनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा हेल्पो चोक, आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साठफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार। मोबाइल 98165535301।

0: गते पहिलो शनिबार
1: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौनामा नेपाल आर्मी हस्पिटल तथा पद्मा नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन पेट छाती मुटु थाइराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: उपचार हुने रोगहरू
1: उच्च रक्तचाप मुटु रोग छाती दुख्ने पोल्ने जोडले धड्कने
0: पुरानो ग्यास्ट्रिक कलेजोको समस्या मधुमेह
1: लामो समयदेखिको रुखा खोकी सास फेर्न गाह्रो हुने दम
0: दिशा पिसाब एवं पेटको समस्या
1: तौल गडबड हुने वा थाइराइडको समस्या
0: लामो समयदेखिको टाउको वा मांसपेशीको दुखाइ ज्वरो जस्ता समस्याहरूको चेकजाँच उपचार तथा परामर्श सँगै दुलेगौडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ।
1: दैनिक ईसीजी गुणस्तरीय ल्याब तथा फार्मेसी सेवाका लागि पनि हामीलाई सम्झनुहोस्।
0: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्लागण्डकी 4 दुलेगौडा तनहुँ।
1: फोन नम्बर 0564142333 र 98678187।
2: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
3: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
2: उपचार सेवाहरू
3: भेरिकोस भेनको लेजर उपचार खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि
2: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया मासुको टिस्यु नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया
3: रक्तनली सम्बन्धी रोगहरूको उपचार एन्जियोप्लास्टी स्टन्ट राख्ने प्रक्रिया इम्बोलाइजेसन
2: क्यान्सर उपचार ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू सानो चिरफार मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार
3: शरीरमा जम्मा भएको पस पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया
2: पाठेघरको मासु युटेरिन फाइब्राइड एम्बुलाइजेसन पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि
3: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-582-7-78-582-7-79-582-7-80
4: ओम भगवती मेटल एंड स्टील उद्योगलाई छिटो अनि गुणस्तर का सामान पाउनलाई गाछे पानीमा मेटल स्टील फन पार्क का सबै सामान चाहिनी कति मजा एकै ठाउँमा तार जालिनी पाइनी
5: हजुर सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग
6: हामी कहाँ सटर च्यानल गेट ट्रस निर्माण ट्याङ्की स्ट्यान्ड फलाम र स्टील का रेलिङ घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल स्टील का सम्पूर्ण सामानहरू खेलौना कुर्सी टेबल बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्
5: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार घर जग्गा विद्यालय संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ
6: प्रोप्राइटर ओमकार नाटिला सम्पर्क 9856601013 9867974
7: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ
8: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ
7: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी डाक्टर चुम्बाया पुन
8: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल
7: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ
8: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेर्चन
7: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
8: नाक कान घाटी तथा थायराइड सर्जन, सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
7: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
8: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
7: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
8: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
7: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मन्त्रा
8: कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
7: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
8: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन।

0: TMT, Halter, PFT, Euroflowmetry, Dialysis Seva, Ra, 24 Ghanta Emergency Seva Sate, Anne Bisesaga Doctor Harudwara, Seva Pradan Garieku, Zan Karikara of the Show.
1: 24 Ghanta, Pathology Seva Uplop the Show. Bistri Jan Karikulagi, Padmasri Hospital and Allied Sciences Prali, Pokhara No New Road, Phone Sunne Ekseti, Pasnabe Ekse Boisati, Pasnabe Ekse Tirsati.
2: तपाईं घर बनाउँदै हुनुहुन्छ अब एक पटक सोच्नुहोस् प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुंगा छानेर लाउनुहोस्
3: हजुर टेबल भर्यान स्लोप ढलान आँगन घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिंग माकुरे तथा रोटा पोल्ने ढुंगा र कटफिस ढुंगाहरू फिक्स प्राइसमा पाइन्छ
2: सुलभ मूल्य वर्षौं वर्ष टिकाउ दुई दशकदेखि तपाईंको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं तपाईंको विश्वास नै हाम्रो सन्तुष्टि
4: संसार ढुंगा कटिंग उद्योग शुक्लागन्धकी दुई काछे पानी तनहु प्रोप्राइटर रमेश भुजेल फोन 9856-32475 र 9801-32475
5: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है
6: सुन्नुस् न ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो राम्रो मात्र हैन उत्कृष्ट बन्छ कार्यक्रम
5: ओके ल डन
6: हजुर सिग्देल अफसेट प्रेस सुक्लागण्डकी 4 दुलेगौडा गणपति लघुवित्त रहेको भवनमा
5: यहाँ फ्लेक्स प्रिन्ट ब्यानर होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो कप मेडल र प्रमाणपत्र बनाइन्छ पत्र पत्रिका पुस्तक कार्यालयका कागजपत्रहरू छाप भिजिटिङ कार्ड परिचय पत्र रजिस्टर ब्याच स्टिकर बिल भरपाई पासबुक ब्रोशर तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्
6: प्रोप्राइटर गोविन्द सिग्देल फोन 9856-28543 र 9847-00787
7: होइन रमिला जति बेला पनि तल्लो घर जान्छौ होइन किले मोहनी लगाएर हो
8: साँच्चै के मोहनी नै लगाए कि बुढा मेरो तन मन त्यतै मात्र छ हजुर पनि सिटीको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त जे हेरे त्यही मोहनी लाउने खालको छ
7: कहाँ बनाएछन् र हो हेर्दा राम्रो भए पनि मजबुत त छैन होला
8: हुन्छ नि खुब पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे न पसाङ्गिएको छ न त धुला नै लागेको छ वर्षौं भएर बनाएको पनि
2: हजुर आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस् तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ सम्पर्क सुदीक्षा फर्निचर उद्योग दुलेगौडा पौवा डाँडा पञ्चमुनि स्कुल माथिपट्टि प्रोप्राइटर हरिबहादुर विश्वकर्मा मोबाइल 9811435622
9: ए आमा पानी प्यास लाग्यो यही घैटाको पानी खाइदिउँ कि क्या हो
10: नाइ बाबु वर्षाको समय छ पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ न त बिरामी होइएला
11: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार हैजा झाडा पखाला र डेंगू जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दियौ घर वरपर पानी जम्न नदिऊ स्वस्थ बनाऊ
12: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
13: सिप सिकौ भविष्य बनाऊ योग्यताले मात्र होइन अब सफलताका लागि सिप पनि चाहिन्छ त्यसैले आउनुहोस् देश वा विदेश सबैतिर काम लाग्ने सिप सिकौ
14: हजुर रोजगारीको सुनौलो अवसर खोजिरहनु भएको छ भने यो सूचना तपाईका लागि हुन सक्छ स्वास्थ्य क्षेत्रमा दक्ष र आत्मनिर्भर बन्ने गरी तपाईँ हाम्रो शहर दुलेगौडामा शुरू हुँदैछ केयर गिभर तालिम छिट्टै भर्ना भई सिट सुरक्षित गर्नुहोस्
13: नर्स बन्ने सपना अब केयर गिभर तालिम लिएर पूरा गर्नुहोस् अनुभवी प्रशिक्षकहरूबाट सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गराई अस्पताल वृद्धाश्रम र होम केयर सेवाका लागि दक्ष जनशक्ति उत्पादन गर्न यही असार एक गतेबाट तालिम सञ्चालन हुने सहर्ष जानकारी गराउँदछौ
14: नोट न्यूनतम कक्षा 8 उत्तीर्ण भएका 18 वर्ष पूरा भएकाहरू तालिममा सहभागी हुन सक्नेछन्
13: सम्पर्क दुलेगौडा एनआईसी बैंक भएको भवन फोन 9560-44343 9401-43463

0: 28 र 9856640446।
1: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
2: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
3: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्। मल पनि साह्रै राम्रो रहेछ।
4: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ। छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीबाट ल्याएको।
1: ए हो र, हस् दाई म आजै जान्छु।
0: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
5: हाइजेनिक राज प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 9856062891।
6: दुलेगोडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
2: ए मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
6: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
7: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
8: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
5: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065, मोबाइल 9816634372।
9: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
10: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
9: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
10: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
11: तपाईँको संस्था, कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
0: अब चिन्ता नलिनुहोस्, तरणयान सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
11: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा, साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
0: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
11: सरन एन्ड स्पेसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
0: प्रोप्राइटर दुर्गामान श्रेष्ठ। सम्पर्क 9846361209 र 9801421718। आजै सम्पर्क गर्नुहोस्।
12: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
7: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
12: बजारै भरि फ्रेस हाउस त जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले।
13: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
12: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
0: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कुलको अगाडि, सिकेन्द्र फिस हाउसको आडै।

0: इरानका सरकारी उड्डयन सुरक्षाका हिसाबले पनि यस्ता दुर्घटना भविष्यमा रोक्नका लागि त्यो महत्वपूर्ण छ। बीबीसीकी अर्चना शुक्ल। दुर्घटना स्थलमा दीप प्रज्वलन गरेर पीड़ितहरूले आफन्तलाई सम्झिएका छन्। डिजिटल प्लेटफर्महरूमा आधारित श्रमिकहरूको सुरक्षा गर्ने एउटा महत्वपूर्ण विश्वव्यापी सम्झौतालाई अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओले पारित गरेको छ। उक्त सम्झौताले खानेकुरा डेलिभरी र राइड सेयरिङ एप जस्ता प्लेटफर्म मार्फत काम गर्ने 10 लाख श्रमिकको सुरक्षा गर्ने लक्ष्य लिएको छ। र चिनिया सरकारले विदेशी गुप्तचरहरूले देशको समुद्रको निगरानी गर्न कछुवा र माछामा सेन्सरहरू जडान गरिदिएको आरोप लगाएको छ। सामाजिक सञ्जालमा राखिएको पोस्टमा राज्य सुरक्षा मन्त्रालयले चीनको तटीय प्रतिरक्षाका कमजोर बिन्दुहरू पत्ता लगाउन पानी मुनिको भूभागको नक्सा कोर्न ठूला समुद्री जीवहरूको प्रयोग गरिएको बताएको हो। उसले सौर्य ऊर्जाबाट चल्ने ग्लाइडरहरू र तैरिने वस्तुहरू पनि विदेशी समूहहरूले तैनात गराएको र उनीहरूले भू उपग्रह मार्फत बाहिर तथ्याङ्कहरू पठाइरहेको बताएको छ। यो बीबीसी नेपाली सेवा हो।
1: कार्यक्रममा तपाईंलाई स्वागत छ। परराष्ट्र मन्त्री शिशिर खनालले जेठ 31 गतेबाट चीनको 4 दिने भ्रमण गर्ने र त्यस क्रममा चिनिया समकक्षी वाङ यीसँग बेइजिङमा वार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। दक्षिणी छिमेकी भारतको औपचारिक भ्रमणबाट फर्केको ठिक एक सातामै शुरू हुने गरी खनालको बेइजिङ भ्रमण तय गरिएको हो। परराष्ट्र मन्त्री खनाल चीनको पहिलो औपचारिक भ्रमणमा गइरहँदा विज्ञहरूले विश्वासको वातावरण बनाउन आपसमा भएका पुरानै सम्झौताहरूको कार्यान्वयनका विषय पेचिलो हुने बताएका छन्। नेपालको भारतसँगको सीमा विवादमा चीन जोड़िएको पक्षमा काठमाण्डुले कसरी आफ्नो कुरा राख्छ भन्ने विषय समेत चासोपूर्वक हेरिने उनीहरूले टिप्पणी गरेका छन्। सुनौ प्रदीप बस्यालको यो रिपोर्ट। नेपालले सन् 2017 नै चीनसँग बेल्ट एण्ड रोड बीआरआई सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरे पनि त्यसको एक दशक पूरा हुन लाग्दा समेत हालसम्म उक्त परियोजना कार्यान्वयनका लागि सरकारले महत्वपूर्ण निर्णय लिन सकेको पाइँदैन। अघिल्लो पटक द्विपक्षीय भ्रमणका क्रममा बेइजिङ पुग्दा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले समेत पारस्परिक सहयोगका लागि विभिन्न 9 वटा सहमति पत्रमा हस्ताक्षर गरेका थिए। चीनका लागि पूर्व राजदूत विष्णु पुकार श्रेष्ठले बीआरआईको फ्रेमवर्कमा हस्ताक्षर गरिसकेको अवस्थामा त्यसको निरन्तरताको विषयलाई चीनले महत्वसाथ हेरेको बताउँछन्। उक्त विषय परराष्ट्र मन्त्री खनालले उठाउनु पर्ने बताउँदै पूर्व राजदूत श्रेष्ठ भन्छन्,
2: मुख्यत यो हामीले गर्ने कुन कुन प्रोजेक्ट हुन सक्छ, अब जस्तो यो रोड कनेक्टिभिटी, एयर कनेक्टिभिटी, ट्रान्समिसन लाइन कनेक्टिभिटी होइन, यो विषयमा राम्रै होमवर्क गरेर गएर तिनीहरूसित पनि त्यहाँ कुराकानी गर्न सक्दा त्यो चाहिँ प्रोजेक्ट अगाडि बढेर जान्छ।
1: परराष्ट्र मन्त्री समेत रहिसकेका पूर्व राजदूत महेन्द्र बहादुर पाण्डे परराष्ट्र मन्त्री खनालले नेपालका दुवै छिमेकीको भ्रमण गर्ने क्रममा विगतका सरकारका प्रतिनिधिसँग छलफल र परामर्श गरेको नदेखिएको भन्दै त्यसले यस अघिका सरकारले अघि बढ़ाएका कामको निरन्तरतामा संशय उत्पन्न गराउने ठान्छन्। उनले यस भ्रमणका क्रममा ऋण वा अनुदानलाई लिएर गम्भीर र खुलस्त छलफल गर्नुपर्ने बताए।
3: चिनियाहरूसँगै बसेर हाम्रो चाहिँ प्राथमिकतामा यो प्रोजेक्टमा चाहिँ तपाईँहरूको सहयोग आवश्यक छ र यो सहयोग चाहिँ हामीलाई यसरी चाहिँ गरिदिनुहोस् भन्ने कुरा, कुन एरिया अब यो सरकारले केमा चाहिँ प्राथमिकता दिने भनेको छ त्यो क्षेत्रमा चिनिया लगानीको निमित्त चाहिँ अभिप्रेरित गर्ने र विश्वस्त बनाएर उहाँ आउन सक्नुभयो भने त्यो पनि एउटा उपलब्धि हुन्छ भन्ने मलाई लाग्छ।
1: त्यस्तै चीनमा रहेको कैलाश मानसरोवर जान पाउने भारतीय तीर्थयात्रीका लागि यो वर्ष लिपुलेख पास प्रयोग हुने दिल्लीले बताएपछि पछिल्लो पटक पुनः सीमा विवाद तरंगित बनेको छ। काठमाण्डुसँग कुनै परामर्श नभइकन भएको उक्त निर्णयलाई लिएर नेपालले दिल्ली र बेइजिङ दुवैलाई कूटनीतिक नोट पठाएको जनाएको थियो। पूर्व राजदूत विष्णु पुकार श्रेष्ठ भन्छन्,
2: यो त हाम्रो भूगोलमाथिको अतिक्रमण भयो हाम्रो, यसमा तपाईँहरूले रिकन्सिडर गर्नुपर्छ अथवा तपाईँहरूले त्यसलाई प्रयोग गर्नु भनेदेखि हाम्रा पनि स्वीकृति लिनु पर्यो भन्ने कुरो हो, होइन भने यो त उठाउनै पर्ने विषयभित्र पर्छ, भारतमा पनि उठाउनु पर्थ्यो, चीनमा पनि उठाउनु पर्छ।
1: पूर्व परराष्ट्र मन्त्री पाण्डेले कालापानी क्षेत्रको भूमिलाई लिएर त्यहाँ हुने हरेक गतिविधिमा नेपालको स्वीकृति लिनुपर्ने विषय प्रष्ट रूपमा उठाउनुपर्ने बताए। परराष्ट्र मन्त्री खनालको चीन भ्रमणका क्रममा नेपाल चीन सम्बन्धलाई थप सुदृढ बनाउने तथा विभिन्न क्षेत्रमा सहकार्यलाई अझ गहिरो बनाउने विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ। अब अर्को विषय, नेपालको भूमि प्रवेश गरेका भारतीय सुरक्षाकर्मीलाई सुस्ताका बासिन्दाले प्रतिकार गरेपछि उनीहरूलाई फिर्ता पठाइएको र त्यहाँ शान्ति सुव्यवस्थाको अवस्था अहिले सामान्य रहेको अधिकारीहरूले बताएका छन्। पछिल्लो समय भारतीय सुरक्षाकर्मी नेपाल र भारत दुवैले आफ्नो भूभाग दावी गरेका सुस्तामा प्रवेश गरेका विवरणहरू आइरहेका छन्। यसै सन्दर्भमा हामीले नवलपरासी बर्दाघाट सुस्ता पश्चिम जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी पोषणराज भण्डारीलाई सम्पर्क गरी शुरूमा आज त्यहाँ भएको के हो भनेर सोधेका छौं।
4: बिहान करिब 8:30 बजेतिरको समयमा भारतीय एसएसबीको 6 जनाको टोली चाहिँ नियमित उहाँहरूको भारतीय क्षेत्रको सीमा अनुगमन तथा पेट्रोलिङको कार्यक्रम अन्तर्गत सीमा अनुगमनको कार्यक्रममा हिँडिरहेको अवस्था रहेछ। सो क्रममा सुस्ता वडा नम्बर 5 नेपाल भारत सीमा क्षेत्रमा एउटा कलबर्ट रहेको छ। त्यो कलबर्टको नजिक भारतीय क्षेत्रपट्टि नालाको पानी जमेको कारणले गर्दा उनीहरूले आफ्नो भूभागबाट पेट्रोलिङ गर्न अनुगमन गर्न नसकेको भन्ने कारणले गर्दा नेपाली भूभाग अलिकति उच्च रहेको अवस्थामा नेपाली किसानको खेतको आदिबाट नेपाली भूमितर्फ छिरेर हिँडिरहेको अवस्थामा सोही क्षेत्रमा खेतबारीमा काम गर्ने उखु किसानहरूले देखेर भारतीय एसएसपीहरू चाहिँ नेपाली भूभागमा प्रवेश गर्न लाग्यो भन्ने भइसकेपछि त्यसपछि त्यहाँ हल्ला भई सो क्षेत्रमा अलिकति केही समय चाहिँ भारतीय एसएसपी र नेपाली जनताको बीचमा अलिकति चर्काचर्की भएको अवस्था रहेछ। लगत्तै स्थानीयवासीले जो सुस्तामा रहेको जुन टोली छ सशस्त्र प्रहरी बलको उहाँहरूलाई चाहिँ खबर गरिसकेपछि यसै हिसाबको कमान्डमा 10 जनाको टोली गएर भारतीय एसएसपी र स्थानीय जनतालाई सचेत के हो भन्ने हिसाबले खोजबिन गरिसकेपछि भारतीय पक्षबाट यस्तो भएको भन्ने जानकारी गराइसकेपछि उनीहरूलाई फेरि नेपाली भूमिमा प्रवेश नगर्ने गरी शर्तमा चाहिँ त्यहाँबाट पठाइएको र स्थानीयवासीलाई चाहिँ अब यो बर्खाको समय पानी जमेको कारणले गर्दा उनीहरू यहाँ बाध्यतावश आउनु परेको भन्ने हिसाबले कुरा भइसकेपछि स्थानीयवासीलाई पनि सम्झाइ बुझाइ गरी टोलीको ठाउँबाट फर्किएको।
1: अहिले चाहिँ अब त्यहाँको शान्ति व्यवस्थाको चाहिँ कस्तो छ, अवस्था के छ? अब
4: सामान्य छ, अहिले त्यहाँ स्थिति कुनै छैन। भारतीय एसएसपीको टोली तत्कालै फर्किसकेर अनि त्यसपछि यता काउन्टर पार्टतिर सशस्त्र प्रहरी बल हाम्रो जसले सीमा हेर्छ उसले पनि हाम्रो एसएसपीले 26 नम्बर गणको एसएसपीले पनि जानकारी गराइसकेपछि अहिले सामान्य छ स्थिति।
1: अब यो त फेरि दोहोरिन सक्ला नि त फेरि होइन।
4: सुस्ता क्षेत्र चाहिँ अब हाम्रो अन्तर्राष्ट्रिय सीमा क्षेत्र पनि भयो, दुईतर्फकै पनि नियमित पेट्रोलिङ कार्यक्रम हुने र पेट्रोलिङ कार्यक्रम हुँदा सीमा अनुगमन तथा गर्दाखेरि कहिलेकाहीँ नेपाली भूभागमा आउने अथवा नेपाली पक्षबाट पनि भारतीय भूभाग स्थितिको लागि अब कहिलेकाहीँ हिँड्न मिल्दा नमिल्दा चाहिँ प्रयोग गर्ने स्थिति चाहिँ आउन सक्छ। तर त्यसको लागि सम्बन्धित काउन्टर पार्टलाई जानकारी गराएर गराउनु पर्ने, दुई बिचमा अलिकति कोर्डिनेसन चाहिँ ग्याप भएको,
1: सूचनाको कमीका कारण भएको भन्ने तपाईँहरूको बुझाए।
4: हामीले चाहिँ उनीहरूलाई चाहिँ त्यो विषयमा हाम्रो एसएसपी साहबहरूले यता सशस्त्र प्रहरी बलले सोच्दाखेरि चाहिँ अनुगमनमा आइहाल्यो, पानी जमेको कारणले पानीबाट हिँड्न कठिनाई भइसकेपछि नेपालको बाटो प्रयोग गरेर फर्केर फेरि भारतीय क्षेत्रमै जाने क्रममा स्थानीयलाई अवरोधले गर्दाखेरि चाहिँ भएको भन्ने उताबाट जानकारी।
1: भारतीय सुरक्षा कर्मीहरू चाहिँ अरू बेला पनि त्यसरी नेपाल छिर्ने गरेको भन्ने बेला बेला आइरहन्छ नि, यो विषयमा अलिकति उच्च स्तरमै कुरा हुनुपर्ने जस्तो आवश्यकता तपाईँहरूले ठान्नु भएको छ कि छैन, अथवा यसलाई के पहल भइरहेको छ त यो नदोहोरियोस् भनेर?
4: यसमा हामीले अब गृह मन्त्रालय मार्फत चाहिँ अब जानकारी चाहिँ जाहेर चाहिँ गराइरहेको विषय हो। सुस्ता क्षेत्रको विषय अब यो नेपाल भारत क्षेत्रकै सीमा चाहिँ यकिन नभइसकेको मान्नु पर्यो, दुईटाले आफ्नो आफ्नो क्लेम रहेको छ, त्यसले गर्दा दुई पक्षबाट कूटनीतिक पहलबाट नै समाधान गर्नु बस्ने विषय हो। तथापि जिल्ला स्तरमा अब यो इम्प्लिमेन्टेसन लेभलमा पनि अब उता डिएम साहब र यता हाम्रो प्रमुख जिल्ला अधिकारी जुन कोर्डिनेसन दिएर केही कामहरू चाहिँ भइरहेको छ, तर अब यो दीर्घकालीन यसको समस्या समाधान त कूटनीतिक तौरबाटै सीमा निकोल गरेर नै समाधान गर्नुपर्ने हुन्छ।
1: अब तत्काल चाहिँ आज बिहानको जस्तो घटना दोहोरिँदैन भन्ने छ,
4: तत्काल चाहिँ अब एक किसिमको घटना चाहिँ नदोहोरिएला भन्ने हामी विश्वास ल्याउँछौँ।
1: उनी थिए नवलपरासी बर्दाघाट सुस्ता पश्चिम जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी पोषणराज भण्डारी। अब एउटा प्रसंग संक्षेपमा, बीपी राजमार्ग अन्तर्गत काभ्रेको बुच्चाकोटमा आज दिउँसो एउटा यात्रुवाहक बस दुर्घटना हुँदा 8 जनाको ज्यान गएको प्रहरीले जनाएको छ। कम्तीमा 16 जना घाइतेको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको घटनास्थलबाट बीबीसीसँग कुरा गर्दै काभ्रेका प्रहरी उपरीक्षक रविन कार्कीले बताएका हुन्। बनेपाबाट रोशी गाउँपालिकाको खारपाचोक हुँदै सुंगुरे जाँदै गरेको बस नमोबुद्ध नगरपालिका 2 बुच्चाकोटमा दिउँसो करिब 2:30 बजेतिर दुर्घटनामा परेको थियो। अब अन्तिममा देश बाहिरको एउटा विषय। इरानले भनेको छ अमेरिकासँगको युद्ध अन्त्यका लागि हुने सम्झौतालाई लगभग अन्तिम रूप दिइएको छ, तर उसले आफ्नो सीमा रेखामा कुनै सम्झौता गर्ने छैन। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि त्यस्तो सम्झौता हुन लागेको बताएका थिए। बीबीसी विवरणमा आधारित यो रिपोर्ट सुनौ फणिन्द्र दाहालबाट।
0: राष्ट्रपति ट्रम्पले हस्ताक्षरका लागि सम्झौता तयार रहेको बताएपछि इरानका सरकारी संचार माध्यमहरूले इरान संयुक्त राज्य अमेरिका बीचको सम्झौताका बुदाहरू प्रकाशमा ल्याइरहेका छन्। संवाददाताहरूसँग कुरा गर्दै ट्रम्पले इरानले कहिल्यै पनि परमाणु अस्त्र हासिल गर्न नसक्ने किसिमको सम्झौता भएको बताए। उनले सबै दस्तावेजहरूले अन्तिम रूप पाएपछि त्यसलाई सम्भवतः युरोपमा चाँडै हस्ताक्षर गरिने र हस्ताक्षर लगत्तै होर्मुज जलमार्ग खुल्ने उल्लेख गरेका थिए। एउटा अमेरिकी रिपोर्टमा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई पछिल्लो छलफलमा समावेश नगराइएको जनाइएको छ। इरानको विदेश मन्त्रालयका प्रवक्ताले उक्त सम्झौताको अधिकांश भाषा तय भएको तर अमेरिकाले नयाँ अनुरोध र अत्याधिक मागहरू राखेको बताएका थिए। उनले आफ्नो देशले आफूले निर्धारण गरेका सीमा रेखाहरू पार गरेर सम्झौता नगर्ने पनि उल्लेख गरेका छन्।
1: हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब सोमबार बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यति बेलासम्मका लागि हामी सबैलाई विदा दिनुहोस्। नमस्कार।

0: पनि भात डडायो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
1: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के खाना बनाउनेको बेथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ करार मात्रै भो
0: नरिसौ न त लु बरु हिँड कहाँबाट ल्याउने हो
1: तिमीलाई पड्किने बाइकहरू केही आउँदैन क्या रे दुलै गाउँडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे हो त्यही जाने हो
2: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
3: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ बैंकको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856383507 कविता श्रेष्ठ सम्पर्क 0564140055 र 9846688817
4: पहिले यो मुहानमा त कति धेरै पानी पो थियो अहिले त सुक्न पो लागिसकेछ
5: मुहान वरपरका रुख नकटाऊ र सफा राखौ फेरि पानी पलाउँछ पानीको स्रोत संरक्षण गरौ भविष्यका लागि सञ्चय गरौ बढ्दो शहरीकरण र वन विनाशले खाने पानीका मुहान संकटमा छन् मुहान संरक्षणमा जुटौं पानीको दुरुपयोग नगरौं स्वच्छ पानी सबैको पहुँच
6: अनुरोध गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
7: विद्यार्थी भाइ बहिनीहरू आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु ध्यान दिएर सुन है
8: मैडम धुम्रपान भनेको के हो
7: ल सुन धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो चुरोट बिँडी तमाखु कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन् ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ
8: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ मैडम
7: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख फोक्सो पेट फियो आन्द्रा मूत्र नली पाठेघर आदिको क्यान्सर हुन्छ दम दीर्घ श्वास प्रश्वास रोग उच्च रक्तचाप हृदयघात मस्तिष्क घात गर्भपतन हुने कम तौलको बच्चा जन्मने अवधि पूरा नभई बच्चा जन्मने मृत बच्चा जन्मने आदि गराउँदछ त्यति मात्रै कहाँ हो र धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ
8: अनि नि मैडम यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि
7: छन् नि यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने धुमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ आफू बचौ र अरूलाई पनि बचाऊ
8: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कुल भुरुङ्गेमा कक्षा 11 को नयाँ भर्ना खुल्यो
9: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
8: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कूल शुक्ला गण्डकी छ भुरुङ्गी
9: हाम्रा विशेषताहरू
8: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने
9: पर्याप्त खेलकुद अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा
8: सुविधा सम्पन्न भवन पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था
9: नोट पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ
8: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म थप जानकारीका लागि 0565174779 र 9856062065
10: ए गर्मियामा आयो हजुर सुकिसक्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पिर मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो आफ्नो वन जङ्गलको आफै रक्षा गर।
11: वन डडेलो रोकथामको लागि डिभिजन वन कार्यालय तनहुँको सार्वजनिक अपील।
12: सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खा पात पतिङ्गर झारपात काठ दाउरा थुप्रिएका हुनाले सानो आगोको झिल्का सल्केमा आगो लाग्न सक्दछ। वनमा लाग्ने आगो वन डडेलो हो। वनमा डडेलो लागेमा निभाउन कठिन भई वन वन्य जन्तु धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अप्नाउन नसकिएमा ज्यान समेत जान सक्दछ। त्यसैले आफ्नो घर वरिपरि डडेलो नआउने गरी सफा राखौं। खेतबारीमा सुकेका घाँसपात घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊं। चुरोटको ठुटा निभाएर मात्रै फालौं। वनभोज खाएपछि राम्ररी आगो निभाऊ। गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाऊ। कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह स्थानीय समुदाय वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाऊ। वनमा आगो लगाउनु फौजदारी कसुर हो। कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरुवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ। तपाईँ हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहुँ सबैमा हार्दिक अपील गर्दछ।

0: निसन्तान पन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
1: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
2: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। आगामी असार 13 गति शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ।
1: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 0625414233, मोबाइल 9968161887।
3: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
4: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
3: 28 वर्षदेखिको अनुभव, न्यूरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 0615885595044044।
4: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
5: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसापानी,
6: अनि बीचमा नझर्ने।
5: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
6: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
1: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत, 9841616878 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत, 9235526663।
7: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
8: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
7: है, बल्ल सम्झे, सर्पको टोकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
8: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभयो न?
7: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
8: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बच्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
9: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौंडा, प्रोपाइटर पासा राजु, मोबाइल 9806613195 र 9847153368।
12: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
13: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
12: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
14: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0654142636, मोबाइल 98568832 र 98460783002।
15: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
16: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
15: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्प पुस्तकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
16: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
2: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
17: पञ्चनन्दन कृषि उद्योग प्रालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
2: प्रोप्राइटर रबिन थापा, सम्पर्क 98560 33 398 र 98465 10 950।
18: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।

0: यही 2083 वैशाख 2 गते देखि असार 7 गते सम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
1: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
2: बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गण्डकी नगरपालिका 4 दुलीगौंडा तनहुँको कक्षा 11 को नयाँ भर्ना सम्बन्धी सूचना।
3: शुक्ला गण्डकीमा नै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण र व्यावसायिक विषयको रूपमा परिचित होटल म्यानेजमेन्ट अध्यापन गराउन सफल। यस स्कूलमा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट ग्रुपमा नयाँ भर्नाका लागि धमाधम फारम वितरण भइरहेको छ।
4: दक्ष शिक्षक, शान्त शैक्षिक वातावरण, प्रयोगत्मक सिकाइ, छात्रवृत्ति, यातायात लगायतका सुविधा रहेको यस स्कूलमा आजै भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस्।
3: थप जानकारीका लागि बिहान 6 बजेदेखि अपरान्न 5 बजेसम्म विद्यालय प्रशासन वा फोन 0564142585, मोबाइल 9856035497 र 9856034885 सम्पर्क गर्न सकिनेछ।
4: प्रधानाध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा तनहुँ।
5: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
6: यस चरक मेमोरियल हॉस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
5: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्त आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
6: सेवा लिने क्रममा चाहिने जानकारी
5: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
6: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
5: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
6: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-778।
7: हेर्दा हेर्दै दुलेगौंडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
8: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
7: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
8: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
9: गण्डकी मेडिकल हल दुलेगौंडा, हाम्रा सेवाहरू
8: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
9: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
8: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
9: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
4: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौंडा, माछा पुछ्रे बैङ्कको ठिक पारिपट्टि, फोन 0665-93-369।
10: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
8: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
10: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
8: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
10: हजुर, विगत 13 वर्ष देखि तपाईहरुकै सेवामा समर्पित खैरेनीटार आर्मी ब्यारेकको ठीक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
11: होटल फ्यामिली एन्ड लज खैरेनीटार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 98560-23420, 98-01-44-6674 र 98-460-23420।
12: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
13: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
12: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
13: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
12: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
13: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
12: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
13: नाक कान घाटी तथा थायराइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
12: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
13: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
12: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
13: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
12: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
14: वार्ड, आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
15: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 रोड, फोन 061-590-162-590-163।
16: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
17: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
16: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
18: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागन्डकी 2 काछेपानी तनहुँ, प्रोप्राइटर रमेश भुजेल, फोन 98-560-32-475 र 98-011-32-475।
19: हजुर, दान गरौ।
20: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ, धार्मिक पुण्य प्राप्त गरौ।
21: ऐतिहासिक, धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
19: त्यसैले दान गरौ, सकेको गरौ, सबैले गरौ।
20: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था, शुक्ला गण्डकी 8 तनहुँ।
22: सूचना, यस तनहु सेवा हस्पिटल दुलेगोडा बीपी चोकमा
20: यही जेठ 30 गते शनिबार
22: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट मुटु छाती सुगर तथा थायराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी,
21: वरिष्ठ हाड़ जोड़नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामी छाने,
22: पश्चिमांचल क्षेत्रीय अस्पताल पोखरा में कार्यरत एनिमल स्कैन थायराइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर संतोष बराल,
20: वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत,
21: दैनिक उपलब्ध सेवा तर्फ फैमिली फिजिशियन एंड इमरजेंसी मेडिसिन डाक्टर रवि बहादुर गुरुंग,
22: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिवसो 3 बजे देखि 4 बजे सम्म डाक्टर अमन कुमार झा,
21: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
20: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ,
22: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल,
20: वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्डर,
22: साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
0: तनहु सेवा अस्पताल दुलेगौडा, फोन 0865403377, मोबाइल 9856443340।
1: होइन है आरोसी, आर्यलाई लिएर कता हिँड्यौ?
2: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
23: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
1: ए त्यसो भए युअर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउन त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा कछाड कम्ब्याट ज्याकेट सिङ्गापुरी पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
2: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे सिङ्गापुरे होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिख, जापुसिख, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
1: सम्पर्क युअर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घरमाथि दुलेगौडा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484664 र 9811453005।
24: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो, खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
25: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
26: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ, पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
27: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
1: ए सबिना, यस्तो हतारमा कता हो?
2: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
1: ल, बिहेको गर गहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
28: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा, बनकेवा चोक, तनहु। प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846078528 र 9908216142।
3: जय मसी तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
28: कालिका सुनसादी पसल दुलेगौड़ा बनकेवा चोक तनहु प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज मोबाइल 9846078528 र 9800028।

0: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
1: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार फोन बजार
0: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ
2: हामी कहाँ सामसुङ रेडमी पोको ओप्पो भिभो रियलमी नार्जो आइटेल कलर टेक्नो नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ
0: मोबाइल सँग सम्बन्धित चार्जर इयरफोन डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ
2: एनसीएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ
0: अन्त एकचोटि राम्रो होला एकचोटि सस्तो होला तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला सम्पर्क
1: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा
3: प्रोप्राइटर सुबिल श्रेष्ठ किम नारायण श्रेष्ठ मोबाइल 98465699 छ
4: सुन गाउँ घर तराई शहर सुन हरियाली पाख पखेरा सुन
5: अहिले के सुन्ने भनेको
1: थाहा छैन र हाम्रो बेलचौतारामा आइतबारे हाट बजारमा मात्र होइन नि सबै दिन ताजा तरकारी बिक्री हुन्छ नि
5: हो र अरू दिन पनि हाम्रै शुक्ला गण्डकीको उत्पादन पाइन्छ
1: हो त शुक्ला गण्डकीका किसानले उत्पादन गरेको तरकारी र अन्य कृषि उपज खैरनी चार महिला विकास बहुद्देश्य सहकारीले बिक्री गरिदिन्छ होइन कति हतार गरेको कुरा सुन्नु पर्दैन
5: थाहा छ के बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 4 बजेदेखि बेलुका 7 बजेसम्म जहिले गए पनि हुन्छ होइन र
1: प्रबर्धक शुक्ला गण्डकी नगरपालिका र श्री खैरनी चार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड
6: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी
7: अके यो झुम्का हेर न है झन् कस्तो राम्रो जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो
6: ल ल फटाफट रोज हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है होलसेलमा समेत पाइने रहेछ
7: हो त है सामान लिन टाढा किन जानु पर्यो र
8: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल
9: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता
1: ग्राहकको चाहना नै हाम्रो जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार
8: हामी कहाँ कस्मेटिक तथा पार्लर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ
1: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल फोन 98461 61220
6: होइन श्रीमानज्यू के भयो गाडी स्टार्ट गर्नु न जाने बेला भइसक्यो अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ केही समस्या आयो कि क्या हो
10: यो बाटो पनि कहिले भन्छ खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो जति धोए पनि हिलो जाने होइन
6: समस्या त आइहाल्छ नि बरु समाधान पो खोज्ने हो त अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि त्यही बनाउन र धुलाउन लैजानु न जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि
2: हजुर हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस् सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल प्रोप्राइटर बुद्धि बहादुर कार्की मोबाइल 9860373310 र 9921653507
11: सुन शुद्धताको प्रतीक तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ
1: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
11: प्रोसर आभूषण सुनचादी पसल दुलेगौड़ा फिची बजार।
12: आकर्षक तथा आधुनिक डिजाइन को घर गहना विवाह का सेटकै गहना खरीद बिक्री तथा साठ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वासित आएको ओम प्रोसर आभूषण सुनचादी पसल शुक्ला गण्डकी चार दुलेगौड़ा भित्री बजार प्रोपाइटर भोज बहादुर सुनार।
5: मोबाइल 9800 58 35 537 र 9800 66 15 800 59।
1: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
13: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
1: ओके ल डन।
13: हजुर, सिग्देल अफसेट प्रेस शुक्ला गण्डकी चार दुलेगौड़ा गणपति लघुवित्त रहेको भवनमा।
1: यहाँ फ्लेक्स प्रिन्ट ब्यानर होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो कप मेजल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका पुस्तक कार्यालयका कागज पत्रहरू छाप भिजिटिङ कार्ड परिचय पत्र रजिस्टर ब्याच स्टिकर बिल भरपाई पासबुक ब्रोसर तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
13: प्रोपाइटर गोविन्द सिग्देल फोन 9850 28 543 र 9840 00 787।
5: दाई पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो भयो? फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
1: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
5: अनि बन्छ त दाई?
1: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
14: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौड़ा बस्पिसौनीको ठीक पारिपट्टि
15: सबै ब्रान्डका मोबाइल बिक्री साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
16: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
15: प्रोपाइटर राजन पौडेल, मोबाइल 9850 60 62 29।
17: यसको बुवा यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँचुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
18: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा। सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचादी पसल खोजौला नि।
17: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक घर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौड़ाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
19: यहाँ विभिन्न डिजाइनका घर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
20: साथमा बिना रसायनका घर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
19: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल शुक्ला गण्डकी 3 दुलेगौड़ा दोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौड़ा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोपाइटर रामो विश्वकर्मा 9871 16 069, राजु विश्वकर्मा 9087 69 142।
21: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
22: म्याडम, धुम्रपान भनेको के हो?
21: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तिजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तिजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्, ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
22: अनि धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
21: धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदय घात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
22: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तिजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
21: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धुमपान तथा सुर्तिजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाउ।
22: स्वास्थ्य कर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
0: हजुरबाले आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्नै भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
3: अब चिन्ता नलिनुहोस्। आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
4: साथै आँखाको माइनर अपरेशन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
3: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौड़ा, प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9805501422, दिपेश मल्ल ठकुरी 9805501420,
4: दीप मल्ल ठकुरी 9846041530।
23: अब हाम्रो उत्पादन हामीले नै प्रयोग गरौं। बेलचौतारामा आइतबारे हाट बजार सहित सातै दिन बिक्री वितरण हुने अर्ग्यानिक कृषि उपज खरिद बिक्री गरेर सहयोग पुर्याउँ।
22: शुक्ला गण्डकी नगरपालिकाको समन्वयमा श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाले स्थानीय कृषि उत्पादनको खरिद बिक्री गर्न प्रत्येक आइतबार हाट बजार सञ्चालन गर्दै आएको सहर्ष जानकारी गराउँदछौ। साथै हप्ताको सातै दिन बिहान 7 बजेदेखि 11 बजेसम्म र बेलुका 4 बजेदेखि 7 बजेसम्म स्थानीय कृषि उपजको बिक्री गरिने भएको हुँदा नगर क्षेत्रभित्र उत्पादित वस्तुको खरिद गर्नुका साथै तपाईँको गाउँमा कृषि एम्बुलेन्स आउँदा अर्ग्यानिक कृषि उत्पादन बिक्री गरेर सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
23: नोट, प्रत्येक आइतबार आफ्नो उत्पादन आफैले बिक्री गर्न पाइने व्यवस्था छ। हाट बजारमा आऊ, ताजा विषादी रहित स्वच्छ अर्ग्यानिक उत्पादन उपभोगको बानी बसालौ।
22: अनुरोधक श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड खैरनीटार।
0: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बडी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो। बरु कहाँ जाने होला त?
6: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो। हामी पनि त्यतै जाम।
2: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिटका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
24: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौड़ा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0564142034 र 9811756606।
25: सूचना, यस तनहु सेवा हस्पिटल दुलेगौड़ा पीपी चोकमा
26: यही जेठ 30 गते शनिबार
25: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट, मुटु, छाती, सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी,
27: वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामी छानी,
25: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान, थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल,
26: वरिष्ठ मानसिक तथा नसा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत,
27: दैनिक उपलब्ध सेवा तर्फ फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन डाक्टर रवि बहादुर गुरुङ,
25: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजे देखि 4 बजेसम्म डाक्टर अमन कुमार झा,
27: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
26: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ,
25: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल,
26: वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्जर,
25: साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
2: तनहु सेवा अस्पताल दुलेगौड़ा, फोन 0654143177, मोबाइल 9856043।
28: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस,
5: वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जंगल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ। फागुनदेखि जेठसम्म आगो लाग्ने डर, आफ्नो आफ्नो वन जंगलको आफै रक्षा गर।
7: वन जडिलो रोकथामको लागि डिभिजन वन कार्यालय तनहुँको सार्वजनिक अपील।
8: सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खा पात पतिङ्गर झारपात काठ दाउरा थुप्रिएका हुनाले सानो आगोको झिल्का सल्केमा आगो लाग्न सक्दछ। वनमा लाग्ने आगो वन डडेलो हो। वनमा डडेलो लागेमा निभाउन कठिन भई वन वन्य जन्तु धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अप्नाउन नसकिएमा ज्यान समेत जान सक्दछ। त्यसैले आफ्नो घर वरिपरि डडेलो नआउने गरी सफा राखौं। खेतबारीमा सुकेका घाँसपात घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊ। चुरोटको ठुटा निभाएर मात्रै फालौं। वनभोज खाएपछि राम्ररी आगो निभाऊ। गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाऊ। कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह, स्थानीय समुदाय, वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाऊ। वनमा आगो लगाउनु फौजदारी कसुर हो। कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरुवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ। तपाईँ हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहुँ सबैमा हार्दिक अपील गर्दछ।

0: 103.8 अन्तर्मन को आवाज
1: स्टूडियो अहिले रात्रि को 10 बज्यो
2: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर पनी प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98160 95301
3: सत्य तथ्य सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार
4: धोरबाराही हाइलाइट्स को साथ में
5: छिटो छरितो र गुणस्तरीय सेवा को एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौड़ा बीपी चोक
4: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण काम को लागि सम्झनुहोस् सम्पर्क 98461 49304
6: नमस्कार रेडियो ढोरबारा 103.8 मेगाहर्जको राति 10 बजेको ढोरबारा हाइलाइट्समा समाचार कक्षबाट लक्ष्मी सुनारको स्वागत छ ढोरबारा हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस् गण्डकी प्रदेश सरकारले ल्याउन लागेको आगामी आर्थिक वर्षको बजेटमा प्रत्यक्ष र समानुपातिक संसदलाई भाग दिएर योजना मागिएको छ सबै दलका संसदलाई समान बजेट दिएर योजना माग गरिएको हो नेपाली कांग्रेस र नेकपा एमाले बीच आगामी बजेटमा संसदहरूका योजना राख्न राजनीतिक सहमति नै भएको छ प्रदेश सरकारको दोस्रो कार्यालयको कार्यकालको अन्तिममा आइसकेको भए पनि अहिलेसम्म बजेट निर्माण र योजना छनौटको कुनै प्रभावकारी संयन्त्र वा मापदण्ड अनुसार काम गर्न सकेको छैन प्रदेशका प्राथमिकता र आवश्यकताका आधारमा भन्दा पनि संसदका रूचिका योजना हालेर अघिल्ला वर्षहरूमा जस्तै यसपटक पनि बजेट ल्याउन लागेको छ गण्डकी प्रदेश सरकारले ल्याउन लागेको आगामी आर्थिक वर्षको बजेटमा प्रत्यक्ष र समानुपातिक संसदलाई भाग दिएर योजना मागिएको छ सबै दलका संसदलाई समान बजेट दिएर योजना माग गरिएको हो नेपाली कांग्रेस र नेकपा एमाले बीच आगामी बजेटमा संसदहरूको योजना राख्न राजनैतिक सहमति नै भएको छ गण्डकी सरकारको दोस्रो कार्यालयको कार्यकालको अन्तिममा आइसकेको भए पनि अहिलेसम्म बजेट निर्माण र योजना छनौटको कुनै प्रभावकारी संयन्त्र वा मापदण्ड अनुसार काम गर्न सकेको छैन प्रदेशका प्राथमिकता र आवश्यकताका आधारमा भन्दा पनि संसदका रूचिका योजना हालेर अघिल्ला वर्षहरूमा जस्तै यसपटक पनि बजेट ल्याउन लागेको छ राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको गण्डकी प्रदेश अधिवेशन पोखरा सभागृहमा जारी रहँदा सभागृहको मुख्य प्रवेशद्वार बाहिर जेएनजी आन्दोलन मुद्दा सम्बोधन दबाव समूहले धारणा दिएको छ आन्दोलनको क्रममा पक्राउ परेका युवाहरूमाथि लगाइएका मुद्दा फिर्ता गर्न तथा उनीहरूलाई न्याय दिनुपर्ने माग राख्दै समूहले प्ले कार्ड सहित प्रदर्शन गरेको हो धरनामा सहभागीहरूले आन्दोलनका क्रममा पक्राउ परेका युवाहरूमाथि लगाइएका मुद्दा राजनीतिक पूर्वग्रहका आधारमा भएको दबाव दावी गर्दै सरकार र सम्बन्धित निकायको ध्यानकर्षण गराएका छन् प्रदर्शनकारीहरूले अभिव्यक्ति स्वतन्त्रता शान्तिपूर्ण आन्दोलनको अधिकार तथा नागरिक अधिकारको सम्मान हुनुपर्ने भन्दै आन्दोलनमा संलग्न युवाहरूको मुद्दा तत्काल सम्बोधन गर्न माग गरेका छन् सरकारलाई कर्मचारी ट्रेड युनियनहरू खारेज गर्ने बाटो खोलेको छ सर्वोच्च अदालतले ट्रेड युनियनहरू खारेज गर्ने अध्यादेश र त्यसको व्यवस्था कार्यान्वयन नगर्नु भनी जारी भएको अन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने अर्को आदेश गरेको हो सहकारी क्षेत्रको सुशासन र कर कानूनको पालनामा जोड़ दिँदै शुक्ल गण्डकीमा एक दिने कर सम्बन्धी तालिम सम्पन्न भएको छ आन्तरिक राजस्व कार्यालय दमौलीको आयोजना तथा सहकारी व्यवस्थापक क्लब एसीएमसी शुक्ल गण्डकीको समन्वयमा आयोजित कार्यक्रममा नगर प्रमुख कृष्णराज पण्डितले कर कानूनको पालना नगरे सहकारीको भविष्य जोखिममा पर्ने बताउनु भएको छ तालिममा कर अधिकृत हिमलाल चापकाईले सहकारीमा लागू हुने कर प्रणाली र प्रक्रिया सम्बन्धी प्रशिक्षण दिनुभएको थियो सहकारी कर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो कास्की जिल्ला समन्वय समितिलाई तीन तहका सरकार बीचको प्रभावकारी पुल र अनुगमनकारी संस्थाका रूपमा सुदृढ गर्न संविधान संशोधनको माग गरिएको छ। पोखरामा शुक्रबार सम्पन्न नवौं जिल्ला सभाले जीससको भूमिकालाई संवैधानिक रूपमा स्पष्ट र शक्तिशाली बनाउनु पर्ने निष्कर्ष निकाल्दै यस्तो माग गरेको हो। सभाले विशेष गरी 1 करोड़ रूपियाँ भन्दा माथिका योजनाको भुक्तानीमा जीससको अनुगमन सिफारिश अनिवार्य गर्नुपर्ने र प्राकृतिक स्रोतको बाँडफाँटमा जीससका लागि पनि निश्चित प्रतिशत बजेट छुट्याउनु पर्ने विषयलाई मुख्य एजेण्डा बनाएको छ। गण्डकी प्रदेश सभाका सदस्य प्रकाश बरालले जिल्ला समन्वय समितिले प्राप्त अधिकारको सदुपयोग गर्दै प्रभावकारी कार्य सम्पादन गरिरहेको बताउनुभएको छ। उहाँले यसको थप मजबूतीकरणका लागि कानून निर्माणमा आफूहरू प्रयत्नशील रहने प्रतिबद्धता जनाउनु भएको छ। अर्को प्रदेश सभा सदस्य देवका पहारीले सदन मार्फत जीससको भूमिका सशक्त बनाउन पहल कदमी लिने बताउनु भएको छ। सभाले संघीय सरकारसँग संविधानको धारा 220 बमोजिम क्षेत्र अधिकार स्पष्ट पार्न प्राकृतिक स्रोतको रोयल्टी बाँडफाँड बाटफाटमा जीससका लागि स्थानीय तह सरह स्पष्ट हिस्सा तोक्न माग गरेको छ। जिल्ला सभाले आगामी आर्थिक वर्ष 2083-84 लागि वार्षिक नीति तथा कार्यक्रम समेत पारित गरेको छ। नीति तथा कार्यक्रम अनुसार ज्येष्ठ नागरिक बालबालिका उपभोक्ता र व्यवसायी संघको अन्तर संवादलाई निरन्तर दिइनेछ भने आगामी आर्थिक वर्ष यातायात पर्यटन र स्वास्थ्य क्षेत्रमा पनि यस्ता कार्यक्रम विस्तार गरिनेछ। पछिल्लो समय संघका सेवाग्राहीको हुलाकसँग विश्वास बढ़दै गएको छ। यहाँ स्थित इलाका हुलाक कार्यालय र जिल्ला हुलाक कार्यालयले जनताका घर घरमा राहदानी पुर्याउन थालेपछि हुलाकसँग संघवासीको विश्वास बढ़ेको हो। नेपाल सरकारको शासकीय सुधार सम्बन्धी 1 सुदिने कार्यक्रम अन्तर्गत गृह मन्त्रालय हुँदै जिल्ला प्रशासन कार्यालयबाट हुलाकमा राहदानीहरू पठाउने हुलाक कार्यालय मार्फत घर दैलोमै राहदानी लगायत अन्य जनताका आवश्यक कागजात पुर्याउन थालिएको संघका प्रमुख हुलाक अधिकृत गुरू प्रसाद मरासिनीरी जानकारी दिनुभएको छ। हुलकको यो सेवा सरल सहज र सर्वसुलभ भएकाले पछिल्लो समय हुलकको प्रति नागरिकहरूको आकर्षण बढ़दै गएको छ। समय र प्रविधिको गतिसँगै स्थानीय तहको कार्य सम्पादन सार्वजनिक सेवालाई आधुनिक बनाउने उद्देश्यले तनहुँको व्यास नगरपालिकाले नयाँ प्रयास शुरू गरेको छ। नगरपालिकाले नगरको समग्र विकास र डिजिटल सुशासनमा युवा शक्तिलाई सरिक गराउने नीति अन्तर्गत स्थानीय स्तरमै कृत्रिम बौद्धिकता सम्बन्धी नवीन प्रविधिको उपयोगलाई प्राथमिकतामा राखेको हो। सोही नीति अन्तर्गत व्यास नगरपालिका खेलकुद समितिको समन्वयमा नगरका 14 वडाका 70 जना युवाहरूलाई कार्यथलोमै प्रविधिको व्यवहारिक प्रयोग गराउने उद्देश्यले 2 दिवसीय विशेष क्षमता विकास कार्यक्रम यो आयोजना गरिएको छ। जेठ 28 र 29 गते आयोजित सो कार्यक्रममा प्रत्येक वडाबाट 5-5 जना युवाहरूलाई सहभागी गराइ एआईका आधारभूत सिद्धान्तदेखि दैनिक कार्य सम्पादन र सेवा प्रवाहमा यसको प्रयोगबारे प्रयोगत्मक जानकारी दिएको छ। व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुखदेव लम्सालले स्थानीय सरकारले युवाहरूलाई समय सापेक्ष प्रविधि संघर्ष अभ्यस्त गराउन र नगरपालिकाको सेवालाई प्रविधि मैत्री बनाउन यो रणनीतिक कदम चालेको बताउनु भएको छ। प्रमुख प्रशिक्षक केशव घिमिरे र प्रशिक्षक विवेक भट्टराईले एआईको रचनात्मक प्रयोग र प्रविधिको क्षेत्रमा सिर्जना हुन सक्ने नयाँ अवसरहरूबारे युवाहरूलाई मार्गदर्शन गर्नुभएको थियो। यसअघि कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख वैकुण्ठ न्यौपानेले प्रविधिको सही र रचनात्मक सदुपयोग गरेर युवाहरूले स्थानीय तहको विकासमा बौद्धिक योगदान पुर्याउनु पर्नेमा जोड़ दिनुभएको थियो। वर्षेम शुरू भएसँगै प्राकृतिक स्रोतको दोहन र नदी कटनको जोखिम न्यूनीकरणका लागि तनहुँको भीमात नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन तथा संकलन कार्यमा पूर्ण रोक लगाउने निर्णय गरेको छ। नगरपालिकाले शुक्रबार 1 जारी सूचना जारी गर्दै नगर क्षेत्रभित्रका सबै नदी तथा घाटहरूबाट बालुवा गिट्टी र ढुंगा उत्खनन गर्न प्रतिबन्ध लगाएको हो। चालू आर्थिक वर्ष 2082-83 नगरपालिकाले आय ठेक्का लगाएका सेती नदी किनारका कैसनी घाट सिस्नेरी घाट दबल्याङ घाट जसकास घाट र गेरुवा घाट लगायत अन्य सबै घाटहरूमा असर एक गतेबाट उत्खनन र संकलनका कार्य पूर्ण रूपमा बन्द हुनेछन्। उक्त मितिपछि कसैले नियम विपरीत नतिजाने पदार्थ उत्खनन वा ओसर पसर गरेको पाइएमा प्रचलित कानून बमोजिम कडा कानूनी कार्यवाही गरिने नगरपालिकाले सूचित गरेको छ। विभिन्न स्थलहरूमा पूर्व स्वीकृति लि भण्डारण र स्टक गरी राखिएको नतिजाने पदार्थको हकमा भने आगामी असर मसन्तभित्र कार्यालयबाट स्टक प्रमाणित गराउनु पर्ने नियम नगरपालिकाले अघि सारेको छ। तोकिएको अवधिभित्र स्टक प्रमाणित नभएका नतिजाने पदार्थ आगामी साउन एक गते पश्चात अनुगमनका क्रममा देखिएमा वा भेटिएमा अवैध ठहर गरी प्रचलित कानून बमोजिम जफत तथा कार्यवाही गरिने प्रमुख प्रशासकीय अधिकृत पोखरेलले जानकारी दिनुभएको छ। रघुगंगा गाउँपालिका तीन राहु घाटका भरत मल्लले पोर्चुगलको पीआर स्थायी बसोबासको सुविधा त्यागेर जन्मथलोमा बाख्रा पालन गर्नुभएको छ। विक्रम सम्बत 2076 करिब 2080 पोर्चुगलमा बसेका 63 वर्षीय मल्लले जन्मथलो फर्किएर पुरानै बाख्रा पालन व्यवसायलाई निरन्तरता दिनुभएको हो। छोराछोरी विदेशमै बसे पनि आफूलाई जन्मथलोकै व्यवसाय सम्मानजनक लागेर फर्किएको बताउनु भएको छ। पोर्चुगल जानु अघि मल्लले 2068 रघुगंगा बाख्रा तथा कृषि स्थापना गरेर बाख्रा कुखुरा पालन मासु पसल सञ्चालन गर्दै आउनुभएको थियो। हाल 91 बाख्रा भएको मल्लको फार्मबाट वार्षिक 25-30 खसी बोका बिक्री भएको छ। खसी बोकाकै हाराहारीमा पाल्नका लागि उन्नत जातका पाठापाठी पनि किसानले लैजाने गरेका छन्। उहाँको फार्ममा स्थानीय जमुना पारी सिनाल र बोयर जातका बाख्रा छन्। फार्ममा उहाँका परिवारका दुईजना सदस्य बाहेक थप दुईजनालाई रोजगारी दिनुभएको छ। मासुका लागि प्रति किलो रू 600 र नसल सुधार गरेका पाठापाठीलाई प्रति किलो रू 800 1000 दरले गोठबाटै बिक्री हुने गरेको मल्लले बताउनु भएको छ। उहाँको अनुसार फार्ममा करिब रू 50 लाख भन्दा बढ़ी लगानी भएको छ। उहाँले घर पहार पर प्रशस्त पाको बारी भएकाले चरणमा आधारित बाख्रा पालन गर्नुभएको छ। खोरभित्र उमेर समूह अनुसार पाठापाठी माउ बाख्रा खसी बोका राख्ने छुट्टा छुट्टै कोठा छन्। गलेश्वर र बेनी उहाँले उत्पादन गरेका खसी बोकाको बजार हुन्। व्यापार गोठमै आएर खसी बोका किनेर लैजान्छन्। विदेशमा स्थानीय बसोबासको अवसर हुँदाहुँदै पनि मल्लले जन्मथलो फर्केर बाख्रा पालनलाई निरन्तरता दिएकाले कृषि क्षेत्रमा अवसर र आत्मसन्तुष्टि दुवै प्राप्त गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत भएको छ। स्थानीय स्रोत साधन पाको बारी र चरणको सदुपयोग गरेर रोजगारी सृजना आय आर्जन र उद्यमशीलता विकास गर्न सकिने उहाँको सन्देश छ। मुस्ताङमा यात्रुवाहक बसले विपरीत दिशाबाट आएको मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ। प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथको रानी पौवाबाट पोखरातर्फ जाँदै गरेको G283 बसले थासाङ गाउँपालिका दुई कोट कोखे थाटी नजिक टुकीचेतर्फ आउँदै गरेको G7520 मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका थासाङ गाउँपालिका एक टुकुचे निवासी 28 प्रमाण थकालीको प्रदेश अस्पताल जोमसोमा उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी सन्तोष बच्चालले जानकारी दिनुभएको छ। मोटरसाइकलमा सवार टुकुचेकी 25 अपेक्षा थकालीको भने थप उपचार पोखरा स्थित मेट्रो सिटी अस्पतालमा उभइरहेको छ। दुर्घटनापछि बस र बसका चालक पोखरा महानगरपालिका 33 बागमाराका सन्तोष विकालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। हवस् त यिनै खबरहरूसँगै राति 10 ढोरबाराई हाइलाइट्स आजको लागि सकिएको छ। भोलि बिहान 5:25 थप समाचारका साथ पुनः हाम्रो भेट हुने नै छ। तबसम्मको लागि समाचार कक्षबाट म लक्ष्मी सुनार सहित हाम्रो प्रसारण सेवाका सम्पूर्ण सहकर्मी विदा हुने आज्ञा चाहन्छौ। नमस्कार, शुभरात्री।
7: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा धुरबाराही FM@gmail.com मा इमेल गर्नुहोस्।

0: त
1: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
2: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
3: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
4: बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गण्डकी नगरपालिका 4 दुलेगौंडा तनहुँको कक्षा 11 को नयाँ भर्ना सम्बन्धी सूचना।
5: शुक्ला गण्डकीमा नै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण र व्यावसायिक विषयको रूपमा परिचित होटल म्यानेजमेन्ट अध्यापन गराउन सफल। यस स्कूलमा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट ग्रुपमा नयाँ भर्नाका लागि धमाधम फारम वितरण भइरहेको छ।
6: दक्ष शिक्षक, शान्त शैक्षिक वातावरण, प्रयोगत्मक सिकाइ, छात्रवृत्ति, यातायात लगायतका सुविधा रहेको यस स्कूलमा आजै भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस्।
5: थप जानकारीका लागि बिहान 6 बजेदेखि अपरान्न 5 बजेसम्म विद्यालय प्रशासन वा फोन 0654142585, मोबाइल 9856035497 र 9856034885 सम्पर्क गर्न सकिनेछ।
6: प्रधानाध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा तनहुँ। सिप सिकौं, भविष्य बनाऊ, योग्यताले मात्र होइन अब सफलताका लागि सिप पनि चाहिन्छ। त्यसैले आउनुहोस्, देश वा विदेश सबैतिर काम लाग्ने सिप सिकौं।
5: हजुर, रोजगारीको सुनौलो अवसर खोजिरहनु भएको छ भने यो सूचना तपाईँका लागि हुन सक्छ। स्वास्थ्य क्षेत्रमा दक्ष र आत्मनिर्भर बन्ने गरी तपाईँ हाम्रो सहर दुलेगौडामा शुरू हुँदैछ केयर गिभर तालिम, छिट्टै भर्ना भई सिट सुरक्षित गर्नुहोस्।
6: नर्स बन्ने सपना अब केयर गिभर तालिम लिएर पूरा गर्नुहोस्। अनुभवी प्रशिक्षकहरूबाट सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गराई अस्पताल, वृद्धाश्रम र होम केयर सेवाका लागि दक्ष जनशक्ति उत्पादन गर्न यही असार 1 गतेबाट तालिम सञ्चालन हुने सहर्ष जानकारी गराउँदछौ।
5: नोट, न्यूनतम कक्षा 8 उत्तीर्ण भएका 18 वर्ष पूरा भएकाहरू तालिममा सहभागी हुन सक्नेछन्।
6: सम्पर्क दुलेगौंडा NIC बैंक भएको भवन, फोन 9856443343, 9001443628 र 9956642446।
7: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
8: ए तिमी पो, बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
7: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
8: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
7: ए त्यसो भए त म गइहाले,
8: चिया त पिएर जाऊ,
7: अहिले हतार छ, पछि आउँदै गरौला है।
9: दीर्घायु फर्निचर सोरुम,
8: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
10: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम दुलेगौंडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068।
11: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
6: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
12: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनु हिराजन आगामी असार 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ।
6: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौं।
11: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा फोन 06-4-14-233 मोबाइल 98-6-78-61-87 होइन के सुन्ने भनेको
6: थाहा छैन र हाम्रो बेल चौतारामा आइतबारै हाट बजारमा मात्र होइन नि सबै दिन ताजा तरकारी बिक्री हुन्छ नि
11: हो र अरू दिन पनि हाम्रै शुक्ला गण्डकीको उत्पादन पाइन्छ
6: हो त शुक्ला गण्डकीका किसानले उत्पादन गरेको तरकारी र अन्य कृषि उपज खैरनी चार महिला विकास बहुद्देश्य सहकारीले बिक्री गरिदिन्छ होइन कति हतार गरेको कुरा सुन्नु पर्दैन
11: थाहा छ के बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 4 बजेदेखि बेलुका 7 बजेसम्म जहिले गए पनि हुन्छ होइन र
6: प्रबर्धक शुक्ला गण्डकी नगरपालिका र श्री खैरनी चार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड
1: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज

0: 103.8 अन्तर्मन को आवाज।
1: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार।
2: ढोरबाराही हाइलाइट्स को साथमा
3: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस दुलेगौडा बीपी चोक।
2: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841349304।
4: नमस्कार, बिहान 5:25 बजेको ढोरबाराई हाइलाइट्समा समाचार कक्षबाट म सृष्टि खत्रीको स्वागत छ। तपाई यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज, साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्र एप मार्फत पनि हामीलाई केही साथ सुन्न सक्नुहुनेछ। ढोरबाराई हाइलाइट्स शुरू गरौं आजका मुख्य खबरका शीर्षकहरूबाट।

ट्रेड युनियन खारेज गर्ने निर्णय कार्यान्वयन गर्न सरकारलाई बाटो खुल्यो। वायु सेवा निगम संचालक समितिका 5 सदस्यको नियुक्ति सर्वोच्चले गर्यो बदर। गण्डकी प्रदेशको आगामी बजेटमा सांसदहरूको भागवण्डा सांसदहरूका योजना राख्न कांग्रेस र एमालेबीच सहमति। प्रदेशका प्राथमिकता र आवश्यकताका योजनामाथि नजरअन्दाज। भारतमा कक्रो जनता पार्टीले युवा आन्दोलन विस्तार गर्दै मध्यपूर्वमा चलिरहेको इरान अमेरिका द्वन्द्वका कारण विश्व अर्थतन्त्र सुस्त वृद्धि दरतर्फ जाने जोखिम। र नेपाल बास्केटबल संघको आयोजनामा 10 राष्ट्रिय खुला महिला बास्केटबल प्रतियोगिता असार 1 गतेदेखि हुने। अब पूरा समाचार सुन्नुहोस्। ट्रेड युनियन खारेज गर्ने निर्णय विरूद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा, न्यायाधीशहरू डाक्टर नहकुल सुवेदी, विनोद शर्मा, अब्दुल अजीज मुसलमान र महेश शर्मा पौडेलको संवैधानिक इजालसमा हिजो 20 गते शुरू भएको सुनवाई हिजो सकिएपछि यसअघि दिएको अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको हो। अदालतको आदेशसँगै ट्रेड युनियन खारेज गर्ने निर्णय कार्यान्वयन गर्न सरकारलाई खुलेको छ। यसअघि गत वैशाख 28 गते तत्कालीन कायम प्रधान न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरू कुमार रेग्मी, हरिप्रसाद फोयल, विनोद शर्मा र सारङ्ग सुवेदीको संवैधानिक इजालसमा सुनवाई गर्दै रायबाजी आदेश गरेको थियो। तत्कालीन कायम मुकायम प्रधान न्यायाधीश मल्ल, न्यायाधीशहरू रेग्मी र फोयलले सरकारको उक्त निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गर्नुभएको थियो भने न्यायाधीशहरू विनोद शर्मा र सारङ्ग सुवेदीले भने फरक मत राख्दै अपूरणीय क्षति नपुग्ने भएकाले अल्पकालीन आदेश दिने विषयमा सहमति नभएको जनाउनु भएको छ। सर्वोच्च अदालतले नेपाल वायु सेवा निगमको संचालक समितिका 5 सदस्यको नियुक्ति बदर गरिदिएको छ। सरकारले गत वैशाख 31 गते निगममा 5 सदस्य नियुक्त गरेको थियो। छनौट समितिले गरेको सिफारिशका योग्यता क्रमका आधारमा नभई छानेर नियुक्ति दिएको थियो। यस विरूद्ध पहिलो नम्बरमा सिफारिश उपेन्द्र बहादुर कार्कीले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो। रिटमा हिजो शुक्रबार सुनवाई गर्दै न्यायाधीश दोयर टेक प्रसाद जुङ्गना र शान्तिसिंह थापाको इजालसले नियुक्ति बदर गर्न आदेश दिएको हो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्ग राज पौडेलले डाक्टर दीपक प्रसाद वास्तोला, प्रवीण भट्टराई, महेश्वर भक्त श्रेष्ठ, रूपा लामी छाने र डिलाराज ठकाललाई नियुक्ति गर्ने निर्णय गर्नुभयो। नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले नेपाली कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुने बताउनु भएको छ। गिरिजा प्रसाद कोइराला लेबर फाउण्डेशनद्वारा विराटनगरमा आयोजित श्रमिकलाई दिने व्यवसाय जन सुरक्षा तथा स्वास्थ्य सम्बन्धी सचेतना तालिमको हिजो उद्घाटन गर्दै नेता डाक्टर कोइरालाले पार्टी बलियो भए संविधानको कार्यान्वयन र लोकतन्त्र मजबूत हुने धारणा राख्नु भएको हो। नेता डाक्टर कोइरालाले पार्टीभित्र देखिएको तिक्तता हटाउन पार्टी वृहत एकता आवश्यक रहेको चर्चा गर्नु भएको छ। उहाँले पार्टी संगठित बनाउन आफू एकता अभियानमा लागेको बताउनु भएको हो। नेता डाक्टर कोइरालाले पार्टीमा विवाद आउनुको कारणबारे नेतृत्व तहले सबैसँग बसेर वार्ता एवं छलफलबाट समाधान खोज्नुपर्ने बताउनु भएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले सरकारले लिने नयाँ नीतिसँग समाधान खोज्नुपर्ने बताउनु भएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले सरकारले लिने नयाँ नीतिसँग सम्बन्धित कानून तजुरमा कार्यलाई तीव्रताका साथ अघि बढ़ाउन मन्त्रालयहरूलाई आग्रह गर्नुभएको छ। हिजो संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र कृषि वन तथा पर्यावरण मन्त्रालयसँग आगामी वर्षमा संसदमा पेश गरिने विधेयकहरूको तयारी सम्बन्धी संयुक्त छलफल गर्दै मन्त्री गौतमले सो कुरा बताउनु भएको हो। उहाँले नयाँ सरकारले ल्याएको बजेटपछिका नयाँ नीति अनुसार सम्बन्धित मन्त्रालयहरूले कानून निर्माणको तयारी अघि बढ़ाउनु पर्नेमा विशेष जोड़ दिनुभएको छ। मन्त्री गौतमले विधायन ऐन अनुसार सबै मन्त्रालयबाट विधेयकको सूची निर्धारण गरी समयमै कानून मन्त्रालयमा बुझाउन आग्रह गर्नुभएको छ। जनताका आवश्यकतालाई मूर्त रूप दिन कानून अपरिहार्य हुने भन्दै पर्याप्त समय लिएर तयार पारिएका कानून
दीर्घकालीन र प्रभावकारी हुने धारणा उहाँले राख्नु भएको हो। यसका साथै मन्त्रालयहरूलाई आगामी आर्थिक वर्षमा आवश्यक पर्ने कानूनहरूको सूची प्राथमिकीकरण गरेर पठाउन समेत उहाँले निर्देशन गर्नुभएको छ। समय र प्रविधिको गतिसँगै स्थानीय तहको कार्य सम्पादन र सार्वजनिक सेवालाई आधुनिकी बनाउने उद्देश्यले तनहुँको ब्यास नगरपालिकाले नयाँ प्रयास शुरू गरेको छ। नगरपालिकाले नगरको समग्र विकास र डिजिटल सुशासनमा युवा शक्तिलाई शरीक बनाउने नीति अन्तर्गत स्थानीय स्तरमै कृत्रिम बौद्धिकता सम्बन्धी नवीन प्रविधिको उपयोगलाई प्राथमिकतामा राखेको हो। सोही नीति अन्तर्गत ब्यास नगर खेलकुद समितिको समन्वयमा नगरका 14 वडाका 70 युवाहरूलाई कार्यथलोमै प्रविधिको व्यावहारिक प्रयोग गराउने उद्देश्यले 2 दिवसीय शीर्ष क्षमता विकास कार्यक्रम आयोजना गरिएको छ। जेठ 28 र 29 गते आयोजित यस कार्यक्रममा प्रत्येक वडाबाट 5-5 जना युवाहरूलाई सहभागी गराई एआईका आधारभूत सिद्धान्तदेखि दैनिक कार्य सम्पादन र सेवा प्रवाहमा यसको प्रयोगबारे प्रयोगत्मक जानकारी दिएको छ। गण्डकी प्रदेश सरकारले ल्याउन लागेको आर्थिक बजेटको बजेटमा अप्रत्यक्ष र समानुपातिक सांसदहरूलाई भाग दिएर योजना गरिएको छ। सबै दलका सांसदलाई समान बजेट दिएर योजना माग गरिएको हो। नेपाली कांग्रेस र नेकपा एमाले बीच आगामी बजेटमा सांसदहरूका योजना राख्न राजनैतिक सहमति नै भएको छ। प्रदेश सरकारको दोस्रो कार्यकालको अन्तिममा आइसकेको भए पनि अहिलेसम्म बजेट निर्माण र योजना छनौटको कुनै प्रभावकारी संयन्त्र वा मापदण्ड अनुसार काम गर्न सकेको छैन। प्रदेशका प्राथमिकता र आवश्यकताका आधारमा भन्दा पनि सांसदका रूचिका योजना हालेर अघिल्ला वर्षहरूमा जस्तो यसपटक पनि बजेट ल्याउन लागि छ। गण्डकी प्रदेश सरकारले ल्याउन लागेको आगामी आर्थिक बजेटको वर्षको बजेटमा प्रत्यक्ष र समानुपातिक सांसदलाई भाग लिएर योजना मागिएको को साथ सबै दलका सांसदलाई समान बजेट दिएर योजना माग गरिएको हो। नेपाली कांग्रेस र नेकपा एमाले बीच आगामी बजेटमा सांसदहरूका योजना राख्न राजनैतिक सहमति नै भएको छ। प्रदेश सरकारको दोस्रो कार्यकालको अन्तिममा आइसकेको भए पनि अहिलेसम्म बजेट निर्माण योजना छनौटको कुनै प्रभावकारी संयन्त्र वा मापदण्ड अनुसार काम गर्न सकेको छैन। प्रदेशका प्राथमिकता र आवश्यकताका आधारमा भन्दा पनि सांसदका रूचिका योजना हालेर अघिल्ला वर्षहरूमा जस्तो यसपटक पनि बजेट ल्याउन लागि छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा गण्डकी प्रदेश सभापतिका लागि 3 उम्मेद्वारी परेको छ। सभापतिका लागि उम्मेद्वारी दिनेमा राजन गौतम, नवीन त्रिपाठी र माधव खनेल रहेका छन्। अर्का आकांक्षी हरिशरण आचार्यले उम्मेद्वारी दिनुभएको थिएन। सर्वसम्मत नेतृत्व चयन गर्नका लागि सभापतिमा आफूले उम्मेद्वारी नदिएको आचार्यले बताउनु भएको छ। हिजो दिउँसो 3:30 बजेसम्म उम्मेद्वारी दर्ताको समय तोकिएको थियो। उक्त समयभित्रमा गौतम त्रिपाठी र खनेलको उम्मेद्वारी परेको निर्वाचन समितिले जनाएको छ। गण्डकी प्रदेश अधिवेशनका लागि 735 प्रतिनिधि रहेका छन्। वर्षायाम शुरू भएसँगै प्राकृतिक स्रोतको दोहन र नदी कटानको जोखिम न्यूनीकरणका लागि तनहुँको भीमात नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन तथा संकलन कार्यमा पूर्ण रोक लगाउने निर्णय गरेको छ। नगरपालिकाले हिजो एक जरूरी सूचना जारी गर्दै नगर क्षेत्रभित्रका सबै नदी तथा घाटहरूबाट बालुवा, गिट्टी र ढुङ्गा उत्खनन गर्न प्रतिबन्ध लगाएको हो। चालू आर्थिक वर्ष 2082 राशिमा नगरपालिकाले आय ठेक्का लगाएका सेती नदी किनारका कसैनी घाट, सिस्नेरी घाट, ढबल्याङ घाट, झक्कास घाट र गेरुवा घाट लगायत अन्य सबै घाटहरूमा 7:30 गतेबाट उत्खनन र संकलनका कार्य पूर्ण रूपमा बन्द हुनेछन्। उक्त मितिपछि कसैले नियम विपरीत नदीजन्य पदार्थ उत्खनन वा ओसारपोसार गरेको पाइएमा प्रचलित कानून बमोजिम कडा कार्यवाही गरिने नगरपालिकाले सूचित गरेको छ। अब अन्तर्राष्ट्रिय समाचार। भारतमा सामाजिक सञ्जाल मार्फत तीव्र रूपमा लोकप्रिय बनेको कक्रोच जनता पार्टीले बेरोजगारी, शिक्षा प्रणालीका कमजोरी र सरकारी जवाफदेहिताका मुद्दालाई केन्द्रमा राख्दै राष्ट्रव्यापी युवा विरोध अभियान शुरू गरेको छ। अभियानको शुरूआत स्वरूप पश्चिमी भारतीय शहर पुणेमा 100 विद्यार्थी युवा समर्थकहरू भेला भएका थिए। यस कार्यक्रमले पछिल्ला दिनमा तीव्र गतिमा फैलिरहेको युवा आन्दोलनलाई थप ऊर्जा र गति प्रदान गरेको समाचार संस्था एपीले जनाएको छ। गएको हप्ता नयाँ दिल्लीमा पहिलो ठूलो सड़क प्रदर्शन गरेको सीजेपीले यसपटक सावित्री बाई फुले पुन
विश्वविद्यालय परिसरमा र्याली आयोजना गरेको थियो। प्रदर्शनकारीहरूले विभिन्न सार्वजनिक परीक्षामा दिएको अनियमितता, बारम्बार हुने प्रश्न पत्र चुहावट तथा शिक्षा क्षेत्रमा देखिएको व्यवस्थापकीय कमजोरीको विरोध गर्दै शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गरेका छन्। उहाँहरूले शिक्षा मन्त्रीले राजीनामा नदिए समर्थकहरू यही महिनाको अन्त्यतिर पुनः नयाँ दिल्लीमा ठूलो प्रदर्शनका लागि जुट्ने चेतावनी समेत दिनुभएको छ। मध्यपूर्वमा चलिरहेको इरान अमेरिका द्वन्द्वका कारण विश्व अर्थतन्त्र कोविड 19 महामारीपछिकै सबैभन्दा सुस्त वृद्धि दरतर्फ जाने जोखिम बढ़ेको भन्दै विश्व बैंकले चेतावनी दिएको छ। विश्व बैंकले सार्वजनिक गरेको ग्लोबल इकोनोमिक प्रेस्पेक्ट्स प्रतिवेदनमा 2026 लागि विश्व आर्थिक वृद्धिदरको अनुमान 2.9% घटाएर 2.5% झारेको छ। ऊर्जा मूल्यमा तीव्र वृद्धि, मुद्रास्फीति, चाप तथा ऋणको लागत बढ़नुका साथै यसका प्रमुख कारण रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ। विश्व बैंकका अनुसार मध्यपूर्वको द्वन्द्वले विश्व ऊर्जा आपूर्ति श्रृंखलामा गम्भीर असर पारेको छ। विशेष गरी इरानले विश्वका प्रमुख तेल तथा ग्यास छुवाने मार्ग मध्ये एक मानिने हर्मुज जलडमहरू बन्द गरेपछि अन्तर्राष्ट्रिय बजारमा तेल आपूर्ति प्रभावित भएको छ। अमेरिका र इरानबीच भएको युद्धविराम अझै नाजुक अवस्थामा रहेको र दुवै पक्षबाट तनाव पूर्ण बढ़न सक्ने जोखिम कायम रहेकाले विश्व अर्थतन्त्रमाथि थप दबाव पर्न सक्ने विश्व बैंकले जनाएको छ। नेपाल बास्केटबल संघ आयोजनामा 10 राष्ट्रिय खुला महिला बास्केटबल प्रतियोगिता 7 गतेदेखि शुरू हुने भएको छ। काठमाडौँको कृतिपुर कवर हलमा हुने प्रतियोगितामा मोसफलका 3 सहित 8 टोलीको सहभागिता हुने आयोजकले हिजो पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ। मोफसलबाट सहभागी हुने टोलीमा अन्नपूर्ण बास्केटबल एसोसिएशन, कास्की सुनसरी बास्केटबल एसोसिएशन र लुम्बिनी प्रदेश रहेका छन्। बाँके काठमाडौँ उपत्यका आईएसए नेपाल, लेट्स गो बास्केटबल एकाडेमी, ट्रेनिङ ग्राउण्ड बुढानीकण्ठ नगरपालिका र ग्रान्डी स्टार्स रहेका छन्। मोफसलका टोलीलाई सहयोग स्वरूप 50,000 रूपियाँ उपलब्ध गराइने प्रतियोगिता संयोजक विकास शाहीले जानकारी दिनुभएको छ। उपाधि विजेताले 50,000 तथा उपविजेता टोलीले 30,000 नगद पुरस्कार प्राप्त गर्नेछन्। मोस्ट भेलुएबल प्लेयरले जनहित 10,000 रूपियाँ पुरस्कार पाउनेछन्। मोफसलका एक उदयमान खेलाड़ीले 5,000 रूपियाँ पाउनेछन्। यो प्रतियोगिताबाट राष्ट्रिय महिला टोलीको छनौट गरी साबा महिला च्याम्पियनशीपमा सहभागी गराइने संघले जनाएको छ। साबा 2026 सेप्टेम्बर अक्टोबरमा नेपाल वा भारतमा हुने सम्भावना रहेको संघका अध्यक्ष भीमसिंह गुरूङले जानकारी दिनुभएको छ। प्रतियोगिता सञ्चालन गर्न झण्डै 13,50,000 रूपियाँ खर्च हुने आयोजकको अनुमान छ। लिग कम नट आउट ढाँचामा हुने प्रतियोगिता फाइनल खेल असार 6 गते हुँदैछ। यिनै खबरहरूसँगै हामी झोलवालाई हाइलाइट्सको अन्त्यमा रहेका छौं। विदा हुनु पूर्व आजका मुख्य खबरका शीर्षकहरू पुनः एकपटक सुन्नुहोस्। ट्रेड युनियन खारेज गर्न निर्णय कार्यान्वयन गर्न सरकारलाई बाटो खुल्यो। वायु सेवा निगम संचालक समितिका 5 सदस्यको नियुक्ति सर्वोच्चले गर्यो बदल। गण्डकी प्रदेशको आगामी बजेटमा सांसदहरूको भागवण्डा, सांसदहरूका योजना राख्न कांग्रेस र एमालेले सहमति। प्रदेशका प्राथमिकता र आवश्यकताका योजनामाथि नजरअन्दाज। भारतमा कखरो जनता पार्टीले युवा आन्दोलन विस्तार गर्दै मध्यपूर्वमा चलिरहेको इरान अमेरिका द्वन्द्वका कारण विश्व अर्थतन्त्र सुस्त वृद्धि दरतर्फ जाने जोखिम। र नेपाल बास्केटबल संघको आयोजनामा 10 राष्ट्रिय खेलकुद महिला बास्केटबल प्रतियोगिता 7 गतेदेखि शुरू हुने। बिहान 5 बजे सजेको ढोरबारे हाइलाइट अहिलेको लागि सकिएको छ। 7 बजे थप समाचारहरूको साथमा हाम्रो पुनः भेट हुने नै छ। तबसम्मका लागि

0: ये 103.8 मेगाहर्ट्ज़।
1: काइली दिदी आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
2: ए दाई पनि घरै हुनुहुँदो रहेछ त?
3: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
4: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
1: ए हो र, हस् दाई म आजै जान्छु।
5: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
6: हाइजेनिक राज प्राली शुक्ला गण्डकी 8 सफल एकले टोल गणपति, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9856062891।
7: दुलैवडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
3: ए मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
7: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
8: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसापानी,
9: अनि बीचमा नझर्ने?
8: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
9: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
5: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत, 9841616878, र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत, 9225552663।
10: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
11: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
10: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पुन,
11: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
10: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर एग्यमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा, र हाड जोड्नी नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
11: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
10: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
11: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
10: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
11: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
10: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
11: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
10: फिजिसियन डाक्टर अनमोल पौडेल, र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
12: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
13: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू, फोन 061-590-162-590-163।
0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ट्ज़।